0: आइपुग्नु भयो नि।
1: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
0: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
0: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
1: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 579 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार रसुवामा 12 जना, नुवाकोटमा 37 जना, धादिङमा 40 जना, गोर्खामा 46 जना, नवलपरासी पूर्वमा 154 जना, चितवनमा 233 जना, तनहुँमा 30 जना र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको हो। यसै गरी 1924 जना सम्पर्क विहीन छन्। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको मन्त्री परिषद बैठकले गत बुधबार आएको बाढीले प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यहरूको 1 महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ। मन्त्री पोखरेलले बाढी प्रभावित क्षेत्रमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएकोले थप बाढी आउन सक्ने जोखिम रहेको भोटेकोसी र त्रिशुली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका र जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। भदौ 10 रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण बेपत्ता भएका मध्ये हिजो साँझसम्म 158 जनाको शव नवलपरासी बर्दघाट सुस्ता पूर्वमा फेला परेको छ। जिल्लामा हिजो मात्रै थप 48 शव फेला परेका हुन्। भोटेकोसी नदीमा आएको बाढीमा परेर निधन भएकाहरूको शव व्यवस्थापनमा जटिलता देखिएको छ। नारायणी र त्रिशुली नदी किनारमा मानवसहित पशु चौपाएका अङ्ग फेला परिरहेका छन्। यस्ता शव उचित ठाउँमा व्यवस्थापन गर्न कठिनाई भइरहेको छ। भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका मध्ये मकवानपुर जिल्लाका 4 जनाको शव फेला परी पहिचान र 6 जनाको उद्धार गरिएको छ। बाढीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा म्याग्दीका 3 स्थानीय तहहरूले 6 लाख रुपियाँ सहयोग गरेका छन्। धौलागिरी, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाले कोषमा 2-2 लाख रुपियाँ जम्मा गरेका हुन्। भोटेकोसी बाढीका कारण विच्छेद भएको रसुवा जिल्ला सडक सञ्जालसँग पुनः जोडिएको छ। सडक विभागका प्रवक्ता शुभराज न्युपानेले काठमाडौँ टोखा छहरे गडखार पुल आफ्र नर्जा लज्याङ सरमथली पाटीखर्क हुँदै बोगटीटार कालिका स्थान धुन्चे सडक खण्ड सञ्चालनमा आएको जानकारी दिनुभयो। सडक खुलेपछि जिल्लामा अत्यावश्यक सामग्रीको ढुवानी उद्धार तथा राहत कार्यमा सहज हुने अपेक्षा गरिएको छ। भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार उक्त राजमार्गमा थुप्रिएको लेदो पन्छाएर हिजो साँझदेखि बाटो सञ्चालन गरिएको हो। गण्डकी प्रदेश सरकारले भोटेकोसी बाढी पीडितको सहयोगार्थ 4 करोड रुपियाँ प्रदान गर्ने भएको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम दाखिला गर्ने निर्णय भएको जानकारी दिनुभयो। यसै गरी लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 3 करोड रुपियाँ सहयोग गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश बाढीबाट प्रभावित नागरिकलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड रुपियाँ उपलब्ध गराउने भएको छ। रसुवाको भोटेकोसी नदीमा यही भदौ 10 बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पाउने 7 करोड रुपियाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित 15 स्थानीय तहका लागि शुक्रबारसम्ममा 6 करोड 75 लाख रुपियाँ निकासा गरेको हो। रसुवाको भोटेकोसी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति भएको छ। सरकार उच्च प्राथमिकताका साथ खोज, उद्धार, राहत तथा पुनस्थापनामा जुटिरहेको छ। यस्तो विषम अवस्थामा स्वदेश र विदेश तथा विभिन्न संस्था र व्यक्तिबाट सरकारलाई सहयोग प्राप्त हुने क्रम जारी छ। हालसम्म केही देश, व्यक्ति तथा संस्थाले सहयोग गरिसकेको अवस्था छ भने केहीले सहयोगको प्रतिबद्धता स्वरूप रकम घोषणा गरेका छन्।
अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालका अनुसार हालसम्म एसियाली विकास ब्याङ्क एडिबीले बजेटरी सहयोगका लागि 5 मिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता गरेको छ। यो रकम अनुदान हुने जनाइएको छ। यसैबीच अमेरिकी सरकारले 5 लाख अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरेको छ भने अस्ट्रेलियाको सरकारले 1 मिलियन अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरेको छ। त्यसै गरी एसियाली विकास ब्याङ्कले प्राविधिक सहायताका लागि 1,50,000 अमेरिकी डलर बराबरको सहयोग रकम उपलब्ध गराउने भएको छ। भारत सरकारबाट हालसम्म 3 चरणमा कुल 57.5 टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भइसकेको छ। चीन र अमेरिकाले गर्ने मानवीय सहायता बापत शनिबारसम्म सहयोग उपलब्ध गराउनेछन्। स्विजरल्यान्डबाट 1 मिलियन स्विस फ्रान्क संयुक्त राष्ट्रसङ्घको व्यवस्थापनमा खर्च गर्ने गरी सहयोग गर्ने प्रतिबद्धता भएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र यात्रुलाई स्थल मार्गबाट पनि उद्धार गर्न सुरुवात गरिएको छ। धुन्चेमा रहेका तीर्थयात्री पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यका ल्याउन व्यवस्था मिलाएको हो। उद्धारका पर्खाइमा रहेका अलपत्र यात्रुलाई प्रदेश सरकारले निशुल्क बसको व्यवस्थापन गरेर काठमाडौँ आइपुग्ने व्यवस्था मिलाएको छ। नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोसी बाढी प्रभावितको उद्धार तथा राहतका लागि 3,60,000 रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ। नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,29,15,000 सहयोग हस्तान्तरण गरिएको छ। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे नेतृत्वको टोलीले हिजो अर्थमन्त्री डाक्टर सोनी मुवागलेलाई 5,29,15,000 चेक हस्तान्तरण गरेको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले 1,09,00,000 आर्थिक सहयोग गर्नुभएको छ। यो रकम राहत कोषमा व्यक्तिगत तर्फबाट उपलब्ध गराइएको ठूलो सहयोग हो। व्यावसायिक पृष्ठभूमिकी 87 वर्षीय राणाले सहयोगी कृष्ण बस्नेत मार्फत पठाउनु भएको रकमको चेक हिजो अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले मन्त्रालयमा बुझ्नुभयो। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा 51,00,000 रुपियाँ सहयोग गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढी पीडितका नाममा अनधिकृत रूपमा रकम सङ्कलन नगर्न अनुरोध गरेको छ। भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति समूह तथा संस्थाहरूले आफू खुसी रकम सङ्कलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यस्तो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै त्यसो गरेमा कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढी प्रभावित बालबालिकालाई गैर कानूनी रूपमा ओसार पसार नगर्न आग्रह गरेको छ। मन्त्रालयले हिजो सूचना जारी गर्दै भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत त्रिशुली नदी आसपासका क्षेत्रबाट बाबुआमा गुमाएका तथा घरबार विहीन भई अस्थायी संरक्षण आवश्यक भएका बालबालिकालाई सम्बन्धित स्थानीय तहका बाल कल्याण अधिकारीको सिफारिस र राष्ट्रिय बाल अधिकार परिषदको अनुमति बिना कुनै पनि व्यक्ति वा संस्थाले एक स्थानबाट अर्को स्थानमा लैजान नहुने आग्रह गरेको हो। परराष्ट्र मन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेश मन्त्री पेनी वाङबीच हिजो टेलिफोन वार्ता भएको छ। रसुवा, नुवाकोट लगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट गत बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो। वार्ताका क्रममा मन्त्री बङले विपदका कारण भएको मानवीय क्षतिप्रति अस्ट्रेलिया सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपाललाई परेको कठिन परिस्थितिमा आवश्यक सबै सहयोग गर्न अस्ट्रेलिया तयार रहेको बताउनुभयो। भोटेकोसी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशुली 3A जलविद्युत आयोजनामा कार्यरत 11 जना कर्मचारी सम्पर्कमा आएका छन्। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले संजोग कुमार केसी, मोहन गेवाली, रविन्द्र भट्ट, सुरेश चौधरी, विष्णु भण्डारी, खेमराज भट्टराई, सौगारथ यादव, जितेन्द्र गुप्ता, रोवन पराजुली, भीमसेन थापा र विक्रम माझी सम्पर्कमा आएका जानकारी दिनुभयो। भोटेकोसी नदीमा गएको बाढीमा परी भक्तपुर जिल्लाका 28 व्यक्ति सम्पर्कविहीन भएका छन्।
बाढीमा परि झापाका 12, रुकुम पश्चिमका 15 र लमजुङका 10 सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ। भोटेकोसीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासो सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई तीव्र बनाएको छ। शव सङ्कलन तथा खोजी कार्य ढिलो भएको भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव सङ्कलन गरिरहेको छ। बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण परिचालनलाई तीव्रता दिएको जनाएको छ। चिनिया राष्ट्रपति सी चिनफिङले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई हिजो समवेदना सन्देश पठाउनु भएको छ। आफ्नो सन्देशमा राष्ट्रपति सीले चीन र नेपाल बीचको केरुङ रसुवा सीमानाका क्षेत्रमा हालै गम्भीर विपद आएको, जसले ठूलो जनधनको क्षति पुर्याएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएको उल्लेख गर्दै यसबाट नेपाल र नेपाली जनतालाई परेको पीडाले आफूलाई दुखी बनाएको उल्लेख गर्नुभएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्यदान गर्ने परम्परा छ। भक्तपुरमा 8 रात 9 दिनसम्म मनाइने गाईजात्रा पर्व हिजो साँझबाटै सुरुवात भएको छ। भक्तपुरको दरबार स्क्वायर स्थित तलेजुबाट घिन्ता गिसी नाचको प्रदर्शन सुरु भएसँगै जात्रा सुरु भएको हो। रेडियो नेपालबाट बिहान 6 बजेको समाचार सकियो। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल भदौ महिनाको 13 गते शनिबार, भाद्र कृष्ण पक्ष प्रतिपदा तिथि। तदनुसार अगस्त 29 तारिक सन् 2026, नेपाल सम्बत 1146। पूर्व सूचनाले जोगियो धेरै जीवन, यो खबर हो गोर्खापत्रको मुख्य समाचारको। कार्यक्रमको सुरुवातमा यसै प्रसंगलाई लिँदैछौं। माइकिङ गर्दा गर्दै त्रिशुली र ढुङ्गे बजार जोड्ने दुईवटा पुल बगायो, केही सेकेन्ड मात्रै पछाडि परेको भए पुलसँग हामी पनि बग्थ्यौं। सशस्त्र प्रहरी एक नम्बर गुल्म ढुङ्गे बजार विदुर एकका प्रहरी सहायक निरीक्षक रूपेश रायले भन्नुभयो, थोरै मिनटको पूर्व सतर्कताले ओडा नम्बर 1 र 4 का 100 जनाले ज्यान जोगाउन पाए। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जिल्ला प्रशासन कार्यालय रसुवाबाट 8:55 मिनेटमा प्राधिकरणलाई भोटेकोशी नदीमा आएको बाढीबारे सूचना प्राप्त भयो। उहाँले भन्नुभयो, प्राधिकरणले तत्कालै सूचना जारी गर्यो। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई बाढीबारे जानकारी गराउँदै सचेत गरायो। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनियो, तर सूचना तल्लो तहसम्म पुग्दा बाढी बेत्रावती नजिक पुगिसकेको थियो। विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले सूचना पाउँदा पाउँदै विदुर 7 को सोले बजार र 10 को बेत्रावती तथा भैँसे बजार पुगिसकेको बताउनुभयो। भोटेकोशी बाढीबाट विदुर नगरपालिकाको 7, 10, 9, 1 र 4 त्यसै गरी ओडा नम्बर 5 गरी 6 वटा ओडा नराम्ररी प्रभावित भएका छन्। विदुर नगरपालिकाको प्रभावित क्षेत्रको जनसङ्ख्या करिब 5,000 रहेको छ। करिब 300 जना बेपत्ता छन्। अधिकांश ओडा नम्बर 10 को बेत्रावती र भैँसे बजार तथा 7 को सोले बजारका छन्। उहाँले भन्नुभयो, तल्लो क्षेत्रमा ओडा नम्बर 9 को सिल ट्याङ्की, ओडा नम्बर 1 को त्रिशुली र ढुङ्गे बजार, ओडा नम्बर 4 को सिमचौर र 5 को देवीघाटका अधिकांश घर बस्ती खाली गराइदा ठूलो मानवीय क्षति टर्यो। सो क्षेत्रबाट भने केही व्यक्ति बेपत्ता भएको र बाढीले बगाएको तथा घर दबिएको सूचना नेपाली सेना र स्थानीय प्रशासन समक्ष दर्ता भएको छ। नुवाकोटको विदुर 5 स्थित जिल्ला आयुर्वेद अस्पतालमा उद्धार गरी पुर्याइएका लुमडी प्रसाद नेपालले पाकेको भात खान छोडेर आएको बताउनुभयो। खाना खान बस्दा बग्ने रहेछु, महसुस गर्दा अझै शरीर जिरिङ्ग हुन्छ। 75 वर्षीय नेपालले भन्नुभयो, यो तहमा बाढी आउने र यस प्रकारको क्षति गर्ने कल्पना गरेको थिएन। रसुवामा भने सूचनासँगै बाढी आउँदा स्याफ्रुबेसी, धुन्चे र टिमुरे क्षेत्रमा अत्याधिक मानवीय क्षति भएको आकलन गरिएको छ। 100 बेपत्ता छन्, उद्धार कार्य जारी छ। बाढी रसुवाबाट नुवाकोट हुँदै तल्लो तटीय क्षेत्रमा आउँदा पूर्व सतर्कताका लागि केही समय पाइएको थियो, यसकारण धादिङमा हालसम्म मानवीय क्षति दर्ता भएको छैन। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले गजुरी र गल्छी बढी तथा नीलकण्ठ र सिद्धलेख पालिका कम प्रभावित पालिका रहेको बताउनुभयो। छोटो अवधिको पूर्व सतर्कताले ठूलो मानवीय क्षति हुनबाट जोगियो। उहाँले भन्नुभयो, पूर्व सूचनाले जोगियो धेरै जीवन, गोर्खापत्रको मुख्य खबर हो यो। तीन दिन बित्दा पनि छैन क्षतिको आकलन, नागरिकको मुख्य समाचार रहेको छ। भोटेकोशी बाढी गएको 3 दिन बित्दा पनि सरकारले मानवीय र भौतिक क्षतिको आकलन गर्न सकेको छैन। बाढीले रसुवा हुँदै नुवाकोट, धादिङ लगायत क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ। बुधबार बिहानदेखि नै सरकारले उद्धारको काम सुरु गरे पनि अहिलेसम्म मुख्य प्रभावित क्षेत्रमा सरकारको उपस्थिति अझै पुग्न सकेको छैन। उद्धार को
प्रतीक्षामा अझै 100 नागरिक रहेको अनुमान लगाउन सकिन्छ। बाढीले बस्ती नै परेका र बगेकाहरूको आँकडा सरकारले निकाल्न सकेको छैन। खेतीदेखि पशुधनसम्म क्षति उपशीर्षकमा नागरिक लेख्छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जनधनसँगै नदी किनारका कृषि तथा पशुपालनमा ठूलो क्षति पुर्याएको छ। अचानक आएको बाढीले खेतबारी कटान गर्नुका साथै बाली नाली, पशुपन्छी, कृषि सामग्री र सिंचाई संरचनामा क्षति पुर्याएपछि प्रभावित किसानको जीविकोपार्जन नै सङ्कटमा परेको छ। खेतीदेखि पशुधनसम्म क्षति, 3 दिन बित्दा पनि छैन क्षतिको आकलन, नागरिकको मुख्य समाचार हो यो। घाइतेको हार गुहार ढिलो भयो उद्धार, अन्नपूर्णको मुख्य समाचार छ। रसुवा बाढीमा फँसेका हजारौं नागरिक र उनीहरूका आफन्तले अविलम्ब उद्धार गरिदिन केन्द्र सरकारसँग याचना गरिरहेका छन्। आफन्तहरू हाइड्रो पावरका सुरुङमा थुनिएको निजी घर र कार्यालयमा फँसेको कुरा बताइरहेका छन्। तर विडम्बना भन्नुपर्छ, बाढी गएको 3 दिन बित्दा पनि बाढीको इपी सेन्टरमा सरकार पुग्न सकेको छैन। घाइतेको हार गुहार ढिला भयो उद्धार, अन्नपूर्णको मुख्य समाचार हो। अन्नपूर्णले नै विपदमा नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सहयोग शीर्षकमा अर्को खबर छापेको छ। भोटेकोशी र रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण सिर्जित गम्भीर सङ्कटमा छिमेकी मुलुकहरूले नेपाललाई बलियो साथ दिएका छन्। विपदको अग्रपङ्क्तिमा उभिँदै छिमेकी भारतले 3 चरणमा करिब 60 मेट्रिक टन राहत सामग्री पठाउनुका साथै पूर्वाधार पुनर्स्थापना, स्वास्थ्य टोली र टनेल रेस्क्यू टिम पठाउने तत्परता देखाएको छ भने अर्को छिमेकी चीनसहित अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मित्रहरूले समेत उद्धार, राहत र पुननिर्माणमा ऐक्यबद्धता जनाउँदै ठूलो सहयोगको घोषणा गरेका छन्। विपदमा नेपाललाई अन्तर्राष्ट्रिय समुदायको साथ, अन्नपूर्णको अग्र पृष्ठको खबर हो यो। तेस्रो दिन पनि उद्धारकै पर्खाई शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। बाढी अगाडि सक्रिय रसुवागढीदेखि नुवाकोटको देवीघाटसम्मका करिब 5,000 मोबाइल बन्द, उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। बाढी आएको तेस्रो दिनसम्म पनि बाढीमा कति मानिस परे वा कति हराइरहेका छन् भन्ने यकिन विवरण आउन सकेको छैन। तर सरकारले गरेको प्रारम्भिक प्राविधिक मूल्याङ्कनले भन्ने झण्डै 5,000 व्यक्ति बाढीपछि सम्पर्कविहीन भएको देखाएको छ। जलविद्युतका 934 कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेका छन्। त्यसै गरी उद्धारका लागि 15,000 सुरक्षा कर्मी परिचालन गरिएको कुरा नयाँ पत्रिकाले अग्र पृष्ठमा उल्लेख गरेको छ। 1,000 विस्थापित होल्डिङ सेन्टरमा कतिपय खुल्ला आकाशमुनि, यो समाचार पनि नयाँ पत्रिकाको अग्र पृष्ठको हो। बुधबारको बाढीपछि नुवाकोट, रसुवा र धादिङका करिब 2,000 विस्थापित भएका छन्। कतिपय विस्थापितले सरकारबाट सहयोग पाउन नसकेको बताएका छन्। 1,022 सरकारी होल्डिङ सेन्टरमा छन्। नुवाकोटमा मात्र 1,300 विस्थापित भएको जिल्ला प्रशासन कार्यालयको आकलन छ। 600 भने होल्डिङ सेन्टरमै राखिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताउनुभयो। उनीहरूलाई विद्यालय, आयुर्वेदिक अस्पताल लगायत विभिन्न स्थानमा राखिएको उहाँको भनाइ छ। विस्थापित भएका अन्य करिब 700 भने आफन्तकोमा बसेका छन्। 1,000 विस्थापित होल्डिङ सेन्टरमा कतिपय खुल्ला आकाशमुनि, उपशीर्षक दिँदै नयाँ पत्रिकाले तेस्रो दिन पनि उद्धारकै पर्खाई शीर्षकमा मुख्य खबर छापेको छ। गाँस न बाँस भग्नावशेषमा आफन्तको लास, यो समाचार कान्तिपुरको मुख्य समाचार हो। भोटेकोशीमा बाढी आएको तेस्रो दिन हिजो कान्तिपुरको टिम गेर्खु बेत्रावती पुग्दा घरहरू पनि खण्डहर देखिन्थे। स्थानीयहरू आकाशतिर उडिरहेका हेलिकप्टर हेरिरहेका थिए, कान्तिपुरले लेखेको छ। तिनैहरूमाझ
हुनुहुन्थ्यो। 54 वर्षीय ईश्वरी प्याकुरेल उहाँको घर विदुर नगरपालिका 10 भैँसेमा हो। घर बाढीमा परेपछि उहाँको बास ओडा नम्बर 11 स्थित गेरखुमा छ। ईश्वरी बुधबार बिहान धान गोड्न जानु भएको थियो। त्यही बेला आएको बाढीले उहाँका सासूलाई बगायो। उहाँले भने भागेर बल्ल तल्ल ज्यान जोगाउनु भयो। गास्न बास भग्नावशेषमा आफन्तको लास कान्तिपुरको मुख्य खबर हो यो। कान्तिपुरले नै अग्रपृष्ठमा 3 जिल्लामा सडक सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर खबर शीर्षकको खबर छापेको छ। भोटेकोशी बाढीका कारण त्रिशुली बजार स्थित त्रिभुवन त्रिशुली माविमा रोकिएका 40 विद्यार्थी र शिक्षकलाई नेपाली सेनाको हेलिकप्टरले हिजो विदुर घरतर्फ लगेको छ। तर केही शिक्षक र विद्यार्थी उद्धारको प्रतीक्षामा छन्। बाढीले त्रिशुली नदीमाथिको पुल बगाएकाले अल्लो पल्लो ओडा आउजाउ गर्न हेलिकप्टर चाहिने भएको छ। प्राध्यानाध्यापक राजेन्द्र दवाडीले भन्नुभयो, हाम्रो विद्यालयका अझै 10-15 जना शिक्षक र विद्यार्थीलाई उद्धार गर्नुपर्ने अवस्था छ। 3 जिल्लामा सडक सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर कान्तिपुरको अग्र पृष्ठको समाचार हो यो। गोर्खापत्रले अर्थ पृष्ठमा उद्धार कोषमा 3 अर्ब 5 करोड शीर्षकको समाचार छापेको छ। भोटेकोशी बाढी पीडितको राहत उद्धार तथा पुनर्स्थापनाका लागि 2 दिनमा 3 अर्ब 5 करोड रुपियाँ सहयोग रकम सङ्कलन भएको छ भने विदेशी मुद्राको कार्ड मार्फत करिब 30 करोड सङ्कलन भएको छ। राहत तथा उद्धारका लागि सञ्चालनमा ल्याइएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सङ्कलन भएको हो। यो रकमसँगै कोषको कुल रकम 5 अर्ब 25 करोड रुपियाँ पुगेको छ। यसअघि कोषमा 2 अर्ब 17 करोड रुपियाँ बचत थियो। उद्धार कोषमा 3 अर्ब 5 करोड गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। चेम्बरले दियो 17 वटा ड्रोन शीर्षकको समाचार गोर्खापत्रले अर्थपृष्ठमै छापेको छ। नेपाल चेम्बर अफ कमर्सले विपदबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई 17 वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ। नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवं विपद व्यवस्थापन परिषदका सभापति दीपक कुमार महोत्राले हिजो नेपाल प्रहरीलाई उक्त ड्रोन हस्तान्तरण गर्नुभएको हो। चेम्बरले दियो 17 वटा ड्रोन गोर्खापत्रको अर्थ पृष्ठमा खबर छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकम को फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले खबर बनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्नुहुँदै बाढ़ी प्रभावित प्रत्येक नागरिकमा सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भुटेकोशीमा गएको बाढ़ीको पछिल्लो अवस्थाबारे आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत हिजो साँझ जानकारी गराउनुहुँदै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ गोर्खापत्रको अग्रपृष्ठमा प्रधानमन्त्रीको भनाईलाई खबर बनाइएको छ। जलविद्युत आयोजनामा छैन क्षतिको लेखाजोखा, 934 कर्मचारी अझै सम्पर्कविहीन। यो समाचार हो कान्तिपुरको अर्थ पृष्ठको। सब दुर्गन्धित हुनबाट रोक्ने, सुक्खा बरफको अभाव शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा समाचार बनाएको छ। ड्राई आइस सुक्खा बरफको अभावमा चितवनमा संकलन गरिएका सबलाई सुरक्षित राख्न समस्या भएको छ। बढ्दो गर्मी तथा घामपानीका कारण सब छिटो दुर्गन्धित हुन थालेपछि चिसोमा राख्नुपर्ने अवस्था भए पनि सुक्खा बरफ उपलब्ध हुन नसकेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले चितवनमा तत्कालका लागि सुक्खा बरफ उपलब्ध हुन नसकेको बताउनुभयो। सब दुर्गन्धित हुनबाट रोक्ने, सुक्खा बरफको अभाव गोर्खापत्रले भित्री पृष्ठमा समाचार बनाएको छ। 33 बेलीब्रिज अनुदान सहयोग गर्न चीन र भारतलाई आग्रह, नयाँ पत्रिकाको अर्थ पृष्ठमा खबर छ। रसुवा बाढीले 3 जिल्लाका 32 पुल क्षतिग्रस्त भएका ठाउँमा बेलीब्रिज जडानका लागि सरकारले छिमेकी मुलुक भारत र चीनसँग सहयोग मागेको छ। अर्थ मन्त्रालयको वैदेशिक सहायता महाशाखा प्रमुख अमृत लम्सालका अनुसार चीनसँग 30 र भारतसँग 3 बेलीब्रिज अनुदानमा उपलब्ध गराइदिन आग्रह गरिएको छ। 33 बेलीब्रिज अनुदान सहयोग गर्न चीन र भारतलाई आग्रह, नयाँ पत्रिकाको अर्थ पृष्ठको समाचार हो यो। बाढी पीडितलाई सहयोग, गण्डकी प्रदेशको 4 गोर्खापत्रको भित्री पृष्ठमा समाचार रहेको छ। हिउँ चोइटिएर हिमबाढी, गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। पीडित परिवारलाई मनोसामाजिक परामर्श तथा टेलिमेडिसिन सेवा, गोर्खापत्रको अर्थपृष्ठको खबर हो यो। वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका बाढी प्रभावित क्षेत्रका श्रमिक र उनीहरूका परिवारका लागि मनोसामाजिक परामर्श तथा टेलिमेडिसिन सेवा सञ्चालन गरेको जनाएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको निर्देशनपछि बोर्डले हिजोदेखि बाढी प्रभावित क्षेत्रका वैदेशिक रोजगारीमा रहेका श्रमिक का परिवारका लागि विशेष मनोसामाजिक परामर्श तथा टेलिमेडिसिन सेवा सञ्चालन गरेको हो। पीडित परिवारलाई मनोसामाजिक परामर्श तथा टेलिमेडिसिन सेवा, गोर्खापत्रले अर्थ पृष्ठमा समाचार छापेको छ। र नदी किनारका बस्तीमा सधैँ त्रास शीर्षकको समाचार नागरिकको अग्रपृष्ठमा रहेको छ। नेपालका नदी र खोला मनसुनको समयमा विनाशकारी बन्ने गरेका छन्। रसुवा स्थित भोटे कोशी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट तटीय क्षेत्रका बस्ती र पूर्वाधार तहस नहस गर्यो। यसबाट ठूलो मानवीय र भौतिक क्षति भयो। नेपालका नदी क्षेत्रमा वर्षेनी दोहोरिने यो कहरबाट हजारौं परिवार घरबार विहीन भएका छन्। नदी किनारका बस्तीमा सधैं त्रास नागरिकको अग्रपृष्ठको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट बिदा हुन्छौ। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारु गर्नका लागि *14## डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रसुवाको भोटेकोसी नदीमा आएको बाढीले अकल्पनीय क्षति पुर्याएको छ। गत बुधबार 10 गते रसुवाको सीमावर्ती क्षेत्रदेखि भोटेकोसी हुँदै त्रिशुली नदीको तटीय भूभागसम्म बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। पछिल्लो उपलब्ध विवरण अनुसार बाढीमा परि 579 जनाको शव फेला परिसकेको छ भने अझै 1924 जना सम्पर्कविहीन रहेको तथ्याङ्क रहेको छ। खोज उद्धार र शव पहिचानको काम पनि जारी रहेको छ। यो विपत्ति केवल एउटा नदीमा आएको बाढीको घटना मात्र अब रहेन। प्रारम्भिक विवरणहरूले हिमाली क्षेत्रमा हिमनदी बरफ तथा चट्टान खस्ने, त्यसबाट ठूलो परिमाणमा पानी, ढुङ्गा र माटो बग्ने तथा नदी प्रणालीमा अचानक अत्यधिक बहाव सिर्जना हुने सम्भावनातर्फ पनि संकेत गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका विवरणमा पनि हिमाली क्षेत्रमा भएको ग्लेसियर पतन वा आइसरक जोडिए फ्ल्यास फ्लड को सम्भावना उल्लेख गरिएको छ। यसले जलवायु परिवर्तन, हिमनदी पग्लिने क्रम र हिमताल तथा हिमाली भूभागको अस्थिरताबारे नेपालले अब अझै गम्भीर भएर सोच्नुपर्ने आवश्यकता देखाएको छ। बाढीले मानव बस्ती मात्र होइन, सडक, पुल, विद्युत आयोजना, व्यापारिक नाका र सीमावर्ती पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ। विपदको यस घडीमा सबैभन्दा ठूलो प्राथमिकता बेपत्ताको खोजी, घाइतेको उद्धार, शवको पहिचान तथा व्यवस्थापन, विस्थापित परिवारलाई सुरक्षित आश्रय, खाद्यान्न, खानेपानी र स्वास्थ्य सेवा उपलब्ध गराउनु हो। हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिमनदी अस्थिर हुने र त्यसबाट तल्लो तटीय क्षेत्रमा विनाशकारी बाढी आउन सक्ने जोखिमबारे विज्ञहरूले लामो समयदेखि सचेत पनि गराउँदै आएका थिए। जोखिमको पहिचान मात्रै पर्याप्त हुँदैन, जोखिममुक्त क्षेत्रको निरन्तर निगरानी, पूर्व सूचना प्रणाली, स्थानीय समुदायलाई तत्काल सूचना पुग्ने संयन्त्र, सुरक्षित स्थानको पहिचान, नियमित अभ्यास तथा आपतकालीन उद्धार क्षमता पनि उत्तिकै आवश्यक देखाएको छ अहिलेको यो घटनाले। यो विपत्ति नेपाल एक्लैले सामना गर्नुपर्ने भन्दा पनि हिमालय क्षेत्रसँग जोडिएका साझा जोखिमसँग पनि केन्द्रित रहेको छ। नेपाल, चीन, भारत लगायतका हिमाली क्षेत्रमा रहेका मुलुकबीच हिमनदी, हिमताल, मौसम तथा नदी बहाव सम्बन्धी तथ्याङ्क आदान प्रदान, संयुक्त जोखिम मूल्याङ्कन, पूर्व सूचना प्रणाली र विपदका बेला तत्काल सहयोगको संरचना आवश्यक रहेको पनि देखिएको छ। आजको अन्तर्संवादमा हामी भोटेकोसी बाढी र यसले निम्त्याएको विपदबारे केन्द्रित भएर विपद व्यवस्थापनका विज्ञ व्यक्तित्व डाक्टर गङ्गालाल तुलाधरसँग कुराकानी गर्दैछौँ। गङ्गालाल तुलाधरले विगतमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्थापना र कानुन निर्माणमा समेत आफ्नो तर्फबाट महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा। भोटेकोसीमा आएको यो बाढी र यसले निम्त्याएको अकल्पनीय क्षतिलाई कसरी विश्लेषण गर्न सकिन्छ? यो अवस्थालाई कसरी हेर्ने?
1: तपाईँले पृष्ठभूमिमा धेरै कुराहरू भनिसक्नु भएको छ र म त्यो कुरा दोहोऱ्याउन चाहन्न। स्थिति तपाईँले पृष्ठभूमिमा भन्नुभयो जस्तै हो। हामी धेरै प्रकारको जोखिमबाट आक्रान्त मुलुकमा बस्छौँ र हामीले यसको विकल्पमा अरू केही पनि गर्न सक्दैनौँ र हामी हाम्रै देशमा अनुकूलित भएर बस्नुको विकल्प छैन। त्यसैले अहिले भोटेकोसीमा आएको बाढीको कुराकानी गर्दाखेरि विभिन्न वैज्ञानिकहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहबाट पनि यसको खुबै महत्त्वका साथ, एकदमै चासोका साथ यसको अध्ययन अनुसन्धान गरिराख्नु भएको छ र दिनदिनै कुरा त त्यति धेरै फेरिएका छैनन्, तर कारण ठ्याक्कै यस्तो हो भनेर भन्ने खालको कुरामा पुग्न सक्नु भएको छैन। टिमोरेदेखि माथिल्लो भागमा निकै ठुलो हिमाली चाहिँ जुन क्षेत्रमा हुने स्वाभाविक जो प्रक्रिया हो, हिम पहिरो खस्ने, हिम नदी र हिमतालहरू फुट्ने र त्यस पछाडि तल्लो तटीय क्षेत्रहरूमा भीषण बाढी आउने र तल्लो तटीय क्षेत्रमा बसोबास गरेका मानिसहरू सबभन्दा बढी जोखिममा पर्ने, आक्रान्त हुने, यो क्रमिक रूपमा भइरहेको गतिविधि हो। विगतमा हामीले इतिहासमा दर्ज गरेका अथवा त्यस्ता खालका घटनाहरूलाई मात्रै सम्झने हो भनेर भने पनि त्यो पर्याप्त हुन्छ। र तुलनात्मक रूपमा अहिले हामीले जे देखेका छौँ यो हामीले कल्पना गरेको भन्दा निकै नै ठुलो र त्यो भीमकाय अवस्थाको हामीले घटना चाहिँ अहिले बेहोरेका छौँ। एउटा साङ्रो खोलामा समुद्र नै पसेको जस्तो गरिकन त्रिशुलीमा जुन महारौद्र रूप त्रिशुलीको हामीले देख्ने खालको स्थिति बन्यो, त्यसले क्षणभरमै बस्तीका बस्ती सखा पर्ने र हजारौँ मान्छेलाई त्यसले निल्ने कामहरू गर्यो। अब यो कुराहरू चाहिँ यो पछिका दिनमा पनि भयो भने के गर्ने होला भनेर अब हामी सतर्कताका पूर्वक अत्यन्त गम्भीरतापूर्वक चाहिँ त्यसको तयारीमा लाग्नुको विकल्प म देख्दिनँ। किनभनेदेखि अफगानिस्तानदेखि म्यानमारसम्म 2400 किलोमिटर हिमालय श्रृङ्खला पर्वतमाला छन् र त्यो मध्ये 800 किलोमिटरको पर्वतमाला हिम श्रृङ्खला नेपालमा पर्छ र त्यो चीन र नेपालको सीमा क्षेत्रमा रहेका यो हिमाली श्रृङ्खलामा श्रृङ्खलाका काखहरूमा हजारौँ ग्लासियर लेक, अघि तपाईँले भन्नुभयो जस्तै हिमतालहरू छन्, ती हिमतालहरू कुनै पनि बेला फुट्न सक्छन् भन्ने अध्ययनहरू योभन्दा अगाडि भएका छन्। इसिमोड र युएनडिपीले गरेको अध्ययन प्रतिवेदन अनुसार पनि 2315 भन्दा बढी चाहिँ त्यस्ता हिमतालहरू छन् आइडेन्टिफाइड भएका, पहिचान भएका, र तीमध्ये 22 हिमताल

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: ए दिदी नमस्कार, कता हिँड्दै हुनुहुन्छ?
2: नमस्कार नमस्कार स्वास्थ्य स्वयंसेविका नानी, आज डाक्टरले फलोअपको लागि बोलाउनु भएको थियो, त्यही भएर हस्पिटल जान लागे कि।
1: ए राम्रो गर्नुभएछ। तर त्यहाँ पुगेर डाक्टरसँग तपाईँले के कुरा सोध्नुपर्छ भन्ने कुराको जानकारी छ त तपाईँलाई दिदी?
2: ए त्यो त के थाहा र नानी।
1: सुन्नुहोस्, सबैले डाक्टरकोमा फलोअपमा जाँदा वा स्वास्थ्य उपचारको लागि जचाउन जाँदा के कुरा सोध्नुपर्छ त्यो म भन्छु। मैले खाइसकेको औषधिको मात्रा थप वा डोज खानुपर्छ कि पर्दैन, पर्छ भने मैले किन थप यो डोज औषधि खानुपर्छ, कि पुरानो औषधिलाई रोकेर नयाँ औषधि खानु परेको हो भने किन नयाँ औषधि खानु परेको हो,
2: अनि नानीहरू के कुरा सोध्नुपर्छ,
1: अनि मैले कुन औषधि नियमित रूपमा खाने, कहिलेसम्म खानुपर्छ, मैले मेरो औषधि कसरी र कति समयसम्म खाने वा प्रयोग गर्ने सोध्नुपर्छ।
2: ए अँ,
1: अनि मैले प्रयोग गरिरहेको औषधिले काम गरिरहेको छ वा छैन भन्ने कुरा मैले कसरी थाहा पाउने र यसका सम्भावित प्रति असरहरू वा साइड इफेक्टहरू के हुन सक्छन्, अनि अर्को पटक आउँदा कि मलाई थप परीक्षणको आवश्यकता पर्छ भन्ने कुरा सोध्नुपर्छ। ए रामदाई पनि आउँदै हुनुहुँदो रहेछ।
3: नमस्कार स्वास्थ्य स्वयंसेविका नानी, यहाँ कुरा सुने अनि यसो ध्यान दिए।
1: तपाईँले पनि यो कुरा सुन्नै पर्छ, आउनुहोस् त।
2: ए यस्ता कुरा त हामीले पहिला फलोअपमा जाँदा कहाँ सोध्थ्यौँ त, है रामदाई?
3: त्यही त
1: ए कुरा त हामी सबैले नछुटाइकन सोध्नु पर्छ त दिदी, र तपाईँलाई भेट्न म अर्कोपल्ट कहिले आउने भनेर पनि सोध्न बिर्सनु हुँदैन नि, बुझ्नुभयो नि?
2: राम्रोसँग बुझे स्वास्थ्य स्वयंसेविका नानी।
1: ल राम्रोसँग जचाएर अनि सोधेर पनि आउनु होला है त दिदी।
2: सोधिहाल्छु नि स्वास्थ्य स्वयंसेविका नानी। ल अब म हस्पिटलतिर लागे है त।
1: हस् हस् दिदी, राम्रोसँग जानु।
3: आफू खुसी औषधि प्रयोग नगरौँ। कुनै पनि औषधि प्रयोग गर्नु परेमा चिकित्सकको सल्लाह र सुझाव लिएर सिफारिस गरेको औषधि मात्र उचित तरिकाले प्रयोग गरौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय औषधि व्यवस्था विभाग।

भर्खरै सुनायौं आनन्द कार्की, कुन्ती मोक्तान र साथीहरूको स्वरमा रहेको स्वदेश गान, माधव प्रसाद खिमिरेको रचना अनि संगीत हो उस्ताद गोविन्द लालको स्वदेश गान। सुनाउँछौ अर्को फेरि प्रकाश श्रेष्ठ, लोचन भट्टराई र साथीहरूको स्वर, भूपी शेरचनको रचना अनि संगीत हो नातिकाजीको।

स्वदेश गानहरू सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेश गान सुनाउँछौ। गोपाल योञ्जन र साथीहरूको स्वर, रचना अनि संगीत हो गोपाल योञ्जनकै। यसपछि यहाँहरूले ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: विपद बारे चासो राखौं, चनाखो बनौ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 MHz, रेडियो नेपाल online.com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरेकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम, जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढीको कारण के हो?
1: यो बाढी हिमताल विस्फोट नभएर हिम पहिरोबाट सिर्जना भएको देखिएको छ। रसुवा जिल्लाको लाङथाङ लिरुङ हिमालको पश्चिमतर्फ दिशामा भएको हिम नदी र हिमाली क्षेत्रबाट ठुलो मात्रामा हिउँको ढिक्का, साथै ठुलो मात्रामा हिउँको ढिक्का तल खसेको र त्यसले करिब 5000 मिटर भन्दा माथिबाट खसेको त्यो हिउँको थुप्रोले सँगै त्यो भिरालो जमिनमा थुप्रै पहिरोहरू समेत लिएर तल नेने खोलाको शाखा नदीमा चाहिँ त्यो खसेको देखिन्छ।
0: जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा प्रमुख तथा बाढी विज्ञ विनोद पराजुलीसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
2: बाढी बारे चासो राखौ, चनाखो बनाऊ।
0: बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौं।
2: वर्षा याममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ।
0: वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौं।
2: प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ, सकिन्छ भने कण्ठ पारौ।
0: आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
2: आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
0: फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइ राखौं।
2: नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
0: घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
2: टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
0: नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
2: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
0: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। भदौ 10 गते बुधबार बिहान हिमाली जिल्ला रसुवाको भोटेकोशी नदीमा जसरी विनाशकारी बाढी उर्लियो, त्यसले नदी किनार क्षेत्रका बासिन्दालाई सम्हालिने नपाई ठूलो संकटको भुमरीमा धकेलिदियो। क्षणभरमै नदीको जलसतहले खतराको तह नागेर मानव बस्ती, ऐतिहासिक भौतिक संरचना र अरबौं लगानीमा ठडिएका जलविद्युत आयोजनाहरू क्षतिग्रस्त हुँदा यति बेला रसुवा र सिङ्गो देश शोक र सन्तरासमा डुबेको छ। यो बाढीले हाम्रो अमूल्य जनधन मात्रै खोसेको छैन, सिङ्गो देशलाई नै नराम्रोसँग झस्काइदिएको छ। सबैभन्दा उदेक लाग्दो र डरलाग्दो कुरा के छ भने नेपाली भूभागमा त्यस्तो ठूलो वर्षा नै भएको थिएन। आकाश सफा जस्तै रहेका बेला पनि भोटेकोशीमा अचानक आएको बाढीले गर्दा ठूलो क्षति बेहोर्नु परेको छ। विज्ञहरूका अनुसार हिमपहिरोका कारण विनाशकारी बाढी आएको अनुमान गरिएको छ। भौतिक संरचनाहरू त फेरि निर्माण होलान्, तर गुमेका ज्यानहरू र भत्किएका सपनाहरू कसरी फर्किएलान्? यो विनाश पछाडिको मुख्य प्राविधिक कारण के हो? यो बाढीले तल्लो तटीय क्षेत्रको जनजीवन र नदी किनारका बस्तीहरूमा कस्तो दीर्घकालीन जोखिम थपेको छ? यसरी अचानक आएको प्रलयकारी बाढीको स्रोत आखिरी के हो त? आगामी दिनमा यस्तो ठूलो मानवीय र भौतिक क्षति हुनबाट रोक्न नेपालको बाढी पूर्वानुमान प्रणाली अब कसरी अगाडि बढाउनु पर्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा प्रमुख तथा बाढी विज्ञ विनोद पराजुलीसँग। विनोद सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: हजुर, धन्यवाद।
0: विनोद सर, हामीले बुधबार मात्रै रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीको जोखिम बिहोर्यौं। निकै ठूलो जनधनको क्षति भएको छ, थुप्रै ठाउँमा भौतिक संरचनाको क्षति भएको छ। खासमा यो बाढीको मुख्य कारण चाहिँ के हो?
1: भाद्र 10 गते जुन दिन बाढीको घटना भयो, बेलुकी 5 बजे आसपास भूपग्रहका तस्विरहरूको अध्ययनबाट भूकम्पको सत्य पत्ता लागेको हो र त्यो अनुसार यो बाढी हिमताल विस्फोट नभएर हिम पहिरोबाट सिर्जना भएको देखिएको छ। रसुवा जिल्लाको लाङथाङ लिरुङ हिमालको पश्चिमतर्फ दिशामा भएको हिम नदी र हिमाली क्षेत्रबाट ठुलो मात्रामा हिउँको ढिक्का सधैँ ठुलो मात्रामा हिउँको ढिक्का तल खसेको र त्यसले करिब 5000 मिटर भन्दा माथिबाट खसेको त्यो हिउँको थुप्रोले सँगै त्यो भिरालो जमिनमा थुप्रै पहिरोहरू समेत लिएर तल नै खोलाको शाखा नदीमा चाहिँ त्यो खसेको देखिन्छ र त्यसले 81 चाहिँ बाढीको रूप धारण गरेको, हिउँहरू पनि पग्लन गएको 81 र तल आउँदै गर्दाखेरि थुप्रै गेग्रान समेत त्यसले बोकिल्याउँदाखेरि यति ठुलो बाढी र विपदको अवस्था सिर्जना भएको चाहिँ देखिएको छ। अब यसको मुख्य कारण अहिलेलाई हिम पहिरो भनेर नै हामीले डिक्लेयर गरेको अवस्था छ र यो हिमाली क्षेत्रबाट हिम पहिरोबाट यति ठुलो बाढी कसरी सिर्जना भयो भन्ने प्रश्नहरू थुप्रै प्रश्नहरू छन् जसको अध्ययन गर्न बाँकी छ। कति हिउँ माथिबाट खस्यो, त्यसमा कति मात्रामा त्यो पग्लिएर पानी बन्यो भन्ने, तर हाम्रो प्रारम्भिक आँकडाले जुन अतिरिक्त बहाव चाहिँ देवघाट चितवनबाट पास भयो त्यहाँ स्थित केन्द्रबाट मापन गरिए अनुसार करिब 200 लाख घनमिटर पानी अतिरिक्त पानी चाहिँ त्यहाँबाट बाहिरिएको छ। मतलब 200 लाख घनमिटरको हिउँको थुप्रो त्यहाँ खसेको हुनुपर्छ, सँगै त्यहाँ तल केही बेर नदी खोल्सा थुनिएको र त्यो फुटेको जस्तो तत्काल हेर्दाखेरि देखिएको छ। अब मुख्य कारण चाहिँ यही नै हो। अब योभन्दा अझ ठुलो मात्रामा पानी जम्मा भएको हिमतालहरू माथिल्लो क्षेत्रमा कायम नै छन् र ती पनि उच्चिकै जोखिममा छन्। त्यस कारणले यो जुन ठुलो बाढी हिजो हामीले पछिल्लो 70 वर्षको तथ्याङ्क मापन भएको आधारमा हेर्दाखेरि चाहिँ यो अहिलेसम्मकै सबैभन्दा उच्च बाढी, 70 वर्षको इतिहासमा सबैभन्दा उच्च बाढी देखिएको छ। अब भविष्यमा पनि यस्तै किसिमका घटनाहरू घट्न सक्छन् र हामी त्यसतर्फ सचेत हुन र सचेत मात्रै होइन हामीले तत्कालै लागु हुने गरी हाम्रा त्यस क्षेत्रका जोखिमयुक्त बस्तीहरूलाई स्थानान्तरण गर्नेदेखि पूर्व सूचना प्रणालीलाई फेरि स्थापना गर्नेसम्मकै कामहरूलाई चाहिँ गर्नुपर्ने खाँचो चाहिँ देखियो।
0: यो जुन खालको हिम पहिरो आएको कुरा गर्नुभयो विनोद सर यहाँले, यो हिम पहिरो चाहिँ नेपाल र चिनको ठिक सिमानामा हो कि या यो चाहिँ चिन पट्टिको भूभागमा बढी पर्छ?
1: यो पूर्णतया यो हिम पहिरो नेपालको भूभागमा पर्छ र यो जहाँ खस्यो खोलामा त्यो खोला नेपाल र चिनको सीमा खोला हो। त्यस कारणले अब यो क्षतिका दृष्टिकोणले खोलामा खसिसके पछाडि यो बाढी बढेर आउँदै गर्दा करिब 20 किलोमिटरको क्षेत्र नेपाल र चिनको सीमा नदी हुँदै यो बाढी आएको छ र यो मितेरी जुन पुल छ रसुवागढीमा त्यहाँबाट चाहिँ यो पूर्णतया नेपालमा प्रवेश गरेको छ।
0: यो क्षेत्रमा अझै पनि त्यस्तो खाले बाढी आउने ठुलो खालको जोखिम देखिन्छ?
1: अहिले तत्कालको कुरा गर्दाखेरि जुन ठाउँमा यो हिम पहिरो खस्यो त्यो खोजमा त्यहाँ केही मात्रामा पानी जम्मा भएको देखिएको छ। चिनको तर्फबाट ड्रोन सर्वे गरिएको छ र त्यसको इमेजहरू पनि प्राप्त भएको छ, तस्विरहरू अध्ययन गर्दाखेरि र चिनबाट पनि हामीलाई सूचना पनि प्राप्त भएको छ। त्यो हेर्दाखेरि चाहिँ त्यहाँ अझै पनि करिब 20 लाख घनमिटर पानी जम्मा भएको देखिएको छ र त्यो पानी कुनै पनि बेला त्यो तालको रूपमा रहेको पानी फुट्न सक्छ भन्ने हामीले प्रारम्भिक आकलन गरेका छौँ। अब त्यो पानी जति जम्मा भएको छ त्यो हिजो आएको बाढीको तुलनामा त ज्यादै न्यून हो। हिजो 200 लाख घनमिटर थियो भने अहिले 30 मात्रै छ। तर पनि जुन नदीको पिँधको तह धेरै माथि आएको छ अहिले यो गेग्रियान थुप्रिन जाँदाखेरि, त्यसले गर्दाखेरि त्यो सानै मात्रामा त्यो बाढी आउँदाखेरि पनि क्षति चाहिँ हुन सक्छ। त्यस कारणले हामीले अत्यन्तै सचेत भएर त्यसतर्फ काम गरेका छौँ र तल्लो तटीय क्षेत्रमा सूचना चाहिँ सम्प्रेषण गरिसकेको अवस्था छ।
0: रसुवाको भोटेको सीमा आएको यहाँले भने अनुसार 70 वर्ष यताकै ठुलो बाढी हो, यस्तो खालको ठुलो बाढीको पूर्वानुमान गर्न सक्ने हामीसँग त्यस्तो खालको प्रविधि अथवा संयन्त्र थिएन कि अथवा भएर पनि त्यो हामीले समयमै सूचना प्रवाह गर्न नसकेको हो, के देखिन्छ विनोद सर?
1: अब जहाँसम्म अहिलेसम्मको हाम्रो पूर्व सूचना प्रणाली पूर्वानुमान प्रणाली छ त्यो वर्षाको पूर्वानुमान र वर्षामा आधारित भएर बाढीको पूर्वानुमानमा केन्द्रित छ। अब यस किसिमका घटनाहरू चाहिँ आकस्मिक रूपमा हिम पहिरो अथवा हिमताल विस्फोट हुने घटनाहरू चाहिँ आकस्मिक रूपमा हुने घटनाहरू हुन्, कहिले यो घटना हुन्छ भनेर पूर्वानुमान गर्न अत्यन्तै कठिन छ। अब यसमा गर्न सकिने भनेको चाहिँ हिम पहिरो खसिसके पछाडि अथवा हिमताल फुटिसके पछाडि तत्कालै त्यसको सूचना प्राप्त गर्ने र तल्लो क्षेत्रमा त्यसको सूचना प्रवाह गर्ने एक मात्रै हामीसँग विकल्प छ। अब पछिल्लो घटनामा करिब बिहान 8:37 हामीले यो विस्फोट भएको बेला भूकम्प मापन केन्द्रहरूले कम्पन पनि मापन गरे, त्यो वास्तवमा भूकम्प थिएन, हिम पहिरो कारण सिर्जना भएको यो विस्फोट थियो। अब हामी यति भन्न सक्छौँ कि 8:37 जुन घटना सुरुवात भयो त्यस पछाडि नेपाल प्रवेश गर्दाखेरि करिब करिब 8:55 आसपास गएको हुनुपर्छ, भनेको करिब करिब 20 समयको अवधिमा यो नेपाल प्रवेश गरिसकेको छ। यस्तै 20 दूरी 20 पार गरेको जस्तो देखिएको छ। त्यसकारणले अत्यन्तै तीव्र गतिमा यो बहाव तल आएको देखिन्छ, त्यसकारण पनि यसको पूर्व अनुमान अथवा पूर्व सूचना दिन सकिएन। अब यदि हामीले त्यो हिम पहिरोको अनुगमन गर्ने प्रणाली कुनै सिसी क्यामेरा अथवा सेन्सर अन्य सेन्सरहरू राखेको हुन्थ्यौँ भने पनि अब त्यो सिसी क्यामेरा वा सेन्सर पनि ड्यामेज हुन चाहिँ सक्थ्यो, त्यसले सूचना सम्प्रेषण नगर्न सक्थ्यो, तथापि त्यसलाई सुरक्षित स्थानमा पहाडमा माथि राखिएको हुन सक्थ्यो भने मात्रै त्यो अवस्थामा त्यो सूचना हामी प्राप्त गर्न सक्छौँ। जुन न नेपालको क्षेत्रमा न तिब्बतको क्षेत्रमा चिनको क्षेत्रमा त्यस्ता सूचना दिन सक्ने संयन्त्र राखिएको देखियो। यदि चिनतर्फ त्यस्तो राखिएको थियो भने पनि चिनतर्फै पनि त्यो सूचना प्रवाह भएको देखिएको छैन, किनभने चिनतर्फ पनि ठुलो मानवीय क्षति भौतिक क्षति भएको छ। त्यसकारणले अब यसमा हामी पूर्णतया चुकेका छौँ। थोरै सम्भावना भनेको यसमा हामी 10 अगावै यो सूचना प्राप्त गर्न सक्थ्यौँ कि भन्ने एउटा कोणबाट मात्रै हामीले हेर्न सक्छौँ। अब त्यसको लागि चाहिँ हामीले भविष्यतर्फ फर्किएर हेर्दाखेरि अब हामी कति छिटो सूचना दिन सक्छौँ त, त्यसको लागि हामीले के गर्नुपर्छ त भन्ने एउटा प्रश्न छ, जसको लागि चाहिँ समाधान भनेको हामीले भविष्यमा सिसिटिभी क्यामेरा अथवा सेन्सरहरू अथवा भूकम्प मापन सेन्सरहरूकै डेटा मार्फत पनि यस्तो किसिमको घटनाको पूर्व जानकारी लिन सक्छौँ कि भन्ने पनि देखिएको छ।
0: जलवायु परिवर्तनका कारण पनि हिमालहरू पग्लिरहेको अवस्थामा के हामीले भोटेकोशीको जुन हिम पहिरोलाई जलवायु परिवर्तनसँग पनि जोडेर हेर्न सकिन्छ?
1: सकिन्छ अवश्य पनि, किनभने हामीले अलि पछाडि फर्किएर हेर्यौँ भने यस किसिमका घटनाहरू मैले अघि पनि भने 70 इतिहासमा हामीले पहिलो पटक यस्तो घटना देख्यौँ। त्योभन्दा पहिला यस्तो घटनाहरू भएको थियो थिएन भन्ने कुरा तथ्याङ्कमा छैन, तर यो 70 इतिहासमा हामीले यो पहिलो पटक मात्रै देखेनौँ। दुई पटक गत वर्ष पनि भोटेकोसीमा यस्तै किसिमको हिमताल सुप्राग्लासियल तालबाट र अहिले फेरि हिम पहिरोबाट यस्तो घटना बेहोर्यौँ। अब यस्तो हरेक वर्ष जसो यस्तो घटना हुनु भनेको यसमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हामी आकलन गर्न सक्छौँ। अब यसमा विश्व तापमानमा आएको पछिल्लो वृद्धि, त्यो तीव्र वृद्धि र त्यसले हिम क्षेत्रलाई अस्थिर बनाएको, हिमाली क्षेत्र अस्थिर हुँदै जाँदाखेरि अथवा हिमतालहरू विस्तार हुँदै जाँदा त्यो फुट्ने क्रम चाहिँ यो बढेको देखिन्छ। त्यस कारणले भविष्यतर्फ फर्केर हेर्दाखेरि हामी अझै ठुल्ठुला यस्ता किसिमका घटनाको सम्मुख पो गइरहेका छौँ कि भन्ने आभास चाहिँ हुन्छ। अब त्यसलाई नै मध्यनजर गरेर हामीले विगतदेखि नै यो खास गरी हिमालबाट बहने नदीहरू, त्यसका छेउछाउका मानव बस्तीहरू, सडकहरू, पुलहरू सबै ठुलो जोखिममा छन् भन्दै आएका हौँ, र यो घटनाले फेरि त्यो पुनर्पुष्टि गरेको छ। अब भविष्यमा हामीले हाम्रा बस्ती कति माथि नदीबाट कति माथि सार्नुपर्छ, होइन कति सुरक्षित ठाउँमा सार्नुपर्छ, फेरि माथि सार्दै गर्दा पहिरोग्रस्त क्षेत्रमा पनि सार्नु भएन, यो किसिमको चाहिँ एउटा सिकाइ यसले फेरि पनि दिएको छ। र अब हामीले भविष्यतर्फ फर्किएर हेर्दाखेरि अब एउटा कानुन नीति नै निर्माण गरेर कम्तीमा पनि नदीको क्षेत्रमा, नदीबाट कम्तीमा पनि 20-30 क्षेत्रमा, यस्तो किसिमको जोखिम भएको क्षेत्रमा चाहिँ हामीले त्यस्ता बस्तीहरू बसालन नहुने भएका बस्तीहरूलाई स्थानान्तरण गर्नुपर्ने खाँचो चाहिँ देखिएको छ।
0: भविष्यमा यस्ता खालका जोखिमहरू, यस्ता खालका बाढीहरूको हामीले पूर्वानुमान गर्ने कुरा नीतिगत रूपमै समेटेर लैजाने कुरा यहाँले जोड दिनुभयो, र यो त एउटा नीतिगत पाटोतिर भइहाल्यो। अब हामीले जोखिमबाट क्षति हुन नदिनको लागि आगामी दिनमा हामीले आधुनिक प्रविधितिर पनि हामी जानुपर्ने होला नि विनोद सर?
1: हो, अब हामी तिनवटा काम गर्न सक्छौँ। अब पहिलो भनेको हामीले जोखिम मूल्याङ्कनका कामहरू गर्नुपर्नेछ, कति ठुलो बाढी आउँदाखेरि कति क्षेत्रसम्म डुबान हुन सक्छ, बगाउन सक्छ भन्ने, अझ योभन्दा ठुलो बाढी पनि सिर्जना हुन सक्छ कि सक्दैन भन्ने किसिमको एउटा जोखिमको मूल्याङ्कन गर्नुपर्नेछ, यो भोटेकोसीमा मात्रै नभएर यो समग्र हिमाली क्षेत्रबाट बहने सबै नदीहरूमा। त्यस पछाडि दोस्रो चरणमा हामीले पूर्व सूचना प्रणालीको स्थापना व्यापक बनाउनु पर्नेछ, त्यस दोस्रो चरणमा चाहिँ हामीले दीर्घकालीन सोचका साथ बस्ती स्थानान्तरणको लागि चाहिँ दीर्घकालीन उपायको रूपमा यस्ता जोखिमयुक्त स्थानका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने यी तीनवटा कामहरूलाई हामीले सँगै अगाडि बढाएर लिएर जानुपर्छ। यो गर्न सकियो भने हामी क्षतिलाई चाहिँ धेरै नै न्यूनीकरण गर्दै जान सक्छौँ।
0: विनोद, भविष्यमा यस्ता खालका बाढीबाट जोगिन र जोखिमलाई न्यूनीकरण गर्नको लागि हामीले गर्ने विकास निर्माणका कुराहरू, हामीले निर्माण गर्ने भौतिक संरचनाहरूमा पनि विशेष गरी ध्यान दिनु आवश्यक देखिन्छ।
1: हो, अब मुख्यत जलस्रोत आयोजनाहरू, त्यसमा पनि जलविद्युत र सिंचाइका आयोजनाहरू नदीको क्षेत्रमै निर्माण गर्नुपर्ने हुन्छ। अब त्यस्ता संरचनाहरू सामान्यतया 100 वर्षमा एकचोटि आउने बाढीको लागि डिजाइन गर्ने गरिन्छ। यो हाम्रो अहिलेको स्ट्यान्डर्ड नर्म्स गाइडलाइन कोड त्यही नै हो। अब विश्वव्यापी रूपमा पनि 100 अथवा 200 वर्षमा एकचोटि फर्कन सक्ने बाढीको लागि हामीले चाहिँ यस्ता डिजाइनहरू गर्ने गर्दछौँ एकातर्फ। अर्कोतर्फ अब बस्तीहरूको सन्दर्भमा पनि हामीले बस्तीहरू निर्माण गर्दाखेरि जतिसुकै पक्की घरहरू बनाए तापनि यस किसिमको बाढीले चाहिँ यसको गति, यसको तीव्रता होइन, तीव्र वेगले गर्दाखेरि यो डुबान हुने किसिमको नभएर यसले चाहिँ बगाएर नै लिएर जाने किसिमको चाहिँ त्यति शक्तिशाली बाढीहरू हिमाली क्षेत्रमा गर्ने गर्दछन्, त्यो भएको छ। त्यसकारणले हामीले भविष्यतर्फ फर्केर हेर्दाखेरि अब 200 वर्षमा एकचोटि आउने बाढीको लागि होइन, सम्भवतः जुन बाढी हिजो भयो त्यो बाढीको आकलन गर्दाखेरि सम्भवतः यो 700 अथवा 1000 वर्षमा एकचोटि आउन सक्ने बाढी पनि हुन सक्छ। त्यसकारणले हाम्रो डिजाइनको कोडलाई नै हामीले बदल्नु पर्ने एकातर्फ खाँचो छ भने अर्कोतर्फ हाम्रा बस्तीहरू, हाम्रा बाटाघाटाहरू, पुलहरू पनि धेरै अग्लो बनाउनु पर्ने होइन, हाम्रो थुप्रै पुलहरू बगिराख्दाखेरि त्यो देखिएको छ, त्यो पनि 100 वर्षकै लागि बनाइन्छ, त्यो 100 वर्षको रिटर्न पिरियडमा त्यो बनाएर अब हुने देखिएन। त्यसकारणले बाटाहरू अझ नदीको बेसीबाट नभएर अझ माथिबाट बनाउनु पर्ने अथवा टनेल रोडहरू निर्माण गर्नुपर्ने होइन, अब त्यसको ठुलो धनराशिको खर्च हुन्छ, एकातर्फ सुरुवाती खर्च त ठुलो हुन्छ, तर यस्तो क्षति हेरिराख्दाखेरि हामीले पटक पटक त्यो बाटोहरू निर्माण गर्ने, पुनः बगाउने, फेरि निर्माण गर्ने, पुलहरू फेरि बगाउने, यी समग्र खर्चलाई चाहिँ जोड्ने हो भने हामीले सुरुवातमा गरेको ठुलो लगानीले हामीलाई पछि जोगाउँछ। र अर्को चाहिँ बस्तीहरूको सन्दर्भ छ। अब यो संरचनागत जति पनि संरचना घरहरू होइन, होटलहरू अथवा अन्य संरचनाहरू हामीले चाहिँ नदीको छेउछाउ, बाटोको छेउछाउ, नदी भएर बग्ने बाटोको छेउछाउ बनाइरहेका छौँ, त्यो चाहिँ अब जोखिममा छ भन्ने स्पष्ट यो चित्र चाहिँ यसबाट देखिएको छ। त्यसकारणले बेसीका बस्तीहरूलाई अब हामीले उच्च भूभागमा सार्नुपर्ने, फेरि उच्च भूभागमा सार्दै गर्दा पहिरोको जोखिमयुक्त क्षेत्र पनि हुन सक्छ, त्यसतर्फ पनि सचेत भएर हामीले बहुविपद जोखिमको मूल्याङ्कन गरेर पहिरो पनि नजाने, बाढी पनि नजाने, डुबान पनि नहुने त्यस्तो क्षेत्रहरू पहिचान गर्ने र त्यहाँ चाहिँ नि एउटा प्रक्रियागत र क्रमबद्ध रूपमा चाहिँ बस्तीहरू स्थानान्तरण गर्दै जाने, जुन आजको दिनमा विकसित देशहरूको मोडल पनि हो, त्यसतर्फ हामीले सोच्न ढिला भइसकेको हो। अब यो घटनाले हामीलाई अब बाध्य गराउला र हामी त्यसतर्फ सोच्न मात्रै होइन त्यसलाई लागू गर्नको लागि नै अगाडि बढाउला भन्ने चाहिँ हामी आशा गर्न सक्छौँ।
0: विनोद सर, जुन भोटेको सीमा आएको बाढीको जुन जोखिम छ यसलाई आकलन गर्दा अन्य क्षेत्र पनि यस्तै खालको जोखिममा रहेको देखिन्छ, यहाँहरूको अध्ययनले के भन्छ?
1: हाम्रो अध्ययनले त यो समग्र हिमाली क्षेत्र नै उस्तै जोखिममा छ भन्छ। त्यसमा पनि पहिलो प्राथमिकतामा चाहिँ यो रसुवा भोटेकोसी र तातोपानी सिन्धुपाल्चोक भोटेकोसी नै हुन्। अब यो दुई तिनवटा कारणले यी दुईटा नदी जलाधार नै उच्च जोखिममा छन्। पहिलो, यी नदी जलाधारको माथिल्लो क्षेत्रमा अत्यन्तै भिरालो जमिन भूबनोट छ, त्यस कारणले नै यस्ता हिम पहिरोहरू जाने सम्भावना उच्च हुने भयो। दोस्रो, ठुल्ठुला हिमतालहरू छन्। तेस्रो, हामीहरूका यी ठुला दुईटा नाकाहरू पनि हुन् तिब्बतसँग जोडिएको, जहाँ हाम्रो सडक मात्रै छैन, सडकका छेउछाउ बजार र बस्तीहरू तीव्र रूपमा विस्तार भइरहेका छन्। त्यस कारणले अब यतापट्टि सिन्धुपाल्चोक भटेको सिकै कुरा गर्दा पनि खाडी चौर, अब बाह्र विषे होइन लगायतका बस्तीहरू अझ खोलाको नजिक छन्, 3-4 मिटर मात्रै माथि छन्। अब हिजोको बाढीमा खोलाभन्दा 15-20 मिटर माथि भएका टिमुरे, स्याप्रु बेसी होइन जस्ता बजारहरू पुरै बगाएको छ भने हामी अब त्यो 3-4 मिटर मात्रै माथि भएको 12-20 जस्ता बजारहरूलाई जोगाउन सक्छौँ त पक्कै सक्दैनौँ। त्यस कारणले यो तत्कालै हामीले यसतर्फ सोच्न जरुरी छ। अब दोस्रो प्राथमिकतामा हामीले अरोड, त्यस्तै तामाकोशी, तुतकोशी होइन, यो मर्स्याङ्गी लगायत जलाधारलाई लिन सक्छौँ, कालीगण्डकी पनि, र त्यस्तै किसिमको जोखिम भेरी पनि पश्चिमतर्फ मुगु कर्णालीमा, हुम्ला कर्णालीमा र महाकालीमा पनि, महाकालीको शाखा नदी चमेलिया, अरू नदीहरूका पनि शाखा नदीहरूमा पनि त्यो जोखिम चाहिँ छ। त्यस कारणले यो समग्र हिमाली क्षेत्रको जोखिम हो, यसलाई चाहिँ हामीले कुनै एउटा नदीको क्षेत्रमा, जलाधारको क्षेत्रमा मात्रै नभएर सबै नदी क्षेत्रमा चाहिँ यो पूर्व सूचना प्रणालीको काम, यो हिमाली क्षेत्रमा अनुगमनको काम, त्यस्तै हिमाली क्षेत्रबाट सिर्जना हुने नदीहरूको बेसीका छेउछाउ भएका सबै बस्तीहरूको स्थानान्तरण काम, यसलाई एकमुष्ट रूपमा अगाडि बढाउनु पर्ने खाँचो चाहिँ छ।
0: विनोद सर, हामी कार्यक्रमको अन्तिममा छौँ। हामीलाई यति बेला सुनिरहनु भएका नदी तटीय क्षेत्रका सर्वसाधारण र आम नागरिकलाई बाढीबाट बस्न र सुरक्षित रहन यहाँको अपिल चाहिँ के छ?
1: अब जहाँसम्म 2010 बाढी छ। यो बाढीको सन्दर्भलाई लिएर हेर्दाखेरि चाहिँ अहिले ठुलो मात्रामा विस्थापित हुनुभएको, भागेर ज्यान जोगाउन सफल हुनुभएको ठुलो जनसङ्ख्या छ। अब हजारौंको संख्यामा त्यो जनसङ्ख्या छ जो अहिलेको बर्सातको समयमा अस्थायी शिविरहरूमा होइन बसोबास गरी राख्नु भएको छ, पालहरू टाँगेर। अब उहाँहरूलाई चाहिँ अब त्यो दुःखलाई त व्यवहार त्यति कठिन हुँदैन जुन कठिन हामीले आफ्नो आफन्त घर आफ्नो सम्पत्ति जग्गा सबै गुमाएका छौँ। त्यस कारणले यो दुःखलाई सामान्य रूपमा लिएर अहिले सुरक्षित स्थानमै बसिदिनु हुन, अर्को सूचनाहरू नआउँदासम्म माथिको जोखिम पूर्णतया चाहिँ हट्यो भन्ने अवस्था तत्कालको लागि नहुँदासम्म त्यहीँ बस्नुपर्ने आवश्यकता छ। आफ्नो बच्चेको घर सम्पत्ति कहीँ कतै छ कि भनेर फेरि पनि खोलाको छेउछाउ फर्किने प्रयास चाहिँ नगर्नु होला। अब कम्तीमा पनि रातको समयमा त्यस्तो प्रयासहरू नगर्नु हुन र दिनको समयमा पनि सूचनाहरू हेलिएर अध्यावधिक भएर मात्रै त्यहाँ जानु हुन पहिला यो सर्वसाधारणको लागि अपिल भयो। दोस्रो, अहिले उद्धारमा खटिराख्नु भएको तिनै तहका सुरक्षा निकाय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र समाजका विभिन्न व्यक्तिहरू जो उद्धारमा खटिराख्नु भएको छ विभिन्न सङ्घ संस्थाबाट पनि, उहाँहरूलाई पनि उद्धारमा चाहिँ अत्यन्त सतर्कताका साथ उद्धारमा खट्न हामी चाहिँ अपिल गर्न चाहन्छौँ। जोखिम पूर्णतया हटिसकेको अवस्था छैन, भलै यस्तै ठुलो बाढी आउने सम्भावना तत्काललाई त टरेको छ, तर पनि सानोतिनो अथवा केही ठुलै पनि बाढीहरू चाहिँ आउन सक्छ। त्यसले अब यो नदीको पिँध, मैले अघि पनि भने नदीको पिँध केही माथि आएको छ, गेग्रानहरू थुप्रिएको छ, त्यस कारणले त्यो क्षेत्रमा सानै बाढी आउँदाखेरि पनि त्यो माथिबाट बहने भएको कारणले क्षति हुन सक्छ। त्यस कारणले यो अहिले भोटेकोसीको बाढीको सन्दर्भमा चाहिँ त्यो अपिल छ भने अहिले मनसुन केही सक्रिय पनि छ, पानी परिरहेको छ देशव्यापी रूपमै, त्यस कारण देशको अन्य भूभागमा पनि बर्सातका कारणले सिर्जना हुने बाढी पहिरोबाट जोगिनको लागि अनावश्यक यात्राहरू नगर्न होइन रातिको समयमा यात्रा नगर्न, खोला खोल्सीहरूमा जबरजस्ती त्यसलाई पार गर्न कोसिस नगर्न होइन सूचनाहरू अध्यावधिक सूचनाहरू लिन पनि हामी अपिल गर्छौँ। सँगै अन्य हिमाली क्षेत्रबाट बहने नदीका छेउछाउका जति पनि बासिन्दाहरू हुनुहुन्छ उहाँहरूलाई पनि अत्यन्तै चनाखो हुन, कुनै पनि किसिमको सङ्केत, ठुलो आवाज अथवा चाहिँ विस्फोटन अथवा कम्पन अथवा हामीले प्रवाह गर्ने सूचना त्यस्तो कुनै पनि माध्यमबाट प्राप्त भयो र त्यस्तो सङ्केत प्राप्त भयो भने तत्कालै नजिकको अग्लो स्थानतर्फ दौडन र सुरक्षित रहन हामीले चाहिँ यो अपिल चाहिँ गर्न चाहन्छौँ।
0: हस् विनोद सर, यहाँलाई महत्त्वपूर्ण समय र संवादको लागि धन्यवाद।
1: हुन्छ, धेरै धन्यवाद।
0: अहिले भर्खरै सुन्नुभयो जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा प्रमुख तथा बाढी विज्ञ विनोद पराजुलीसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानीसँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

0: नमस्कार, कार्यात्रा विशेष कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता रमा ढुङ्गाना, सहकर्मी प्रमिला गजरेल अनि प्राविधिक सहकर्मी राजु थापा। कार्यक्रमको सुरुवात गरौँ कार्यात्रा सम्बन्धी विषयमा संस्कृतिविद चुन्दा भट्टाचार्यसँग गरिएको कुराकानीबाट। आज भाद्र शुक्ल प्रतिपदा अर्थात् गाई जात्रा पर्व, वर्षभरि दिवंगत हुनुभएका आफ्ना आफन्तहरूको सम्झना गर्ने, शोकलाई शक्ति र हास्य व्यङ्ग मार्फत खुसीमा बदल्ने एउटा मौलिक र ऐतिहासिक पर्वको रूपमा हामी गाई जात्रालाई मनाउँछौँ। यसै सन्दर्भमा आज हामीसँग हुनुहुन्छ प्रसिद्ध संस्कृतविद चुन्दा भट्टाचार्यज्यू। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। उहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। गाई जात्रा पर्व मनाउनुको मुख्य ऐतिहासिक र सांस्कृतिक कारण चाहिँ के छ, एकदमै छोटोमा भनिदिनुहोस् न।
1: यो गाई जात्रा मनाउने भनेको हाम्रो चाहिँ घर परिवारमा दिवंगत भएको परिवारको सदस्यहरू उहाँहरूको मुक्ति स्वर्गवासको लागि उहाँहरूको स्मरणमा यो चाहिँ गाई जात्रा मनाउने हो। यो परम्परा कहिलेदेखि सुरु भयो भने चाहिँ प्रताप मल्लको चाहिँ पालामा प्रताप मल्लको छोरा बित्रिसकेपछि उसको आमाले छोराको मृत्युमा भिर भएको अनि यो त्यो मात्रै छोरा बितेको होइन, अरू पनि बितेको हो, जनताको छोराछोरीहरू पनि बितेको हो भनेर देखाउनुको लागि भएको भन्ने चाहिँ परम्परा पनि छ। रानीलाई फसाउनुको लागि त्यो व्यङ्गहरू चाहिँ गर्ने खालको छालो गर्ने चलन पनि आयो। गाई जात्राको ढुङ्गा वर्ष भरिमा जति पनि चाहिँ बेटीहरू छ त्यो बेटीहरूलाई लिएर व्यङ्ग गर्न पाइने व्यवस्था पनि गरेको थियो।
0: शोकमा परेको परिवारलाई सामान्य जीवनमा फर्काउन गाई जात्राले चाहिँ कसरी मद्दत गर्छ त?
1: मद्दत गर्ने त हो, वास्तवमा त्यो चाहिँ आत्मालाई चाहिँ स्वर्गमा पठाइसकेपछि त्यो जान चाहिँ पठाउने हो, त्यो पठाइसकेपछि त्यो मनमा शान्ति हुन्छ भन्ने चाहिँ कुरा हो। मर्ने भनेको त ठुलो सत्य नै हो, त्यो चाहिँ अब हाम्रो सामाजिक मान्यता अनुसार चाहिँ मरेकोसो भए चाहिँ स्वर्गमा जाओस्, मुक्ति प्राप्त होस् भन्ने चाहिँ हो नि।
0: हजुर, र त्यसै गरी काठमाडौँ, पाटन र भक्तपुरमा मनाइने गाई जात्रामा चाहिँ मुख्य फरक के छ त?
1: काठमाडौँ, भक्तपुर, ललितपुरमा मात्रै होइन, एकजना नेवारहरूको कम्युनिटी छ त्यहाँ चाहिँ गरिन्छ, तर आफ्नै तरिकाले गरिन्छ। काठमाडौँको चाहिँ अब मान्छे जहाँ हुन्छ त्यहाँबाट सुरु गरेर हाम्रो चाहिँ इलाका हुन्छ, त्यो इलाका चाहिँ घुम्ने हो गाई भएर। गाई मात्रै होइन कि त्यो गाई सँगसँगै चाहिँ बजार साजा बजाएर पनि गइन्छ। त्यो अलावा त्यो मरेको व्यक्तिको त्यो रामायण बनाएर त्यो चाहिँ रामायण भजन गरेर पनि घुम्ने चाहिँ गरिन्छ। अब उसमा चाहिँ भक्तपुरमा गयो भने चाहिँ त मात्र भनेर यो चाहिँ अग्लो खालको चाहिँ यो सिङ्गो छ त्यसको चाहिँमा मान्छेको तस्विर राखेर चाहिँ गरिन्छ। अनि चाहिँ पाटनमा चाहिँ अब सबै एकैपल्ट बसेर त्यो गरिन्छ। अनि चाहिँ त्यो मरेको आत्मा चाहिँ मुक्त होस् भनेर त्यहाँ ठुलो ठुलो चाहिँ ध्यानहरू अथवा चाहिँ बाधाहरू बुढाएर पनि चाहिँ लग्ने चलन छ। फरक फरक छ, जहाँ नेवारहरूको बस्ती छ त्यहाँ सबै ठाउँमा चाहिँ आफ्नै तरिकाले चाहिँ गाई जात्रा मनाउने गरिन्छ। अनि अर्को नेवारहरूको चाहिँ यो चिन्ता उसकोबाट अर्को फरक ठाउँमा चाहिँ गयो भने जुन ठाउँबाट गएको हो त्यो चाहिँ निकाल्ने गरिन्छ।
0: हजुर, र पछिल्लो समय गाई जात्रा मनाउने शैलीमा चाहिँ के कस्ता परिवर्तनहरू आएका छन्?
1: पहिला त अब बस्ने ठाउँ एउटै ठाउँमा हो नि, त्यो बालीमा जुन चाहिँ यो बसोबास गर्ने हो अथवा चाहिँ पुरानो कोड एरिया हो त्यो कोड एरियामा बस्ने हो, तर अहिले त्यो कोड एरियाबाट चाहिँ बाहिर बाहिर बस्ने भइसक्यो। त्यस भइसकेपछि त्यो चाहिँ बाहिरकोहरूले आफ्नै तरिकाले चाहिँ आएर त्यो भ्रमण गरिन्छ, आफ्नै तरिकाले आएर मुक्तिको लागि चाहिँ काम गरिन्छ। यो चाहिँ फरक हो। अलिकति फरक भएको भनेको यो ब्लू डायमन्ड भन्ने चाहिँ ऊ तेस्रो जेन्डरको जुन चाहिँ व्यक्तिहरू छ उहाँहरूले चाहिँ यो चाहिँ गाई जात्रा चाहिँ भव्य रूपमा सबै सामेल भएर उनीहरूले त्यो प्रदर्शन गर्ने एउटा भयो। अनि अर्को चाहिँ गाई जात्रामा आउनेहरूलाई सुविधा होस् भनेर ठाउँ ठाउँमा चाहिँ यो रेड क्रसहरूले चाहिँ सेवा प्रदान गर्ने अनि पानी खुवाउने केही भयो भने उनीहरूलाई चाहिँ उपचार गर्ने यस्तो खालको पनि चाहिँ कार्यक्रम गरिन्छ।
0: हजुर, गाई जात्रा पर्वको ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे जानकारी गराइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। अहिले सुन्नुभयो संस्कृतिविद चुन्दा भट्टाचार्यसँग गरिएको कुराकानी। अब प्रस्तुत छ सहकर्मी प्रमिला गजरूले तयार पार्नुभएको रिपोर्ट।

असल भदौ कृष्ण प्रतिपदा अर्थात् गाई जात्राको विशेष दिन। गाई जात्रालाई नेपाल भाषामा सापारू भनिन्छ। साको अर्थ गाई र पारूको अर्थ प्रतिपदा तिथि हो, जुन तिथिमा यो गाई जात्रा चाड मनाइन्छ। आजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरूले मुक्ति पाउने जनविश्वास पनि रहिआएको छ। गाई र जात्रा अर्थात् गाई जात्रा आजको दिन माता र पृथ्वीको रूपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो। इतिहासका पन्नाहरूमा लेखिएका र किम्बदन्तीहरूका अनुसार यस दिन विशेषतः काठमाडौँ उपत्यका

0: मान्छेहरू बाजा गाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा बितेका आफन्तजनको तस्विर सहित जात्रामा समावेश हुन्छ। आजकै दिन हास्य कलाकारहरू आआफ्ना प्रहसन व्यङ्ग्य र हाउभावले हामीलाई हँसाउन अनेक तयारीका साथ उपस्थित हुने यस चाडमा राजा रैती कर्मचारी सिपाही र सबै किसिमका व्यक्तिलाई पेच हान्ने चलन छ। एक किसिमले भोग्दै देख्दै आइएका समाजका विकृति घटना र परिघटनाको हास्यास्पद सारांश हो गाईजात्रा। काठमाडौँ लगायत देशैभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति र जमघट रहने दिन हो आज। पछिल्ला समयमा सिस्नो पानी नेपालले गाईजात्रा विशेष कार्यक्रममा राजनैतिक व्यक्तित्वलाई डाकेर आम नागरिकहरूको बीचमा उनीहरूकै सामु उनीहरूकै राम्रा र नराम्रा पक्षहरू सबले सुन्ने गरी देख्ने गरी व्यङ्ग्यात्मक अभिनय सहितको वास्तविक चित्र कोर्ने गर्दछन्। यस्ता गाईजात्रा विशेष कार्यक्रमहरू 10 दिनदेखि 15 दिनसम्म चल्दछन्। टिभी रेडियो र पत्र पत्रिकासम्म यस अवधिभर गाईजात्रामय हुने गरेका छन्।
1: नाम भन्त सुबिनी के खाएर उभिनी तब हामी सबैको अवस्था यही नै हो। त्यसकारण तिरौँ ऋण तिर्न सकिन्न, छिरौँ खाडी छिर्न सकिन्न, चिरौँ छाती चिर्न सकिन्न, भिरौँ झोला भिर्न सकिन्न।
0: गाईजात्रा कहिलेबाट सुरु भयो भन्ने विषयमा एउटा ऐतिहासिक कथालाई जोडौँ। यो ऐतिहासिक कथा अनुसार गाईजात्राको सुरुवात 17 शताब्दीमा काठमाडौँका राजा प्रताप मल्लको पालाबाट भएको मानिन्छ। राजा प्रताप मल्ल र उनकी रानीका एक छोरा थिए। ती छोराको नाम चक्रवर्तेन्द्र मल्ल थियो, जसको अकालमा मृत्यु भयो। यसरी आफ्नो छोराको अकालमा मृत्यु भएपछि रानी गहिरो शोकमा डुबिन्। उनी दिनरात रुनेर कसैले सम्झाउँदा पनि नसम्झिने भइन्। राजाले रानीलाई फकाउन र हँसाउन धेरै प्रयास गरे, तर सबै प्रयास असफल भए। यस घटनाबाट रानीलाई मुक्ति दिलाउन राजा प्रताप मल्लले एउटा जुक्ति निकाले। त्यो जुक्ति थियो, राजाले रानीलाई भने, संसारमा तिमी मात्र एक्लो दुखी छैनौ, मृत्यु त प्राकृतिक नियम हो, त्यसैले आफूलाई सम्हाल्नुपर्छ। जति सम्झाउँदा पनि रानी सम्झिरहेकी थिइनन्। उनीलाई त्यो दुःखको पीडाबाट मुक्ति दिलाउन राजाले धेरै कोसिस गरे। अन्तत गत्वा मृत्यु त प्राकृतिक नियम हो भन्ने महसुस गराउन उनले राज्यभरिका जनतालाई यो वर्ष जजसको घरमा मानिस मरेका छन् उनीहरू सबैले गाई वा मानिसलाई गाई जस्तै सजाएर दरबार अगाडिबाट झाँकी निकाल्नु भनी आदेश दिए। राजाको आदेश पाएपछि काठमाडौँका हजारौं जनता दरबार अर्थात् हनुमान ढोका अगाडि जम्मा भए। मानिसहरूले आफ्ना दिवंगत आफन्तको सम्झनामा अनौठा र रमाइला पोसाकहरू लगाएका थिए। अनुहारमा विभिन्न रङ खसेका थिए र प्रहसन गरिरहेका थिए। त्यो विशाल र अनौठो र्याली देखेपछि रानीले संसारमा कति धेरै मानिसले आफ्ना प्रियजन गुमाउनु पर्दो रहेछ र सबैजना त्यो दुःखलाई भुलेर अघि बढ्न खोज्दैछन् भन्ने कुरा बुझिन्। जनताको यो रूप र व्यङ्ग्य हेर्दा हेर्दै रानीको ओठमा मुस्कान आयो र उनको शोक कम भयो भन्ने गरिन्छ। यसरी रानी हाँसेको देखेपछि राजा प्रताप मल्लले यस दिनलाई वर्षै पछि पर्वको रूपमा मनाउने घोषणा गरेपछि निरन्तर आजका दिनसम्म गाईजात्रा मनाइने जनविश्वास छ। गाईजात्राका बारेमा धेरै रोचक कुराहरू छन्। जस्तै धार्मिक विश्वास अनुसार वैतरणी नदी वा हिन्दू धर्म ग्रन्थ अनुसार मृत्युपछि आत्माले वैतरणी नदी पार गर्नुपर्छ। गाईजात्राको दिन गाईको पुच्छर समातेर उक्त नदी सजिलै पार गर्न सकिन्छ र आत्माले मुक्ति पाउँछ भन्ने विश्वास छ। यसै गरी भक्तपुरमा मनाइने गाईजात्रा अझ विशेष हुन्छ। त्यहाँ बाँसबाट बनाइएको तहा मचा सडकमा घुमाइन्छ र परम्परागत लौरी नाच जसलाई घिन्ताङ घिसी भनिन्छ त्यो खेल्ने गरिन्छ। आधुनिक समयमा

0: गाई जात्राका दिन नेपालका एलजीबीटीआईक्यू प्लस समुदायले लैङ्गिक अल्पसंख्यकहरूको हक अधिकारका लागि र्याली निकाल्ने गर्छन्, जुन डिजिटल पात्रको रिपोर्ट अनुसार एसियाकै प्रारम्भिक प्राइड इभेन्टहरू मध्ये एक मानिन्छ। त्यस्तै पञ्चायत व्यवस्थाका बेला यो पर्वमा राजनीतिक नेताहरूमाथि गरिने तीखो हास्य व्यङ्ग्यमाथि करिब 16 वर्षसम्म प्रतिबन्ध लगाइएको थियो, जुन प्रजातन्त्रको पुनर्बहालीसँगै फेरि फुकुवा भयो। आफ्नो सहर अनुसार गाई जात्रा मनाउने शैली फरक छ। भक्तपुरमा ताहामचा र घिन्ताङ घिसिका नामले गाई जात्रा मनाइन्छ। ताहामचा अर्थात् वास्तविक गाई भन्दा पनि बाँस, कपडा र परालको प्रयोग गरेर मानिसको जस्तो लामो संरचना बनाइन्छ। यसलाई मृतकको प्रतीक मानेर नगर परिक्रमा गराइन्छ। भक्तपुरको मुख्य आकर्षण भनेकै घिन्ताङ घिसी नाच हो। मानिसहरू दुईटा लौरी लिएर एक आपसमा ठोकाउँदै रमाइलो धुनमा खुट्टाको ताल मिलाएर सडक भरि नाच्छन्। यो नाच गाई जात्राको दिनदेखि सुरु भएर कृष्ण जन्माष्टमीसम्म चल्छ। साँझपख भक्तपुरमा परम्परागत भैरव र अन्य देवी देवताका मुखौटा लगाएर नाच्ने धार्मिक नाचहरू पनि प्रदर्शन गरिन्छ। त्यसै गरी काठमाडौँको गाई जात्राका विषयमा भन्नुपर्दा हनुमान ढोका र आधुनिक व्यङ्ग्य यसको अर्को विशेषता हो। काठमाडौँका जनताले आफ्ना मृतक आफन्तको सम्झनामा सजाइएका ससाना बालबालिका जसलाई साँचा भनिन्छ वा वास्तविक गाईलाई लिएर हनुमान ढोका दरबारको परिक्रमा गराउँछन्, किनकि यो पर्व राजा प्रताप मल्लले दरबारबाटै सुरु गराएका थिए। त्यस्तै काठमाडौँमा आधुनिक हास्य व्यङ्ग्यको ठूलो प्रभाव देखिन्छ। सडक नाटक कलाकारहरूले आजको दिन यस अवसरमा राजनीतिक तथा सामाजिक विकृतिमाथि तीखो व्यङ्ग्य प्रहार गर्छन्। ललितपुर अर्थात् एलमा गाई जात्रा काठमाडौँ र भक्तपुरको तुलनामा अलि शान्त र भिन्न धार्मिक स्वरूपमा मनाइन्छ। ललितपुरमा गाई जात्राको भोलिपल्ट वा सोही आसपासमा मतया अर्थात् दीप यात्रा मनाउने विशेष परम्परा छ। यस दिन मानिसहरू हातमा मैनबत्ती, दियो वा बत्ती लिएर ललितपुरका सयौं बौद्ध विहार, चैत्य र स्तूपहरूको पैदल यात्रा गर्छन्। पाटनमा हिन्दू धर्मका साथै बौद्ध धर्मको गहिरो प्रभाव भएकाले यहाँ मृतकको आत्माको शान्तिका लागि बुद्ध स्तोत्रहरू पाठ गर्ने र दान दक्षिणा दिने कार्यलाई बढी प्राथमिकता दिइन्छ। समग्रमा अबको गाई जात्रा मौलिक परम्पराको संरक्षण गर्दै आधुनिक समयका आवश्यकता र परिवर्तनहरूलाई आत्मसात गर्ने खालको बनोस्। बदलिदो समाजमा यो पर्वलाई अझै मर्यादित, समावेशी र अर्थपूर्ण बनाउनु पर्ने देखिन्छ। यसै पर्वको माध्यमबाट मौलिक सांस्कृतिक पहिचानको संरक्षण भइरहोस्। समाजमा मर्यादित र रचनात्मक हास्य व्यङ्ग्यले प्रश्रय पाइरहोस्। गाई जात्राका क्रममा प्रयोग हुने सामग्री, प्लास्टिक, कागज, रङका बट्टा आदिको समुचित व्यवस्थापन तथा प्रयोगबाट यसलाई वातावरण मैत्री र फोहोर मुक्त पर्व बनाउने प्रयास सदैव भइरहोस् र व्यापक समावेशी र पर्यटन प्रवर्धनका आयाम यसैबाट खुल्न सकोस्। हामी सबैलाई गाई जात्राको शुभकामना।
1: अहिले सुन्नुभयो सहकर्मी प्रमिला गजुरीले तयार पार्नुभएको रिपोर्ट। मृत्युको शोकलाई बिर्सेर समाजमा हाँसो र व्यङ्ग्य मार्फत सकारात्मक सन्देश दिने गाई जात्रा पर्वको पुनः एकपटक हार्दिक शुभकामना। आजको यो विशेष प्रस्तुतिबाट सहकर्मी प्रमिला गजुरीलका साथै म प्रस्तुता रमा ढुङ्गाना पनि बिदा माग्छु। रेडियो नेपाल सुन्दै गर्नुहोला। शुभ दिन, नमस्कार।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्विर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय, हृदयको फाँट।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति, भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोशी नदीमा आएको बाढीमा परेका 579 जनाको शव फेला, उद्धार कार्य जारी। बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। र नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा निधन। अब समाचार विस्तारमा। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 579 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त शवहरू फेला परेको जानकारी दिएको हो। प्राधिकरणका अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, चितवनमा 233, तनहुँमा 30 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको हो। यसै गरी 1924 जना सम्पर्कविहीन रहेका छन्। नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 15, रसुवामा 161 जना, नुवाकोटमा 1 जना, जलविद्युत आयोजनाहरूमा 933 जना, मकवानपुरमा 66 जना सम्पर्कविहीन रहेको प्राधिकरण जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्दै बाढी प्रभावित प्रत्येक नागरिक कहाँ सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। भोटेकोशीमा गएको बाढीको पछिल्लो अवस्थाबारे आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत हिजो साँझ जानकारी गराउँदै उहाँले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नु भएको हो। उहाँले बाढी तथा पहिरो प्रभावित रसुवा नुवाकोट सहितका क्षेत्रमा खोज तथा उद्धारका लागि 15,431 सुरक्षाकर्मी परिचालन गरिएको पनि जानकारी दिनुभएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको मन्त्री परिषद बैठकले गत बुधबार आएको बाढीले प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यहरूको 1 महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ। मन्त्री पोखरेलले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको पनि बताउनुभयो। विश्व बैङ्कले बाढी प्रभावित क्षेत्रका लागि सहुलियतपूर्ण कर्जा स्वरूप 167 मिलियन अमेरिकी डलरको घोषणा गरेको छ। यो रकम नेपालले अनुरोध गरेपछि प्राप्त हुने मन्त्रालयले जनाएको छ। साथै भारत सरकारबाट हालसम्म 3 चरणमा कुल 57.5 टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीन र अमेरिकाले गर्ने मानवीय सहायता बापत शनिबारसम्म सहयोग उपलब्ध हुनेछ। स्विजरल्याण्डबाट 1 मिलियन, स्विस फ्रान्क संयुक्त राष्ट्रसङ्घको व्यवस्थापन खर्च गर्ने गरी प्रतिबद्धता आएको छ। यसैमध्ये अक्सफार्मले 200 थान सरसफाई सामग्रीका प्याकेट र 1,000 थान पानी शुद्धिकरणका लागि एक्वा ट्याब्लेट उपलब्ध गराएको छ। डिसिय नेपालले धादिङमा 100 जोर गमबुट, 20 थान बेल्चा, 50 बक्स पन्जा पनि उपलब्ध गराएको छ। सेभ द चिल्ड्रेनले पनि 200 थान गैर खाद्य राहत सामग्री वितरण गराएको छ। त्यसै गरी रसुवा बाढी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले सुरु गरेको प्रधानमन्त्री राहत कोषमा हाल विभिन्न क्षेत्रबाट रकम सङ्कलन हुने क्रम पनि जारी रहेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार हालसम्म 4,38,52,252 रुपियाँ रकम जम्मा भइसकेको छ भने देश तथा विदेशबाट निरन्तर सहयोगको प्रतिबद्धता समेत व्यक्त भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढी पीडितका नाममा अनधिकृत रूपमा रकम सङ्कलन नगर्न अनुरोध गरेको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति समूह तथा संस्थाहरूले आफू खुसी रकम सङ्कलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै त्यसो गरेमा कडा कारवाही गर्ने चेतावनी पनि दिएको छ। कतिपय व्यक्ति समूह तथा संस्थाले अनधिकृत QR कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम सङ्कलन गरिरहेका जानकारी प्राप्त भएको र त्यसप्रति प्रधानमन्त्री कार्यालयको गम्भीर ध्यानाकर्षण समेत भएको मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा हिजो जारी विज्ञप्तिमा भनिएको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढी प्रभावित बालबालिकालाई गैर कानूनी रूपमा ओसार पोसार नगर्न सतर्क गराएको छ। भोटेकोसी नदीमा लेतोसहित पानीको सतह पुनः बढेसँगै तटीय क्षेत्रमा सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले 7.25 करोड रुपियाँ निकासा गरेको छ। रसुवा बाढी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले सुरु गरेको प्रधानमन्त्री राहत कोषबाट रकम आवश्यक परेका स्थानीय तहलाई विनियोजन हुने भएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण धुन्चेमा अल्पत्र यात्रुलाई स्थल मार्गबाट पनि उद्धार कार्य सुरु गरिएको छ। भोटेकोसी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ। भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग पनि पुनः सञ्चालनमा आएको छ। गण्डकी प्रदेश सरकारले भोटेकोसी बाढी पीडितको सहयोगार्थ 4 करोड रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ। लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 3 करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले बाढीबाट प्रभावित नागरिकका लागि तत्काल आर्थिक सहयोग उपलब्ध गराउन प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 2 करोड उपलब्ध गराउने निर्णय गरेको छ। नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5.29 करोड सहयोग हस्तान्तरण गरिएको छ। चीनका राष्ट्रपति सी चिनफिङले नेपालमा आएको प्राकृतिक विपदप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई हिजो समवेदना सन्देश पठाउनु भएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आजदेखि सुरु भएको छ। 1 वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुछार समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ। राजा प्रताप मल्लले पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व सुरु गरेको ऐतिहासिक तथ्य रहेको छ। भक्तपुरमा 8 रात 9 दिनसम्म मनाइने गाई जात्रा पर्व साँझबाट सुरुवात भएको छ। शुक्रबार साँझबाट सुरुवात भएको छ। भक्तपुर दरबार स्क्वायर स्थित तलेजुबाट घिन्ताङ घिसी नाचको प्रदर्शन सुरु भएसँगै जात्रा सुरु भएको हो। अन्तर्राष्ट्रिय समाचार, नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय राजकुमार हाकोन स्वतः नर्वेको नयाँ राजा बन्नु भएको दरबारले जनाएको छ। शाही दरबारका अनुसार राजा हेराल्ड अगस्त 17 हेमोलिटिक एमोनियाको उपचारमा रहनु भएको थियो। मौसम सम्बन्धी जानकारी, आज कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटे कोशी नदीमा आएको बाढीमा परेका 579 जनाको सफेला उद्धार कार्य जारी। बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता र नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा निधन। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: कार्यक्रम हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो।
1: हाम्रो भूगोल र भूगोलभित्रका विषयवस्तु लगायत संस्कार र संस्कृतिका बारेमा जानकारी गराउनु कार्यक्रमको उद्देश्य हो। त्यसैले हामी तपाईँहरूकै गाउँठाउँमा आएर त्यहाँको विविध पक्षलाई नियाल्दै कार्यक्रम तयार पार्दछौँ। यसमा तपाईँहरूको साथ पनि अवश्य चाहिन्छ हामीलाई।
0: हामी कहिले पूर्व त कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिण भेगमा बसोबास गर्नुहुने तपाईँ माझ प्रत्यक्ष भेटघाटमा आइपुग्छौँ, आउने कोसिस गर्नेछौँ।
1: आज हामी तपाईँहरूलाई स्वयम्भू महाचैत्य लिएर जाँदैछौँ। खचाखच भरिएको कंक्रिटको बस्ती छिचोल्दै जाँदा काठमाडौँको पश्चिमी क्षेत्रमा हरियो डाँडाकाँडा बीचको सुन्दर शान्त र रमणीय पहाडी थुम्कोमा विराजमान स्वयम्भू महाचैत्य एक ऐतिहासिक, धार्मिक र पर्यटकीय परिसर हो। यहाँ स्वयम्भू महाचैत्यका साथै ठूला ठूला सुनौलो बुद्ध मूर्तिहरू देख्दा जो कोही पर्यटक लोभिन्छन्। स्वयम्भूको अर्थ स्वयं उदीयमान अर्थात् स्वयं सृष्टि भन्ने हुन्छ। पहाडको टुप्पोमा स्थापित प्राचीन तीर्थस्थल स्वयम्भूनाथ महाचैत्यलाई आदिम बुद्धको घर मानिन्छ। नेपालकै सबैभन्दा प्राचीन र महत्वपूर्ण स्तूप मध्ये एक स्वयम्भूनाथ 1979 युनेस्को विश्व सम्पदा स्थलको सूचीमा सूचीकृत गरिएको छ। आज हामी कार्यक्रममा स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष अशोक वज्राचार्यसँग व्यवस्थापन समितिले गर्दै आएको क्रियाकलाप बारे छोटो कुराकानी, मन्दिर परिसरमा ससाना व्यवसाय गर्नुभएका व्यवसायीहरू र पर्यटकको आवास समेटेर तयार पारिएको एक रिपोर्ट र जनधारणा प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनुहोला।
0: कार्यक्रमको शुभारम्भमा जनधारणा।
2: मेरो कान्छा बाबु श्रेष्ठ हो, नै काब हो। म यो डुल्न आएको, चिल पालन छ मेरो होइन, भगवान् बुद्धको समर्पित छु। डुल्न आएको रमाइलो र शान्ति मिल्छ। स्वयम्भू भगवान्ले हामी सबैको देशकै रक्षा गरेको छ, शान्ति छाइराखेको छ।
3: प्रकृति पाटनबाट वर्षमा भन्न सकिँदा वर्ष मिलाएर घुमाउँ भन्ने हिसाब मात्रै हो। रमाइलो लाग्छ, अलि हाइटमा छ नि त, त्यही भएर त्यही हेर्न त रमाइलो हुन्छ नि त। त्यो भने खासमा त एउटा आस्थाले आइन्छ, सबै ठाउँमा प्राय गइरहेको छ। अन्त जानु र यहाँ आउनुमा त्यही हो, अब स्वयम्भू भन्दाखेरि अन्त स्वयम्भू हुन्न नि त, त्यही भएर त्यही स्वयम्भूमै आउँ भन्ने हिसाबले नै त्यही आस्थाले नै आइन्छ।
4: बुद्धि रत्न साई, अहिले हाल असनमा बस्छु, यहाँ चाहिँ खास भाइकोमा हो। भाइकोमा म टाइममा यसो आएर धेरै भएको छैन, त्यसो दुई चार वर्ष मात्रै। खास चाहिँ मेरो भाइ चाहिँ पहिला अरू पसलमा ड्युटी पनि गर्थ्यो, त्यो पैसा चाहिँ भाइले चाहिँ केही चाहिँ गर्नु पर्यो आफै भनेर चाहिँ कोही मार्फत चाहिँ यहाँ चाहिँ राखेको। पर्यटक भन्नु पहिला भन्दा त अहिले राम्रै छ। यहाँतिर आउँदाखेरि पहिला मालाहरू भयो, हल्का सानोतिनो चाहिँ मुकुटहरू म्याग्नेटहरू अलिअलि चाहिँ लैजाने चाहिँ गर्छ। त्यसमा त अब पसल हो, कहिले अलिक बढ्यो होला, कहिले अलिक घटियो होला, होइन, व्यापार भनेको त यस्तै हो।
5: राम इन्डिया रक्सौलबाट, म त घुमेलै थर्ड टाइम हो। पहाडमा घुमले त सबैजनाको मन छ न, सुकुन चाहियो, पहाड हेर्नलाई सुकुन मिल्छ, राम्रो लाग्छ, ढेरो राम्रो लाग्छ। पहिलेको कम्पेरिजन त राम्रो छ, कोही कम्प्लेन छैन।
1: यो जनधारणा पछि मन्दिर परिसरमा ससाना व्यवसाय गर्नुभएका व्यवसायीहरू र पर्यटकको आवास समेटेर तयार पारिएको रिपोर्ट अबको पालोमा।
0: स्वयम्भूनाथ काठमाडौँ उपत्यकाको पश्चिमी भागमा अवस्थित एक प्रसिद्ध र अत्यन्त पुरानो बौद्ध स्तूप महाचैत्य हो। यो उपत्यकाको सबैभन्दा महत्वपूर्ण धार्मिक स्थलहरू मध्ये एक मानिन्छ र उक्त स्थानबाट पुरै काठमाडौँ उपत्यकाको दृश्य अवलोकन गर्न सकिन्छ। स्वयम्भू आफै उत्पन्न भएको उपत्यकाको पश्चिम दिशामा अग्लो हरियाली डाँडाको चुचुरोमा अवस्थित बौद्ध र हिन्दू दुवै धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्र, जसलाई नेपालको धार्मिक सहिष्णुताको प्रतीक पनि मानिन्छ। स्वयम्भूको मुख्य चैत्य वरपर ससानो चैत्य र तिब्बती गुम्बाहरू रहेका छन्। उक्त डाँडामा प्रशस्त बाँदरहरू पाइने हुनाले विदेशीहरू यो ठाउँलाई मंकी टेम्पल भन्ने गर्दछन्। उक्त ठाउँमा पुग्ने जुनसुकै पर्यटकहरू पनि काठमाडौँ उपत्यकालाई नियाल्दा आनन्दित भएको हामीले यो रिपोर्टिङ गर्दा देख्यौं। स्तूपा वरपर ससानो व्यवसाय गरेर बसिरहनु भएका व्यवसायीहरू, कोही मन्दिरमा दीप बेचेर सेवा गरिरहनु भएका भएका त कोहीलाई त पटक पटक स्वयम्भूको आकर्षणले तानिरहेको हामीले भेट्यौं। यसै सिलसिलामा 40 वर्षदेखि पर्यटकका लागि सामान बेच्दै आउनु भएका थिर बज्राचार्य विगत र वर्तमानलाई यसरी सम्झनुहुन्छ।
6: पहिले त धेरै कम मात्रा मान्छे आउँछ नि, मान्छे नै छैन, मान्छे धेरै आउँछ, चलपल त धेरै बढ्यो नि। अब यो घर पनि फुटफिताले फट्केर जम्मै नयाँ बन्यो, त्यहाँदेखि रनसन चेन्ज भयो, मन्दिर चाहिँ त्यही त्यस्तै हो नि। अहिले त थुप्रै आउँछ नि चल मान्छे, होइन यो इन्टरनेसनल टेम्पल भयो नि, वर्ल्ड हेरिटेज भयो। अब काठमाडौँमा वर्ल्डबाट काठमाडौँमा आएको मान्छे यहाँ नआएको भने 5% होला, यिनीहरूको त त्यहाँ भने 2 दिनको लागि आउँछ, त्यहाँ भने भेटघाट गर्दा फुर्सद हुँदैन, मन्दिर हेर्ने फुर्सद हुँदैन। ठिकै छ, पहिले भन्दा व्यापार गाह्रै छ नि अहिले, सामान महँगो बेच्ने सही हो, सस्तो भयो नि। हाम्रो काठमाडौँ भन्छ नि, बाहिर पनि इन्डियाबाट आउँछ, सिङ्गापुरबाट आउँछ, त यता उता जान्छ, उता यता यही हो। हामी पहिले गरेको 100-200 लगानी गरेको हुन्थ्यो नि, टेबल कमसेकम 40 वर्ष भन्दा अघि व्यवसाय भनेको आफै गरेको आफै राम्रो हुन्छ, होइन नजानेको गरेर के भन्ने, होइन अर्को ढा गरेर मिल्दैन, आफूले जे गरेको त्यही राम्रो हुन्छ, नाफा नोक्सान भनेको भइरहन्छ।
0: प्रत्येक हप्ता पालै पालो दीप लिएर मन्दिर परिसरमा सेवा गर्दै आउने हो भन्नुहुन्छ भगवान पाउ निवासी ज्ञानु महर्जन।
7: यो व्यापार नभइकन सेवामूलक काम हो यो, सेवा भने अब सबैको सबै सर्वसुलभ हुँदैनन्। अब घरबाट नलिए आउनेहरूलाई हामीले केही रकम लिएर यो बाल्न दिन्छौँ, त्यो बाले बापत हामीले केही पैसा लिन्छौँ। यो मैले गरेको एक हप्ता भयो, यहाँ हप्ता हप्ता दिनको पालो हुन्छ, यो पालो चाहिँ मङ्गलबार बेलुका पालो लिएर मङ्गलबार नै पालो दिन्छ। हजुर, यो त हाम्रो एउटा यहाँ नियमअनुसार हुन्छ, हरेक गुरुबारहरूको हरेक हप्तामा एकचोटि पालै पालो हुन्छ, नियमित पालो अनुसार हुन्छ। अब केही पैसा त आफैले पनि अब घरको लागि युज गर्छौँ, केही यो पूजा पाठमा खर्च गर्छौँ, केही अरू धर्म कर्म पनि गर्छ, त्यो यति नै हुन्छ भने कन्फर्म चाहिँ हुँदैन। सेवा भावले हामी बेच्ने हो, उहाँ श्रद्धा भावले कोही मृत्युहरूको नामबाट कोही आफ्नै नामबाट सब कुशल मङ्गलम सबैको भलो होस् भनेर हो।
0: चिसो र आनन्दका कारण पटक पटक स्वयम्भू धाइरहनु भएका दाङ निवासी कृष्ण पोखरेल काम गर्न नेपाल पनि छ, तर व्यवसाय गर्न पैसा धेरै चाहिने हुँदा विदेश गएर आउने कुरा व्यक्त गर्नुहुन्छ हामीसँगको भेटमा।
8: स्वयम्भूमा यतै घुम्नलाई पहिला पनि आएको, यो ठाउँ चाहिँ बस्दाखेरि नै आनन्द के, चिसो हावा हिँडी हिँडी उतातिर गर्मी भइरहेको थियो, अनि यहाँ चिसो हावा खाऊँ बसौँ भनेर मन्दिरमा आउँदै फिलै छुट्टै फरक हुन्छ। त्यही भएर नेपालमा छ, तर नेपालमा गर्नलाई धेरै पैसा चाहिन्छ, त्यसको लागि बाहिर गएर आउनु पर्छ।
0: जहाँ इच्छा त्यहाँ उपाय, मनैदेखि दृढ गरे असम्भव कहाँ छ र। यो रिपोर्ट पछि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष अशोक बज्राचार्यसँग गरिएको यो छोटो कुराकानी अबको प्रस्तुतिमा।
1: स्वयम्भूको आकर्षण के हो त?
9: यो डाँडा भरिकोमा यो सम्पदा क्षेत्रभित्र पर्छ मेन, त्यसमा 5 टारा 5 बुद्ध छ, अनि त्यो 5 टारा 5 बुद्ध भन्दा माथि त्यहाँ चाहिँ नि गर्भगृह भन्ने छ, दुम भन्छ हाम्रो इङ्ग्लिसबाट, होइन। त्यो गर्भगृहमा चुन राख्ने चलन छ हाम्रो, अनि त्यो चुन राख्ने चलन भएको हुनाले त्यो सेतो छ जुन धर्मको धातु, होइन।
1: धर्म धातु भनेको
9: एकदम बलियो धर्म, जुन चाहिँ नि धर्मको सेतो रङ त्यसले सबैलाई उज्यालो दिन्छ भनेर त्यो दिएको भयो। आँखा चारतिर छ, त्यो चारतिर आँखाको चाहिँ नि हामीले हर्मिका भन्छौँ, चारै दिशामा हेरिराखेको छ, अनि त्यसमा यसो क्वेसन मार्क जस्तो पनि छ, त्यो चाहिँ भगवान बुद्धको चाहिँ नि गोष्ठी माला।
1: त्यो भनेको के हो त?
9: गोष्ठी माला भनेको चाहिँ भगवानको तेज पुञ्ज हो, त्यो तेज पुञ्ज बाहिर जाने र भित्र आउने त्यो छ, एउटा टिका जस्तो लागेको छ, एउटा चाहिँ क्वेसन मार्क जस्तो छ, एउटा बाहिर निस्केको र एउटा भित्र गएको भगवानको मुखबाट त्यो चाहिँ तेज निस्केर, अनि सारा त्रिशासमा सात धातु लोक धातुमा त्यो तेज गएर त्यो तेजले सबैलाई प्रकाशले सबैलाई छोएर अनि फेरि फर्केर आउँछ, भने मतलब सबैको ज्ञान त्यहाँको के छ त भने त्यसले भगवानलाई स्मरण गराउनुहुन्छ, अनि त्यसको चाहिँ त्यो चाहिँ टिका जस्तो राखेको भयो। अब त्यसको माथि त्रियोदश भवन भनेर 13 चक्का छ, अनि त्यसको माथि छाटा जस्तो छ, होइन, त्यो चाहिँ छत्र भन्छौँ हामी, अनि त्यसको चाहिँ चक्रावली भन्छ त्यसलाई, है, त्यस्तो छ। अब त्यो स्वयम्भूको स्तर यस्तो छ, त्यो सबै ज्ञानको विषय हो।
1: स्वयम्भूको अर्थ
9: स्वयं हामीमा उत्पन्न भइरहेको ज्ञान हो के, हामीले नबुझेको, अनि हामीसित चाहिँ हेर्ने आँखा छ, सुन्ने नाक छ, खाने मुख छ, होइन, हामीले चाहिँ चाल पाउने छाला छ, त्यो सबै त्यसैको ज्ञानको विषयमा दिइराखेको हो क्या, त्यो पञ्चबुद्धको पञ्च ज्ञान भनेको, अनि त्यसबाट नै हामी भित्र आउने पाप अनेक किसिमको चाहिँ विचार क्लेश त्यसबाट चाहिँ आउने हो क्या, हेरेर राम्रो लाग्छ, राम्रो लागेपछि त्यो आफूलाई लिउँ लिउँ लाग्छ, त्यसमा मोह पर्छ, मोह भएपछि अलिकति लोभ लाग्ने जस्तो भयो, अनि त्यसपछि चाहिँ त्यो नपाएपछि रिस उठ्ने हो, त्यस्तो चाहिँ विषय हो के त्यो। त्यसरी चाहिँ बिस्तारै त्यो पञ्च ज्ञानको विषयमा, अब सानो मात्र भन्या हो, किताब त ठुलो छ त्यसको विषयमा, अब त्यो पञ्च बुद्धको र पञ्च ताराको भने मतलब पञ्च ताराको चाहिँ जस्तो चाहिँ आकाश, धरती, वायु, अग्नि, जल भन्ने चाहिँ यसरी चाहिँ दिएको हो त्यो चारवटा ताराको है। त्यस पृथ्वी तेज आप वायु
1: भूगोल पनि यति राम्रो छ यहाँको भूगोल हेर्दाखेरि पनि चारैतिर देखिने कतिको पर्यटक आउँछ नि?
9: पर्यटक त अब यो ठाउँ नै अब काठमाडौँको मुटुमा पर्याप्त हो होइन, पर्यटक त आउँछन् नि यहाँ धेरै आउँछ, पर्यटक स्वयम्भूमा एकपल्ट पुग्ने नै गर्छ होला सायद।
1: त्यो पर्यटकहरूले कस्तो हेर्नलाई नै आउनुहुन्छ कि अथवा यहाँको ज्ञान दिनलाई आउनु?
9: पर्यटकहरू त आफ्नो आफ्नो घुमघाम हो, हेर्ने हो राम्रो ठाउँ, अब धार्मिक पर्यटक भन्ने चाहिँ अलग्गै छ, अब यसो घुमघाम गर्ने पर्यटक जस्तो चाहिँ अरू चाहिँ हाम्रो कल्चरको विषयमा आउने पर्यटक अर्कै छ, पर्यटक त विभिन्न प्रकारको पर्यटक छ।
1: धार्मिक महत्त्वको बारेमा पनि भनिदिनुहोस् न।
9: धार्मिक महत्त्व त यो हाम्रो चाहिँ बुद्ध सम्बन्धी हो, बुद्धको चाहिँ यो चाहिँ ठाउँ नै बुद्धिस्ट प्लेस भन्छन् नि होइन, त्यही भएर चाहिँ बौद्धिक मान्छेहरू यहाँ चाहिँ हाम्रो आस्थाको केन्द्र जस्तै यहाँ चाहिँ नभइकन उनीहरू चाहिँ वर्षमा एकचोटि जानै पनि हुन्छ, कोही मरेका बेला कोही बेला कोही केही भएको या चाहिँ आफ्नो चाहिँ अनेक किसिमको सोच विचारहरू राखेर यहाँ आउँछ धर्मको विषयमा। अब विभिन्न देशका पनि त्यस्तै हो यहाँ आउने, हामीले चाहिँ एकदम यहाँ आउने पर्यटकहरूलाई चाहिँ धार्मिक किसिमबाट जुन धर्मको आशा राखेर जुन आउँछ नि मौलिक ड्रेस हुन्छ नि त होइन भिक्षु भन्छौँ हामी, उहाँले चाहिँ हामीले निशुल्कै उहाँ अरू पर्यटकहरू चाहिँ यहाँ आएर सोध्न सक्नुहुन्छ यहाँ विषयमा, अब गाइड चाहियो या चाहिँ कुनै विषयमा जान्न चाह्यो भने चाहिँ हामी उहाँलाई त्यसको विषयमा यस्तो छ है भनेर सबै कुरा यहाँका चाहिँ उहाँहरूलाई चाहिँ बताउँदिन्छौँ।
1: स्वयम्भूको इतिहास थोरै बताइदिनुहोस् न, कति सय वर्ष कति हजार वर्ष पुरानो होला नि त यसको?
9: यसको चाहिँ लेखाजोखा छैन, अनुमानै गर्न सक्दैन क्या, यहाँ नेपालीहरू चाहिँ पहिला पहिलादेखि त्यसो लेख्ने चलन छैन। अब भगवान बुद्धको अनुसारले भन्यो 2570 वर्ष जति भयो होइन, अब त्योभन्दा पनि अगाडिको यहाँ त ताल त छ नै, यो त ताल पुरै ताल हो, त्यो तालको हिसाब गर्यो भने त 35,000 वर्ष अगाडि त्यो ताल थियो, त्यो ताल चाहिँ नि मन्जुश्रीले चौबारको डाँडामा काटेर त्यो पठाएको भन्ने चाहिँ चलन छ। भनेपछि हरेक बुद्ध 5,000 वर्षमा 2 जना आउँछ भन्छ, अब हाम्रो बुद्धको हिसाबले मैले भन्नु खोजेको 60 वटा बुद्ध छ, सप्त बुद्ध भन्छौँ होइन, विपसी, सिखी, विश्वम्भु, कर्कुछन्दक, कनक मुनि, काश्यप अनि लास्ता, अहिले आएर साक्य मुनि बुद्ध, 60 वटा बुद्ध भयो, हरेक 5,000 वर्षमा 2 जना भनेपछि 3,000 वर्ष 6 जनाको भयो, अब यो 5,000 वर्षको लगाइरहेछ फेरि होइन 35,000 वर्षको, त्यो हिसाबले त्यो ताल चाहिँ 35,000 वर्ष हामीले त्यसरी अलिकति अनुमान गरेको होइन, त्यो ताल 35,000 वर्ष भयो, 35,000 वर्ष अगाडि त्यो ताल, त्यसलाई चाहिँ अनुमान गर्दै गर्यो यो चाहिँ यसरी चाहिँ पुरानो यति होला भन्ने अनुमान चाहिँ गर्न सक्छ त्यो तालको हिसाबले।
1: विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ है, त्यहाँ केही आधार त होला नि?
9: विश्व सम्पदा सूचीमा त यो चाहिँ हाम्रो पहिला सुरुमै विश्व सम्पदा सूचीमै परेकै हो यो, त्यसको आधार त अब हामीसँग चाहिँ आधार भनेकै त्यही बुद्ध भगवान्को, यहाँ बुद्ध भगवान नेपालमा एकपल्ट आएको छ भन्ने चाहिँ कथन छ क्या, अनि त्यो भगवान बुद्ध आएर यहाँ स्वयम्भूमा आएर उहाँले नै यो स्वयम्भूको यो चाहिँ नेपालको काठमाडौँको बारेमा जानकारी दिएको भन्ने चाहिँ त्यो जुन छ, ज्ञान प्राप्त गरिसकेपछि जब लुम्बिनी फर्क्यो अनि त्यसपछि त ज्ञान नेपाल काठमाडौँमा पनि यहाँ आएको छ भन्छ।
1: मन्दिर परिसरमा अहिले के काम गर्दै हुनुहुन्छ त?
9: चारैतिर मानिले स्वयम्भू डाँडालाई घेर्ने कामलाई चाहिँ हामी त्यो व्यवस्था मिलायो, स्वयम्भूको गजुर चाहिँ बाँदरले हलायो, हाउडले अनि चाहिँ ढलेर त्यो चाहिँ स्वयम्भूको त्यो बनायो, स्वयम्भूको मन्दिर पुरै चाहिँ 2065 सालमा हामीले जीर्णोद्धार गर्यौँ, हात्ती माताको मन्दिर 2 चोटि जीर्णोद्धार गरिसक्यो हाम्रो यो संस्थाले, अनि भूकम्प आउँदाखेरि 2072 सालमा 2टा प्रतापपुर र अनन्तपुर थियो देख्नु भएको होला सेतो, त्यसको लागि हामी काम गर्यौँ होइन, त्यो 2टा चाहिँ नि त्यो चाहिँ भत्केकै हो, त्यसलाई चाहिँ मिलाएर पुरातत्वसँग मिलेर त्यो चाहिँ पुरातत्व र हामी गरेको भयो, अनि अर्को चाहिँ यहाँ चाहिँ चाहिँ हाम्रो त्यसको यतापट्टि अलिक ठुलो चाहिँ चैत्य छ, त्यसलाई चाहिँ बहुमङ्गलद्वार चैत्य भन्छ। त्यो बहुमङ्गलद्वार चैत्य त्यो दुईटा घन्टो ठुलो ठुलो घन्टा त्यो पनि ढलेकै हो, त्यो पनि हामीले राखेको त्यो मिलाएर राख्यो। त्यो चाहिँ स्तम्भ भन्दा मयूर स्तम्भ भन्छ होइन, भगवान्को अगाडि ठुलो अलि लामो मयूर स्तम्भ छ। त्यो मयूर स्तम्भ पनि तिन टुक्रा भएछ, त्यो पनि राख्न पाइयो। अरू स्तम्भहरू चाहिँ ढलेको थियो 72 सालमा, घरहरू चाहिँ ढलेको थियो, त्यसलाई चाहिँ हाम्रै अर्को चाहिँ स्थानीय सरकारले सहयोग गरेर त्यो बनायो। अनि शान्तिपुर चाहिँ हाम्रो यो व्यवस्थापन समितिले संरक्षणमा चाहिँ नै त्यो चाहिँ पुरा तलदेखि झुन्डार गरेर बनाउनु पायो। मनुश्रीमा पनि मनुश्री स्मृति महास्मृति चैत्य, त्यसको सँगैको गोपछाङ्ग्र चैत्य, तलको बसुबन्धु चैत्य, अनि अरू पाटी पौवाहरू धेरै ढलेको थियो, त्यो चाहिँ हामीले बनाउनु पायो। धेरै छ, लगभग 28 मान्छे

0: 20 घण्टा उहाँहरू बस्नुहुन्छ अनि प्रहरी ब्रिटबाट हामीलाई प्रहरी दिइरहेछ, 2-3 प्रहरी पनि छ, पुलिस प्रहरी सहयोगको लागि दिइरहेछ। सबैले त्यो शान्ति सुरक्षामा चाहिँ ध्यान दिएछ, हामी पनि ध्यान दिएछौँ। अहिले हामीले त्यो जुन गर्भगृहमा चुन राखेको अहिले चाहिँ चुन निकाल्दैछौँ हामी, किनभने त्यो सेप त्यो डुमको सेप अलिकति बिग्रिएर मतलब अलिकति सेप नै आकार फरक भयो क्या। त्यो चुन राख्दा चुन चाहिँ बाक्लो भयो, चुन राख्ने चलन छ क्या हाम्रो बौद्ध धर्ममा। चुन राखेपछि चाहिँ त्यो घाँस बोट बिरुवाहरू उम्रिँदैन, त्यो हिसाबले चाहिँ कुन राख्ने लगभग 13-14 इन्ची 15 इन्चीसम्म पनि छ है त्यो चुनको बाक्लो। अनि त्यो चुन बाक्लो भइसकेपछि त्यो चुन त निकाल्नु पर्छ, सेपै बिग्रेर गयो। अब यो निकाल्ने भनेर पुरातत्वसँग सहमति गरेर पुरातत्वको अनुमति लिएर यसो गर्नुपर्छ भनेर अरू सङ्घ संस्था जस्तो अब हामीलाई पत्र पनि आएको थियो, पुजी संस्थान हाम्रो चाहिँ स्थानीय सरकार उहाँहरूलाई सबैलाई जानकारी दिएर अब हामीले यसरी चाहिँ निकाल्न लागेको छौँ भनेर।
1: जुन अहिले तपाईँले चुन निकाल्नु भयो त्यो कहाँ व्यवस्थापन गर्दै हुनुहुन्छ?
0: त्यसलाई लगेर हामीले यही स्वयम्भू डाँडाको वरिपरि फेरि यो रुख बिरुवालाई पनि हानि नहुने किसिमबाट तल माने मानेको ठाउँमा माने जुन घुमाइ यो तल बोटममा घुम्ने ठाउँमा त्यहाँ बोटममा चाहिँ त्यो साइडमा त्यसरी राख्ने गरेका छ। त्यसरी अब त्यस्तो चाहिँ हामीले गरेका छौँ है।
1: यहाँ त धेरै बाँदरहरू देखिन् आउने पर्यटकहरूलाई कतिको दुःख दिन्छ त बाँदरले?
0: बाँदर त एउटा गहना भनौँ न होइन, पहिचान जस्तै अब हरेक ठुल्ठुलो मठ मन्दिरमा चाहिँ यो बाँदरहरू हुने नै रहेछ, जस्तो पशुपति स्वयम्भू मनकामना अनेक अरू ठुल्ठुला देवदेवता कहाँ चाहिँ जस्तो बाँदर हुने रहेछ अरूलाई दुःख दिने, जस्तो अब मठ मन्दिर चाहिँ त्यहाँ अलि चाहिँ बिगार्ने गर्न चाहिँ गर्छ। एक हिसाबले अब बाँदर चाहिँ कस्तो भने अब बच्चाहरू बिरामी हुन्छ नि, बच्चाहरू बिरामी हुने बेलामा त्यो बच्चाहरू काम छ क्या, अलिकति कामने बेलामा त्यो बच्चाहरूलाई ठोगाएर मन्दिरमा बाँदरहरूलाई त्यो मकै खुवाउन ल्यायो भने त्यो बच्चाको चाहिँ त्यो निको हुन्छ भने त्यस्तो धारणा पनि छ क्या मान्छेहरूको। नेपालीहरू त्यस्तो अनेक धर्मप्रति आस्था राख्ने हो, त्यस्तो नि गर्छ। त्यही भएर गहना जस्तै भयो। अब जङ्गलको लागि चाहिँ बाँदर एकदमै राम्रो, जङ्गलमा अब उनीहरू जङ्गलमा खेल्छ खान्छ, अब रुख बिरुवाहरू भाँचे पनि हाम्रो जङ्गलको चाहिँ राम्रो चाहिँ राम्रो हो। तर यहाँ चाहिँ दर्शनार्थीहरू मठ मन्दिरमा चाहिँ भड्काउने जस्तो गर्छ, अनि तैपनि हामीले चाहिँ बाँदरको लागि भनेर अहिले पनि चाना खुवाउने चाहिँ गरेका छौँ होइन, ठ्याक्कै आधी बोरा 15 किलो जति दिनको चाहिँ एकचोटि त्यो चानो खुवाउनु पर्छ अरे जहाँ बाँदरलाई, बाँदरको स्वास्थ्य राम्रो हुन्छ भनेर। अहिले आएर बाँदर पनि यति सोझो भयो कि अब खाने पिउने टन्न छ उनीहरूलाई, खाने पर्याप्त भएको हुनाले नै फ्रेन्डली छ बाँदर।
1: अन्तमा कार्यक्रम हाम्रो भूगोल मार्फत केही भन्न चाहनुहुन्छ?
0: पहिला सुरुमा त तपाईँहरूलाई नै धन्यवाद, किनभने यसरी बोलेर अरूलाई जानकारी दिन पायो, तपाईँहरूले गरेर न कसैले यहाँको विषयमा सानो थाहा पायो, त्यही भएर तपाईँहरूलाई धन्यवाद। अरूलाई पनि यहाँ स्वयम्भूमा आउनुहोस्, हेर्नुहोस्, आनन्द यहाँको लिनुहोस्, तर फ्रीमा, यहाँ केही पर्दैन। यहाँ आउने बेलामा हामीसँग ठाउँ ठाउँमा डस्टबिन राखेको छु, त्यसरी हाम्रो चाहिँ बानी चाहिँ सुधारौँ होइन, ठाउँ ठाउँमा फोहोर चाहिँ तथाभावी नफालौँ, त्यो फोहोरहरू चाहिँ हामीले ठाउँ ठाउँमा राखेको डस्टबिनमा राखिदिनुहोस्, कि होइन भने हाम्रो आफ्नै खल्टीमा राखेर लानुहोस्, त्यसो गरेर सरसफाइमा चाहिँ सहयोग गरिदिनु।
2: यिनै कुराकानी सँगसँगै आजको लागि कार्यक्रम हाम्रो भूगोलको समय सकिन लागेको छ। आज हामीले तपाईँहरूलाई स्वयम्भू महाचैत्य लिएर आयौं, अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौ। आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया लेखी पठाउनु हुन नभुल्नु होला। यसको लागि हाम्रो इमेल एड्रेस हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com। ठेगाना फेरि एक पटक दोहोऱ्याउँदैछौ, कार्यक्रम हाम्रो भूगोल HAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com। यिनै जानकारीका साथै आजको कार्यक्रम हाम्रो भूगोलबाट प्राविधिक साथी सुलोचना बज्राचार्य र हामी द्वय
1: म विनिता चौधरी
2: अनि म सावित्री केसी बिदा हुन्छौ। नमस्कार।

सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हामी यति बेला बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र उहिले बाजेको पालाबाट मान्डवी त्रिपाठी र विपिन आचार्यको स्वर, गणेश बेलवासीको रचना अनि सङ्गीत हो विपिन आचार्यकै।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौँ चलचित्र चकलेटबाट मिलन अमात्य र विश्व नेपालीको स्वर आनन्द अधिकारीको रचना अनि सङ्गीत हो शिखर सन्तोषको।

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक। मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाउ।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। रसुवामा आएको विनाशकारी बाढीमा परेका हालसम्म 616 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 13, नुवाकोटमा 41, धादिङमा 45, चितवनमा 233, गोर्खामा 48, तनहुँमा 31, नवलपरासी पूर्वमा 158 र नवलपरासी पश्चिममा 47 जना गरी 616 जनाको शव फेला परेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्दै बाढी प्रभावित प्रत्येक नागरिक कहाँ सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। भोटेकोसीमा गएको बाढीको पछिल्लो अवस्थाबारे आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत हिजो साँझ जानकारी गराउँदै उहाँले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले बाढी तथा पहिरो प्रभावित रसुवा नुवाकोट सहितका क्षेत्रमा खोज तथा उद्धारका लागि 15,431 सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनु भएको छ। सरकारले रसुवाको भटेकोसी नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको मन्त्री परिषद बैठकले गत बुधबार आएको बाढीले प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। विश्व बैंकले बाढी प्रभावित क्षेत्रका लागि सहुलियतपूर्ण कर्जा स्वरूप 167 मिलियन अमेरिकी डलरको घोषणा गरेको छ। यो रकम नेपालले अनुरोध गरेपछि प्राप्त हुने मन्त्रालयले जनाएको छ। रसुवाका बाढी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले सुरु गरेको राहत कोषमा हालसम्म 4,38,08,52,252 रुपियाँ रकम जम्मा भएको छ। गण्डकी प्रदेश सरकारले भोटेकोसी बाढीको सहयोगार्थ 4 करोड रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले उद्धार कोषमा 3 करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले 2 करोड उपलब्ध गराउने निर्णय गरेको छ। नेपाल उद्योग परिसंघ को समन्वयमा परिसंघका सदस्य र संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,29,15,000 सहयोग हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढी पीडितका नाममा अनधिकृत रूपमा रकम सङ्कलन नगर्न अनुरोध गरेको छ। भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति समूह तथा संस्थाहरूले आफू खुसी रकम सङ्कलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै त्यसो गरेमा कडा कारवाही गरिने चेतावनी दिएको हो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढी प्रभावित बालबालिकालाई गैर कानूनी रूपमा ओसार पोसार नगर्न आग्रह गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण धुन्चेमा अल्पत्र यात्रुलाई स्थल मार्गबाट पनि उद्धार सुरु गरिएको छ। धुन्चेमा रहेका तीर्थयात्री पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यका ल्याउने व्यवस्था मिलाएको हो। भोटेकोसी नदीमा गत बुधबार बिहान आएको अचानक बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ। त्यसै गरी पृथ्वी राजमार्ग पनि आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। काठमाडौँ उपत्यका ट्राफिक व्यवस्था कार्यालयका अनुसार उक्त राजमार्गमा थुप्रिएको लेदो पन्छाएर साँझदेखि बाटो सञ्चालन गरिएको हो। चिनिया राष्ट्रपति सी चिनफिङले नेपालमा आएको प्राकृतिक विपदप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई सन्देश पठाउँदै समवेदना व्यक्त गर्नुभएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाकी समाचार। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन महिना मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि त्यो भएका व्यक्ति गाईको पुछार समय वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ। भक्तपुरमा 8 रात 9 दिनसम्म मनाइने गाई जात्रा पर्व शुक्रबार साँझबाट सुरुवात भएको छ। भक्तपुरको दरबार स्क्वायर स्थित तलेजुबाट घिन्ताङ घिसी नाचको प्रदर्शन सुरु भएसँगै जात्राको शुभारम्भ भएको हो। अन्तर्राष्ट्रिय समाचार। नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा हिजो निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय राजकुमार हाकुन स्वत नर्वेको नयाँ राजा बन्नु भएको दरबारले जनाएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: अर्खायाममा सजग बनौ, पूर्व तयारी गरौं, बाँचौं बचाउ।
1: नमस्कार, हामी प्रत्यक्ष प्रसारणमा छौँ। रेडियो नेपालले यो रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि त्यसको अपडेट गराउन निरन्तर प्रत्यक्ष प्रसारण जोड्दै आएको छ। आज हामी यो प्रत्यक्ष प्रसारणमा उपस्थित भएका छौँ। प्रविधिमा शङ्कर भण्डारी, यसै गरी स्रोत समन्वयमा रुक्मणी पोखरेल, र हामी यहाँ मुकुन्द भण्डारी र म अर्जुन श्रेष्ठ सँगै नरहरि नेउपा नै उपस्थित भएका छौँ। जुन रसुवाको भोटे कोसीमा आएको विनाशकारी बाढीपछि यसको ठुलो धनजनको क्षति भएको छ। पछिल्लो समय अहिले खोज उद्धारका कार्यहरू जारी रहेका छन्। विपदको समयमा विद्युत, सञ्चार, सडक अवरुद्ध हुँदाखेरि यो विपदपछिको उद्धारमा केही कठिनाई भए पनि पछाडि सञ्चार समन्वय भइरहेको छ, सञ्चारको चाहिँ पुनस्थापना भएको छ। त्यसपछि यसमा चाहिँ सरकारी तथा गैर सरकारी क्षेत्रका सम्पूर्ण संयन्त्र परिचालन गरेर अहिले घाइतेहरूको खोज तथा उद्धार निरन्तर चलिरहेको छ। यति बेला हामी रेडियो नेपाल मार्फत यो रसुवाको भोटेकोसीमा आएको बाढी पश्चात त्यसको निरन्तर अपडेट गराउने क्रममा छौँ। त्यहाँ उद्धार कार्यमा र खोज अभियानमा के भइरहेको छ, नागरिकको सुरक्षाको लागि सरकारी संयन्त्रले के गरिरहेको छ, यो विषयमा निरन्तर यहाँहरूलाई जानकारी गराइरहेका छौँ।
2: अर्जुनजी, पक्कै पनि जुन विनाशकारी बाढी आयो त्यसले गर्दाखेरि ठुलो धनजनको क्षति गरेको छ, जुन हामीले कल्पना पनि गर्न सकेका थिएनौँ। त्यो किसिमको चाहिँ एक किसिमको अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ। सरकारले पनि त्यो क्षेत्रका केही पालिकाहरूलाई चाहिँ यो विपद सङ्कटग्रस्त घोषणा गरिसकेको अवस्था छ, होइन? यसैले गर्दाखेरि अहिले पनि अस्पतालहरूमा शवहरू व्यवस्थापन गर्न गाह्रो भइरहेको छ, यस्ता समाचारहरू पनि आइरहेका छन्। यसैबीच प्रभावित क्षेत्रमध्ये एउटा नुवाकोट जिल्ला पनि पर्छ। त्यहाँका नेपाली रेड क्रस सोसाइटीका अध्यक्ष हरिश्रेष्ठ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। त्यहाँ उद्धार राहतको काम कसरी भइरहेको छ यो विषयमा जानकारी दिँदै हुनुहुन्छ। अध्यक्षजी, स्वागत छ कार्यक्रममा।
3: धन्यवाद।
2: हामी एउटा विपदको घडीमा अहिले गुज्रिरहेको अवस्था छ, खास गरेर रसुवा हुँदै आएको बाढीले नुवाकोटलाई पनि छेद बनाएका समाचारहरू आइरहेका छन्। त्यो सँगै जोडिएका अनि चितवनसम्म पनि त्यो पुगेको स्थिति छ धादिङ हुँदै। अहिले एउटा कुरा के भने, हामीले उद्धार गर्नुपर्नेछ भने त्यो सँगसँगै राहत र पुनस्थापनाका कामलाई पनि अगाडि बढाउनु पर्ने हुनु अवस्था छ। यहाँ चाहिँ रेड क्रसमा लागू राख्नु भएको छ, स्वयंसेवी संस्था हो, कसरी काम गर्दै हुनुहुन्छ, त्यहाँको स्थिति के छ यथार्थ बताइदिनु न।
3: अब हाम्रो नुवाकोट जिल्लामा जुन फ्लड आयो, ठुलो बाढी आयो, त्योपछि पहिलो हाम्रो काम भनेको चाहिँ उद्धार, जो त्यहाँ फसेका छन् त्यो उद्धार गर्ने काममा हामी अहिलेसम्म लागिरहेका छौँ। अनि उद्धार गरेर जो मान्छेलाई लिएर आएका छौँ उहाँहरूलाई हामीले चाहिँ यो विद्युत नगरपालिकामा लगभग 7 सेल्टर खोलेर सेल्टरमा उहाँहरूलाई चाहिँ घाँसपासको बासको व्यवस्था गरिरहेका छौँ भने, अब अहिलेसम्मको हाम्रो त्यो छ। अब चाहिँ हामी रातमा रात बाँड्ने क्रममा हामी अहिले चाहिँ लागिरहेका छौँ।
2: अहिलेसम्मको स्थिति हेर्दाखेरि कतिको क्षति भयो कि अनुमान गर्न सकिया छ? पूर्वानुमानका कुराहरू पनि छन् नि, हाम्रो यति क्षति भयो होला, यति मानवीय क्षति, अथवा अझै हामीलाई यति राहत चाहिन्छ, हाम्रो स्थिति यो छ भने केही आकलन गर्नुभएको छ यहाँहरूले?
3: अब अनुमानको रूपमा हाम्रो लगभग 1,000 जति मान्छेहरू मरेको अनुमान छ। त्यस्तै 5,000 बढी घरहरू चाहिँ टोटली कोलाप्स भएको भन्ने हामीले अहिले प्रारम्भिक रूपमा हामीले त्यो अनुमान गरिरहेका छौँ।
2: हजुर, अनि त्यहाँ स्वास्थ्यका कुराहरू पनि जोडिन्छन्, योसँग महामारी फैलिन सक्छ, योतर्फ पनि हामीले सतर्कता अपनाउनु पर्ने हुन्छ, योतर्फ यहाँहरू कसरी हेरिराख्नु भएको छ?
3: अब यहाँ तपाईँको यो अहिलेको यो फ्लडमा चाहिँ यो एकदम ठुलो समस्या झन् थपिँदै गइरहेको छ। अब धेरै ठाउँमा बाटोको छैन, बाटोहरू पुलहरू सब बगेको छ, त्यसरी पारी पुरै हाम्रो चाहिँ सम्पर्क विच्छेद छ, बिजुलीहरू पनि केही पनि छैन, र त्यहाँ हामी कसरी पुग्ने भनेर लागिरहेका छौँ। अब र अर्को समस्या भनेको चाहिँ यसो खोलाको साइडमा लगभग यो त्रिशुली पारीपट्टि नै 100 भन्दा बढी शवहरू चाहिँ सबभन्दा सोझोमा आइरहेको छ, पशु पन्छीहरू जनावरहरूको सब पनि त्यत्तिकै छ र त्यसबाट दुर्गन्ध फैलेर चाहिँ एउटा महामारी फैलिने जस्तो चाहिँ अवस्था पनि सृजना भइरहेको छ। त्यसको लागि हामी लागिरहेका छौँ। आज जिल्ला प्रशासन कार्यालयमा सब व्यवस्थापन सम्बन्धी कुन पनि मिटिङ छ र अहिले सबै सुरक्षा निकायले जति सबै शक्ति चाहिँ हाम्रो यो उद्धारमा लागेको थियो भनेदेखि अब आजबाट चाहिँ अरू कुरामा लाग्ने भनेर हामीले अगाडि बढेका छौँ।
2: त्यो विद्युत गृहहरूमा पनि फँसेका कुराहरू आइरहेका छन्, व्यक्तिहरूको उद्धार गर्नुपर्ने अहिले पनि अवस्था छ भन्ने समाचारहरू आइरहेका छन्। त्यहाँको यथार्थ के हो बताइदिनु न?
3: त्यो त्रिशुली 3A र 3B हो
2: हजुर।
3: त्यसको लागि चाहिँ हिजोबाट उद्धार कार्य सुरु भएको छ र केही मान्छेहरू पनि निकालिरहनु भएको छ। त्यसको लागि चाहिँ हाम्रो सुरक्षा निकायहरू लागिरहनु भएको छ, भइरहेको छ त्यो अहिले काम।
2: यहाँहरू उद्धारको कार्यमा लागिराख्नु भएको छ, त्यहाँ जुन शवहरू प्राप्त भएका छन् ती व्यक्तिहरू त्यो जिल्लाका मात्र नभएर विभिन्न जिल्लाका व्यक्तिहरू छन्, उहाँहरूको आफन्तलाई त्यहाँ पुग्न पनि गाह्रो भइरहेको छ, शव व्यवस्थापनका कुराहरू छन्, ती पनि समस्या छन्। यसलाई कसरी अगाडि बढाउने प्रयत्न गर्दै हुनुहुन्छ, विचारमा हुनुहुन्छ यहाँहरू?
3: अहिले जति मान्छेहरू मरेका छन् ती मान्छेहरू चाहिँ यहाँ आउने देशी विदेशी पर्यटकहरू नै बढी भएको हामीले पाएका छौँ र जति शवहरू चाहिँ यहाँबाट बगेर अरू जिल्लामा चितवनमा गोर्खामा धादिङमा नि फेला परिरहेको छ र अब त्यहाँबाट पनि त्यहीँ फेला परेको शवहरू त्यहीँबाट व्यवस्थापन भइरहेको छ भने हामीले नुवाकोटमा भएको शवहरू चाहिँ आज शव व्यवस्थापन समितिको मिटिङ बसेर त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर हामी आज निर्णय गर्छौँ।
2: अनि राहतका कुराहरू छन् नि सर, यो पर्याप्त छ छैन, अझै के थप्नुपर्ने स्थिति छ? किनभने यातायात पनि त्यति राम्रोसँग सुचारु हुनु नसकेको अवस्थामा त्यो पनि कठिनाइ थियो, त्यसको व्यवस्थापन गर्नुपर्ने कुराहरू पनि थिए। अहिले स्थिति के छ, पर्याप्त मात्रामा छ
3: राहत? पर्याप्त मात्रामा त अब अहिले सम्भवै छैन त्यो तपाईँको। अब हामी यो त्रिशुली पारी जुन ठाउँमा चाहिँ पहुँच पुगेका छैन त्यहाँ हामी लगभग पुग्न सकेको पनि छैनौँ र अब जो मानिसहरू जसको चाहिँ घर पनि छैन, खेतबारी केही पनि छैन, सबै खोलास भएको अवस्थामा उहाँहरूलाई लङ टर्मसँग राख्नुपर्ने भएको कारणले गर्दाखेरि राहत सामग्रीको चाहिँ हामीलाई त्यति आउन त आएको छ तर पर्याप्त मात्रामा पुगेको छैन।
2: होइन, हामीले पुर्याउन पनि सकेको छ। अल्पकालीन र दीर्घकालीनका कुराहरू हुन्छ नि, अल्पकालीन तत्कालीन अवस्थाको जोहो गर्ने कुराहरू यहाँहरू नुवाकोटमा हुँदै गर्दाखेरि त्यतातिरको अवस्था के छ भन्नु खोजेको?
3: अब दीर्घकालीन रूपमा त हामी पछि त्यसलाई सोच्छौँ, अहिले हामी अल्पकालीन यसलाई समस्या समाधान गर्ने, पहिला उद्धार गर्ने, त्यसपछि उहाँलाई सेल्टरमा लगाएर राख्ने र त्योभन्दा पछि मात्रै हामी अरू निर्णय गर्ने भनेर लागिरहेका छौँ। अहिले हामी चाहिँ उद्धार गरिसकेपछि सेल्टरमा रहेको मानिसहरूलाई चाहिँ उहाँलाई चाहिँ अब गाछबास प्रवासको व्यवस्थापनमा सुझेका छौँ।
2: हुन्छ, धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल रेड क्रस सोसाइटी नुवाकोटका अध्यक्ष हरि श्रेष्ठ। अर्जुनजी, अहिले पनि नुवाकोटमा र आसपासका क्षेत्रहरूमा उद्धारका काम भइरहेका छन्। उहाँले भन्नुभयो केही ठाउँमा चाहिँ केही शवहरू छन्, हामी त्यसको व्यवस्थापन कसरी गर्ने, तिनको पहिचानको लागि उद्धारको लागि हामी जाँदैछौँ भन्ने कुरा गर्नुभयो नेपाल रेड क्रस सोसाइटी नुवाकोटका अध्यक्ष हरि श्रेष्ठले।
1: हो, पक्कै पनि अहिले चाहिँ जुन हाम्रो नुवाकोटको अध्यक्ष हुनुहुन्छ नेपाल रेड क्रस सोसाइटीका हरि श्रेष्ठ, उहाँले जानकारी दिएअनुसार चाहिँ जुन प्रभावित क्षेत्रमा चाहिँ सब व्यवस्थापन निकै चुनौतीपूर्ण बनिरहेको अवस्था आभास पाउन सकिन्छ। त्यहाँ चाहिँ सयौँको संख्यामा चाहिँ शवहरू प्राप्त भएका छन्, तिनलाई व्यवस्थापन गर्ने सँगै ती विभिन्न ठाउँमा रहेका शवहरूलाई कसरी बाहिर ल्याउने यो लगायतका समस्याहरू छन् र अब यो खोज उद्धारमा पनि जनशक्तिको कुराहरू त्यसै गरेर खोज उद्धारमा कठिनाइका कुराहरू पनि आइरहेका छन्। होइन,
2: कारणले गर्दाखेरि यातायात क्षेत्रमा पनि ठुलो असर परेका कुराहरू आइरहेका छन्। यसै क्रममा हामीसँग सरोज छिटौला हुनुहुन्छ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष हुनुहुन्छ। सरोज सर,
4: हजुर हजुर।
2: अब जुन किसिमको बाढी आयो त्यसले गर्दाखेरि यातायात क्षेत्रलाई पनि ठुलो क्षति पुर्याएको छ। अस्तिसम्म यहाँसँग कुरा गर्दाखेरि हामी एकिन तथ्याङ्क आएको छैन, हामी त्यसको तयारीमा छौँ, सङ्कलन गर्दैछौँ भन्नुभएको थियो। कति जति क्षति भएको छ यातायात क्षेत्रमा के आकलन गर्नुभएको छ यहाँहरूले?
4: नै धन्यवाद, म रेडियो नेपाल मार्फत सबैलाई म जानकारी दिन चाहन्छु। हिजो मात्रै म नुवाकोटको जो आर्मी ब्यारेकको क्याम्पसम्म पुगेर आएको छु, हिजो मात्रै म त्यस क्षेत्रमा त्यो भेगमा रसवाको अहिले पनि सम्पर्क क्लियर भइसकेको छैन, केही वैकल्पिक बाटोहरू खोल्ने कुराहरू हुँदैछ र हिजो सर्वदलीय बैठक पनि त्यहाँ राखेको थियो, त्यो म आफू स्वयं पनि थिएँ। त्यस कारणले गर्दा त्यो डाटाहरू आउन त्यति जुन प्रभावकारी ढङ्गबाट डाटा आउनुपर्ने हो, डाटा आएको छैन। त्यो मैले भनिहालेँ, त्रिशुलीको जो भेगमा यातायात ठुलो क्षति भएको छ, त्यहाँ सबैजना व्यवसाय क्षेत्रका मान्छेहरू पनि प्रभावित छन् र उनीहरू अहिले भव्य अवस्थामै छन्। त्यस कारणले गर्दा हामीले विभिन्न ठाउँको उ गरेका छौँ। करिबन 2-300 सवारी साधनहरू चाहिँ अहिलेसम्म डाटा जुन ठाउँबाट पठाइयो त्यो गएको छ र विशेष गरेर नुवाकोट धादिङ क्षेत्रमा रहेका कति सवारी गएका छन् भन्ने कुरा अहिलेसम्म पनि त्यहाँको पहिलो त मानवीय राहतमै लाग्यो लागेको हिजो त्यहाँ चाहिँ सर्वदलीय बैठकमा सबै बागमती प्रदेशका चाहिँ प्रमुख सचिवहरू सचिवहरू त्यहाँको प्रशासन डिआइजी नेपाली सेनाको त्यहाँको प्रमुखहरू सबैजनाको र सम्पूर्ण राज्य पार्टीको सर्वदलीय बैठक थियो। त्यो बैठकबाट पनि एकिन रूपमा चाहिँ त्यो डाटा चाहिँ ल्याउन सकिएको छैन भनेको छ आफ्नो आफ्नो ढङ्गबाट। र मालबाग सवारी साधन त कति छन् र चाइनाको उता भेकमा पनि रहेको धेरै चालकहरू करिब 80-100 चालकहरू रहेको र धेरै सवारी साधन रहेको कुराहरू पनि सामाजिक सञ्जाल मार्फत पनि आएको छ। एकिन डाटा अहिले पनि लिन सकेछ तर हामी निरन्तरमा हाम्रो टिमहरू खटेको छ र सम्पर्कमा हामी सबै समन्वय गरिरहेका छौँ प्रयास गरिरहेका छौँ।
2: हजुर, यहाँहरूको जुन किसिमको मालवाहक सवारी साधनहरू त्यहाँ गएका थिए त्योसँगै गोसाइँकुण्डको तीर्थस्थलमा अथवा पर्यटकीय हिसाबले पनि त्यहाँ व्यक्तिहरू गएका थिए किनभने मेला पनि थियो त्यसले गर्दाखेरि पनि क्षति भएका छन्। यहाँहरू इन्ट्री गरेका गाडीहरू अथवा सवारी साधनहरूलाई हेर्दाखेरि मजदुरहरू कति हताहत भए अथवा कति बेपत्ता भए त्यो के यहाँसँग आँकडा छ कि छैन?
4: त्यो आँकडा ठ्याक्कै अझै पनि आउन सकेको छन्। ठुलो सङ्ख्यामा छन् मजदुरहरू छन् ठुलो सङ्ख्यामा जो अस्ति मैले अरणीको कम्पनी प्रालिकको भयो पासाङ लामोको अस्तिको 15 बस रुकिएको थियो त्यसमा चाहिँ अझ हिजो 2 थपिएको छ 17 बस पुगेको छ भनेको छ। त्यसै गरेर धादिङबाट गएको गोर्खाबाट गएको अब त संस्थागत रूपमा गएका सवारीहरूको रेकर्ड मासाङमा औपचारिक रूपमै लेटरप्याडमा पठाएको छ। अन्य चाहिँ आफूसी ढङ्गबाट अब यो जुन तपाईँले भने जस्तो मान सरोवर जानेर हामी विभिन्न निकायसँग पनि समन्वय गर्दैछौँ। मान सरोवर जानेर गोसाइँकुण्डको हिजोको जुन मेलामा जाने जनपुण्यको मेलामा जाने त्यसको चाहिँ आँकडा अझ पनि आउन सकेको छैन। जो गल्छी हुँदै धेरै सवारी साधनहरू गएका र मैले फेरि पनि भने नुवाकोट र सम्मा भएका स्थानीय सवारी साधन पुगिरहेका छन्। स्थानीय सवारी साधन अहिले पनि धेरै सम्पर्कमा आउन सकेको छ। त्यस इस्युमा गभर्मेन्टको अझ मैले अघि नै भने मानवीय उतारमा लागेको छ। मानवीय उतारमा लाग्दाखेरि जुन जुन पहिला देखियो छ चिन्ता उतार गरेको छ र ठुलो सङ्ख्यामा यात्रु र सहरहरूको पनि व्यापारता सम्पर्क भिन्ने अहिलेसम्म भएको छ। तपाईँ थाहा पाउनुभएको छ धेरै सबहरू चाहिँ चितवन पुर्याएको कोही गण्डकीतिर पुर्याएको कोही इन्डिया पुर्याएको र मैले त्यहाँ प्रत्यक्ष रूपमा हिजो हेर्दा पनि त्यो त्रिशुलीको जुन खण्डमा त्यो सबै चाहिँ बालुवामा कति पुरिएका छन् भन्ने कुराको आकलन कसैले पनि निकाल्न सकेको छ। अहिले त्यहाँ गएर मैले यथार्थ फिल्डमा गएर जो हेर्दाखेरि चाहिँ प्रयास अधिकतम प्रयास भएका छन्। तर चाहिँ जुन ढङ्गबाट ठुलो हाम्रो अब देशको जनशक्ति जे साधन स्रोत छ त्यही साधन स्रोत चाहिँ अप्नाउने हो। मैले बागमती प्रदेशको टिमै त्यहाँ चाहिँ मुख्य सचिवका सचिव तथा सबै निकायका मुख्यमन्त्री लगायतको गएको छन्। सङ्घीय सांसदहरू हिजो चाहिँ पूर्वाधार विकास समितिका सभापति र विभिन्न मान्यजीहरू र अन्य क्षेत्रका सबै ध्यानाकर्षण भएको छ। त्यहीँ हामी रहेका छौँ। तर चाहिँ जुन ढङ्गबाट सवारीको र यात्रु र चालकहरूको जुन उपलब्धि आउनुपर्ने त्यो उपलब्धि पर्याप्त मात्रामा आइपुगेको छैन र प्रयास निरन्तर रूपमा जारी छ।
2: हजुर, जुन बाढीको कारणले गर्दाखेरि मुलिङ काठमाडौँ सडक र नुवाकोट सुवातर्फ जाने सडकहरू अवरुद्ध थिए, काठमाडौँ आउने सडक सुचारू भएको भन्ने समाचार आएको छ। त्यसका अलावा नुवाकोटतर्फ र सुवाकोटतर्फ पनि जाने कि सवारी साधनले पठाउने गरी प्रयत्न हुँदैछ अथवा बाटो बन्दैछ भन्ने कुराहरू आएका थिए, के कस्तो भएको छ अहिलेसम्म?
4: हिजो मात्रै सर्वदलीय बैठकमा त्यहाँ राहतको लागि जाने यात्रुवाहक मालवाहक सवारी साधनको लागि हामीले भनिदिएका छौँ जानको लागि र यता चाहिँ नागडुवाँदै पृथ्वीराज र पोखरा जाने लगायत यो धादिङको सवा बाटोहरू हिजो एक तर्फ खुलेको रातिसम्म अहिले बिहान पनि गएको र अहिले भर्खरै पनि सबै ठाउँमा निकै ठाउँमा डिस्टर्ब भएको कुरा पनि आएको छ। मनसुन पनि विभिन्न ठाउँमा गण्डकी प्रदेश लगायत यता बागमती प्रदेशमा मनसुनको प्रभाव पनि परेको छ र सुवाको क्षेत्रमा नुवाकोटको क्षेत्रमा पनि प्रभाव परेको छ र सवारी साधनहरूलाई वान वे तर्फमा सतर्कता अप्नाएर स्थानीय प्रशासन र विपद व्यवस्थापनसँग समन्वय गरेर सबै सवारी साधन ट्राफिकहरूसँग समन्वय गरेर सवारी चलाउने कुरा गरेको छु र हिजो मैले फेरि पनि भन्छु सर्वदलीय बैठकमा आवश्यकता अनुसारका सवारी साधन जानको लागि बनाउने र उद्धारमा लाग्नको लागि सबै निकायसँग समन्वय हामी गरेका छौँ र त्यसतर्फ चाहिँ हिजो विगत व्यवस्थापनमा हामीले केही फोकल पर्सनको नाम पनि त्यहाँ नम्बर पनि हामीले त्यो नुवाकोटमा हिजो टिपाएका छौँ। हिजो मात्रै पनि त्यो सिलिगढी गाउँपालिकाबाट एक डेढ दुई सय चाहिँ त्यही गोसाईकुण्ड गएका तीर्थयात्रु र चाहिँ यता गएका तीर्थयात्रुहरूलाई उद्धार गरेर हाइड्रो पावर चाहिँ उद्धार गरेर हामीले चाहिँ हिजो राति पनि ल्याउने ल्याइसकेका छौँ त्यहाँको स्थानीय सरकारबाट र त्यहाँका स्थानीय के भन्छ प्रदेशका मान्यहरू प्रदेश सरकारको समन्वयकारी भूमिकाबाट सुरक्षा निकाय र जिल्ला प्रशासनको समन्वयबाट ल्याउने प्रयास भएको छ। तर पनि बाटो डिस्टर्ब छ, म तपाईँको रेडियो नेपाल मार्फत के चाहिँ नै अनुरोध गर्न चाहन्छु भने सरकारवाला सबै निकाय र सरकारको निकायमा पुग्ने गरी के पुर्याइदिन अनुरोध गर्न चाहन्छु भने त्यो के भन्छ भने त्यहाँ मालबाट सवारी र चाहिँ त्यहाँ जानुपर्ने भन्दा बेसी मानिसहरू प्राइभेट कारहरू अत्याधिक मात्रामा प्राइभेट कार गएको र धेरै मान्छे चाहिँलाई चाहिँ उद्धार गर्न त्यहाँ चाहिँ सम्पर्कमा ल्याउन गाह्रो भएको सवारी साधन त्यो उद्धार गरेर आउने सवारी साधन र एम्बुलेन्सहरू आउन पनि गाह्रो भएको त्यो त्यस भेगमा चाहिँ अझ मालबाग सवारी साधन जानुपर्ने सवारी बाहेक कुनै पनि सवारीलाई यो टोका छरेको माथि आरडीको जो क्याम्प छ त्यहीँबाट नै स्वीकृति दिएर आवश्यकता अनुसार भन्दा बेसी सवारी साधन गएको र हजारौँ सवारी साधन त्यहाँ पार्किङ गर्न अवरोध भएको मोटरसाइकल दुई पाँचले मोटरसाइकल हजारौँ हजार गएको र त्यहाँ धेरै अवरोध भएको छ। चाहिने भन्दा बेसी मानिसहरू त्यहाँ जानुभएको छ र त्यसको पासको व्यवस्था गरेर अलिक सिक्ले गभर्मेन्टले सिक्ले गर्नुपर्छ, प्रशासनले सिक्ले गर्नुपर्छ। यही टोका छरेबाटै के को लागि जाने हो, कुन कामको लागि जाने हो, राहतको लागि जाने भए पनि त्यो सिफारिस लिएर जानु पऱ्यो, काठमाडौँबाटै सिफारिस लिएर जानु पऱ्यो अनि सबै जाने त्यहाँ सेल्फी खिच्ने टिकटक बनाउने बाटोभरि स्वस्थ मानिसहरू छन् त्यसले गर्दा अवरोध छ र प्राइभेट र राजको प्लेटको सवारी साधन हजारौँ सवारी साधन बाटोमा छन्। मैले भने एउटा सवारी लिएर चाहिँ एकजना मान्छे जान्छ भने त्यो हजारौँ हजार गाडीको चाहिँ आवश्यकताभन्दा बेसी समस्या भएको छ, उद्धारमा समस्या आएको छ।
2: हजुर हुन्छ हुन्छ अध्यक्षज्यू, हामीलाई समय दिनुभयो, यहाँले त्यहाँको अवस्था यातायात क्षेत्रले भोग्नु परेको पीडाका बारेमा हाम्रा श्रोताहरूलाई जानकारी गराइनु भयो, यहाँलाई धन्यवाद।
4: म रेडियो नेपाल मार्फत अझ पनि रेडियो नेपाल मार्फत सम्पूर्ण देशव्यापी रूपमा रहेका सबै श्रोताहरूलाई सबै क्षेत्रका हाम्रो सरकारवाला सबै निकायलाई अझ पनि समस्याग्रस्त अवस्था छ, बर्सात भइरहेको छ, सडक र विपद व्यवस्थापन र प्रशासनसँग समन्वय गरेर मात्रै सवारी चलाउन म सबैलाई आग्रह गर्न चाहन्छु। रिक्स नअपनाउन पनि म सबैलाई म आग्रह गर्न चाहन्छु। जबरजस्ती ढङ्गबाट गर्दाखेरि ठुला घटनाहरू भएका छन्, यी घटनाहरू सबैलाई सिक्न पनि रेडियो नेपाल मार्फत भाषणको निर्देशन र अनुरोध पनि सबैलाई म गर्न चाहन्छु। धन्यवाद।
2: अर्जुनजी, खास गरेर यातायात क्षेत्रमा के कस्ता समस्याहरू छन् र सुवाको बाढीले यातायात क्षेत्रमा कति असर गर्यो भन्ने किसिमका कुराहरू हामीले यातायात व्यवसायी सङ्घका महासङ्घका अध्यक्ष सरोज सिटौलासँग कुरा गऱ्यौँ। अर्को कुरा, यहाँनिर पछिल्लो समय सबहरू व्यवस्थापनका कुराहरू पनि समस्या देखिएका कुराहरू आइरहेका छन्,
1: हो अहिले चाहिँ यो खोज उद्धारको कुरा सँगै खोज उद्धार पछाडि घाइतेहरूलाई उपचारको कुरा पनि छ, अर्को चाहिँ ती भेटिएका शवलाई शव व्यवस्थापन गर्ने कुरा पनि चुनौतीपूर्ण बढिरहेको छ। तर यसका लागि चाहिँ सरकारी तथा गैर सरकारी संयन्त्रले सम्पूर्ण संयन्त्र परिचालन गरेर त्यसको व्यवस्थापन गर्नको लागि चाहिँ लागिरहेकी छ। तथापि अहिले पछिल्लो समय चाहिँ त्यो प्रभावित क्षेत्रमा के भइरहेको छ यो विषयमा चाहिँ कुरा गर्न हामीसँग सम्पर्कमा हुनुहुन्छ चितवन जिल्लाका हाम्रा संवाददाता सूर्य प्रसाद अधिकारी। सूर्यजी, यहाँलाई स्वागत छ। सूर्यजी,
2: सायद उहाँसँगको टेलिफोन सम्पर्क विच्छेद भएको छ कि हाम्रा प्राविधिक सहकर्मी शङ्कर भण्डारी उहाँसँग सम्पर्क जोड्ने प्रयासमा हुनुहुन्छ।
1: हामीले कुरा गरिराखेको थियौँ यो प्रभावित क्षेत्रमा चाहिँ खोजुद्धारको कुराहरू चलिराख्दाखेरि पछिल्लो समय यहाँ धेरै मानिसहरूको मृत्यु भएको र उहाँहरूको शव प्राप्त हुँदाखेरि त्यो शवलाई व्यवस्थापन गर्न पनि कठिनाइ परिरहेको छ, यो कुराहरू पनि उठिरहेकै छ, होइन? सँगै अहिले चाहिँ हामीले त्यहाँ त्यो प्रभावित क्षेत्रमा चाहिँ के भइरहेको छ उद्धारका खोजुद्धारका कुराहरू र त्यहाँ चाहिँ शवमा व्यवस्थापनको कुरा चाहिँ चुनौतीपूर्ण बनिरहेको अवस्थामा त्यहाँ कसरी जिल्लामा यो आपतकालीन सञ्चालन केन्द्रले कार्य सञ्चालन केन्द्रले कसरी काम गरिरहेको छ यो सन्दर्भमा चाहिँ हामी उहाँ रहेका फिल्डमा रहेका त्यहाँ स्थानीय स्तरमा रहेका ती सञ्चालन केन्द्रका पदाधिकारीसँग पनि कुराकानी गर्नेछौँ, गर्ने प्रयत्न गर्नेछौँ। सँगै हामीले जिल्लामा के भइरहेको छ यस सन्दर्भमा जिल्लाका संवाददाता मार्फत पनि त्यहाँको वस्तुस्थितिको बारेमा चाहिँ कुराकानी गर्नेछौँ।
2: अर्जुनजी, यसैबीच हाम्रा चितवन संवाददाता टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ।
1: हजुर, म हाम्रो संवाददाता चितवनका संवाददाता सूर्य प्रसाद अधिकारीजीसँग कुरा गर्छु। सूर्यजी, यहाँलाई स्वागत छ। सूर्यजी, सूर्यजी मलाई सुनिराख्नु भएको छ? हेलो सूर्यजी, सूर्यजी सुनिराख्नु भएको छ? अहिले सुनिराख्नु भएको छ, अलिक स्पष्ट भयो। ए हजुर, सूर्यजी अहिले तपाईँ कहाँनिर हुनुहुन्छ चितवनमा? ए हजुर, अहिले यो पछिल्लो समय खोज उद्धारसँगै यो सब व्यवस्थापन कुरा पनि चुनौतीपूर्ण बन्दै गएको भन्ने कुरा आइरहेको छ, होइन? तपाईँ चाहिँ त्यो सब व्यवस्थापन नजिकै छु पनि भन्दै हुनुहुन्छ, अहिलेको त्यहाँको अवस्था चाहिँ कस्तो छ, अलिकति जानकारी गराइदिनुहोस् न सूर्यजी।
3: यस्तो छ, हिजोसम्म 233 सब चाहिँ सङ्कलन गरेर भरतपुर अस्पताल र सब अहिले अस्थायी सब व्यवस्थापन गृहमा राखिएको थियो। त्यसमध्ये 4 मात्रै शनाखत भएको भन्ने भएको र अरू बाँकी 229 सब त्यहीँ रहेको। तर त्यो सबले गर्दाखेरि अरू चुनौतीपूर्ण हजुरले जुन भन्नुभयो, हिजोदेखि नै बेलुकादेखि नै यहाँ अत्याधिक गर्मी र अलिकति गर्मीको कारणले र सब सडै गलेको अवस्थाले गर्दाखेरि त्यो जुन अस्थायी सब व्यवस्थापन गृह थियो त्यहाँ त्यो चाहिँ सबै सरकारी कार्यालय नजिक भएको र एकदम बाक्लो घनाबस्ती रेजिडेन्सियल एरिया बसोबास क्षेत्र भएकोले गन्ध आएको कारणले गर्दाखेरि हिजै बेलुकादेखि सिडिओ कार्यालय लगायतको समन्वयमा देवघाटको जङ्गलमा लगेर सब व्यवस्थापन भन्ने कुरा अनौपचारिक छलफल भए पश्चात आज निर्णय गरेर त्यो सबलाई चाहिँ अस्थायी व्यवस्थापन जमिन मुनि गाडिने भनेर चाहिँ त्यो निर्णय भएको जानकारी पाएका छौँ।
1: सूर्यजी, हो, अहिले पछाडि केही समाचारहरू पनि आएका छन्, होइन? चितवनमा चाहिँ पहिचान हुन नसकेका 229 सब चाहिँ व्यवस्थापन गरिँदै भन्ने कुरा जिल्लामा, यो अब अहिले चाहिँ चुनौतीपूर्ण भनेको चाहिँ सबलाई खोजुद्धार गरिसकेपछि त्यसलाई व्यवस्थापन गर्न, यो एउटा चाहिँ गर्मीको समय पनि अनि धेरै सबहरू प्राप्त भएपछि तिनीहरूलाई राख्ने स्थान पनि नभएको कारणले गर्दाखेरि त्यहाँ चाहिँ केही कठिनाई आइरहेको छ भन्ने कुराहरू आइरहेको छ, होइन? अनि त्यसलाई व्यवस्थापन गर्नको लागि जिल्लामा चाहिँ एउटा निर्णय पनि भइसक्यो भन्ने कुरा गर्नुभएको छ र त्यसलाई चाहिँ व्यवस्थापन गर्ने कुरा हुँदैछ भनेर जानकारी गराउनु भयो। यो अब पहिचानको कुरा त अब पहिचान गर्नको लागि समय लाग्ने अनि त्यसपछि त्यो बेलासम्म त्यो समयसम्म राख्दाखेरि त्यहाँ चाहिँ यो सबको व्यवस्थापन गर्न नसक्दाखेरि अरू महामारी अरू सङ्क्रमित पनि फैलन सक्ने कुरालाई चाहिँ ध्यान दिएर चाहिँ व्यवस्थापन गर्न लागि होला, होइन? त्यो व्यवस्थापन गर्ने एउटा प्रक्रिया होला, कसरी गर्ने अथवा त्यसलाई निर्णय गर्ने लिने कुराहरू त्यहाँको जिल्लामा को चाहिँ आपतकालीन सञ्चालन केन्द्रले त्यो विषयमा समन्वय गरिराखेको होला, के भइराखेको छ त्यो विषयमा अलिकति जोड दिनुहुन्छ?
3: आज बिहान निर्णय भइसक्यो, आज दिउँसोबाट जस्तो जस्तै सबमा पहिला पनि ट्याग राखेर प्लास्टिकमा ऱ्यापिङ जुन गरेर त्यहाँभित्र राखिएको छ त्यही हालतमा नै सबलाई चाहिँ लिएर जाने, देवघाटको जङ्गलमा जुन लैजाने, त्योभन्दा अगाडि डिएनए समेत परीक्षणको लागि त्यसको लागि चाहिँ अब मासु भनौँ कि अथवा के भनौँ, होइन, त्यो चाहिँ राख्ने र त्यो सबलाई जस्तो छ त्यस्तै ट्यागसहित नाम सहित नभनौँ ट्यागसहित लिएर गएर जङ्गलमा चाहिँ जमिन पनि गाडिने, त्यसमाथि चाहिँ मेटलको ट्याग अलगै पनि राखिने र त्यहाँ माथि पनि फेरि कसको कति नम्बरको सप अथवा कुन ट्यागको भनेर त्यो पनि चिन्ह सङ्केत राखेर गाडिने, अस्थायी रूपमा गाडिने भएको छ। यद्यपि कोही अब आफन्तहरू अझै पनि उहाँहरूको जो बगाइरहेको जो मृतकको आफन्त भनौँ उहाँहरू कोही हराइरहेको बेपत्ता भएको बगेको अथवा के भएको तिनीहरू अहिले सम्पर्कमा नआएको त नआउनु भएको अवस्था छ र त्यो फेरि आउनुभयो भने उहाँले सब हस्तान्तरण गर्नलाई त्यहाँ सबै प्रक्रिया कुराएर राख्ने गरेको छ। यद्यपि विदेशबाट पनि कतिपय आफन्तहरू आफ्नो सब बुझ्नको लागि आउने भन्ने आइरहेको भन्ने पनि बुझिएको छ। त्यसको लागि पनि अस्थायी रूपमा चाहिँ देवघाटको जुन खानेपान देवघाट जाने बाटोको खाने ट्याङ्कीभन्दा माथिल्लो पूर्व 3 किलोमिटर माथि त्यहाँ पनि अरू जनावर अथवा अरू चाहिँ अरू बसोबास गर्ने चाहिँ स्थानीयलाई चाहिँ अवरोध नहोस् भना भएकोले त्यहाँ पनि अहिले क्रियाकारी भइरहेको छ, कसरी राख्ने भनेर त्यहाँ पनि ठाउँ
5: चाहिँ ठाउँ व्यवस्थापन कार्य भइरहेको छ नि, यताबाट चाहिँ कसरी लाने भनेर, दिउँसोबाट लाने भनेर चाहिँ यहाँ चाहिँ छलफल भइरहेको अवस्था छ।
1: हजुर सूर्यजी, अहिले यो सब व्यवस्थापनको एउटा पाटो त्यो चुनौती बनिरहेको अवस्थामा त्यसलाई कसले कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा निर्णय हुँदै गरेको अवस्था छ होइन। अर्को चाहिँ अब यो चितवन अलिकति कम प्रभावित क्षेत्र त हो, तथापि माथिबाट बाढीले ल्याएका ती सबहरूदेखि लिएर पशु चौपाईहरूको पनि चाहिँ त्यहाँसम्म ल्याइ पुर्याएको, त्यसलाई चाहिँ त्यहाँबाट निकालेर व्यवस्थित गर्नुपर्ने पाटो पनि रहेको छ। यो खोज उद्धारको अथवा यो व्यवस्थापनको पाटोमा चाहिँ चितवनमा पनि त्यहाँको चाहिँ संयन्त्रले काम गरिराखेको होला, यस क्षेत्रमा चाहिँ कसरी काम भइरहेको छ, अनि त्यहाँको जनशक्ति, त्यो खोजुद्धारमा लाग्ने जनशक्तिको अभाव या त पर्याप्तता कस्तो छ, कस्तो पाउनु भएको छ नि यहाँले?
5: अब यहाँ चारवटै सुरक्षाकर्मीको संयन्त्रहरू चाहिँ एकसाथ चाहिँ चारवटै सुरक्षा संयन्त्र चाहिँ एकसाथ लागेको अवस्था छ भने, अरू चाहिँ सामाजिक अभियन्ता, रेड क्रस, त्यसपछि युवा समूह लगायत अरू टिमले पनि सहयोग गरेको अवस्था छ। अहिले खोज उद्धार पनि जारी नै रहेको छ यहाँ किनभने चितवनको नारायणी नदीबाट घोलाघाटसम्म जहाँ राप्तिर चाहिँ नारायणीको सङ्गम छ त्यहाँसम्म खोजिँदै र त्यसपछि फेरि उता त्रिवेणीसम्मको पनि अवस्था, त्यहाँको पनि सबहरू नवलप्रासी क्षेत्रबाट पनि केही सबहरू भेट्टाइएको भन्ने पनि आइरहेको छ। यस कारणले गर्दाखेरि एम्बुलेन्स चालकले पनि निशुल्क काम गरेको अवस्था छ। यहाँको अस्पताल, निजी अस्पतालले पनि निशुल्क रूपमा उहाँहरूको चाहिँ उद्धार कार्य अथवा सब व्यवस्थापन अन्य कुराहरू चाहिँ गरेको अवस्था छ भने, सबै संयन्त्र निजी क्षेत्र र सरकारी संयन्त्रबीच एक अर्कामा कोअर्डिनेसन गरेर, एक आपसमा सहकार्य गरेर, समन्वय गरेर, स्थानीय सरकार लगायत सबै एकजुट भएर गरेको अवस्था छ। त्यो खोज उद्धार कार्यमा चाहिँ अहिले धेरै त्यस्तो पानी परेको अवस्था छैन, अलिकति कम पानीको सतह कम छ, यद्यपि फोहोर मैलाले गर्दा अलिकति चुनौती त हुन्छ नै, तर सबै एकजुट भएर गरेको हुनाले पनि त्यति धेरै एकदम चाहिँ चुनौती भएको लास ल्याउनै नसकिने भन्ने चाहिँ त्यस्तो छैन, भेट्टाएका चाहिँ सबहरू ल्याएको अवस्था छ।
1: हजुर सूर्यजी, जानकारीको लागि यहाँलाई धन्यवाद।
2: अर्जुनजी, यसै गरेर उहाँले भने जस्तै जुन भोटेकोसीमा बाढी आएको थियो त्यसले गर्दाखेरि त्यो रसुवा नुवाकोट मात्र नभएर त्यसको प्रभाव तलैसम्म परेको थियो, यसले गर्दाखेरि मुगलिङ काठमाडौँ सडक खण्ड पनि अवरुद्ध थियो, जुन अवरुद्ध राजमार्ग छ त्यो आजदेखि खुलेको छ। प्रहरीले दिएको जानकारी अनुसार बुधबार भोटेकोसीमा आएको बाढीपछि अवरुद्ध उक्त सडक खण्ड अथवा राजमार्ग आज बिहानदेखि सुचारू भएको छ, सहरी साधनहरू गन्तव्यतर्फ गइरहेका समाचार आइरहेका छन्। बाढी पहिरोका कारणले जोखिम बढेपछि विभिन्न स्थानमा सवारी साधन जुन रोकिएराखेका थिए, यात्रुहरू अल्प पत्र अवस्थामा थिए, उहाँहरू चाहिँ गन्तव्यतर्फ जाने क्रम सुरु भइसकेको छ। यसले गर्दाखेरि पनि यात्रुहरूलाई केही सहज महसुस भएको छ भने, जो राहतका कामहरू छन् जुन भन्नाले मुगलिङ यता राहतका सवारी साधन आउन सकेका थिएनन्, त्यसले गर्दाखेरि पनि केही सहज भएको अनुमान गर्न सकिन्छ अर्जुनजी?
1: हजुर, पक्कै पनि। अहिले यो बाढीपछि चाहिँ त्यहाँका सडक सञ्जाल पनि विच्छेद हुने र सडक सञ्चालन नहुँदाखेरि एउटा चाहिँ यातायातका कारण पनि यो खोज उद्धारलाई चाहिँ प्रभावित बनाइराखेको अहिलेको अवस्था छ नै होइन। पछिल्लो समय अर्को एउटा सूचना अथवा चाहिँ जानकारी पनि आएको छ, जल तथा मौसम पूर्वानुमान महाशाखाले चाहिँ भोटेकोसीमा चाहिँ बाढी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम रहेको चाहिँ जनाएको छ, यसले पनि अलिकति यो खोज उद्धारलाई प्रभावित पार्न सक्छ। तथापि सतर्क रहँदै यसमा चाहिँ सचेत रहेर चाहिँ त्यो खोज उद्धारमा लाग्नको लागि उद्धार कर्मीहरूलाई पनि हामीले आग्रह गर्छौँ होइन। अब यो मौसमको कुरा गर्दै गर्दाखेरि चाहिँ अब महाशाखाका मौसमविद हरिप्रसाद दाहालले चाहिँ रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा चाहिँ आज अधिकांश स्थानमा चाहिँ मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभएको छ होइन। यसै गरी एक दुई स्थानमा चाहिँ भारी वर्षा समेत हुन सक्ने भएकाले खोज तथा उद्धार प्रभावित हुन सक्छ, त्यसैले सतर्कता अपनाउन हुन अनुरोध गर्छौँ भनेर एउटा चाहिँ अनुरोध पनि गरेको छ। त्यसैले अहिले यो समयमा एउटा वर्षाको समय, पानी पनि परिराख्ने समय, आज चाहिँ यो मौसम पनि त्यो क्षेत्र प्रभावित क्षेत्रमा पानी पनि पर्न सक्ने सम्भावना देखिएकोले थप सतर्क रहन पनि हामी आग्रह गर्छौँ, होइन?
2: हजुर हजुरजी, यसरी यहाँले भने जस्तै त्यहाँको उद्धार कार्यमा पनि प्रभावित भएका कुराहरू हामीले हिजो पनि पटक पटक सुन्यौँ, होइन? आज पनि ती कुराहरू आइरहेका छन्। कहिले चाहिँ फेरि पनि बाढी आउने हो कि भन्ने कुराहरू आइरहेका छन्। यी समाचार आउँदै गर्दाखेरि एकातर्फ जनजीवन प्रभावित भएको छ भने अर्कोतर्फ उद्धार कार्यमा लागेका व्यक्तिहरूलाई पनि अलिकत के हुन्छ भन्ने ढुक्क भएर काम गर्न सक्ने अवस्था छैन।
1: त्यसैले यो बेलामा चाहिँ अलिकति जल तथा मौसम पूर्वानुमान शाखासँग पनि केही कुराकानी गर्ने हो कि?
2: होइन, योभन्दा अगाडि मैले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जल विज्ञ राजेन्द्र शर्मा हुनुहुन्छ। शर्मा सर, स्वागत छ कार्यक्रममा। हेलो।
6: हजुर, धन्यवाद।
2: हजुर, अब हिजो पनि एक किसिमको सूचना आयो, त्यसले गर्दाखेरि पनि जुन उद्धारमा लागेका व्यक्तिहरू थिए अथवा आसपासको क्षेत्रमा बसेका व्यक्तिहरू थिए उहाँहरू पनि एउटा त्रास फैलाएको अवस्था, तर पछि त्यसलाई होइन भन्ने पुष्टि भयो। अहिले रसुवामा फेरि पनि बाढी आउन सक्ने सम्भावना, त्यहाँ चाहिँ ड्यामहरू बनेका अवस्था, यी कुराहरू के छन्, त्यहाँ यथार्थ स्थिति के हो? यहाँ त राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि कुराकानी भयो होला, यो जल विज्ञहरूसँग समन्वय भयो होला, अहिलेसम्मको स्थिति के हो बताइदिनु न।
6: हजुर, धन्यवाद। हामी चाहिँ यो चाइनाको टिमसँग पनि निरन्तर सम्पर्कमै छौँ र माथि भूपकरबाट खिचेका नक्साहरू पनि हामीले निहालिरहेका छौँ र त्यो ड्यामको कुरामा चाहिँ हिजो त्यो छचल्किएर भनौँ त्यो भरिएर आउन थालेको चाहिँ हो, फुटेको चाहिँ होइन भन्ने चाहिँ हिजै मैले भनेको थिएँ र आज पनि स्थिति त्यही नै छ। तर अब त्यस्तो खालको बनेको ड्यामहरू चाहिँ अलिक कमजोर हुने भावनाले अलिकति सचेत भएरै रेस्क्यु गरौँ भन्ने लाइनमै छौँ हामी, त्यसरी नै यहाँ कोर्डिनेट भइरहेछ। हजुर
2: हजुर, चाइनासँगको सम्पर्कमा चाइना सरकारले के भन्दै थियो अथवा हाम्रा पनि त्यो जलस्रोत विज्ञहरू छन् उहाँहरूले हेर्दा हेर्दाखेरि तत्काल फुट्ने सम्भावना छ अथवा के देखिन्छ, किनभने त्यहाँको भौगोलिक स्थिति पनि सबै कुराहरू पनि हेर्ने पर्ने होला, त्योसँग त जल विज्ञहरूलाई नै थाहा होला, होइन? बताइदिनु न।
6: हजुर, अब यस्तो छ, त्यस्तो त्यसरी बनेको ताल चाहिँ अलिक कमजोरै हुन्छन् मैले अघि पनि भने, र अब ठ्याक्कै यति बेला फुट्ला उति बेला फुट्ला भनेर त हामी भन्न सक्दैनौँ। अब कुनै बेला फुटिहाल्ला भन्ने हिसाबमा चाहिँ काम गर्नुपर्ने हुन्छ र अब नफुट्न पनि सक्छ, केही दिन त्यसै रहन पनि सक्छ। त्यो भावना सचेत हुँदै र टाइम टाइममा हामीले सेटेलाइटमाथि भूपग्रहको नक्सा हेर्दै निहाल्दै चाहिँ खबर गर्दै गरिरहेको छौँ। चाइनिज टिमले पनि त्यही ड्रोनहरू उडाएर अलिकति डिटेलमा म्यापिङ गर्दैछ र त्यो पनि ड्रोन चित्रहरू हामीलाई आयो भने अझ हामी भन्न सक्छौँ। त्यो भावनाले अब फुटिहाल्छ भनेर हल्ला गरेर एकदम ह्याबक क्रिएट गर्ने कुरो पनि भएन, अब फुट्दै फुट्दैन भनेर ढुक्कासँग बस्ने अवस्था पनि छैन। त्यही भएर सचेत हुँदै हामीले उद्धारको काम गर्दै गर्नुपर्छ भनेर त्यसरी चाहिँ हामीले म्यासेज रिले गरेका छौँ।
2: हजुर, यसै जल सतहको कुरा हिजो गर्नुभएको थियो नि, आज कति बढेको छ अथवा हिजोभन्दा केही बढ्दै गएको अवस्था छ, स्थिर अवस्था छ?
6: त्यसमा यस्तो छ,
2: हजुर,
6: हिजोभन्दा बढेको छैन किनभने पानी चाहिँ बग्न थालिसकेको हुनाले,
2: हजुर,
6: बग्न थालिसकेको हुनाले त्यस्तो बढेर ठुलो भइसकेको स्थिति छैन। जस हिजो जस्तै कन्स्ट्यान्ट छ अहिले,

0: पनि त्यो एक्कासी फुटी हाल्यो भने त तल आउँछ नै। बाटो चाहिँ त्यही नै हो, तिमुरे हुँदै जुन पहिला बगेको थियो त्यही बाटो हो र साइना नेपालको बोर्डरै हो त्यो माथिसम्म त्यो मितेरी पुलसम्म त्यही नै छ।
1: हजुर, तर अहिले के भनिएको छ भने अस्तिको बन्दा चाहिँ अझै ठुलो आउँछ भनेर एक किसिमको त्रास फैलिएको छ, त्यसरी त्यति चाहिँ आत्तिनु पर्ने स्थिति छैन, हामी सजग भयो हुन्छ।
0: हामी सजग भएर अब मुख्य कुरा के छ भन्दाखेरि त्यहाँ अब घरहरू त सबै धेरै जस्तो त्यहाँ बगिसकेको छ भाँचिल्नु तटीय क्षेत्रमा, त्यहाँ त व्यक्तिहरू खास हुनुहुन्न। अहिले अहिले हामीलाई चिन्ता चाहिँ त्यही उद्धार गर्न गएकोहरूसँग हो, त्यो भावनाले हामी प्रहरी आर्मीसम्म चाहिँ समन्वयमै छौँ। अब उद्धार गर्ने अलिकति त्यो फुटिए खतरा त्यस्तो देख्यो भने आदिम पुलिसलाई खबर गरिदियो, त्यहाँ उद्धार टिमलाई खबर गरिदिने हो। त्यसबाहेक त अरू थप जनशक्ति अथवा त्यहाँ जनताहरूलाई चाहिँ त्यस्तो ऊ छैन, किनभने उहाँहरू सुरक्षित ठाउँमै हुनुहुन्छ।
1: हजुर,
0: उद्धार गर्ने टोलीलाई अलिकति चिन्ताको विषय हो।
1: हजुर, हुन्छ सर, समय दिनुभयो, हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनु भयो, यहाँलाई धन्यवाद।
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जलविज्ञ राजेन्द्र शर्मा।
2: हजुर, यो पछिल्लो समय चाहिँ माथि चाहिँ ताल बन्यो होइन, ताल बनेपछि अब फेरि फुट्न सक्छ भनेर अलिकति चाहिँ मानिसलाई आत्तिएको जस्तो होइन, फेरि पनि आउने हो कि त्यही मात्रामा हो कि कत्रो हो भन्ने एउटा चाहिँ जिज्ञासा थियो। पक्कै पनि उहाँसँग कुराकानीले चाहिँ हामी धेरै आत्तिनुपर्ने अवस्था छैन, त्यतै पहिलेको जस्तो ठुलो बाढी आउन सक्ने अवस्था छैन,
1: हामी
2: सतर्क चाहिँ रहनुपर्छ भन्ने खालको चाहिँ एउटा हामीले जानकारी पायौँ होइन।
1: हजुरजी, यही बिचमा रसुवाको भोटेकोसी नदीमा जुन गत बुधबार आएको बाढीको कारण छ, त्यसले गर्दाखेरि रसुवा, नुवाकोट र धादिङ जिल्लामा बढी क्षति भएका छन्। हुन त चितवनतर्फ पनि त्यसको असर परेको छ होइन, जहाँ जहाँ नदी बग्दैको छ त्यहाँ क्रमशः असर पर्दै गएको छ, तर सरकार उच्च प्राथमिकता साथ राहत उद्धार र खोज कार्यमा लागिरहेको अवस्थामा, यस्तो अवस्थामा हाम्रा छिमेकी राष्ट्रहरू अथवा मित्र राष्ट्रहरू दात्री संस्था उहाँहरूबाट पनि अथवा व्यक्तिको तर्फबाट पनि त्यो क्षेत्रको लागि सहयोगहरू प्राप्त भएका छन्। केही देश भयो, केही व्यक्ति भयो, संस्थाले पनि सहयोग गरिसकेको अवस्था छ भने केहीले प्रतिबद्धता पनि जनाएको अवस्था छ। खास गरेर विश्व बैङ्क, एसियाली विकास बैङ्क एडिबीले बजेटरी सहयोगका लागि 5 मिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता गरेको छ। त्यसै गरेर अमेरिकी सरकारले पनि 5 लाख अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरेको छ। अस्ट्रेलिया सरकारले 1 मिलियन अमेरिकी डलर नगद दिने घोषणा गरेको छ। यसरी गरेर एसियाली विकास बैङ्कले प्राविधिक सहायताका लागि 1,50,000 अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने भन्ने निर्णय गरेको छ। भारत सरकारबाट हालसम्म 3 चरणमा कुल 57.5 टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भइसकेको छ। चीन र अमेरिकाले गर्ने मानवीय सहायता बाबत शनिबारसम्म सहयोग उपलब्ध गराउने कुरा आइरहेको छ। यसरी गर्दाखेरि चीन सरकारले 30 बेली ब्रिज सहयोग गर्ने घोषणा गरेको छ। चीनले 2000 सब व्यवस्थापनका लागि एयर टाइट ब्याग पनि सहयोग गर्ने कुराहरू आइरहेका छन्। स्विजरल्यान्डबाट 1 मिलियन स्विस फ्रान्क संयुक्त राष्ट्रसङ्घको व्यवस्थापनमा खर्च गर्ने गरी सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ। यसै गरी नेपाल रेडक्रस, रेड क्रिसेन्ट लगायत अन्तर्राष्ट्रिय संस्थाहरूले पनि नेपाललाई सहयोग गर्ने भन्ने कुराहरू आइरहेका छन्। उहाँले प्रतिबद्धता जनाइसकेको अवस्था छ। यी कुराहरू एउटा छिमेकीलाई, एउटा देशलाई अप्ठ्यारो पर्दाखेरि विभिन्न राष्ट्र संस्था अथवा व्यक्तिहरूले पनि सहयोग गरेका छन्। अझै भन्यो भने नेपाली नागरिक जसले चाहिँ आफ्नो व्यक्तिगत खाताबाट पनि करोडौँ रुपियाँहरू सहयोग गरेका कुराहरू आइरहेका छन्।
2: पक्कै पनि यो एउटा विपदमा सबैले मिलेर सामना गर्नुपर्छ।
1: हजुर,
2: विपदमा परेकालाई सहयोग गर्ने त हाम्रो यो आदत संस्कार पनि हो होइन, त्यसैले अहिले चाहिँ यो विपदलाई सरकारले पनि एउटै बास्केटमा राखेर होइन सङ्कलन गरेर र प्रभावित क्षेत्रमा प्रभावित व्यक्तिहरूलाई चाहिँ सहयोग गर्नको लागि चाहिँ त्यो खालको सहयोग कोषहरू जुटाइराखेको छ। यसमा स्वस्फूर्त रूपमा नागरिकहरूले, सङ्घ संस्थाहरूले, दात्री निकायहरूले चाहिँ त्यसमा त्यो कोषमा चाहिँ रकमहरू पठाउने काम होइन जम्मा गर्ने कुरा भइरहेको छ।
1: हाम्रो प्रभावित क्षेत्रबाट कुनै संवाददाता जोडिनु भएको जस्तो लाग्यो
2: हो। अहिले हामी चाहिँ कुराकानी गर्दै गर्दाखेरि जुन रसुवा बाढी छ, यो रसुवा

0: बाढी रसुवामा आएको बाढीपछिको त्यहाँको अवस्थाको बारेमा पनि निरन्तर हामीले त्यहाँका हाम्रा संवाददाता मार्फत पनि त्यहाँको जानकारी लिएर प्रवाह गर्ने काम गरिरहेको छौँ। यस क्रममा चाहिँ हामीसँग सम्पर्कमा हुनुहुन्छ रसुवाका हाम्रा संवाददाता हेमनाथ खतिवडा। हेमनाथजीसँग हामीले सम्पर्क गर्ने कोसिस गरेका छौँ, अहिले उहाँसँग हामी सम्पर्कमा रहने प्रयत्न गरिरहेका छौँ, अहिले सम्पर्कमै रहनेछौँ।
1: विद्युत आपूर्ति अथवा सञ्चार क्षेत्रमा समस्या भएको कारणले गर्दा पनि उहाँसँग राम्रोसँग सम्पर्क हुन सक्छ।
0: अहिले यो प्रभावित क्षेत्रमा चाहिँ विद्युतको पनि अलिकति सङ्कट उत्पन्न भएको छ, तर सरकारले वैकल्पिक माध्यमबाट विद्युत प्रवाह गर्ने कार्य पनि गरिरहेको छ। केही ठाउँमा विद्युत आपूर्ति भएको छ, तर यो विपदको क्षणमा यो सङ्कटमा सबैतिर बत्तीको होइन विद्युतको चाहिँ प्रवाह सहज नहुन पनि सक्छ। अहिले धेरैसँग फोन सम्पर्क गर्न खोज्दा ब्याट्री विद्युतको कारण पनि सम्पर्क हुन कठिनाई भइरहेको छ। हामीले अहिले भर्खरै हाम्रा संवाददातासँग कुराकानी गर्न प्रयास गरिराख्दाखेरि सायदै त्यो समस्या पनि हुनसक्छ होइन। हामी तर यो प्रभावित क्षेत्रमा रहेको त्यहाँको अवस्थाको बारेमा जानकारी गराउन हामी निरन्तर त्यहाँ खटिएका संयन्त्रसँग र हाम्रा संवाददाता मार्फत पनि निरन्तर त्यहाँको अपडेट गराउने क्रम जारी रहनेछ। हामी पुनः सम्पर्क गरेर त्यहाँको अवस्थाबारे जानकारी गराउने नै छौँ, हामी प्रयत्नमै रहनेछौँ।
1: हजुर
0: होइन
1: हजुरजी, अब भोटेकोसीमा जुन बाढी आयो त्यसले प्रभावित नागरिकको खोजी उद्धार राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिसकेको अवस्था छ। खास गरेर उद्धार तथा राहत कार्यका लागि सुरक्षा कर्मीहरू जुन अग्रपन्थीमा रहेका छन् उहाँहरू अहोरात्र खटिराख्नु भएको छ। रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा बढी नेपाली सेना परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी उद्धार तथा राहत कार्य का लागि 15,431 सुरक्षाकर्मी गरिएको छ।
0: अहिले यो सरकारी तथा गैर सरकारी संयन्त्र सुरक्षा निकायका सबै सुरक्षा निकायका चाहिँ व्यक्तिहरू होइन त्यहाँ चाहिँ खट्नु भएको छ। त्यहाँ के भइरहेको छ त अहिले यो प्रभावित क्षेत्रमा उद्धार र खोजमा कस्तो अवस्था छ, यो विषयमा हामीले कुराकानी गर्नको लागि हाम्रा जिल्लाका संवाददातालाई निरन्तर प्रयास गरिरहेको छौँ। हामीसँग अहिले सम्पर्कमा आउनु भएको छ रसुवाका संवाददाता हेमनाथ खतिवडा। हेमनाथजी
2: हजुर,
0: मलाई सुन्दै हुनुहुन्छ?
2: हजुर सुन्दैछु हजुर।
0: अहिले यहाँ चाहिँ यो प्रभावित क्षेत्रको रसुवा पनि बढी प्रभावित क्षेत्रको संवाददाता हुनुहुन्छ, त्यहाँ तपाईँले त्यहाँको वस्तुस्थिति निहालिराख्नु भएको छ होइन, अहिले कहाँ हुनुहुन्छ र त्यहाँको अवस्था कस्तो देख्नु भएको छ?
2: अहिलेतिर म उत्तर गया गाउँपालिका वडा नम्बर 5 छु। अहिले यहाँ चाहिँ एउटा यो विभिन्न सामाजिक संस्थाहरूले काठमाडौँदेखि आएर अब यो विवरणहरू तथ्याङ्कहरू लिने कति चाहिँ बेपत्ता अनि कति अब हराइरहेका मान्छेहरू कतिको लास भेटियो यस्तो तथ्याङ्कहरू वडाको चाहिँ लिन खोज्दै हुनुहुन्छ भने केही अब राहत कसरी लैजाने, यहाँ बाटो पनि एकदम साँगुरो सानो बाटो भएर आउनुपर्ने, सानो गाडीहरू मात्रै यता आउन सक्ने त्यस्तो सम्भावना भएको हुनाले अब बाटोहरू पुरै क्षति भएको हुनाले ठुलो बस्तीहरू सिमानाका रसुवागढी तिमुरे चाप्रुबेसी बजार यता बेत्रावती ठुलो बस्तीहरू हामीले गुमाएको हुनाले यो ठाउँमा कसरी कामहरू अगाडि बढाउने, लासको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा, त्यसै गरी अब अरू सम्पर्क मुख्य गरी सूचनामा काम गर्ने काम गर्न असाध्यै गाह्रो भएको छ। सूचना सङ्कलनमा पनि एकदमै समस्या छ, यहाँ विद्युत अवरुद्ध छ, विद्युतलाई कसरी सञ्चालन गर्नेदेखि सबै कुराहरूमा चाहिँ छलफल अहिले भइरहेको छ। यो स्पेसल्ली उत्तर गया गाउँपालिका एउटा क्षेत्र यो दक्षिणतिरको कुरा हो भने उत्तरतिर पनि जिल्ला सदरमुकाममा छलफलहरू भइरहेको, त्यस्तो खालको तथ्याङ्कहरू लिने प्रयासहरू भइरहेको छ। अब झुन्चेबाट साफ्रु र टिमुरे जहाँ बोर्डर साइडमा थुप्रो क्षति भएको छ त्यो ठाउँमा जाने सम्भावनाहरू पनि कम भएको छ र हवाईबाट उद्धारहरू भइरहेको चाहिँ हामीलाई जानकारी प्राप्त भएको छ भने अहिले हेलिकप्टरबाट पनि केही कामहरू सामानहरू चाहिँ ओसार पसारको कुराहरू मान्छेहरू उद्धार गर्ने कुराहरू भइरहेको छ। यहाँ चाहिँ अब नुवाकोटमा चाहिँ धेरै सहज बाटो सहज भएको हुनाले सुरक्षाकर्मीहरू पनि त्यहाँ धेरै परिचालन हुन सकेको, राहतको कामहरू पनि त्यहाँ हुन सकेको देखिन्छ भने यता चाहिँ बाटोकै कारण हुनसक्छ, धेरै मान्छेहरू आउन नसकेको कारणले राहतको उद्धारको कामहरूमा नि रसुवामा चाहिँ जटिल अवस्था छ। हेलिकप्टरबाट मात्रै यहाँ उद्धारको कामहरू केही मात्रामा हुन सकेको छ भने अहिले पनि केही मान्छेहरू अलपत्र छन् उद्धार गर्नुपर्ने छ भन्ने सूचना हामीलाई आइरहेको छ।
0: हजुर हेमनाथजी, हो तपाईँले भने जस्तै पक्कै पनि अहिले त्यो क्षेत्रमा सडक छैन, होइन विद्युत आपूर्तिमा कठिनाइ छ, होइन संसारमा समस्या आएको छ विद्युतका कारण, होइन यो समस्या छ अनि त्यो एउटा दर्दनाक एउटा चाहिँ भीषण बाढीका कारण प्रभाव परेको त्यो क्षेत्रमा चाहिँ पक्कै पनि खोज उद्धारमा निकै कठिनाइ त भइराखेकै छ, होइन तपाईँ त्यो बढी प्रभावित क्षेत्र रसुवामा हुनुहुन्छ, होइन त्यसैले त्यहाँ चाहिँ तपाईँले त्यो अवस्था हेर्दै गर्दाखेरि खोज उद्धारका क्रममा चाहिँ त्यहाँ जनशक्तिको चाहिँ पर्याप्तता अभाव अथवा कठिनाइ त्यस्तो केही देख्नु भएको छ?
2: हजुर, युवा जनशक्तिहरू सबै गुमेको हुनाले त्यस्तो धेरै धेरै कम देखिन्छ, जनशक्ति पनि अभाव देख्न सकिन्छ भने अहिले चाहिँ यो होल्डिङ सेन्टरमा उत्तर गएको चार पाँचवटा स्कुलमा चाहिँ बचेका मान्छेहरूलाई राखेर खाना खुवाउने बासको व्यवस्था मिलाउने तत्कालको लागि यस्तो कामहरू पनि उत्तरगाई गाउँपालिकाले विभिन्न सामाजिक संस्थाहरूसँगको समन्वयमा गरिरहेको छ। अब औषधिको अभाव, त्यसपछि लत्ता कपडाहरूको अभाव, ग्यासको अभाव लगायत धेरै कुराहरूको चाहिँ अभाव, लास व्यवस्थापनको समस्या, थुप्रै समस्याहरू अहिले देखिएको छ। यही विषयहरूमा चाहिँ अहिले पालिकाले नेतृत्व गरेर छलफल गरिरहेको छ।
0: हजुर हेमनाथजी, हामी यहाँसँग निरन्तर सम्पर्कमा रहनेछौँ। यो विपदको क्षणमा हामीले त्यहाँको अवस्थाको बारेमा, भइरहेको कार्यको बारेमा सूचना प्रवाह गर्नु हाम्रो दायित्व। यहाँले जुन त्यहाँ त्यो विकट ठाउँमा त्यस्तो अवस्थामा नै रहेर सूचना प्रवाहको लागि निरन्तर खटिरहनु भएको छ र हामीलाई जानकारी गराइदिनु भयो, यसको लागि यहाँलाई धन्यवाद हेमनाथजी।
1: हजुर अर्जुनजी, उहाँ रसुवाको सम्वाददाता हुनुहुन्थ्यो, खास गरी त्यहाँको अवस्था के छ, वस्तुस्थिति के छ त्यो विषयमा जानकारी गराउनु भयो। यसै बिच कुनै श्रोता हाम्रो टेलिफोन सम्पर्कमा आउनु भएको छ, उहाँ चाहिँ विदुर नगरपालिका नुवाकोटको हुनुहुन्छ, ध्रुवढका। ध्रुवजी
3: हजुर,
1: हजुर त्यहाँको स्थिति के छ, कसरी काम हुँदैछ बताइदिनु न।
3: यहाँको स्थिति अहिले चाहिँ अब यो उद्धार गर्ने कार्यमा खटिएर चाहिँ यो लासहरू चाहिँ छत्र भ्रष्ट रहेको अवस्थामा यो लासको चाहिँ व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन र जति प्रभावितहरू छन् त्यसमा हरेक संस्थाहरूले चाहिँ नि सहज यो सुगम भएको ठाउँमा मात्रै चाहिँ राहतहरू चाहिँ व्यवस्थापन गरिरहेको र यो अलि चाहिँ अब बाटो सञ्चार सुविधा पनि बन्द भएकोले अब यो तारकेश्वर विदुर नगरपालिकाबाट त्रिशुली पारीका ठाउँहरूमा चाहिँ बत्तीको पनि व्यवस्था नभएको र बाटोघाटोको अभावले गर्दाखेरि त्यहाँ चाहिँ रातमा पनि कठिनाइ भइरहेको अवस्था छ।
1: हजुर,
3: त्यसले गर्दाखेरि चाहिँ अब यो अहिले सबैभन्दा समस्या भनेर चाहिँ के देखिरहेछु मैले भने यो लासहरूमा चाहिँ नि ध्यान नपुगेको कारणले गर्दा अब यो सड्ने गनाउने चाहिँ अब चाहिँ परिस्थिति बढेर गएको छ र यसले सङ्क्रामक रोगहरू चाँडै नै फैलिन सक्ने सम्भावनाहरू पनि
1: ध्रुवजी यहाँले भने जस्तै लासको व्यवस्थापनका कुराहरू पनि होला नि, तर त्योभन्दा अगाडि उद्धारका कुराहरू जो चाहिँ अप्ठ्यारोमा परेका छन् उहाँहरूलाई बचाउने कुरा पनि महत्त्वपूर्ण हो, सब व्यवस्थापनका कुराहरू पनि सँगसँगै लैजानुपर्छ। हुन्छ, यहाँले हामीलाई त्यहाँको अवस्थाको बारेमा बताउनु भयो, हाम्रो निर्धारित समय सकिएको छ, त्यसैले आगामी दिनमा फेरि कुराकानी गर्ने नै छौँ। अर्जुनजी, अब हामी करिब आजको यो प्रत्यक्ष प्रसारणको अन्त्यमा पुगिसकेका छौँ। आजको कार्यक्रम हामीलाई प्रविधि तर्फबाट सहयोग गर्ने मित्र शङ्कर भण्डारी, त्यसै गरी अन्य यो प्रत्यक्ष प्रसारणमा सहजीकरण गर्ने रुक्मिणी पोखरेल, नरहरि नेउपाने, प्रमिला गजुरेल, रमेश भट्टका साथमा हामी अर्जुन श्रेष्ठ र मुकुन्द भण्डारी बिदा हुन्छौँ। अब केही बेरपछि यहाँले बिहान 11 बजेको समाचार सुन्नुहुनेछ, सुन्दै रहनुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 616 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 13 जना, नुवाकोटमा 41 जना, धादिङमा 45 जना, चितवनमा 233 जना, गोर्खामा 48 जना, तनहुँमा 31 जना, नवलपरासी पूर्वमा 158 र नवलपरासी पश्चिममा 47 जना गरी 616 जनाको शव फेला परेको हो। सुरक्षाकर्मीले बाढीको जोखिममा रहेका जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेका छन्। रसुवा बाढीमा परी चितवनमा संकलन गरिएका, पहिचान हुन नसकेका 229 शव तथा शवका अवशेष व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको हो। बाढीपछि चितवनमा संकलन गरिएका 233 शव मध्ये 4 वटाको पहिचान भएको छ, बाँकी शव होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा राखिएका छन्। शव तथा अवशेषलाई भरतपुर महानगरपालिका 1 देवघाट स्थित खुल्ला स्थानमा व्यवस्थापन गर्ने तयारी गरिएको छ। यसैबीच जलदेव सामुदायिक वनले बाढीबाट मृत्यु भएकाहरूको दाह संस्कारका लागि आवश्यक दाउरा निशुल्क उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्नुहुँदै बाढी प्रभावित प्रत्येक नागरिक कहाँ सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भोटेको सीमा गएको बाढीको पछिल्लो अवस्थाबारे आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत हिजो साँझ जानकारी गराउनुहुँदै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले बाढी तथा पहिरो प्रभावित रसुवा नुवाकोट सहितका क्षेत्रमा खोज तथा उद्धारका लागि 15,431 सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभएको छ। बेपत्ता नागरिक तथा शवको खोजी कार्य रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोर्खा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशुली नारायणी नदी करिडोरमा विस्तार गरिएको जानकारी दिनुहुँदै उहाँले हालसम्म 129 जना विदेशी पर्यटक तथा नागरिकको उद्धार र पहिचान गरिएको उल्लेख गर्नुभएको छ। यसै गरी प्रभावित क्षेत्रमा सडक, विद्युत, दूरसञ्चार र खानेपानी सेवा पुनर्स्थापनाको काम तीव्र पारिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। उहाँका अनुसार रसुवालाई वैकल्पिक सडक मार्फत पुनः सडक सञ्जालमा जोडिएको छ भने प्रभावित 198 दूरसञ्चार साइट मध्ये 145 वटा सञ्चालनमा आएका छन्। नुवाकोटमा करिब 90% क्षेत्रमा विद्युत सेवा सुचारू भएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनः बाढीको जोखिमको निगरानी जारी राख्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको छ। उहाँका अनुसार हालसम्म 2,00,000 बढी एसएमएस मार्फत पूर्व सूचना पठाइएको छ। सरकारले रसुवाको भोटे कोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको मन्त्री परिषद बैठकले गत बुधबार आएको बाढीले प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यहरूको 1 महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। विश्व ब्याङ्कले बाढी प्रभावित क्षेत्रका लागि सहुलियतपूर्ण कर्जा स्वरूप 167 मिलियन अमेरिकी डलरको घोषणा गरेको छ। यो रकम नेपालले अनुरोध गरेपछि प्राप्त हुने मन्त्रालयले जनाएको छ। साथै भारत सरकारबाट हालसम्म 3 चरणमा कुल 57.5 टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भइसकेको छ। चीन र अमेरिकाले गर्ने मानवीय सहायता बापत आजसम्म सहयोग उपलब्ध गराउनेछन्। स्विजरल्याण्डबाट 1 मिलियन स्विस फ्रान्क संयुक्त राष्ट्र संघको व्यवस्थापनमा खर्च गर्ने गरी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसमध्ये अक्सफामले 200 थान सरसफाई सामग्रीका प्याकेज र 1000 थान पानी शुद्धिकरणका लागि एक्वा ट्याब्लेट उपलब्ध गराएको छ। अक्सफामले आपतकालीन रूपमा प्रयोग हुने अस्थायी आवास र भान्साका सामग्री सहित करिब 1,60,00,000 रुपियाँ बराबरको गैर खाद्य सामग्री समेत पूर्व तयारी अवस्थामा राखेको जनाएको छ। डिसिए नेपालले धादिङमा 100 जोर गम्बुट 20 थान पिक्याक्स 20 थान बेल्चा 50 बक्स पन्जा र 6 बक्स मास्क उपलब्ध गराएको छ। सेभ द चिल्ड्रेनले नुवाकोटमा 200 थान गैर खाद्य राहत सामग्री वितरण गरिसकेको छ। संस्थासँग थप 800 थान गैर खाद्य राहत सामग्री उपलब्ध रहेको र 1000 घरधुरीलाई लक्षित गरी राहत वितरणको योजना बनाइएको छ। पिपुल इन निडले रसुवामा पहिलो चरणमा 140 थान गैर खाद्य सामग्री 140 थान मर्यादा सामग्री र 27 टेन्ट उपलब्ध गराएको छ। मर्सी कर्प्सले नुवाकोटका लागि 200 थान गैर खाद्य राहत सामग्री मौजदातमा राखेको जनाएको छ। यसैबीच रसुवाका बाढी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले सुरु गरेको प्रधानमन्त्री राहत कोषमा हाल विभिन्न क्षेत्रबाट रकम सङ्कलन हुने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार गैरातीसम्म प्रधानमन्त्री राहत कोषमा 4,38,08,52,252 रुपियाँ जम्मा भइसकेको छ। गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितको सहयोगार्थ 4 करोड रुपियाँ प्रदान गर्ने भएको छ। लुम्बिनी प्रदेश सरकारले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 3 करोड रुपियाँ सहयोग गर्ने भएको छ। यस्तै सुदूरपश्चिम प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड उपलब्ध गराउने निर्णय गरेको छ। नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,29,15,000 सहयोग हस्तान्तरण गरिएको छ। हिजै अर्थमन्त्री स्वर्णिम वाग्लेलाई एमएडब्ल्यू ग्रुपबाट परिसंघका पूर्व अध्यक्ष विष्णु कुमार अग्रवालले 1,11,00,000 परिसंघ गभर्निङ काउन्सिलका सदस्य एवं उद्योगी विजय कुमार शाहले 1 करोडको चेक हस्तान्तरण गर्नुभयो। त्यस्तै जावलाखेल डिस्टिलरीबाट 1 करोड, हिमालय डिस्टिलरीबाट 1 करोड, हिमालयन बुलियन कम्पनीबाट 1 करोड र 1,01,00,000 हस्तान्तरण गरिएको परिसंघका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो। चौधरी ग्रुप र नबिल ब्याङ्कबाट 15 करोड बढीको सहयोग प्रदान भएको छ भने नेपाल आदर्श निर्माण कम्पनीबाट 10,00,000 सहयोगको प्रतिबद्धता आएको नेपाल उद्योग परिसंघले विज्ञप्ति मार्फत जनाएको छ। परिसंघका अनुसार गुड होम प्रडक्ट बाट रु 2,21,000, ब्रिटिस कलर इन्डस्ट्रिजबाट 2,10,000, लाङटाङ री ट्रेकिङबाट 1,12,000, कास ट्रेडिङबाट 1,11,111, सिल्भर लाइनिङबाट 1,11,111, ग्लोबल प्रालीबाट 50,000 आर्थिक सहयोग प्रदान भएको छ। यसअघि परिसंघको समन्वयमा गोर्खा ब्रुअरीले 10 करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढी पीडितका नाममा अनधिकृत रूपमा रकम सङ्कलन नगर्न अनुरोध गरेको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढी प्रभावित बालबालिकालाई गैर कानूनी रूपमा ओसार पसार नगर्न आग्रह गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र यात्रुलाई स्थल मार्गबाट पनि उद्धार गर्न सुरुवात गरिएको छ। धुन्चेमा रहेका तीर्थयात्रा पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यका ल्याउने व्यवस्था मिलाएको हो। भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानक बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग पनि सञ्चालनमा आएको छ। यसै गरी बाढीका कारण अवरुद्ध मुगलिन काठमाडौँ सडक खण्ड पनि आज बिहानदेखि सञ्चालन आएको छ। चिनिया राष्ट्रपति सी जिनपिङले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउनु भएको छ। आफ्नो सन्देशमा चिनिया राष्ट्रपति सीले चीन र नेपाल बीचको खेरुङ र सुवा सिमानाका क्षेत्रमा हालै गम्भीर विपद आएको, जसले ठूलो जनधनको क्षति पुर्याएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएको उल्लेख गर्नुहुँदै यसबाट नेपाल र नेपाली जनतालाई परेको पीडाले आफूलाई दुखी बनाएको उल्लेख गर्नुभएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई बैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्र शोकले विफल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नु पर्छ भन्ने देखाउन यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ। र अब अन्तर्राष्ट्रिय समाचार। नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा आज निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय राजकुमार हाकोन स्वत नर्वेको नयाँ राजा बन्नुभएको दरबारले जनाएको छ। शाही दरबारका अनुसार राजा हेराल्ड अगस्त 17 हेमोलिटिक एनिमियाको उपचारमा हुनुहुन्थ्यो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि रानी सोन्जा, युवराज हाकोन, युवरागी मेट्टे मेरिट सहित परिवारका सदस्य अस्पताल पुग्नु भएको थियो। राजाको निधनपछि शाही दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम जीवनयात्रा। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचार सुनिसकेपछि घर संसार कार्यक्रम सुन्नुहुनेछ रुक्मिणी पोखरेलको साथमा। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचार सुनिसकेपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा तयार पारिएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ भने 31 नाटक जब उसले माटो चिन्छ शीर्षकमा सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालबाट अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम जीवनयात्रा।

0: नमस्कार, रेडियो नेपालको विशेष प्रस्तुति जीवन यात्रामा म रमा ढुङ्गाना यहाँलाई हार्दिक स्वागत गर्दछु। जीवन एउटा यस्तो सुन्दर यात्रा हो जहाँ समाजले कोरेका जात र वर्गका रेखाहरू भन्दा मानिसको विचार, प्रेम र आपसी सम्मान सधैँ बलियो बनिदिन्छ। आजको श्रृङ्खलामा हामीसँग स्टुडियोमा हुनुहुन्छ देशको नीति निर्माण र अनुसन्धानको सर्वोच्च तहमा पुग्नुभएका एक आदरणीय, प्रभावशाली एवं बौद्धिक जोडी। आउनुहोस्, स्वागत गरौँ। राष्ट्रिय योजना आयोग अन्तर्गत राष्ट्रिय खाद्य तथा पोषण सुरक्षा समितिकी विज्ञ सदस्य, इन्स्टिट्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजमा अनुसन्धान विज्ञ रहनु भएको कृषि तथा खाद्य सुरक्षा विज्ञ डाक्टर यमुना घले र नेपाल सरकारको नीति अनुसन्धान प्रतिष्ठानका पूर्व कार्यकारी अध्यक्ष एवं द्वन्द्व व्यवस्थापन विज्ञ डाक्टर विष्णुराज उप्रेति। उहाँहरू राज्यको नीति र रणनीति बनाउने ठाउँमा मात्र हुनुहुन्न, आजभन्दा 3 दशक भन्दा अगाडि अर्थात् विक्रम सम्बत 2049 सालमा समाजको परम्परागत साङ्लो तोडेर एउटा उदाहरणीय अन्तर्जातीय सहयात्रा सुरु गर्ने साहसी जीवन साथी पनि हुनुहुन्छ। यहाँहरू दुवैलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद रमाजी।
2: धन्यवाद रमाजी।
0: सुरुमा विष्णु सरलाई नै सोध्न चाहे, सर तपाईँ द्वन्द्व व्यवस्थापनको मान्छे र म्याम यता कृषि अनुसन्धानको, सुरुमा तपाईँहरूको भेट कसरी भयो, कुराकानी कसरी सुरु भयो त?
2: यस्तो रमाइलो छ, हामी दुवैको पृष्ठभूमि कृषि पढेको, हामीले कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर चितवनमा, म यमुना भन्दा एक ब्याच अगाडि थिएँ। त्यहाँ चाहिँ हाम्रो सामान्य परिचय भएको थियो, एउटा विद्यार्थीको रूपमा भन्दा बढी माया प्रेमका त्यहाँ छनक केही पनि थिएनन्। तर पछि यो मेची पहाडी विकास कार्यक्रम भन्ने एउटा डच गभर्मेन्ट र नेपाल सरकारको पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको एउटा परियोजना थियो, इलाम पाँच थर ताप्लेजुङमा। त्यहाँ चाहिँ म कृषि अधिकृत भएर काम गर्दै थिएँ। एक वर्षपछि यमुना पनि त्यहाँ आइन् अनि हामी सँगै भयौँ। त्यसपछि चाहिँ हाम्रो प्रेमको अङ्कुरण चाहिँ त्यताबाट सुरु भएको, अनि बिस्तारै हाम्रो बिचमा सहकार्य भयो। अब म सिनियर थिएँ त्यहाँ, रामपुरमा पढ्दा पनि सिनियर, त्यहाँ पनि सिनियर भएको हुनाले यमुनाले सोध्ने कुराहरूमा, सरसल्लाह लिने कुराहरूमा, हामीले पनि नयाँ आएको स्टाफहरूलाई गाइड गर्ने कुराहरूमा हामी ओपनली कुराकानी गर्दै थियौँ। बिस्तारै हाम्रो अलिकति नजिक हुँदै गयो अनि विवाह गरौँ भन्ने निर्णय गरेर विवाह गऱ्यौँ हामीले। त्यस्तो हो
0: हजुर। सरमा त्यस्तो के खास देख्नुभयो र उहाँलाई नै जीवनसाथी बनाउनु भयो त यहाँले?
1: जीवनशैली एकदम सादगी हो
0: हजुर,
1: किनभने हामीले त्यो उमेरको मान्छेमा हेर्ने त के हो त भन्दाखेरि उहाँहरूको आचरण होइन, सादगीपन र व्यवहार, त्यही त हो हेर्ने त होइन। त्यसैले गर्दाखेरि मलाई लाग्छ त्यो चाहिँ मेरो लागि चाहिँ प्रभाव पार्ने विषय थियो जस्तो लाग्छ मलाई।
0: 2049 साल, त्यो समयमा त जातभातको कुरा एकदमै निकै कडा थियो। त्यो बेला बाहुन छेत्री परिवारको जीवनसाथी रोज्ने निर्णय गर्दा कतिको डर अप्ठ्यारो महसुस भयो त?
1: मेरो साइडमा चाहिँ के भयो भने, हाम्रो जनजाति र हामी फेरि जुन समाजमा बस्यौँ त्यो समाजबाट चाहिँ प्रायः 8-9 चाहिँ छोरीहरूलाई लाउरेसँग बिहा गराउने प्रचलन हो कि हाम्रो चाहिँ,
0: हजुर
1: होइन। त्यसैले गर्दाखेरि त्यो प्रचलन भएको ठाउँमा मैले पढ्नु नै एउटा अलिकति साहसिक काम थियो, खास गरी त्यसको श्रेय मेरो बुवालाई जान्छ र पढ्नुपर्छ भन्ने थियो। बुवाले चाहिँ जहिले पनि पढेको विद्या चाहिँ कसरी चोरेर लाँदैन भन्नुहुन्थ्यो कि, त्यसै गरेर पढिरहेको थियो। अनि अलिकति मैले अब ब्याचलरमा पुग्ने बेला भएपछि चाहिँ मलाई एकदमै धेरै हाम्रो गाउँ समाजमा एउटा चर्चाको विषय चाहिँ के हुन्थ्यो भने, यसले चाहिँ अलिकति धेरै पढ्यो, अब हाम्रो समाजकै दाजुभाइ पुरुषहरू त फेरि लाउरी नै हुन जाने चलन हो नि त, अनि यो अब एउटा आफ्नो लेभलभन्दा अलिकति माथिल्लो स्तरमा चाहिँ उच्च स्तरको अध्ययन गरेपछि, अब यही स्तरको अध्ययन गरेको चाहिँ जनजाति केटाहरू अथवा गुरुङ केटाहरू अलिक कमै छ, अब यो जातमा बस्दैन, त्यो एकदमै व्याप्त थियो कि
0: पहिल्यै सुरु भइसकेको थियो,
1: एकदमै त्यो कुराहरू सुरु भइसकेको थियो। तर मैले त्यसलाई चाहिँ वास्ता नगरिकन पढ्दै गएँ, किनभने म त्यता त मेरो ध्यानै थिएन होइन। त्यस पछाडि जब मैले उहाँलाई चुज गरेँ अनि हामीले बिहा गऱ्यौँ, त्यस पछाडि चाहिँ अलिकति गाह्रै भयो स्वीकार्नलाई। कुन मानेमा स्वीकार्न गाह्रो भन्दाखेरि, इभन उहाँले पछि पनि भन्नुहोला, उहाँ काठमाडौँ आउनुभएको थियो, उहाँ मास्टर्स पनि गर्दै हुनुहुन्थ्यो त्यति बेला टियुमा, अनि हामी इलाममै 5 थरमा बिहा गऱ्यौँ, दर्ता गऱ्यौँ, अनि पछि जब उहाँको इलाममा मेरो 5 थर भएको हुनाले दुवैजनालाई हामीलाई इलाममा सारियो होइन, सजिलो भयो। त्यति बेला उहाँ पढ्नलाई यहाँ टियुमा आउनुभएको थियो एक्जाम दिन, अनि मेरो यहाँ एकजना दिदी हुनुहुन्थ्यो कि, अनि उहाँलाई चाहिँ एकदम अप्रत्यक्ष रूपमा उहाँले फोन गर्नुभएको छ क्या, म यमुनाको साथी हो, यमुनाले त यसरी बिहा गरेछ नि त दिदी हो कि भनेर सोध्नु भएछ क्या। अनि अनि दिदीले हुँदै होइन त्यो हुनै सक्दैन भनेर एकदम उहाँले एकदम अडान लिनुभएछ होइन. अनि फर्केर आएर उहाँले के भन्नुभयो भने तिमीमाथि त साह्रै ठुलो विश्वास रहेछ होइन, यो त ठुलो घात हुन्छ कि क्या हो परिवारलाई त भन्नुभयो. हामीले घरतिर भनेको थिएन होइन. अनि त्यस पछाडि हामीले घरमा भनेपछि त्यो सबैलाई चाहिँ एउटा कस्तो भयो भने अब मेरो त बुवा मात्रै आमा हुनुहुन्थेन अनि एउटा कस्तो भइगयो त्यहाँ भन्दाखेरि अरूलाई चाहिँ भन्ने बाटो भयो कि हामीले भन्दै थियौँ नि जातमा बस्दैन भनेर भन्ने एउटा बाटो भयो. त्यो चाहिँ बुवालाई सबभन्दा गाह्रो हो क्या. त्यसैले गर्दाखेरि अब हामीलाई भन्दाखेरि अब छेत्री बाहुनसँग बिहा गरेपछि त त्यो भइहाल्छ नि भन्ने एउटा छ नि, त्यो होइन कि. आफ्नो आफ्नो सुप्रिमेसी, आफ्नो आफ्नो इगो, आफ्नो आफ्नो प्रचलन, आफ्नो आफ्नो बुझाइहरू त्यो छँदैछ होइन. त्यसैले गर्दा त्यति बेला चाहिँ उहाँतिर भन्दा यता चाहिँ अलिकति सुरुमा गाह्रो भयो. तर त्यस पछाडि त अर्को वर्ष हाम्रो छोरी जन्म्यो, छोरी जन्मेपछि बुवा हामीसँग चाहिँ आउनुभयो. त्यस पछाडि यो वर्षसम्म बुवा हामीसँगै हुनुहुन्थ्यो.
3: र छोरी जन्मिसके पछाडि चाहिँ फेरि पहिलाको जस्तै पारिवारिक माहौल भयो, आउजाउ हुन थाल्यो.
1: अनि बुवा आउनुभयो, बुवा अनि आमा नभएको कारणले हामीलाई सजिलो पनि भयो. बुवा फुल टाइम हामीसँग हुनुभयो. त्यस पछाडि उहाँलाई कसले के भन्छसँग चासो नै भएन क्या.
3: हजुर, विष्णु सरलाई सोध्न चाहे, जब तपाईँले घरमा अन्तर्जातीय विवाहको कुरा राख्नुभयो, परिवार समाजबाट चाहिँ कस्तो खालको प्रतिक्रिया पाउनुभयो, कतिको चुनौती भयो?
2: यस्तो थियो, म पहिल्यैदेखि पनि अलि यस्तो खालको कुराहरूलाई त्यति विश्वास नै गर्दैनथेँ. आमा अलि कन्जर्भेटिभ हुनुहुन्थ्यो, बुवा चाहिँ एकदम रूपान्तरणकारी हुनुहुन्थ्यो. त्यसले गर्दा खासै अप्ठ्यारो भएन. अनि आमालाई पनि त्यति हामीले भनेपछि अब छोरो कमाउने सुरु गरेको अब ठिकै छ उसको जिन्दगी भन्ने खालको भयो. खासै परिवारभित्रैबाट त्यो तहको हामीलाई अप्ठ्यारो भएन. तर पनि समाजमा भन्ने त हाम्रो बुवा गाउँ पञ्चायतको सचिव हुनुहुन्थ्यो. सचिवको छोराले त गुरुङनी बिहा गर्यो अरे भन्ने यताउति गर्ने ओर्ने गर्थे. पछि अब यमुना त्यहाँ गइसकेपछि चाहिँ फेरि सबै गाउँ टोल सबै जतिले चिनेको थिए सबै पोजिटिभ भयो. हो ऊ त आफू बराबर पढेको एकदमै सिन्सियर खालको, फेरि उसले त्यो अहिलेसम्म पनि पारिवारिक उसहरूमा एकदमै मभन्दा धेरै डिसिप्लिन छ कि. ऊ कसलाई सम्मान गर्ने, ऊ गर्ने, मिलाउने, बोलाउने, खुवाउने, यताउता त्यो सबै उसको त्यो देखेपछि एकदमै फेरि त्यो 180 डिग्रीमा गाउँ पनि फर्क्यो. राम्रो ठुलो पढा मान्छे रहेछ भन्ने हो. अर्को कुरो अब हामी त्यहीँ गाउँमै बसिरहेको भएदेखि आलोचनाप्रति आलोचनाहरू हुन्थ्यो होला. हामी वास्तवमा बस्दै बसेनौँ. मेची प्रोग्राममा त्यो डच प्रोजेक्ट थियो, बेसरी पैसा दिन्थ्यो. यो त सरकारी जागिर 1200-1300 हुँदाखेरि त्यहाँ 26-27 हजार पैसा आउँथ्यो. दुईजनाले ऊ गऱ्यौँ, कोटेश्वरमा घर बनाइहाल्यौँ त्यो पैसाले, तलब सलबले. अनि घर बनाएपछि बुवा आमाहरू नि सबै यतै ल्यायौँ. त्यसै त्यसै ल यिनीहरू त राम्रो गरे भन्ने भयो. नेदरल्यान्डतिर पढ्न गयौँ दुवैजनासँगै, मास्टर्स गर्न गयौँ. त्यहाँ पनि अलिकति पैसा जम्मा भयो, ल्याएर घरमा तला थप्न थाल्यौँ. अनि यसो यसो गर्दै प्रोजेक्टतिर काम गर्ने गर्न थालेपछि ठ्याक्कै हामीलाई त्यो आलोचना नकारात्मक हो भन्दा पनि प्रगति गरे. अब त केही नहुने रहेछ, यस्तो जातभातको कुरो होइन रहेछ, विष्णुको कस्तो राम्रो छ, कसरी गरेका छ, बुहारी त पढेकै चाहिने रहेछ भन्ने खालको भयो. अनि माहौल परिवर्तन भइहाल्यो. तर गाउँमा चाहिँ एकदमै थियो. मलाई नै पहिला पनि हाम्रो बुवा आमाहरूलाई प्रेसर गर्ने, बाहुनकै छोरी बिहा गर्नु, छेत्रीको पनि होइन, बाहुनकै, बाहुन पनि कुमाई नै, हाम्रो चाहिँ शिवाकोटी प्रसाईहरू यिनीहरू चाहिँ हाम्रो कुटुम्ब भन्थे, तिनीहरूभित्रैबाट बिहा हुनुपर्छ भन्ने खालको भनिराख्थे हाम्रो आफन्तहरूले पनि. तर अब त्यसलाई हामीले धेरै वास्ता पनि गरेनौँ र त्यो चाहिँ पछि अब नन इस्यु भएर गयो.
3: हजुर, र अघि नै म्यामले पनि भनिसक्नुभयो मान्छेको आफ्नो जातअनुसारको संस्कृति हुन्छ, परम्परा हुन्छ, त्यसको बााउन्ड्री हुन्छ भन्नुभयो. तपाईँ एउटा गुरुङ जातबाट बाहुनमा जाँदाखेरि संस्कृति संस्कारमा चाहिँ कतिको प्रभाव पर्यो, कतिको अप्ठ्यारो भयो तपाईँलाई त्यो संस्कार त्यो संस्कृतिलाई चाहिँ तपाईँले त्यसलाई स्वीकार गर्नको लागि?
1: कुनै त्यो सांस्कृतिक कुराहरू र धार्मिक कुराहरूमा चाहिँ मेरो आफ्नो मान्यता के हो भने त्यो धर्मलाई टेकेर त्यो संस्कृतिलाई टेकेर कसैलाई विभेद गर्छ भने त्यो चाहिँ म मान्दै मान्दिनँ भन्ने हो मेरो. तर त्यसले चाहिँ संस्कारलाई जोगाउँछ, धर्मलाई जोगाउँछ, नातागोतालाई सम्बन्ध जोडाउँछ, संस्कारलाई चाहिँ रूपान्तरण गर्छ, अर्को पुस्तालाई हस्तान्तरण गर्छ, त्यो गर्नुपर्छ भन्ने मेरो मान्यता हो. त्यसैले गर्दाखेरि हिन्दू होस् कि बौद्धिस्ट होस् होइन, तर राम्रो कुरा चाहिँ दुवैबाट लिने, नराम्रो कुरा कुनैको पनि नलिने भन्ने मेरो आफ्नो चाहिँ एउटा मान्यता हो. उहाँले मानिआएको कुरामा दखल नपारिदिने बित्तिकै त सहज भयो नि. जस्तो उहाँले भन्नुभयो आमा कन्जर्भेटिभ हुनुहुन्थ्यो भनेर, अब आमालाई मैले के भनेको थिएँ भने जस्तो तिज भनौँ न होइन, तपाईँलाई त्यसमा आस्था छ, मानिआएको कुरा हो, तपाईँ मान्नुहोस् र त्यो मान्नको लागि चाहिने सबै व्यवस्था पनि म गरिदिन्छु। लुगाफाटो किन्नेदेखि लिएर दर्म खानेदेखि लिएर नाचगान गर्नेदेखि लिएर आफन्त बोलाउनेदेखि चेलीबेटी बोलाउनेदेखि सबै म गरिदिन्छु। म पनि त्यसमा समाहित हुन्छु, तर मलाई व्रत बस्न भनेर चाहिँ नभन्नु, किन मैले जिन्दगीमा व्रत बसेको छैन। मेरो आफ्नो विश्वास के हो भने उहाँले पनि भनिरहनुहुन्छ, आचरण एकातिर राखेर व्रत बसेर के हुन्छ भन्नुहुन्थ्यो है। त्यसो भनेपछि मलाई त मेरो आचरण ठिक छ भने व्रतै बसिरहनुपर्छ भन्ने मेरो मान्यता होइन। त्यसैले गर्दा म तपाईँलाई पनि तिज नमान्न भन्दिनँ, मान्ने सबै कुरा गरिदिन्छ, तर तपाईँले नि मलाई व्रत बस्नु नभन्नु भनेको थिएँ मैले कि आमालाई। त्यसो भनेपछि त्यो बेलादेखि नै एकदम स्थापित मान्यता जस्तो भएको थियो कि। त्यसैले गर्दाखेरि त्यो चाहिँ मलाई लाग्ने के हो भने कुनै ठाउँमा तर्क छ, कुनै ठाउँमा चाहिँ हामीले त्यसलाई रूपान्तरण गरेर लानुपर्छ भनेदेखि कहिले काहीँ जातलाई देखाएर पनि सहज हुन्छ कि, मेरोमा यो थिएन म गर्दिनँ, यो कुरा चाहिँ मलाई मान्ने छैन भन्न नि पाइयो, सहज हुन्छ नि त त्यसले अलिकति रूपान्तरण गर्नलाई।
3: मलाई एउटा कुरा जोड्न मन लाग्यो है, जस्तै दसैँ आउँछ, दसैँमा टिका लगाउने आफ्नो छुट्टै चलन छ होइन, यता बाहुनको छुट्टै छ, यता गुरुङको छुट्टै छ, कसरी लगाउनुहुन्छ? दुइटै संस्कृति अनुसार लाउनुहुन्छ कि यता सर्कमा लगाउँदाखेरि चाहिँ बाहुन छेत्री अनुसार नै, फेरि यता ससुराल जाँदा यता गुरुङ तर्फ केही अनुसार
2: त्यस्तै गर्ने? तर एउटा के हो भने एउटा युनिक चाहिँ कहिले काहीँ यमुनालाई हिन्दू धर्मको उसमा गर्नलाई कता कति बाहुन त्यो फिलिङ आउँथ्यो, बाहुनहरूलाई हामीले सिधै भनिदिन्थ्यो गुरु तपाईँको लिमिट यति हो, अनि उनीहरूले पनि बुझेर फेरि यमुनाको अरू व्यवहार देखेर पनि उनीहरू एकदमै खुसी भयो। त्यो दान दिने ओर्ने के गर्ने ओर्नेमा त बाहुनहरूलाई अलि नराम्रो क्वालिटी यस्तो उस्तो गर्छ नि, उसले चाहिँ दान दिने भने सबभन्दा राम्रो क्वालिटीको सबभन्दा ऊ गर्नुपर्छ भने बाहुन हुन्, अनि उनीहरूले पोजिटिभ हुन थाले। एउटा अर्को दसैँ तिहारको बेलामा कस्तो हुन्छ, कतिवटा हाम्रो घरमा र हाम्रो आफन्त जो हामीसँग आउने सर्कल छ टिकाहरू लाउन, त्यसमा चाहिँ यमुनाले चेन्ज पनि गरिदियो। छोरीहरूलाई छोराहरूलाई टिको लाउन पैसा नदिने, छोरीहरूलाई मात्रै दिन्थे। डिस्क्रिमिनेसन त गर्दैन कि, पाँच पाँच सय रुपियाँ दिने भयो नि, सय सय हजार हजार जति दिने भयो नि एउटै दिने हो सबैलाई भनेर। अहिले त हाम्रो परिवार हाम्रो त्यो सर्कलमा त चलनै त्यस्तो छ होइन। अनेस्टली म त त्यति धेरै गुरुङको कल्चरमा पर्दा नि परिनँ के, यहीँ काठमाडौँमै बसियो, कहिले काहीँ त्यहाँ गयो यसो एकैछिन गयो त्यो खायो आयो, टिका लाउने बेलामा उहाँहरूले सेतो टिका लगाइदिनुहुन्छ, त्यहाँ जाँदा पनि उहाँहरूसँग म एकदमै खुसी भएर बसेर रक्सी सक्सी नै खाइदिन्थेँ अब गुरुङहरू कहाँ त।
3: हजुर, हामी यति बेला जीवनयात्रामा कुराकानी गरिरहेका छौँ। हाम्रो आजको अतिथि हुनुहुन्छ खाद्य सुरक्षा विज्ञ यमुना घले र द्वन्द व्यवस्थापन विज्ञ डाक्टर विष्णुराज उप्रेती। उहाँहरूको प्रेरक कथा सुन्दा सुन्दै समय गएको पत्तै भएन, कुराकानी अझ धेरै नै बाँकी छन्, तर अहिलेलाई पालो भएको छ। आजको हाम्रो अतिथिको रोजाइमा गीत सुन्ने, त्यो बेलाको समयलाई सम्झेर कुन चाहिँ गीत सुनाउन चाहनुहुन्छ हाम्रो यमुना म्यामलाई?
2: हजार आँखा हेर्ने मेरी मायालुलाई भन्ने एउटा छ नि,
3: आउनुहोस् उहाँहरूकै रोजाइमा यो सुन्दर गीत सुनौ।

0: गीतपछि फेरि स्वागत छ श्रोताहरू रेडियो नेपालको यो विशेष श्रृङ्खला जीवन यात्रामा। म हुँ तपाईँहरूको नै प्रस्तुता र मा ढुङ्गाना यहाँहरू सँगै छु। तपाईँले हामीलाई रेडियो नेपालको एफएम ब्यान्ड 98.1 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। सँगसँगै अनलाइनमा हुनुहुन्छ भने हाम्रो आधिकारिक वेबसाइटहरू www.radionepalonline.com, www.radionepal.gov.np मार्फत संसारको जुनसुकै कुनाबाट पनि प्रत्येक शनिबार ठिक यही समयमा हाम्रो कार्यक्रम सुन्न सक्नुहुनेछ। हामीसँग हुनुहुन्छ डाक्टर यमुना घले र डाक्टर विष्णुराज उप्रेती। अब कुरा गरौँ तपाईँहरूको वर्तमान स्थितिको बारेमा र देशको नीति निर्माणमा भइरहेको योगदानको बारेमा। यमुना म्यामलाई सोध्न चाहे, तपाईँ हाल राष्ट्रिय योजना आयोगको खाद्य सुरक्षा समितिमा विज्ञ हुनुहुन्छ। देशमा भोकमरी हटाउन र कृषिलाई सुधार्न अहिले कस्ता कस्ता नीति तथा योजनाहरूको काम गर्दै हुनुहुन्छ त?
1: वर्तमान अवस्था चाहिँ खाद्य सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने र पोषण सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने अलिक जटिल छ। अहिले हामीले देशको अवस्था हेर्ने हो भने जस्तो 56% जनसङ्ख्या चाहिँ अझै पनि हामीलाई चाहिने न्यूनतम पोषण तत्त्वबाट चाहिँ वञ्चित छ भनेर भनिन्छ होइन। उदाहरणको लागि अहिले हाम्रो छलफल चाहिँ के भइराखेको छ भनेदेखि, उत्पादनमुखी र त्यसलाई चाहिँ सकेसम्म स्थानीयकरण गर्ने, स्थानीय सरकारको जिम्मेवारी, स्थानीय सरकारलाई सबलीकरण गर्ने र त्यहीँको जनशक्तिलाई त्यहीँको सरकार चाहिँ उत्तरदायी भएर काम गर्ने खालको, र त्यस्तो इमर्जेन्सी पर्यो, भोकमरी पर्यो, अथवा कुनै रोग व्याधि आयो, कुनै भुइँचालो आयो, कुनै यस्तो चाहिँ विपद आयो भने त्यति बेला सरकारले, सङ्घीय सरकार र प्रादेशिक सरकार र अनि विदेशी दात्री संस्थाहरूले हेर्ने त छँदैछ, त्यो आफ्नो ठाउँमा छँदैछ। तर अहिलेलाई चाहिँ हामीले त्यता जानुपर्छ भन्ने एउटा रूपान्तरणमुखी काम गर्नलाई चाहिँ हामी अहिले लागिरहेका छौँ।
0: हजुर, र यो सँगसँगै मैले विष्णु सरलाई सोध्न चाहे, तपाईँले नीति अनुसन्धान प्रतिष्ठानको नेतृत्व गर्नुभयो, देशको नीति बनाउने र द्वन्द व्यवस्थापन गर्ने तपाईँको यो विज्ञताले चाहिँ द्वन्द त जहाँ पनि हुन्छ नि त, तपाईँले त यो अनुभव लिइसक्नु भएको छ, यो सम्बन्धी तपाईँले विषयगत किताबहरू पनि लेख्नु भएको छ होइन, सयौँवटा किताब पनि लेखिसक्नु भएको छ। सामान्यतया द्वन्द व्यवस्थापन गर्नको लागि चाहिँ के कुराहरू आवश्यकता पर्छ?
2: यस्तो, सबभन्दा पहिला द्वन्द किन हुन्छ भनेर बुझ्नुपर्छ। द्वन्द रै समाज हुँदैन, समाजमा द्वन्दहरू भइराख्छन्। त्यसको कारण के हो भन्दाखेरि प्रत्येक व्यक्तिको चिन्तन बुझाइ फरक हुन्छ, उसको कार्यगत शैलीहरू फरक हुन्छ, विधि प्रक्रियाहरू पनि कतिपय केसमा बाझिएका हुन्छन्। यी कारणहरूले गर्दा एउटै मुद्दालाई पनि उसको हेर्ने दृष्टिकोण फरक हुन्छ, त्यस कारणले समाजमा द्वन्द्वहरू आउँछन्। त्यो एकदम स्थापित मान्यता हो। त्यस कारणले समाजमा द्वन्द्व छन् भनेर चिन्ता गर्नु पर्दैन। द्वन्द्वविहीन समाज सम्भवै छैन, किनभने मान्छेको अवचेतन मस्तिष्कदेखि मनमस्तिष्कबाट द्वन्द्व सृजना हुने हुनाले त्यो रहन्छ। तर द्वन्द्वबाट हिंसात्मक मा जान लाग्यो भने चाहिँ हामीले त्यसलाई नियन्त्रण गर्नुपर्छ, रोक्नुपर्छ र व्यवस्थापन गर्नुपर्छ। त्यसलाई द्वन्द्व व्यवस्थापन भन्छन्। र त्यो द्वन्द्व व्यवस्थापनमा नभई नहुने कुरो चाहिँ के हो भने, अरूको कुराहरू सुन्ने, त्यो के कारणले चाहिँ त्यो सृजना भएको हो त्यसलाई बुझ्ने सही तरिकाले। कतिपय द्वन्द्वहरूको सृजना कसरी हुन्छ भने, कम्युनिकेसन भन्छ नि, सञ्चार सही नभएको कारणले 80% द्वन्द्व चाहिँ सही सञ्चार नभएको कारणले सृजना हुँदो रहेछ, गलत बुझाइले। अब मैले ठिक भने जस्तो लाग्छ, तपाईँले बेठिक बुझिदिनु भयो भने त समस्या आइहाल्यो होइन। उसले एउटाले एक थोक भनेको छ, अर्कोले अर्कै तरिकाले बुझ्दियो। त्यस कारण यो बुझाइ अत्यन्त महत्त्वपूर्ण हुँदो रहेछ, एउटा पाटो त्यो। दोस्रो पाटो सधैँभरि द्वन्द्वमा प्रयोग हुने के हो भने, कम्प्रोमाइज भन्छ कि, एउटा चाहिँ सहमतिमा आउने, अलिकति आफूले पनि छोड्ने, अलिकति उपक्षले पनि छोड्छ, मध्य मार्ग खोज्ने, बिच बाटोबाट जाने। कहिल्यै पनि 100% मेरो हो भनेर अडान ल्यायो भने त्यसलाई कन्फ्रन्टेसनमा गइहाल्छ होइन। त्यो एउटाले जित्ने अर्कोले हार्ने हुन्छ, अदालतमा गयो भने पनि हुने त्यही हो, एउटाले जित्छ अर्कोले हार्छ। त्यस कारणले समाजमा, चाहे परिवारमा होस्, चाहे घरमा होस्, स्कुलमा होस्, राजनीतिक दलहरूमा होस्, देशमा होस्, जहिले पनि द्वन्द्वमा सबैभन्दा बढी अभ्यासमा आउने भनेको मध्यमार्गी बाटो, त्यसलाई कम्प्रोमाइजको बाटो भन्छ। अलिअलि लिने, अलिअलि छोड्ने, मिलेर जाने, सहमतिमा अगाडि बढ्ने, यो अत्यन्त महत्त्वपूर्ण बाटो यो हुन्छ। तर सधैँभरि सबै ठाउँमा कम्प्रोमाइजले मात्रै काम गर्दैन, कतिपय ठाउँमा तपाईँको चाहिँ अडान राख्नु पर्ने पनि हुनसक्छ होइन। त्यो ट्याक्टिस हुन्, तर अडान राख्छ, अडान राखेर पुरा गराउनु पर्ने पनि हुन्छ। कतिपय थकाउने, गलाउने, हैरान पारेर केही लागेन भने, उदाहरणको लागि तपाईँको साङ्गठनिक द्वन्द्वमा तपाईँको कार्यालयमा एउटा कोही यस्तो समस्या सृजना गर्ने मान्छे छ, सधैँ निवेदन लिएर आउँछ, दुःख दिन्छ, के गरिराख्छ भने, तपाईँले त्यो निवेदन हालिदिने, हेर्दैछु है भाइ भन्ने, अलिकति पछि समय भएपछि त्यो त्यतिकै सेलाएर, इस्यु नै सेलाएर नि जान्छ। त्यस कारणले यो रणनीति महत्त्वपूर्ण हुन्छ कि, द्वन्द्वमा कुन बेला कसरी कसलाई ह्यान्डल गर्ने हो होइन, द्वन्द दुईवटा पक्ष चाहिन्छ, दुईवटा पक्ष नभए द्वन्द हुँदैन, त्यो दुईवटा पक्षको चाहना, उसको इन्ट्रेस्ट, उसको क्यापेसिटी, उसको पर्सपेक्टिभ, उसको अन्डरस्ट्यान्डिङलाई पहिला प्रपर एनालिसिस गर्ने, एनालिसिस गरिसकेपछि साझा बुँदा के छन् पत्ता लाउने, त्यही साझा बुँदाबाट विकास गर्ने, त्यसको लागि लगातार रूपमा इङ्गेजमेन्ट भन्छौँ हामीले होइन, प्रोएक्टिभ इङ्गेजमेन्ट सक्रिय भएर गर्ने पाटो हुन्छ र यसरी द्वन्दलाई व्यवस्थापन गर्नुपर्छ। मैले त नेपालको सशस्त्र द्वन्दको बारेमा पनि धेरै काम गरेँ, त्यति बेलाका वरिष्ठ नेताहरूसँग बसेर नि काम गरेँ, अहिलेको राष्ट्रपतिजी चाहिँ संयोजक हुनुहुन्थ्यो, शान्ति समिति थियो, त्यो शान्ति समितिको विज्ञ सदस्य भएर पनि मैले उहाँ अध्यक्ष, म विज्ञ सदस्य, जनकराज जोशीजी मन्त्रालयको तर्फबाट सचिव भएर पनि हामीले काम गऱ्यौँ। कन्फ्लिक्टको बारेमा चाहिँ यो हो, अलिकति तपाईँले नीतिको पनि जोड्नुभयो अघि होइन, मैले मेरो जीवनमा एउटा अत्यन्तै महत्त्वपूर्ण र सन्तोषजनक मलाई लागेको काम मध्येको चाहिँ यो नीतिमा पनि हो। नीतिमा चाहिँ हामीले प्रत्यक्ष रिपोर्ट गर्नुपर्ने प्रधानमन्त्रीलाई, प्रधानमन्त्री कार्यालय मार्फत नेपाल सरकारलाई सहयोग गर्नुपर्ने हाम्रा काम तिनवटा थिए। एउटा नयाँ नीति के कस्ता आवश्यक छन् भनेर त्यसको अध्ययन अनुसन्धान गरेर यी नीति आवश्यक छन् है भनेर नेपाल सरकारलाई सिफारिस गर्ने थियो। दोस्रो थियो भइराखेका मौजाद नीतिहरू चाहिँ प्रभावकारी भएका छन् कि छैनन्, प्रभावकारी भएका छैनन् भने कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर अध्ययन अनुसन्धान गरेर सिफारिस गर्ने। अर्को चाहिँ मन्त्रालयहरूले आवश्यक ठानेमा हामीले उहाँहरूलाई नीति बनाउन सहयोग गर्ने, यो तेस्रो चाहिँ त्यति धेरै हामीले गर्न पाएनौँ। र नेपालमा एउटा जड समस्या अहिलेसम्म यत्रो यो जेएनजी विद्रोह हुनुको कारणदेखि लिएर हाम्रो यो यत्रो लामो अवधिमा पनि हामीले अपेक्षाकृत विकास गर्न सक्नुको एउटा कारण चाहिँ के रहेछ भने हाम्रा नीतिहरू प्रभावकारी नभएको देखियो हाम्रो अनुसन्धानले, र जनताले छानेका प्रतिनिधिहरूले छलफल गरेर बनाउनु पर्ने त्यो नमिलेको कारणले पनि हामी र हाम्रा नीति प्रभावकारी भएका रहन्छन्। यो छैन भनेर हामीले संसदलाई सेन्सिटाइज गर्ने भन्छ नि, त्यो गर्न सफल भयौँ, हामीले संसदसँग सहकार्य गऱ्यौँ, उहाँहरूलाई जानकारी गरायौँ र नीति बनाउँदाखेरि जनताले छानेका जनताका प्रतिनिधिहरूले आफ्नो निर्वाचनमा लेखिएका घोषणापत्रहरूलाई नीतिको रूपमा परिणत गर्नुपर्छ कि, जसले जित्छ नि जित्ने पार्टीले त आफ्नो घोषणापत्र कार्यान्वयन गर्ने हो भोलि सरकारमा गएपछि, त्यो घोषणापत्रलाई नीतिमा परिवर्तन गरेर कार्यान्वयनमा लानुपर्छ भनेपछि त अहिलेसम्म भएको थिएन, अब यो सरकारले सायद गर्ला। यो चाहिँ मेरो लागि एउटा अत्यन्तै महत्त्वपूर्ण र राष्ट्रिय सरोकारको सवाल हो।
0: देशको नीति र कार्यक्षेत्रको यति महत्त्वपूर्ण कुराहरू सुनिसकेपछि अब लागू हामी फेरि साङ्गीतिक विश्रामतर्फ नै, हाम्रो कुराकानी अझै सकिएको छैन, बाँकी नै छ, तर अहिलेको लागि भने पालो भएको छ। हाम्रो आदरणीय अतिथिको रोजाइमै गीत सुन्ने, अघि हामीले सरको रोजाइमा सुन्यौँ, अब म्यामको रोजाइमा सुन्छौँ, कुन चाहिँ गीत सुन्न र हाम्रो सरलाई सुनाउन चाहनुहुन्छ?
1: मलाई चाहिँ एकदम मनपर्ने एउटा गीत छ, यो जीवन हाम्रो सङ्गलो पानी हो भन्ने, त्यो चाहिँ एकदम मनपर्छ मलाई, एकदम सुमधुर लाग्छ, त्यो जीवन पनि त्यस्तै जस्तो लाग्छ मलाई।
0: हजुर,
1: डेडिकेट गरेँ
0: तपाईँकै रोजाइमा यो सुमधुर सङ्गीतको आनन्द लिउँ है त।

गीतपछि पुनः स्वागत छ। तपाईँ यति बेला कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ। हामीसँग हुनुहुन्छ देशको नीति निर्माण र अनुसन्धानका दुई प्रतिष्ठित विज्ञ, साथै विक्रम सम्बत 2049 सालदेखि एउटा सुन्दर अन्तर्जातीय सहयात्रामा रहनुभएका साहसी जीवन साथी

0: वा ट्रेकिङ जान बढी हतार कसलाई हुन्छ?
1: त्यो पनि मुनाले नै हो।
0: ला सरको त केही आएन त, सबै म्यामकै मात्र आयो त। घरको आर्थिक हिसाब किताब बजेट कसले मिलाउँछ?
1: सबै मुनाले हो।
0: कोठाभरि किताब थुपारेर मध्य रातसम्म पढिरहने बानी कसको छ?
1: त्यो चाहिँ मेरो छ।
0: विवाहको एनिभर्सरी वा जन्मदिनको मिति बढी कसले बिर्सिन्छ?
1: म भए मुनाले भने सम्झिन्छु कतिपल्ट।
0: हजुर, तपाईँहरूको यो 3 दशक लामो अन्तर्जातीय सम्बन्धलाई परिभाषित गर्ने एउटा शब्द विश्वास हो त?
1: विश्वास
0: दुबैको एउटै आयो त, विश्वास।
1: विश्वासै हो नि, अविश्वास गरेर खतम भयो।
0: देशको नीति सुधार्न गाह्रो कि समाजको रीति सुधार्न?
1: समाजको रीति सुधार्न अलि बढी समय लाग्छ,
2: अलि जटिल छ।
0: एक अर्काको जीवनमा तपाईँहरूको भूमिका कडा आलोचक कि परम मित्र?
1: मध्यम मार्गी नै हो, कहिले काहीँ आलोचना पनि गरिएको छ, कहिले काहीँ असन्तुष्टि जाहेर पनि गरिएको छ, तर मूलत परम मित्रकै
2: त्यो इन्टेन्ट चाहिँ भन्ने हुन्छ, नियत चाहिँ राम्रो होस् भन्ने नै हुन्छ कि होइन। कहिले काहीँ जस्तो उहाँले अब एउटा भनिहाल्छु, अब उहाँले भन्नुभयो होइन अघि छुट्याउनु भयो, जस्तो अब यो नीति अनुसन्धान प्रतिष्ठानको 3 वर्षको अनुभव उहाँले सँगालो किताब लेख्नु भएको छ, पाण्डुलिपि तयार छ हाम्रो होइन। अहिले हामी अब यो चाहिँ कुलिङ पिरियडमा भा भएर बसिरहेका छौँ, त्यो पाण्डुलिपि तयार भएको छ कि, अनि त्यो पाण्डुलिपि चाहिँ अब फर्स्ट रिडर त मै हो उहाँले भने जस्तो, जति पनि किताबहरू आउँछ त्यो रिडर त मै फर्स्ट रिडर नै, अनि त्यसमा चाहिँ कति कति बेला चाहिँ एकदम क्रिटिकल कमेन्टहरू चाहिँ मेरो रहन्छ कि त्यहाँ, त्यो किनभने त्यो क्रिटिकल कमेन्टहरू रहँदाखेरि त्यो सुधार होस् अथवा त्योबाट भोलि फेरि अर्को समस्या नसिर्जियोस् भन्ने हो नि त मेरो त, अनि त्यसो भयो भने चाहिँ हामी त्यो कमेन्ट नै त्यो थाती राखेर त्यो एक हप्ता जति त्यो कमेन्ट गर्ने कामै थाती राखेका छौँ कि, त्यसरी पनि राखेका छौँ, अनि त्यसो फेरि अनि किनभने त्यही बेलामा पस्यो भनेदेखि त त्यही आँखाले हेरिन्छ नि त, अनि त्यसरी पनि गरिन्छ, क्रिटिकल होइन्छ तर सुधारको लागि हो त्यो।
0: हजुर, ऱ्यापिड फायर राउन्डमा एकदमै रमाइलो छरितो जवाफको कुराकानी भयो, स्टुडियो एकदमै रमाइलो बनायो होइन। अब यस पछाडि अलिकति व्यवहारिक प्रश्न पनि सोध्न चाहे, हजुरहरूलाई यो विवाह भनेको के हो जस्तो लाग्छ त?
2: मलाई भन्नुहुन्छ भनेदेखि चाहिँ यो चाहिँ अवस्था हेरिकन हुँदो रहेछ कि, अवस्थाले डिटर्मिन गर्छ जस्तो लाग्यो मलाई चाहिँ। त्यो किन आयो मलाई भन्दाखेरि, त्यति बेला हामीले जुन तरिकाले बिहा गऱ्यौँ, हामीले 5 थरमा छ हाम्रो दर्ता, बिहाको दर्ता 5 थरको एउटा वडा कार्यालयमा छ होइन, फिदिममा, अनि त्यहाँ त्यति बेला हामीले दर्ता गर्दाखेरि 5 रुपियाँको टिकट टाँसेर त्यहाँ दर्ता गरेको होइन। त्यही भएर हामीले जहिले पनि भन्छौँ 5 रुपियाँको बिहा हो, धेरै खर्च गरेर टिक्ने, थोरै खर्च गरेर नटिक्ने हो र हाम्रो 5 रुपियाँ टिकिरहेछ भन्छौँ हामीले होइन,
0: रातो नोटले चलिरहेछ,
2: त्यसैले चलिरहेछ भनेर पनि भन्छौँ होइन। तर अहिले अब लगत्तै हामीले बिचमा चाहिँ अब भान्जी थियो हामीसँग, भान्जीको बिहा गऱ्यौँ, छोरीको लगत्तै हामीले अस्ति भर्खर 2 वर्ष अगाडि बिहा गऱ्यौँ, त्यति बेला चाहिँ हामीलाई अलिकति कस्तो फिल भयो भनेदेखि, कुनै कुनै कुराहरू यस्तो हुन्छ लाइफमा आफूले त्यो चाहिँ कुनै कारणले मिस गरेको छ भने आफ्नो सन्तानमा त्यो देख्न चाहँदो रहेछ क्या। अनि त्यसले गर्दाखेरि अब मेरो छोरीको अब हाम्रो छोरीको चाहिँ यस्तो ठुलो धुमधडाका बिहा गर्नुपर्छ भन्ने छैन, त्यो पैसा हामीलाई देऊ, हामी बरु अर्को 3 देश घुमेर आउँछौँ भन्ने थियो उसको चाहिँ, त्यस्तो चाहना थियो। तर हाम्रो चाहना खास गरी मेरो, उहाँको भन्दा पनि अझ मेरो चाहना चाहिँ के थियो भने, एउटा छोरी छ होइन, छोरा अर्को छ, अब सानो छ अर्को होइन, बेला भएको छैन, एउटा छोरी छ, मजाले गरौँ न, मन फुकाएर गरौँ न, अब एकदम धमाका तालले नसुहाउँदो तरिकाले पनि नगर्ने त, हामी जति छौँ त्यतिसम्म त गरौँ न भनेर धेरै कडकापै गरेर छोरीलाई यसरी बिहा गराइयो कि। त्यसैले गर्दाखेरि कहिलेकाहीँ चाहिँ त्यो आवरणमा देखिने बिहा चाहिँ त्यसरी पनि हुँदो रहेछ। तर इन प्रिन्सिपल चाहिँ मलाई चाहिँ 3 कुरा मैले अहिले मेरो छोरीलाई पनि भनिराख्ने, ज्वाइँ साहबलाई पनि भनिराख्ने कुरा, र पछि छोरा र बुहारीलाई पनि मैले भन्ने कुरा त्यही हो, सबैभन्दा ठुलो कुरा चाहिँ ट्रस्ट हो क्या, त्यस पछाडि माया छँदैछ, र त्यस पछाडि चाहिँ तपाईँले उसलाई चाहिँ अगाडि बढ्नलाई सधैँभरि प्रेरणा दिइरहने हो कि। त्यो अलिकति बिग्रिन लाग्छ के भने, हच्काउने त छँदैछ, यसो अलिकति रोक हेर जाऊ भन्ने त छँदैछ, तर अगाडि जानलाई चाहिँ प्रेरित गरिरहनु, त्यो मेरो लागि त सबैभन्दा ठुलो चाहिँ ट्रस्ट नै हो, अनि त्यस पछाडि लभ हो, केयर हो, त्यस पछाडि चाहिँ अलिकति चाहिँ ऊ त्यो पनि चाहिँदो रहेछ कि, सपोर्ट पनि चाहिँदो रहेछ, जस्तो अहिले हाम्रो करियर यहाँसम्म आउनुमा अब त्यो सबैभन्दा ठुलो त अब परिवारमा खास गरी मेरो बुवाको अब 2 बच्चा हुर्काउनलाई उहाँले हेल्प नगर्दा अब हामी अहिले यो लेभलमा खोप स्पेसली म नआउन पनि सक्ने भनेपछि त म नआउनु भने त उहाँलाई पनि फेरि धक्का पक्थ्यो नि त होइन, प्रोफेसनली पनि हुन्थ्यो, इकोनोमिकली पनि हुन्थ्यो, सोसियली पनि सबै हिसाबले, त्यो भए हुनाले मलाई लाग्ने चाहिँ त्यो तिनवटा कुरा चाहिँ हाम्रो बिहाको लागि चाहिँ पूर्व शर्त हो जस्तो लाग्छ क्या। बिहा टिकाउने अथवा बिहालाई अगाडि बढाउने भन्ने कुरा चाहिँ त्यो चाहिँ पूर्व शर्त जस्तो लाग्छ मलाई चाहिँ।
0: हजुर, सरलाई सुन्न चाहे
1: जीवन अगाडि बढाउने सम्झौता हो विवाह भनेको, जसमा चाहिँ विश्वास आस्था प्रेमले महत्त्वपूर्ण स्थान राख्छ।
0: हजुर, र यति बेला हामीलाई सुनेर बस्नुहुने आदरणीय श्रोताहरू

0: जसले चाहिँ अन्तर्जातीय विवाह गर्नुभएको छ अथवा गर्ने सोचमा राख्नु भएको छ, उहाँ त्यस्तो जोडीहरूलाई के भन्न चाहनुहुन्छ?
1: म चाहिँ एउटा राखि नै हाल्छु, किनभने अहिले एकदमै यो दुईटा सरकारलाई एउटा समाजलाई एउटा, किनभने अहिले सरकारले विभिन्न हाम्रो प्रदेशतिर अथवा स्थानीय सरकारहरूले पनि कस्तो चाहिँ एउटा, पहिला सङ्घीय सरकारले पनि ल्यायो दलितसँग बिहा गर्यो भने, दलित र अदलितको बिहा गर्यो भनेदेखि यति पैसा दिने भन्ने जुन खालको एउटा राख्यो नि, त्यो एकदमै गलत सोच हो भन्छु म चाहिँ, कि त्यो एउटा मेरो लागि चाहिँ एकदमै नराम्रो प्रचलन हो त्यो चाहिँ। त्यो भन्दा पनि हामीले समाजमा भएको कुरीति हटाउनलाई हामीले शिक्षा मार्फत हुन्छ कि कानुन मार्फत हुन्छ कि समाजमा चाहिँ ओहदामा पुगेको मान्छेले रोल मोडल बनेर हुन्छ कि कसरी हुन्छ, त्यो सुधार्नु पर्नेमा त्यो चाहिँ तिमीले तिमीसँग चाहिँ केही कुरा कमसल छ त्यसैले त्यसको चुक्ता चाहिँ हामी सरकारले गरिदिन्छ भने जस्तो गरी त्यो भने त होच्याएको हो नि त, अपमान गरेको हो कि, त्यो हिसाबले एउटा एकदम नराम्रो प्रचलन त्यो हटाउनु पर्छ भन्ने मेरो मान्यता। मेरो चाहिँ प्रपोजल के हुन्थ्यो भनेदेखि, मैले धेरै ठाउँ भन्दै पनि आएको छु, मेरो प्रपोजल चाहिँ के हुन्थ्यो भने पहाड र तराईले बिहा गर्यो भने, सुदूरपश्चिम र पूर्वले बिहा गर्यो भने, एउटा जात र अर्को चाहिँ जातको क्लस्टरले बिहा गर्यो भने प्रोत्साहन स्वरूप बरु के गर्न सकिन्छ, उसको बालबच्चाहरूलाई चाहिँ शिक्षामा इन्सेन्टिभ दिने हो कि भ्याक्सिनमा इन्सेन्टिभ दिने हो कि होइन, त्यो खालको कुराहरू चाहिँ गर्दै हुन्थ्यो जस्तो लाग्छ मलाई एउटा चाहिँ। र समाजमा चाहिँ अहिले साह्रै यो सोसियल मिडियाहरूमा हेरिराख्दाखेरि यो दलित अदलितको बिहाको चाहिँ जोडीहरूको केसहरू हेरिराख्दाखेरि त्यो सोसियल मिडियामा उहाँले जति ह्याप्पीली चाहिँ पोस्ट गरिरहेको हुन्छ तर कमेन्ट गर्नेहरूले यति नराम्रो कमेन्टहरू गरिरहेको म देख्छु कि, भनेपछि त्यो समाज हो नि त, त्यो समाजले त उसलाई त यहाँ बस्नै दिँदो रहन्छ कि, समाजमा बस्नै दिँदो रहन्छ, देशमै बस्न दिँदो रहन्छ भने ऊ कहाँ जान्छ त, विदेश हिँड्छ कि। त्यसैले गर्दाखेरि हामीले त्यो समाज निर्माण गर्ने हो, समाज रूपान्तरण गर्ने हो, यो देश त उसको पनि हो नि, यो समाज त उसको पनि हो नि। त्यसैले गर्दाखेरि यो मलाई लागेको चाहिँ बच्चादेखि नै यो नैतिक शिक्षादेखि लिएर हाम्रो सांस्कृतिक शिक्षादेखि लिएर यो अलिकति रेस्पोन्सिबल हुने, अकाउन्टेबल हुने, उत्तरदायी हुने खालको अलिकति अरूलाई पनि स्वीकार्नुपर्छ है, म मात्रै होइन, मलाई अरूले स्वीकार्नुपर्छ भने अरूलाई पनि मैले स्वीकार्नुपर्छ भन्ने भाव सिकाउने त्यो खालको वातावरण चाहिँ बनाउनुपर्छ जस्तो लाग्छ। त्यसमा खास गरिकन नवजोडीहरू र जसले सोचिराख्नु भएको छ उहाँहरूलाई चाहिँ म एकदमै रिक्वेस्ट के गर्न चाहन्छु भनेदेखि, स्पेसल्ली छोरीहरूलाई चाहिँ एउटा लेभलको आर्थिक चाहिँ आफ्नो उपार्जनको बाटो नखोजिकन चाहिँ कुनै पनि हिसाबले चाहिँ बिहाको स्थितिमा चाहिँ नजानु भन्छु म चाहिँ, किनभने त्यो चाहिँ एउटा घरमा चाहिँ अलिकति आर्थिक स्थिति कमजोर हुने बित्तिकै, आर्थिक उपार्जन नहुने बित्तिकै तपाईँ कस्तो हुन्छ भने घरमा एउटा हाउस वाइफ भएर बस्नु पऱ्यो नि त होइन, बस्ने बित्तिकै त्यस पछाडि तपाईँको अनेकन समस्याहरू त्यहाँबाट सिर्जित हुन्छन् कि। त्यसैले गर्दाखेरि डिपेन्डेन्सीको कुरा आउँछ, दिनभरि गएर बसेपछिका अनेकन कुराहरू आउँछन्, अनि बाहिर नगइसकेपछि, नदेखेपछि, नबुझेपछि झन् आफू कमजोर हुने कुराहरू आउँछ। त्यसैले गर्दाखेरि जो अन्तर्जातीय विवाह गर्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ मेरो एकदमै वेलकम पनि गर्न चाहन्छु, र म त मेरो आफ्नो चिन्जानमा भएको जो जसले गर्नुहुन्छ उहाँलाई त म एकदम पहिलोचोटि नै बधाई दिइहाल्छु त्यस्तो कुरामा होइन। र त्यसमा चाहिँ खास गरी छोरीहरूले चाहिँ एउटा आर्थिक उपार्जनको बाटो नसमातिकन चाहिँ बिहा बन्धनमा चाहिँ नपसिहाल्नु भन्न चाहिँ लाग्छ मलाई।
0: हजुर, हामी जीवनयात्राको अन्तिम आइपुगिसकेका छौँ। आज रेडियो नेपालको स्टुडियोमा आएर आफ्नो विगत, वर्तमान, देशको नीति र आफ्नो सुन्दर प्रेमको सहयात्राका पानाहरू पल्टाइदिनु भएकोमा डाक्टर यमुना घले र डाक्टर विष्णुराज प्रति यहाँ दुवैलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद रमाजी।
1: ल एकदम धेरै धन्यवाद रमाजी। अब यसमा चाहिँ एउटा सानो अन्तिममा जाँदा जाँदै भनिहालेँ, म हाम्रो छोरी अस्मिता र ज्वाइँ सार्थक मिश्र हुनुहुन्छ र उहाँहरूको नातिनी छोरी जन्मेको छ आर्या, अनि उहाँहरू सबै र अनि हाम्रो छोरा अहिले न्युयोर्कमा ब्याङ्कर छ, उनीहरू सबै चाहिँ हाम्रो लागि र हामी चाहिँ उनीहरूको प्रेरणाको स्रोत त हुँदै हो, र उनीहरू जस्तै युवाहरू पनि हामी चाहिँ प्रेरणाको स्रोत बन्न सकौँ उहाँहरूको लागि पनि, त्यति कुरा चाहिँ मैले राखेँ।
0: विचार, योग्यता र आपसी आधार बलियो भयो भने समाजको कुनै पनि पर्खालले प्रगति र खुसीलाई रोक्न सक्दैन, यही बलियो उदाहरण हुनुहुन्छ आजका हाम्रा अतिथिहरू। आगामी शनिबार अर्को प्रेरक कथाका साथ भेट्ने नै छौँ। त्यतिन्जेल रेडियो नेपाल सुन्दै गर्नुहोला। म प्रस्तुता रमा ढुङ्गाना र प्राविधिक मित्र सुलचना बज्राचार्य बिदा हुन्छौँ। नमस्कार।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्सन
2: के तपाईँ खोला नदी नाला छेउछाउमा बसोबास गर्नुहुन्छ होसियार बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्
3: विपद बाजा बजाएर आउँदैन त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्
2: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्
3: रेडियो नेपालद्वारा जनहितका लागि

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 616 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 13 जना, नुवाकोटमा 41 जना, धादिङमा 45 जना, चितवनमा 233 जना, गोर्खामा 48 जना, तनहुँमा 31 जना, नवलपरासी पूर्वमा 158 जना र नवलपरासी पश्चिममा 47 जना गरी 616 जनाको शव फेला परेको हो। सुरक्षाकर्मीले बाढीको जोखिममा रहेका जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहत कार्यका लागि सुरक्षाकर्मी अग्र पङ्क्तिमा रहेर अहोरात र खटिएका छन्। रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा बढी नेपाली सेना परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी उद्धार तथा राहत कार्यका लागि करिब 15,431 सुरक्षाकर्मी परिचालन गरिएको छ। चिकित्सकले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समय बित्दै गएसँगै संक्रमणको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। अब बिस्तारै मृत्यु भएका मानिस तथा जनावरको शरीर कुहिन थाल्ने र यसले दुर्गन्ध तथा रोग

संसारमा मान्छे मात्र यस्तो विवेकशील प्राणी हो जसको सकारात्मक व्यवहारले समाजका सबैमा ठूलो परिवर्तन ल्याउन सक्छ। नमस्कार, कार्यक्रम घर संसारबाट प्रविधि संयोजनमा पराग पोखरेल अनि म रुक्मिणी पोखरेल। प्रत्येक शनिबार मध्याह बाह्र बजेको समाचारपछि कार्यक्रम घर संसार लिएर रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सी, हाम्रो एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्ज, त्यसै गरी www.radionepal.gov.np www.onlineradionepal.gov.np का साथै मोबाइल एपमा पनि हामी उपस्थित हुन्छौँ। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला।

जीवन अगाडि बढ्ने क्रममा कुन बाटो कसरी तय गर्ने, आत्मनिर्भर कसरी बन्ने भन्ने कुरामा विभिन्न समयमा विभिन्न व्यक्तिको व्यवहार, हौसला र उसले सिकाएको मार्गनिर्देशले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यसैले त निरन्तर मिहिनेत र परिश्रमले जो कोहीलाई आफ्नो लक्ष्यमा पुग्ने हौसला मिल्छ। असफल काम र कर्मले मानिसलाई सधैँ सत्कर्ममा डोर्याउँछ भन्ने गरिन्छ। असफलता नै सफलताको सिँढी हो। काम र कर्मले सधैँ अगाडि बढ्न खोज्ने मानिसले जीवनमा भोगेका दुःख सुखले उसलाई झन परिपक्व बनाउँदै गर्दा देशको सक्षम नागरिक बन्न पुग्छ। जब समाजमा सभ्य परिवारको निर्माण हुन्छ, त्यसपछि बन्छ सुन्दर घर संसार।

आजको कार्यक्रम घर संसारमा हामी तपाईँलाई सुनाउनेछौँ विभिन्न पत्र पत्रिकाबाट साभार गरिएका जानकारीमूलक सामग्री, साथमा गीत संगीत पनि। कार्यक्रमको सुरुवातमा सुनाउँदैछौ प्रकाश दूतराज र मेलिना राईको स्वरमा रहेको यो साङ्गीतिक कोसेली।

यो साङ्गीतिक कोसेलीपछि अब पनि सुनाउँदैछौ शिशु अर्थात् ससाना बच्चाका कपडाका बारेमा जानकारी। के कस्ता खालका कपडा लगाइदिँदा शिशुलाई सहज हुन्छ त, साथै शिशुका कपडा किन्दाखेरि हामीले के कुरामा ध्यान दिनुपर्छ, कस्तो खालको कपडा उचित हुन्छ भन्ने जानकारी अब सुनौ है त। गर्मी मौसममा नवजात शिशुलाई कस्तो कपडा लगाइदिनुपर्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। शिशुले ठुलाले जस्तो आफ्नो समस्या बताउन सक्दैनन्, तर रुने चिडचिडाट हुने गर्दछन्। धेरै जसो अभिभावकहरूले शिशुको जन्म अगावै कपडा खरिद गर्न थालेका छन् आज भोलि। धेरैलाई शिशुलाई कस्तो प्रकारको फेब्रिक भएको कपडा लगाइदिनुपर्छ भन्ने कुराको ज्ञान नहुन सक्छ। बाल रोग विशेषज्ञ डाक्टर निभा राज भण्डारीका अनुसार नवजात शिशुको हेरचाह गर्न अभिभावकका लागि निकै गाह्रो कुरा हो। बच्चालाई चिसो लाग्ने डरले धेरै कपडाले ऱ्याप गरेर राख्ने गर्दछन्, जसले गर्दा गर्मीले पसिना आएर शिशुलाई चिसो लाग्न सक्छ। शिशुलाई न्यानो राख्नुपर्छ, तर धेरै कपडा लगाइदिनु हुँदैन। हामीले लगाएको कपडा भन्दा एउटा कपडा बढी थप गर्दाखेरि शिशुलाई पुग्छ। धेरैले शिशु चाँडै बढ्छन् भनेर ठुलो साइजको कपडा किन्ने गर्नुहुन्छ, तर ठुलो साइजको कपडा लगाइदिनु राम्रो हुँदैन। डाक्टरका अनुसार शिशुको पहिलो लेयर जिउमा फिटिङ हुनुपर्छ, धेरै टाइट र धेरै लुज हुनु हुँदैन। त्यसमाथिको कपडा हल्का लुज भए केही फरक पर्दैन। नवजात शिशुलाई चाँडै चिसो लाग्ने भएकोले धेरै लुज कपडा लगाउँदा हावा छिर्न सक्छ। शिशुका लागि सबभन्दा उपयुक्त फेब्रिक सुती हो, त्यसैले ब्ल्याङ्केट भन्दा कटन वा खास्टो ओढाइदिनु राम्रो हुन्छ, जसले गर्दा बाल बालिकालाई धेरै गर्मी हुँदैन, धुलो पनि टिप्दैन। आजभोलिको ट्रेन्ड र फेसन के छ त? अभिभावकहरू बाल बालिकालाई न्यानो राख्नुका साथै राम्रो र सुहाउँदो देखियोस् भन्नेमा विशेष सजग भएको पाइन्छ। धेरै अभिभावकले बाल बालिकाको फेसन ट्रेन्डलाई पछ्याइरहेका हुन्छन्, त्यसैले पछिल्लो समय बाल बालिका जन्मनु अगावै हस्पिटल ब्याग तयारी गर्ने चलन बढिरहेको छ। उक्त ब्यागभित्र सुत्केरी आमा र शिशुका चाहिने सामग्री राखिएको हुन्छ। पसलमा पनि यसरी तयारी गरिएको सामानहरू सजिलै उपलब्ध हुन सक्छ। बाल बालिकाका नयाँ कपडा किन्ने बित्तिकै लगाइदिँदा ऱ्यासेस आउने, एलर्जी हुने भएकोले धोएर घाममा सुकाएर आइरन गरेर ठिक्क पारेर मात्र लगाउनु पर्छ। बाल बालिकाहरूको कपडाको पनि ट्रेन्ड अर्थात् डिजाइन परिवर्तन भइरहन्छ। हरेक वर्ष नयाँ नयाँ डिजाइनका कपडा भित्रिरहेका हुन्छन्। न्यू रोडका कपडा व्यवसायी रमेश पोखरेलका अनुसार पछिल्लो समय रम्पर सेट, बडी सुट, जम्पर सुट, बेबी सुट बढी चलेका छन्। यी कपडा बाल बालिकाका लागि आरामदायी हुन्छन् र फेसनेबल पनि देखिन्छन्। अहिलेका अभिभावक नयाँ ट्रेन्डका बारेमा अपडेट भइरहन्छन्। पछिल्लो समय अभिभावकहरू बाल बालिकाले लगाउने कपडा स्वास्थ्य मैत्री खोज्छन्। बजारमा अहिले उच्च गुणस्तरीय कटन वा अर्ग्यानिक कटन बढी चलेको छ। यस्ता कपडाले बाल बालिकालाई आराम दिनुका साथै पसिना पनि सोच्छ, त्यसकारण नवजात शिशुको छालामा समस्या देखिँदैन। यी कपडाको मूल्य साइज अनुसार 1,000 देखि 2,000 रुपियाँसम्म पर्छ। घामबाट जोगाउने, गर्मीमा नवजात शिशुलाई हल्का कपडा नै लगाइदिनु पर्छ, यसले शिशुको शरीरलाई शीतलता प्रदान गर्छ। सेन्थेटिक, नाइनल, पोलिस्टर जस्ता फेब्रिकको कपडामा हावा पास नहुने भएकोले गर्मी धेरै हुन्छ। यो मौसममा बाल बालिकालाई बाहिर लैजाँदा घामबाट बचाउन घाममा निस्कदा पुरा बाहुला भएको कपडा लगाइदिनु पर्छ। बाल बालिकाका लागि कपडा खरिद गर्न जाँदा चेन वा पिनको प्रयोग भएको छ वा छैन हेर्नुपर्छ, यसले बाल बालिकालाई घोच्ने, छाला च्यापिने हुन सक्छ। स्वच्छता कसरी कायम राख्ने, यो कुरामा पनि हामीले ध्यान दिनुपर्छ। बाल बालिकालाई बाहिरी संक्रमणबाट बचाउन कपडा सफा राख्नु एकदमै जरुरी हुन्छ। कपडा राख्ने ठाउँ सफा र संक्रमित हुनुबाट बचाउनु पर्छ। नवजात बाल बालिकाको छाला एकदमै संवेदनशील हुने भएकोले कडा साबुनको प्रयोगले एलर्जी आउने सम्भावना बढिरहन्छ। डाक्टर निभाका अनुसार बाल बालिकाहरूको जिउमा छुने कपडा अर्थात् भित्री कपडालाई सकेसम्म धोइसकेपछि सुकाएर आइरन गर्नुपर्छ, यसले एलर्जी वा ऱ्यासेज आउँदैन। स्टिम गरिएको कपडाले उनीहरूको छालालाई सुरक्षित राख्छ। यतिन्जेल यहाँहरूलाई सुनायौं बाल बालिकाका कपडाका छनौट र स्वस्थता सम्बन्धी जानकारीमूलक सामग्री। अब सुनाउँदैछौ एउटा सुमधुर साङ्गीतिक कोसेली अर्जुन पोखरेलको स्वरमा।

हामी कार्यक्रम घर संसारमा छौँ। कार्यक्रममा अब सुनाउँदैछौँ सौन्दर्य र आँखाको बारे जानकारीमूलक सामग्री। आँखाको वरिपरि आउने डार्क सर्कल, यसको कारण र उपचार या रोकथाम कसरी गर्ने त भन्ने बारे। सामान्यतया वरिपरिको छालाको तुलनामा आँखा मुनिको छाला गाढा हुँदै जाने अवस्थालाई डार्क सर्कल भनिन्छ। यो समस्याले महिला सौन्दर्यलाई प्रभाव पारिरहेको पाइन्छ। कतिपय अवस्थामा अनुहारको कालोपनले मानसिक समस्यामा समेत असर पार्न सक्छ। आफ्नो पहिचान, सौन्दर्य र आत्मविश्वासको महत्वपूर्ण आवरण अनुहारमा उत्पन्न हुन सक्ने डार्क सर्कलका मुख्य 5 कारण र उपचार यस्ता छन्। डार्क सर्कलका कारण: छालामा मेलानिनको मात्रा बढ्नु। मेलानिन भनेको मानिसको छाला, आँखा र कपालको रङ निर्धारण गर्ने एक प्रकारको प्रोटिन हो, जसको सघन उपस्थितिले यिनीहरूको रङ गाढा हुन्छ। आँखा वरिपरि नै यस्तो हुनु वंशानुगत पनि हुन्छ भने थकाई तथा अनिन्द्रामा समग्र छाला पहेँलो हुने हुँदा त्यहाँको छाला गाढा देखिन सक्छ। एलर्जी: आँखा वा छालाको एलर्जी हुँदा आँखा मार्ने गरिन्छ। यसले छालाभित्रको पत्र र भित्रीपट्टि रहेको रक्तनलीमा सूक्ष्म स्राव हुन्छ, जहाँ बाहिरबाट हेर्दा डार्क सर्कल देखिन्छ। तनावमा भएका बेला पनि कर्टिसोल भन्ने स्ट्रेस हर्मोन बढेर त्यो कालोपन झनै गाढा हुन जान्छ। आँखाको बनावट: आँखाको बनावट नै यस्तो हुन्छ कि यसको तलपट्टि वारपार केही नरम र खुकुलो छाला तथा मांसपेशी हुन्छ। यहाँ तरल पदार्थ वा बोसोयुक्त तन्तु जम्मा हुने प्रशस्त ठाउँ हुन्छ, जसलाई आई ब्याग्स भनिन्छ। उमेर बढ्दा, थाइराइडको समस्या हुँदा, अत्याधिक नुनिलो खाँदा, धेरै सुत्दा, मृगौलाको खराबी भएर जीव सुनिदा आई ब्याग्स डार्क सर्कलका रूपमा स्पष्ट देखिन्छ। रक्त नलीको प्रतिछाया: कुनै रोगले वा उमेर बढ्दै जाँदा छाला पातलो हुन्छ र छाला मुनिको बोसोयुक्त तन्तु नष्ट हुँदै जान्छ। फलस्वरूप भित्रपट्टिका रगतका नलीहरूको निलो प्रतिछाया बाहिरबाट हेर्दा डार्क सर्कलका रूपमा देखा पर्छ। परावैजनी किरण: आँखा भन्दा तल रहेका तन्तु स्पन्ज जस्ता भएकाले यिनीहरूले सामान्य भन्दा बढी परावैजनी किरण सोच्छन्। यी किरणले छालालाई ट्यानिङ गरिदिन्छन्। पानी कम पिउनेहरूमा यस्तो छाला अझ गाढा बनिदिन्छ। डार्क सर्कलको उपचार घरेसी विधि के छ त? थकान, अनिन्द्रा वा आँखाको फोक्सिङ गर्ने काम अधिक भएमा आँखा वरिपरि रहेका रक्तनली स्ट्रेसले फुलेर ठूला भएका हुन्छन्। आइस प्याक, चिसो काँक्रो वा कोल्ड टी ब्यागले सेकेमा तन्तुहरूले आराम पाउँछन् र रक्तनलीहरू खुम्चिन्छन्। फलस्वरूप डार्क सर्कल कम हुँदै जान्छ। साथै आराम गर्ने, निद्रा राम्रोसँग पुर्याउने, प्रशस्त पानी वा झोलिलो पदार्थ सेवन गर्ने, घामबाट बस्ने र बाहिर जाँदा सनस्क्रिन र कालो चस्मा लगाउने गर्नुपर्छ। तत्कालको समाधानका लागि मेकअप किटमा भएको कन्सिलर वा अप्टिकल फ्युजरको प्रयोग पनि गर्न सकिन्छ। आँखाको उपचार: लामो समयसम्म घोरिएर डिजिटल डिभाइसका स्क्रिन हेरिरहेको छ वा एकाग्र भएर कुनै काम गरिरहेको छ भने आँखा वरिपरिको मांसपेशी तथा भित्रको सिलियर मांसपेशी थाक्छन्, जसका कारण अधिक रक्त प्रवाह भई डार्क सर्कल बढेको हुन्छ। यस्तोमा चस्मा लगाइरहेका छौँ भने चस्माको पावर अपडेट गर्ने बेला भयो र लगाइएको छैन भने चेक जाँच गराउने बेला भयो कि भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। आँखाले राम्रोसँग फोकस गर्न नसक्ने, थोरै परिमाणको दृश्य दोष, 40 हाराहारीको उमेर छ भने त दृष्टि राम्रो लाग्दा लाग्दै पनि चस्मा लगाउनु पर्ने हुन सक्छ। चस्मा लगाउँदा यसले आँखा वरिपरिको छालालाई परावैजनी किरणबाट सुरक्षा समेत दिन्छ। साथै आँखाको एलर्जी छ भने पनि समयमै उपचार गराउनु पर्छ। हामीले मेडिकल उपचार पद्धति के छ यो पनि बुझ्नुपर्ने हुन्छ। यो उपचार विधि कुनै दक्ष चर्मरोग विशेषज्ञको परामर्श बिना गर्न मिल्दैन। विभिन्न अम्लको सम्मिश्रणले केमिकल फिलिङ गरेर डार्क सर्कल हटाउन सकिन्छ। कोजिक एसिड, एजिलाक एसिड, रेटिनोइड एसिड, हेपारन सल्फेटको क्रिम तथा भिटामिन सी को सेरम चिकित्सकीय सल्लाहमा प्रयोग गरेमा पनि यो क्रमशः हट्दै जान्छ। यस लगायत एन्टी अक्सिडेन्टका खाने ट्याब्लेट पनि डार्क सर्कलको उपचारमा प्रयोग गरेको पाइन्छ। डार्क सर्कललाई छोप्न ह्यालुरोनिक एसिड वा आफ्नै शरीरको फ्याटलाई आइस ब्यागमा ग्राफ्ट गरेर डर्मल फिलरका रूपमा पनि प्रयोग गरिन्छ। लेजर विधिको प्रयोगबाट पनि यसलाई कम गर्न सकिन्छ।
आधुनिक चिकित्सा विज्ञानमा निकै प्रभाव जमाउँदै गएको लेजर लाइट प्रविधि अनुहारको डार्क सर्कल हटाउन पनि उपयोगी सिद्ध भएको छ। यसमा छालाको गाढापनलाई लेजरले फिक्का बनाउँछ। शल्यक्रिया पद्धति, माथिका सम्पूर्ण विधि अपनाउँदा पनि केही सिप लागेन वा छालामुनि संरचनात्मक त्रुटि रहिरहेमा शल्यक्रियाको उपायतिर लाग्नुपर्छ। यसमा ट्रान्स कन्जक्टाइभल ब्लेफोरोप्लास्टी भन्ने प्लास्टिक सर्जरी प्रमुख मानिन्छ। अर्को भनेको रङ सन्तुलन गर्ने ट्याटु पनि हान्ने गरिन्छ। माइक्रो निडलिङ प्रविधिमा भने सानो सियोको माध्यमले धेरै साना घाउ बनाइन्छ र ती सूक्ष्म घाउ बिसेक हुँदा हल्का गोरो खत बस्छ र डार्क सर्कल हट्छ। अहिले सुनायौं डार्क सर्कल कारण र उपचार सम्बन्धी जानकारीमूलक सामग्री। यसलाई हामीले साभार गरेका थियौं नारी पत्रिकाबाट, दृष्टि विशेषज्ञ रविन्द्र अधिकारीको भनाई।

कार्यक्रम घर संसारमा हाम्रो दैनिकीमा अत्यन्तै नभई नहुने कुराहरू यहाँहरूलाई पस्किरहेका हुन्छौँ। अब कार्यक्रममा राख्दैछौँ घरको सुरक्षा र स्याहारका बारेमा जानकारीमूलक सामग्री। यसलाई हामीले साभार गरेका छौँ नारी पत्रिकाबाट। कसरी गर्ने त हामीले आफू बस्ने घरको रेखदेख अनि घरको सुरक्षा र स्याहार पनि। कतिपय मानिसलाई पानी परेको मौसम निकै मनपर्छ। उखर माउलो गर्मीमा पानी पर्दाखेरि केही राहत त अवश्य पनि हुन्छ, तर लगातार 2-3 दिनसम्म पानी परिरह्यो भने केही समस्या पनि लिएर आउँछ। घर वरपर लेउ लाग्ने, पानी जम्ने, झारपात उम्रिने, भित्ता उप्किने, ढुसी पर्ने समस्या बढी देखिन्छ। घरबाट नमिठो गन्ध पनि आउँछ। घरमा भएका काठहरू बिग्रिने सम्भावना पनि बढेर आउँछ। कपडामा ढुसी देखा पर्ने समस्या पनि देखिन थाल्छ यदि 2-3 दिनसम्म लगातार पानी परेर चिस्यान बढेको खण्डमा। यस्ता समस्या देखिने भएकोले घरको विशेष हेरचाह गर्नुपर्छ। तर जति सफा राख्ने प्रयास गरे पनि फोहोर त भइहाल्छ। फोहोरका कारण ब्याक्टेरिया तथा किटाणु उत्पन्न हुन्छ, जसका कारण विभिन्न रोग फैलने खतरा त्यत्तिकै बढ्छ। हामीले घरलाई बेला बेला डिसइन्फेक्ट गर्नुपर्छ। कसरी गर्ने त यो? पानी लगातार परिरहँदा भान्सा कोठा र बाथरूममा पानीका कारण चिस्यान बढ्छ, जसका कारण किराहरू देखा पर्न थाल्छ। भुइँ, भित्ता आदि यस्ता ठाउँमा नमी देखिने सम्भावना धेरै हुन्छ। यस्ता ठाउँलाई किटाणु मुक्त बनाउन एकदमै जरुरी हुन्छ। बजारमा सजिलै किटाणुनाशक स्प्रे पाइन्छ। चिस्यान हुनबाट कसरी बचाउने? यदि पानी परिरहेको समय छ भने

भने भित्ताहरूमा चिसो धेरै देखा पर्छ, जसका कारण दुर्गन्ध आउने, पेन्ट उक्कने हुन्छ। घरभित्र राखिएका सामान अनि खानेकुरामा पनि ढुसी देखा पर्न थाल्छ। बेला बेलामा घरका सबै कुना सफा गरिरहनु पर्छ। घरको भित्तामा चिस्यानबाट जोगाउनका लागि पेन्ट गर्ने समयमा वाटर प्रुफ पेन्ट्स प्रयोग गर्न सकिन्छ। त्यसै गरी हामीले कोठा कोठामा बिछ्याएका कार्पेटको सफा पनि गर्नुपर्ने हुन्छ। कार्पेटको सफाई कसरी गर्ने? कार्पेटमा धेरै फोहोर जम्मा भएर बस्छ र बिछ्याइएको कार्पेटमा ब्याक्टेरिया फैलने सम्भावना पनि बढी हुन्छ। ससाना किटाणु कार्पेटमा जम्मा भएर बस्न सक्छन्, त्यसले स्वास्थ्यलाई प्रतिकूल असर पार्न सक्छ। दैनिक कार्पेटलाई राम्रोसँग सफा गर्नुपर्छ। उज्यालो रङको पर्दामा चाँडै दाग धब्बा देखा पर्छ, त्यसैले हल्का फेब्रिक र गाढा रङको पर्दा लगाउनु पर्छ। यस्ता पर्दा हेर्दा राम्रा पनि देखिन्छन् र चाँडै सुक्छन्। हामी आफू सुत्ने बेडमा बेड कभर चाँडै फोहोर हुन्छ, त्यसैले हल्का फेब्रिकको बेड कभर प्रयोग गर्नुपर्छ। फोहोर हुने बित्तिकै सफा गर्न सजिलो हुन्छ। बाल बालिका भएका घरमा चिसो खुट्टा लिएर बेड वा सोफामा जान्छन्, त्यसैले बेड वा सोफाको साइडमा खुट्टा पुस्नका लागि म्याट राखिदिनु पर्छ र खुट्टा पुस्ने बानी सिकाउनु पर्छ। घरको नियमित सरसफाई गर्न हामीले अल्छी गर्नु हुँदैन। लगातार 2-3 दिन पानी परेको समय होस् वा पानी नपरेको समय किन नहोस्, विशेष गरी घरको बाथरूम कोठाहरू यदि घाम नपर्ने ठाउँ छ भने पनि त्यहाँ ओसिलो बनाइदिन्छ, जसका कारण ब्याक्टेरिया फङ्गसहरूको संक्रमण हुने खतरा बढ्छ। दिउँसोको समयमा झ्याल सबै खुल्ला राखिदिनु पर्छ। भुइँमा धेरै बेर चिसो वस्तुहरू राख्नु हुँदैन। दैनिक भुइँमा क्लिनिङ झोलको प्रयोग गरेर पुस्नु पर्छ, जसले गर्दा ब्याक्टेरिया फैलने सम्भावना कम हुन्छ। छतको बोर्डरमा गमला राखिएको छ भने हटाइदिनु पर्छ, किनकि छतको बोर्डरमा गमला राख्दा हावा हुरी आउँदा लडाउने डर हुन्छ भने धेरै पानी पर्यो भने माटो बगाएर घर फोहोर बनाइदिन्छ। समय समयमा घरबाट निस्कने दुर्गन्धलाई हटाउन रुम फ्रेसनरको प्रयोग गर्न सकिन्छ। यसले घरका कोठालाई तरोताज राख्न मद्दत गर्छ। धेरै जसो रुम फ्रेसनरले हावामा भएका ब्याक्टेरिया र किटाणुलाई पनि नष्ट गरिदिन्छ। यतिन्जेल यहाँहरूलाई सुनायौ घरको सुरक्षा र स्याहार कसरी गर्ने भन्ने जानकारीमूलक सामग्री। अब भने हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो? हामीलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौँ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै एउटा सुमधुर गीत तपाईँका माझमा सुम्पन चाहन्छु। स्वर रहेको छ रामकृष्ण ढकाल र शर्मिला बरदेवाको, रचना रहेको छ डाक्टर नवराज लम्सालको भने सङ्गीत रहेको छ टिका भण्डारीको। यो साङ्गीतिक कोसेली तपाईँका माझमा सुम्पदै आजको कार्यक्रमको यही बिट मार्ने अनुमति चाहन्छु। अर्को शनिबार अन्य जानकारीमूलक सामग्रीको साथमा तपाईँका माझमा उपस्थित हुने नै छु। तबसम्मका लागि प्राविधिक पराग पोखरेल अनि म रुक्मिणी पोखरेल छुट्टिन्छौ। हवस् त, नमस्कार। जाँदा जाँदै यो साङ्गीतिक कोसेली केवल तपाईँका लागि।

0: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं, यसले दुर्घटनाको जोखिम बढाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान 10 बजेसम्म 626 जनाको शव फेला परेको जनाएको छ। प्राधिकरणका अनुसार रसुवामा 13 जना, नुवाकोटमा 51 जना, धादिङमा 45 जना, गोर्खामा 48 जना, नवलपरासी पूर्वमा 158 जना, चितवनमा 233 जना, तनहुँमा 31 जना र नवलपरासी पश्चिममा 47 जनाको शव फेला परेको हो। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि 15,224 सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमध्ये नेपाल प्रहरी 4,811, नेपाली सेना 6,755 र सशस्त्र प्रहरी बल नेपाल 3,658 जना रहेका छन्। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विद्युत उत्पादन गृहका सुरुङमा फँसेका मानिसहरूको उद्धारका लागि सरकारको समन्वयमा मित्र राष्ट्रहरू भारत र चीनको टनेल रेस्क्यु टिम परिचालन गरिएको छ। नेपाली सेनाले आफ्नै स्रोत र साधनबाट सुरुङमा फँसेका नागरिकहरूको खोज तथा उद्धार कार्य जारी राखे पनि मुखथुनिएका सुरुङहरूमा फँसेका जीवित नागरिकहरूको उद्धार र मृतकहरूको शव पहिचानका लागि डिएनए परीक्षण तथा शवक्रिया व्यवस्थापनका लागि भारत र चीनको सहयोग लिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले रेडियो नेपाललाई जानकारी दिनुभयो।
1: हाम्रै सुरक्षा निकायहरूबाट हामीले प्रभावकारी ढङ्गले रेस्क्यु सम्बन्धी कामहरू, उद्धारको कामहरू, खोजका कामहरू अगाडि बढाइरहेका छौँ। तर कतिपय अवस्थाहरू कस्ता छन् भने टनेलभित्र फँसेको अवस्था, टनेलको मुख टालिएको अवस्था, अनि बडिजहरू भेटिएको छ, ती बडिजहरूलाई आइडेन्टिफाई गर्नलाई डिएनए परीक्षण गर्नुपर्ने अवस्था र कतै भित्र कुनै ठाउँमा अझै पनि जीवित नेपालीहरू, विदेशी नागरिकहरू हुनुहुन्छ कि भनेर उहाँहरूलाई पत्ता लगाउनुको लागि लिडार प्रविधिको अवस्था, हामीसँग कति लिडार छन् र कति लिने, कति सहयोगमा लिने, माग्ने भन्ने खालका कुराहरू लगायत प्राप्त भएका डेड बडिजहरूलाई हामीले सुरक्षित तरिकाले राख्नको लागि हामीलाई मोर्चुरीहरूको पनि आवश्यकता, ठुलो आवश्यकता भएको अवस्था लगायतलाई दृष्टिगत गरी जहाँ जहाँ हाम्रो क्षमताले नभ्याउने अवस्था छ त्यहाँ त्यहाँ सहयोगको लागि हामीले अनुरोध गर्ने, समन्वय गर्ने काम भइरहेको छ र भारतबाट र चीनबाट पनि त्यो टनेल रेस्क्यु टिमहरू परिचालन भइरहेको अवस्था छ अहिले तत्काल र अरू पनि आवश्यकता अनुसार हामीले सहयोगको लागि समन्वय गरिरहेका छौँ।
0: भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि भारत, चीन लगायतका देशहरू तथा विभिन्न अन्तर्राष्ट्रिय दात्र निकाय र संस्थाहरूबाट सहयोग प्राप्त भइरहेको जानकारी परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता पौडेलले दिनुभयो।
1: विभिन्न मित्र राष्ट्रहरूले हामीलाई सहयोगको प्रतिबद्धता अनाउन्स गर्नुभएको छ, घोषणा गर्नुभएको छ र विभिन्न देशहरूबाट दात्री निकायहरू, विकास साझेदारहरू, त्यस्तै विभिन्न सङ्घ सङ्गठनहरूबाट पनि सहयोगका प्रतिबद्धताहरू प्राप्त भएका छन्। हामीले त्यसलाई नोट गर्ने र सूचीमा राख्ने काम गरेका छौँ।
0: अर्थ मन्त्रालयका अनुसार भारत सरकारबाट हालसम्म 3 चरणमा 57.5 टन मानवीय सहायता तथा औषधि प्राप्त भएको छ भने चीन सरकारले 30 वटा भेली ब्रिज र 2,000 शव व्यवस्थापनका लागि एयरटाइट ब्याग पनि सहयोग गर्ने भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ताका अनुसार भोटेकोशी नदीको बाढीमा परेका विभिन्न देशका 120 जना भन्दा बढी विदेशी नागरिकको उद्धार गरिसकेको छ, तर अझै पनि 500 को हाराहारीमा विदेशी नागरिक हराइरहेका छन्। चिकित्सकले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समय बित्दै गएसँगै संक्रमणको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। अब बिस्तारै मृत्यु भएका मानिस तथा जनावरको शरीर कुहिन थाल्ने र यसले दुर्गन्ध तथा रोग फैलन सक्ने भन्दै सतर्क रहन चिकित्सकहरूले सबैलाई आग्रह गरेका हुन्। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। बाढीपछि समय बित्दै जाँदा दूषित पानी, असुरक्षित खानपान, फोहोर मैला तथा लामखुट्टेको वृद्धि हुने हुँदा सोही कारण विभिन्न प्रकारका संक्रमण फैलिन सक्ने भन्दै उहाँले यसतर्फ सबै सचेत बन्नुपर्नेमा जोड दिनुभयो। रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव समाधिस्थ गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले शवहरू दुर्गन्धित बन्दै गएपछि संक्रमण फैलिन नदिन समाधिस्थ गर्ने निर्णय गरेको हो। उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावितलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। हवाई मार्गबाट तत्काल उद्धार सम्भव नभएपछि प्रदेश सरकारले सडक तथा पैदल मार्गको विकल्प प्रयोग गरी अल्पत्र नागरिकलाई सुरक्षित रूपमा काठमाडौँ ल्याउन थालेको हो। यसका लागि प्रदेश सरकारले निशुल्क 45 बसको व्यवस्था गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका 171 जना मध्ये आजसम्म 22 जना परिवारको सम्पर्कमा आएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर धामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार बाढीमा परेर प्रदेशका 171 जना हराइरहेकोमा आजसम्म टेलिफोन मार्फत 22 जना सम्पर्कमा आएको जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। भएकी विज्ञापन
2: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनटिटिभी, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। साङ्घाई सहयोग सङ्गठनको 25 शिखर सम्मेलन किर्गिस्तानमा हुने भएको छ। सम्मेलनमा सहभागी हुन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनका राष्ट्रपति सी जिनपिङ सहित इरान र भारतका नेताहरू आउँदो सोमबार किर्गिस्तान प्रस्थान गर्ने कार्यक्रम तय गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
4: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौँ।
5: लो, अलि चाँडै आउँछु भनेकी थिएँ, हेर न घरमा के काम गर्दा गर्दै ढिलो भइहाल्छ भने कस्तो हो यो समय पनि, कति छिटै गएको हो।
6: ओहो आमा, नमस्ते नमस्ते नमस्ते।
5: नमस्कार बाबु, नमस्कार।
6: तपाईँ एक्लै गुनगुनाउँदै हिँड्नुहुन्छ त आमा, के छ यस्तो, साह्रै तनावमा हुनुहुन्छ कि जस्तो छ।
5: हेर्नु न बाबु, बाबुलाई भेट्न म अघि नै आउन ठिक परेकी थिएँ।
6: हजुर,
5: हिँड्ने बेलामा टुप्लुक्कै डोरो बान्ने गुरु आउनु भएछ फेरि।
6: ए आज हजुर जन्म पूर्णिमा आज
5: हो नि बाबु, हेर्नु न। अनि अब त्यही गर्दाखेरि बाबुलाई भेट्न आउन नि ढिलो भयो भन्दै गुनगुनाएको नि बाबु।
6: ल हेर, यो बाटामा के उभिएर सबै भने, ल यता आउनु न आमा, यता अलिक सजिलै बसौँ।
5: ए हुन्छ बाबु।
6: के अन्त्य जान हिँड्नु भएको त थिएन नि?
5: होइन नि बाबु, म त यहीँ आएको हो नि, कहाँ जानु अन्त।
6: यता मजाले सजिलै बस्नुहोस् आमा। अनि तिर्खा लागेको छ आमा?
5: होइन छैन बाबु, बाटोमा आउँदा आउँदै त्यो ढुङ्गे धारामा हाम्रो त कति मिठो चिसो पानी छ, म त त्यही खान्छु बाबु यता आउँदाखेरि।
6: यही बसेर बिस्तारै भन्न पनि त हुन्थ्यो नि आमा, एक्लै गुनगुनाउने आएको देखेँ मैले।
5: होइन बाबु, त्यही भनिहालेँ नि, आज रक्षाबन्धनको दिन, अनि घरमा के गर्दा गर्दै ढिलो भइहाल्यो, त्यही माथि यता आउँछु भन्दा भन्दै टुप्लुक्कै गुरु आइसकेपछि झन् ढिलो भयो भनेर नि एक्लै मनमा कुरा खेलाउँदै हिँडिरहेको थिएँ, बाबुसँग यहाँ ठ्याक्कै आइपुगिहालेँ। अनि बाबु
6: एकदमै ठिक छ, बरु आमालाई मैले आज के सेवा गरौँ, त्यतिकै त आउनु भएको छैन पक्कै पनि।
5: हामी किन आउनु बाबु, हजुरहरूकोमा काम नपरिकन त आउँदै आउँदैनौँ नि, काम परेर नै हजुरहरूलाई भेट्न आउने हो हामी त।
6: हजुर,
5: हेर्नु न बाबु, यो असारको 25-26 यो मेरो भैँसी ब्याएको थियो।
6: हजुर हजुर।
5: अब यो यसलाई रागो कहिले लगाउनु पर्छ होला बाबु?
6: अब भैँसी ब्याउन बित्तिकै हजुर आत्तिन पनि भएन, हजुर त एकदम पाएको किसान, यत्रो उमेरसम्म कति चाहिँ अनुभव छ हजुरलाई, हामीलाई भन्दा धेरै अनुभव छ जस्तो लाग्छ। त्यही पनि अब हजुरले सोधिहाल्नुभयो, अब असारको 25-26 भैँसी ब्याएको भने अहिले त बल्ल साउन भदौको आज 12 होइन, भनेपछि यो सामान्यतया हामीले के भन्छौँ भने आमा, एकपटक भैँसी ब्याइसकेपछि अर्को पटक राँगो खोज्दाखेरि 60 दिनभित्र राँगो खोज्यो भने राँगै नलगाइदिने, र यदि 60 दिनभन्दा पछि राँगो खोज्यो भने र भैँसी स्वस्थ छ भने राँगो लगाइदिन सकिन्छ। जहाँसम्म अब हजुरको कुरा छ, अब यो अहिले आत्तिहाल्नु पर्ने रहेनछ आमा, सामान्यतया भैँसी ब्याएको 2 महिनासम्म हजुरले राँगो खोजे पनि काम छैन, हामीले लगाइदिनु हुँदैन। त्यही पनि अब हजुरले सोधिहाल्नुभयो, अब भदौको अन्तिम अन्तिमतिर राँगो खोजेन भने हजुरले एकपटक बरु त्यति बेला मसँग सल्लाह लिन सक्नुहुन्छ, त्यो भैँसीको बारेमा चिन्ता गर्नु परेन।
5: ए साँच्ची, म त खासमा त अर्कै कुरा सोध्न आएको थिएँ, भुसुक्कै बिर्सेछु नि बाबु।
6: के थियो के थियो आमा?
5: मेरोमा एउटा 3 वर्षको पाडी छ अनि त्यसले अहिलेसम्म पनि राँगो खोजेको छैन बाबु, हेर्नु न। अनि के भएर त्यस्तो भएको होला त्यो कुरा पो सोध्न भनेर आएको, ठ्याक्कै अरू नै कुरामा पो व्यस्त
6: भएपछि हजुरले चाहिँ आवश्यक नभएको पनि सोध्नु भएको छ, थाहा पाएँ मैले। ठिकै छ, एउटा नयाँ जानकारी त भयो नि हजुरलाई, भैँसी ब्याएको 2 महिनाभित्र राँगो खोजे पनि त्यसलाई राँगो लगाइदिनु हुँदैन भन्ने त थाहा भइहाल्यो। अब यसको सँगसँगै अब हजुरले अर्को समस्या ल्याउनु भएको रहेछ खासमा, मैले अझ त्यही अघि के भैँसीको कुरा गर्न थोरै कुरा अझ गर्न बाँकी रहेछ आमा। अब हजुरले के गर्न पर्यो भने त्यो भैँसी त्यो जुन ब्याएको असारमा ब्याएको भैँसी कतिको मोटो छ?
5: बलियै छ बाबु,
6: बलियै छ, दुध राम्रै दिएको छ,
5: राम्रै दिइरहेछ।
6: ए ल, त्यसो भए त खासै समस्या छैन, नत्र भैँसी अलि दुब्लो पातलो छ, त्यसले राम्रोसँग दाना घाँस पानी खाएको छैन, जति खाए पनि आङ नलाग्ने हुन्छ नि आमा भैँसी, हो त्यस्तो खालको छ, कुनै असामान्य लक्षणहरू देखाएको छ भने र भैँसी अनावश्यक रूपमा दुध पनि उत्पादन घटाउँदै गएको छ भने तपाईँले के कारणले त्यस्तो भएको भनेर चाहिँ समयमा नै समाधान खोज्नुपर्छ आमा। कहिले काहीँ मैले अब 2 महिनासम्म ढुक्क हुनुहोस् आमा, 2 महिनापछि बल्ल राँगो खोजेन भने आउनु भने, अहिले नै अब भैँसी कमजोर अवस्थामा भएको भएर त्यस्तो समस्या परेको भए त तपाईँले फेरि त्यो 2 महिनाभन्दा पहिले नै त्यो भैँसीको समस्यालाई समाधान गर्न सकिन्थ्यो। यो समस्या त रहन्छ हजुरको, त्यो जुन त्यो लैनो भैँसीलाई हाम्रोतिर लैनो भैँसी भन्छौँ नि त भर्खर ब्याएको, आमा यता पनि त्यही भन्नुहुन्छ,
5: हामी पनि त्यही भन्छौँ बाबु।
6: अनि कति बेतै भैँसी हो त्यो?
5: त्यो त भर्खर दोस्रो बेत भयो बाबु।
6: ए दोस्रो बेत रहेछ। ल आमा, मैले अब तपाईँको अर्को जुन त्यो पाडीको कुरा गर्नुभएको थियो नि, 3 वर्षको भयो पाडी, यो चाहिँ अब राँगो खोजेन, यसलाई के गर्ने होला भनेर भन्नुभएको थियो होइन? सबैभन्दा पहिले त हाम्रा लोकल हाम्रा स्थानीय भैँसीहरू 3 वर्ष प्लस उमेर भएपछि सामान्यत राँगो खोज्छन्, तर हाम्रो कुनै कुनै यो मुर्रा भैँसीहरू अलि राम्ररी राम्रो व्यवस्थापन पालिएका भैँसीहरूले अलि पहिले पनि राँगो खोज्न सक्छन्। अब यो पाडी चाहिँ 3 वर्षको पुरा पुगेको हो कि 3 वर्षमा लागेको हो आमा?
5: 3 वर्ष पुरा भइसक्यो।
6: ए 3 वर्ष भएको रहेछ। अब यो भदौ महिना सामान्यत असोज कार्तिक मङ्सिर मङ्सिरसम्ममा यसले राँगो खोजेन भने त फेरि यो भैँसी त मौसमी हुन्छ, पछि फेरि तपाईँलाई ढिलो पनि हुन सक्छ, ठिक समयमा आउनु भएको छ तपाईँ। अब मलाई अलिकन त्यो भैँसीको बारेमा त्यो जुन त्यो पाडी थोरै पाडी भन्नुभयो नि, त्यो पाडीको बारेमा अलिकन बताइदिनु न, त्यो पाडीलाई जुकाको औषधि खुवाउनु भएको छैन तपाईँले यसभन्दा पहिले?
5: ए त्यो जुकाको औषधि त मलाई त खुवाउनु पर्छ भने थाहै छैन बाबु।
6: ए अनि त्यो पाडी कतिको मोटो घाटो छ?
5: ठिकैको छ,
6: ठिकै छ। त्यसले कुनै दाना पानी कम खाने दुब्लाउने त्यस्तो लक्षण त देखाएको छैन नि?
5: छैन, दाना पानी त राम्रैसँग खाइरहेको छ बाबु।
6: ल ठिक छ, त्यसो भए पाडी चाहिँ राम्रै छ जस्तो लाग्यो, म भोलि त्यहाँ तल सुन्दरलाल दाईकोमा पनि बोलाउनु भएको छ, सुन्दरलाल दाईकोमा म जाने काम छ, म त्यता जाँदा यसो हजुरकोमा पनि त्यही बाटै भएको हुनाले म यसो हजुरकोमा पस्छु। भोलि 5 बजेपछि दिनभरि त यहाँ फेरि अफिसमा कृषकहरू आइरहनुहुन्छ, फेरि म अहिले एक्लै पनि छु, अब म बाहिर गएँ भने यहाँ फेरि किसानले दुःख पाउनुहुन्छ। भोलि म अफिस बन्द भएपछि त्यहाँ तल सुन्दरलाल दाईकोमा जाँदाखेरि म एकचोटि पाडीलाई पनि हेर्छु, र हजुरले त्योभन्दा पहिले हजुरको नाति पनि यही बाटो स्कुल जान्थे नि, अहिले कति कक्षा पढ्छन् नातिले?
5: अहिले 10 कक्षामा पढ्छ।
6: ए पढाइको चाहिँ पुरै प्रेसर रहेछ यति बेला बाबुलाई। यसो गर्न पर्यो आमा, अब भोलि बिहान बाबुसँग थोरै गोबर पनि पठाइदिनु पर्यो हजुरले, त्यो प्लास्टिकमा धेरै 1 चम्चा जति गोबर, तर ताजा गोबर। भोलि बिहान भैँसी उठेपछि आङ तानेपछि एकपल्ट दिसा पिसाब गर्छ, त्यति बेला त्यो दिसाको ठिक अलिकन बिचको भागको 1 चम्चा जति त्यो दिशा पठाइदिनु होला, अनि मैले यहाँ चेक गरिदिन्छु, बाबुले स्कुल जाँदा यहीँ छोड्छन्, मैले चेक गरिदिन्छु, अनि साँझ म आउँदा आफै त्यो चेक गरेको के रहेछ त्यो नतिजा रिपोर्ट चाहिँ मैले लिएरै आउँछु, तपाईँलाई दुःख पनि दिन्न।
5: हुन्छ बाबु,
6: अनि विस्तृत रूपमा हामीले त्यति बेला नै छलफल गरौँला, हेरिसकेपछि गोबर परीक्षण गरिसकेपछि। सामान्यत मैले यो सबै किन भने आमा, अब कहिले काहीँ परजीवीहरूको नियमित रूपमा औषधि नगरेको कारणले पशु वयस्क हुने उमेर भए तापनि राँगो नखोज्न सक्छ। अर्को कुरा चाहिँ यदि त्यो अहिले स्वस्थ छ, भर्खरै परजीवीले आक्रमण गरेको छ भने पनि हामीले खुवाएको औषधिले राम्ररी काम नगर्न सक्छ। र अर्को कुरा, कुनै कुनै पशुको वंशाणुगत पनि हुन्छ क्या आमा, जस्तै कुनै जातहरू अलि छिटो नै वयस्क हुन्छन्, कुनै जात अलि ढिलो वयस्क हुन्छन्, कुनै कुनै पशुहरूलाई चाहिँ खास पौष्टिक तत्त्वको कमीले पनि यस्तो हुने गर्छ। यो सबै विवरण अहिले हजुरलाई मैले सबै भनेर पनि हजुरले भुल्न नि सक्नुहुन्छ।
5: एकपल्ट
6: हजुरले मलाई झपार्नु भएको थियो कि मैले यति धेरै कसरी सम्झिने भनेर, मैले चाहिँ हजुरलाई यति बुझाएँ र बाँकी कुन कुन औषधि कसरी खुवाउने अथवा औषधि खुवाउन नपर्ने भन्ने विषयमा एकपल्ट मैले त्यो तपाईँको पाडी पनि हेर्छु र गोबर परीक्षण पनि गरौँ। अब नियमित रूपमा सामान्यत गोबर परीक्षण नगरे पनि हुने देखिन्छ, देख्न त अब हजुरको पाडीलाई अब यसभन्दा पहिले खासै जुका औषधि नियमित रूपमा नखुवाएको कुरा गर्नुभयो, तर हजुरले भुल्नुभयो कि क्या, पोहोर साल त म आफै गएर हजुरको भैँसीहरूलाई औषधि खुवाएर आएको नि, हो त्यही हो जुकाको औषधि भनेको।
5: के औषधि दिनुभएको थियो बाबु, म त ठ्याक्क बिर्सचुक्याएर के अहिले।
6: अनि हजुरले त्यति बेला मलाई भनेको याद आउँछ, हामी यत्रो भइयो अहिलेसम्म केही औषधि खाइएको छैन, यो भैँसीलाई पनि के औषधि खुवाउनु पर्यो भन्दै हुनुहुन्थ्यो हजुरले। होइन आमा, यो चाहिँ नियमित रूपमा खुवाउनु पर्छ भनेको चाहिँ दुध घटाउँछ भन्दै हुनुहुन्थ्यो, अनि मैले आफै औषधि खुवाएर पनि आएको हो।
5: होइन,
6: त्यो औषधि खुवाएको त एक वर्ष भन्दा बढी भयो, हामीले अघिल्लो यो गएको वैशाख होइन, त्यो भन्दा अघिल्लो वैशाख महिनामा आमा त्यो पहाडी चाहिँ हुर्किँदो अवस्थाको थियो, त्यो मैले सम्झिन्छु, अलिअलि सम्झिन्छु। तपाईँ तिनवटा भैँसीलाई मैले खुवाएको हो जुकाको औषधि, अनि साँच्चै त्यो अर्को एउटा भैँसी एकदमै दुब्लो पातलो थियो नि, उता त्यो कुनातिर राखेको भैँसी, त्यो पुरै सेतो भएको थियो, पुरै सूर्यको प्रकाशै कहिले नदेखे जस्तो, त्यतापट्टि झ्याल अलिकति एउटा सानो भेन्टिलेसन खोलिदिनुहोस् भनेको थिएँ मैले, हजुर हाँस्दै हुनुहुन्थ्यो, खोल्नुभयो कि खोल्नु भएन,
5: त्यो खोलेर अहिले त कस्तो चिन्नै नसक्ने भएको छ बाबु।
6: त्यो भैँसी पनि राम्रो भएको छ,
5: राम्रो भयो नि, हजुरले के औषधि खुवाइदिनु भयो त्यहाँदेखि त एकदम राम्रो भएको छ बाबु अहिले त।
6: अनि त्यति बेला त्यो भैँसीले राम्रो खोजेन भनेर पोहोर साल पनि त भन्नुभएको थियो नि, त्यो सेतो भैँसीलाई मैले सम्झिरहेको छु, सेतो सेतो थियो त्यो भैँसी।
5: म त बुढी मान्छे, के कुरा बिर्सिहाल्छु बाबु, के गर्नु हेर्नु न।
6: त्यो भैँसी ब्याउने चाहिँ कहिले हो, अब ब्याउने छ भन्दै हुनुहुन्थ्यो नि होइन,
5: अब आउने यो फागुन महिनातिर ब्याउँछ होला।
6: ए, फाल्गुन भनेपछि भर्खरै लाग्यो।
5: हजुर हजुर। अनि बाबु साँच्ची यो पशु वस्तुहरूमा यो बर्खै समय छ नि त अहिले त, अब यो पानीहरू पनि परिरहेछ, झिङ्गाहरू पनि त्यत्तिकै आइरहन्छन्, गाई बस्तुलाई टोकिरहेको हुन्छ, के समस्या आउँछ नै बाबु यो पनि भनिदिनु न, हामी किसानी मोराहरूलाई त के कुरा जान्न मन लाग्छ।
6: हजुरहरूलाई सबै थाहा छ, हजुरलाई मलाई भन्दा धेरै थाहा छ, तपाईँहरूले अनुभवको आधारमा सिक्नुहुन्छ। खास गरी यो वातावरणमा झरी लाग्ने समयमा झरी हटाउन मिल्दैन, जाडो हुने समयमा जाडो हटाउन मिल्दैन, यो प्रकृतिले दिएको हो क्या आमा। अब यति बेला झरी लाग्ने बेलामा जाडो भइदिएको भए कति पशुलाई समस्या हुन्थ्यो, जाडो पनि भएको छैन, यति बेला गर्मी नै समय छ। अब यति बेला स्वाभाविकै सामान्य त्यो डाँस भन्ने किरा, यो अलि त्यो ठुलो खालको झिङ्गा जस्तो त्यो डाँसले टोक्छ अलिअलि, त्यो पनि जङ्गलमा हो, यो घर गोठमै आएर त अलिक कमै टोक्छ आमा, लामो समय झरी लगाइराख्यो भने आउन सक्छ। अरू अब यी झिङ्गा झिङ्गीले टोकेर अब भैँसीको छाला पनि अलि बाक्लो नै हुन्छ, खासै त्यत्रो ठुलो असर गर्दैन। अहिले हामीले झिङ्गाको औषधि फेरि झिङ्गा नियन्त्रण गर्ने बाहनामा विषादीहरू छिट्यौँ भने फेरि हामीलाई पनि असर गर्छ, पशुलाई पनि असर गर्छ। सामान्य अवस्थामा धुवा लगाइदिएको देखेको छु मैले, यसो कहिले काहीँ अलि धेरै भयो भने धुवा लगाउन सकिन्छ साँझ पख। अरू त यो बर्खामा बरु त्यो पोहोर साल तल उसको रणबहादुरको भैँसी मर्या थियो नि, त्यो रणबहादुरको भैँसी मैले त्यति बेला भ्यागुतेको खोप लगाऊ भनेर चाहिँ सबै गाउँले खोप लगाउनु भयो,
5: हामीले त लगाएको थियौँ
6: वैशाख जेठमा, अनि त्यो रणबहादुरले मान्दै मानेनन्, उहाँ चाहिँ दाउरा काट्न जानु भएको रहेछ, दाउरा लिन जङ्गलतिर जानु भएको छ भन्दै थिए, अनि उहाँलाई सोद्धाखेरि पर्दैन मलाई भनेर भन्नुभयो र त्यो खोप लगाइएन। पछि चाहिँ ठ्याक्कै यही साउन भदौतिर एउटा भैँसी मर्या छ उहाँहरूको, त्यो खोप नलगाएको कारणले
5: हैरानी भयो त्यो भैँसी मरेर
6: हो। त्यस कारण अब हामीले नियमित रूपमा विभिन्न रोगहरूको चाहिँ खोपहरू लिएर आएका हुन्छौँ, हामी त्यति बेला हजुरहरूलाई पनि जानकारी गराउँछौँ, हजुरहरूले सहयोग गर्नुपर्छ, कोही किसानहरूले चाहिँ मान्नु भएन भने तपाईँहरूले भन्दाखेरि उहाँहरूले छिटो बुझ्नुहुन्छ मान्नुहुन्छ, हामीले भन्दा मान्नुहुन्न क्या किसानहरूले पनि, त्यो गर्नु पर्यो। अनि अर्को अब खोरेत भन्ने रोग चाहिँ असामान्यतया अहिले त हामीले भर्खरै सबै त्यो हजुरको टोलमा जताततै त्यो खोरेतको खोप लगाएका छौँ, त्यो उनीहरूले
5: खोरेत लगाइदिनु भएको छ,
6: त्यो खोरेतको समस्या छैन अहिले। भ्यागुते रोगको पनि हामीले खोप लगाइसकेका छौँ, त्यस कारण त्यहाँ समस्या छैन। अब चाहिँ त्यस्तै अब जुकाका औषधिहरू बेला बेलामा हामीले छ छ महिनामा सामान्यतया पशुलाई जुकाको औषधि खुवाउनु पर्छ आमा, त्यो खुवाउँदाखेरि अब ठिकै छ भोलि नातिसँग सबै पशुको छुट्टा छुट्टै गोबर पठाइदिए पनि
5: हुन्छ,
6: यदि अरू पशुको गोबर पठाइदिँदाखेरि फेरि एउटै प्लास्टिकमा हाल्ने होइन नि आमा, राख्नु पर्यो। त्यति मात्र होइन, एउटा पशुको गोबर छोएको हातले फेरि अर्को पशुको तुरुन्तै हात सफा नगरिकन अर्को पशुको गोबर छुन पनि हुन्न, त्यो हुनाले हामीले अब पन्जा लगाएर अथवा प्लास्टिकले समाइयो भने त्यो नमुनालाई त्यो प्लास्टिकमा त्यही गाँठो पारिदिने, यदि हातमा पनि गोबर लागेको छ भने राम्ररी पहिले हात धुने, त्यसपछि बल्ल अर्को पशुको गोबर निकाल्नु पर्छ।
5: मलाई त त्यो कुरा थाहा थिएन, धन्न बाबुले सम्झाइदिनु भएर म थाहा पाएँ मैले।
6: अब त्यो चाहिँ यदि तपाईँले हात नधोइकन गोबर लिनुभयो भने अघिल्लो भैँसीको चाहिँ मानव माटे रोग लागेको रहेछ अघिल्लो भैँसीलाई, र त्यसपछि अर्को भैँसीको गोबर समाउनु भयो भने त्यो माटे लागेका भैँसीको गोबर पनि अलिअलि हातमा लागेको हुन्छ, कहिले काहीँ माटे नलागेका भैँसीको गोबर चेक गर्दा माटे लागेको देख्न सकिन्छ क्या, त्यो हुनाले यस्ता यस्ता विषयहरूमा ध्यान दिनुपर्छ आमा। अरू त यो बर्खामा ठिकै हो, अब बर्खाको समयमा अब जुगा सुगा लाग्छन् के अरे जङ्गलमा, त्यो जङ्गलतिर भैँसी हजुरहरू लैजानु न चिप्लो छ, यस्तो चिप्लोमा धेरै लैजानु हुन्न, त्यो भैँसी चिप्लिन सक्छन्, चोटपटक लाग्न सक्छ। अरू केही छ भने भन्नुहोस् के अरे आमा, अब हामीले त हजुरकै सेवाको लागि हो।
5: मैले त अब यही पहाडीले राँगो खोजेन भन्ने कुरा किन होला भनेर सोध्न आएको थिएँ, त्यो बाहेकका अरू धेरै कुरा पनि थाहा पाइहालेँ। हुन्छ बाबु, म भोलि बाबुलाई त्यो मेरो नातिलाई चाहिँ त्यो गोबर जाँच गर्न पनि पठाइदिन्छु, अनि हजुरले त्यता त्यो तल घरमा जाँदाखेरि मेरो भैँसी पनि हेरिदिएर जानु होला न।
6: हुन्छ आमा, हुन्छ।
5: ल बरु कता जान आँट्नु भएको थियो, मैले अल्म ल्याएँ कि
6: क्या? होइन आमा होइन, म त जान कतै पनि जान लागेको छैन, यही अफिसमै हो। हुन्छ आमा, ल
5: राम्रो, म त हिँडे है।
7: विश्वमा नै उत्कृष्ट मानिएको नेपाली मह ढुक्क भई नियमित रूपमा सेवन गरौँ, स्वस्थ रहौँ।
8: मह एक पूर्ण खाद्य वस्तु हो, नियमित महको सेवनले रुघाखोकी, कब्जियत, मोटोपना, ग्यास्ट्रिक, हर्जोग्नी दुख्ने जस्ता थुप्रै समस्याहरूको समाधानमा फाइदा पुर्याउँछ।
7: मौरीको चरण स्रोत र प्रजाति अनुसार महको स्वाद, बासना र रङमा विविधता पाइन्छ। महलाई अनावश्यक रूपमा तताउनु हुँदैन र मह जम्दैमा नक्कली भन्न मिल्दैन। नेपालमै उत्पादित मह खोजी सेवन गरी स्वदेशी उत्पादनलाई प्रवर्धन गरौँ।
8: नेपाल सरकार व्यावसायिक कीट विकास केन्द्र।
4: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: रेडियो नाटक रेडियो नेपालमा
1: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु भयो। अब
2: लाल खुली खुले जाउ जाउ गुरुजी, अगाडि बढाउनु, अगाडि अलि अगाडि बढाउनु।
3: जे भने पनि आमा आमा आमा बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
4: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
5: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु। त्यो शीलालाई चाहिँ त आफै बोलाए।
0: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
6: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्ष पछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, होइन?
4: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
0: केवल रेडियो नेपालमा।
7: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
0: हरेक शनिबार दिउँसो 1:30 बजे
8: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
9: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुकको बिहे गर्न नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
10: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
0: रेडियो नाटक रेडियो नेपालमा।
11: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनु भए जस्तो लाग्यो।
4: हरेक शनिबार दिउँसो 1:30 बजे
0: रेडियो नेपालमा।
12: नाति नातिनी खेलाउने रहर कसला हुँदैन र यो बुढेसकालमा।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।

0: डीटीएच सेवा डिश होम
1: खुशीको कनेक्शन
2: झन्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
4: कोशी प्रदेशमा
5: भेडेटार धनकुटा
4: आइतबारे इलाम
5: पत्ताले डाँडा सोलुखुम्बु
4: र सिलौटी डाँडा पाँच थर
5: मधेस प्रदेशमा
4: जितपुर बारा
5: र गौरी डाँडा महोत्तरी
4: बागमती प्रदेशमा
5: खुमलटार ललितपुर
4: सिमभन्ज्याङ मकवानपुर
5: र चरीकोट दोलखा
4: गण्डकी प्रदेशमा
5: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
4: दुर्लुङकोट पर्वत
5: पोखरा कास्की
4: जोमसोम मुस्ताङ
5: र बन्दीपुर तनहु
4: लुम्बिनी प्रदेशमा
5: सातदो बाटो रोल्पा
4: बगनास काली पाल्पा
5: रेसुङ्गा गुल्मी
4: अनि हेमन्तपुर र चौपट्टा दाङ
5: कर्णाली प्रदेशमा
4: सिमीकोट हुम्ला
5: खलङ्गा जुम्ला
4: मानमा कालीकोट
5: मुर्माटप मुगु
4: जुफाल डोल्पा
5: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
4: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
5: सुदूरपश्चिम प्रदेशमा
4: बुढीतोला कैलाली
5: खोडपे बैतडी
4: छापरी दार्चुला
5: हेमन्तबाडा बझाङ
4: उडीतोला डोटी
5: र काला जाग्रा पोरखेगढी बाजुरा
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज

0: प्रस्तुत छ नाटक जब उसले माटो चिन्छ, लेखिका बाबा बस्नेत।
1: उज्यालो भइसक्यो ए सचेत मानव, अब उठ जागी देऊ, सुन पंक्षीको आह्वान गीत, चेतनाको मादल घन्काइदेऊ। खुलेका छन् बाटोहरू सर्वत्र, हिँड्न तिमीले नै जान्नु पर्छ, के उब्जदैन यो माटोभित्र खनिज, खन्न तिमीले नै जान्नु पर्छ। सुवान उठ उठ उठ, उज्यालो भइसक्यो, तिमी अझै निराइरहेछौ, तिमी अझै निराइरहेछौ, तिमी अझै निराइरहेछौ।
2: होइन साम्बवी, होइन, म निधाइरहेको छैन, मैले पनि अँध्यारोको समाप्तिको आवाज पाएको छु। हो साम्भवी, मैले अँध्यारोको समाप्तिको आवाज पाएको छु। मैले के सपना देखेँ, के सपना देखेँ मैले, यो ओहो, बाहिर त झलमल्ल घाम लागिसकेछ, कस्तो यतिखेरसम्म दिइरहेछु म त। होइन, यो ठुले पनि उठेको छैन कि क्या हो? ठुले, ए ठुले,
3: आज भने त्यस सुन्तली मुरीलाई मैले जानेको छु, जितली त्यसले खुब मसँग दोहोरी खेल्ने रे। आ, यो चिया पनि कहिले उम्लिँदैन।
2: ठुले, ए ठुले, अहिले बोलाए पनि सुन्दैछ क्या हो?
3: उ काजी उठ्नु भयो जस्तो छ।
4: हजुर, आउँदैछु। झम्मै चौतारी माया लौ भने छैनन् दौतरी।
3: गुड मर्निङ साथ, चिया उम्लिने लाग्यो, पाक्यो भने पनि भयो, ल्याइहाले। हजुरलाई के भयो? हेर, पसिनै पसिना, फेरि एका बिहानै यो जाडोमा चिसो पानी किन किन पिएको?
2: ठुले, मैले मैले कस्तो कस्तो सपना देखेँ ठुले, साँच्ची महेशहरू खै त?
3: उहाँहरू सब अघि नै दोखुधारा नहुन जानु भएको छ।
2: दोखुधारा अरे?
3: हजुर।
2: होइन, यही यस्तो मजाको धारा हुँदा हुँदै तिनीहरू सधैँ किन त्यति टाढाको ढुङ्गे धारामा जान्छन्?
3: त्यहाँ त ख्याल रमाइलो हुँदैन र पो, काजीलाई के थाहा।
2: रमाइलो अरे, किन?
3: कस्ता राम्रा राम्रा सलसलाउँदा ठिटीहरूको पानी भर्ने घुइँचो हुन्छ हजुर त्यहाँ त।
2: होइन, जहाँ घुइँचो हुन्छ त्यहीँ जानुपर्छ त तिनीहरूलाई पनि।
3: कस्तो कुरा नबुझे बक्सी हजुरले।
2: ल ल, भो नगरा, मैले कुरा नबुझाए हो कि तैँले नबुझा हो, बढ्दो कुरा नगर, जा चियाले।
3: तयार भइसकेको छ, ल्याइहाले। साँच्ची आज त संसारवार हजुर, आज हाट लाग्ने दिन।
2: ए हो त नि, आज त शनिबार हो कि, तर कस्तो बिर्सेछु मैले पनि। हेर्नु ठुले, यो स्कुलको हिउँदे छुट्टीले गर्दाखेरि बिदाको दिन पनि याद हुँदैन।
3: हरेक कुरा बिर्सी बक्सिन्छ हजुर, त्यसैले त म भन्छु, चाँडै बिहे गरी बक्सियोस्, काठमाडौँ हिँडी बक्सियोस्, पटक्कै मान्ने होइन।
2: ओहो ठुले, फेरि तैँले यो बिहेको शब्द निकालिस्, यो बिहे काठमाडौँ, मलाई त दिक्कै लाग्छ। भएको छ, चियाले चिया पिएर म नुहाइधुवाइ गर्छु, अनि त खानासाना बनाउनु, अनि खाना खाएर हाटमा जालस्। आज तँलाई दिनभरिले छुट्टी, ल जा।
3: हस् साप।
2: फेरि साप भन्यो यसले, त्यसो नभन भने होइन, मलाई यो साप भनेको मन पर्दैन, बुझिस्?
3: हजुरकै बुवाज्यू मतलब हाम्रो कर्नेल साहबसँगको आदतले गर्दा त हो।
2: ल ल, भइगयो, जा, धेरै नकर। ठुले कति माया गर्छ यसले मलाई। यसले बुझेको छ म यो गाउँ छोड्न चाहन्न भनेर। मैले तन्मयता साथ यस गाउँबाट सुरु गरेको शैक्षिक अभियानले यस्ता अरू अरू गाउँहरूको फेरो लाओस्, म यही चाहन्छु। तर मुवा बुवा हेर्दा हेर्दै 4 वर्ष बितिसकेछ म यहाँ बसेको पनि। अझै पनि मलाई 4 वर्ष अघिको त्यो दिन त्यो दिनको सम्झना सधैँ आइरहन्छ।
5: तसुवान, गाउँ हेर्ने रहर गरिस् र आफ्नो काजको सिलसिलामा तँलाई पनि यहाँ साथै ल्यायौँ हामीले। अब यो ब्यारेक नै उठेर काठमाडौँ जाँदैछ।
6: छोराको गाउँ घुम्ने रहर पनि त पुग्यो होला नि अब।
2: बुवा बुवाले के मर्जी भएको, मैले त केही कुरो बुझिनँ।
5: बाबु सुवान, भोलि हामी यहाँबाट काठमाडौँको लागि प्रस्थान हुनुपर्छ, बुझ्यौ?
6: अँ बाबु, आफ्ना सब लुगा फाटो तयार पारेर लगाऊ।
2: यो के होइन बुवा, म अहिले काठमाडौँ जान्न।
5: के रे, अहिले जान्न रे?
6: तेरो बिहेको कुरा छिन्नु छ बाबु।
2: म बिहे गर्दिनँ बुवा, र यो दुनियाँभरिका केटीहरूको फोटो ल्याएर घरमा प्रदर्शन गराएको पनि मलाई मन पर्दैन।
5: त होसमा त छ सुवान, यो के भन्दैछस् त?
2: बुवा, मलाई सहरभन्दा यही गाउँका डाँडा काँडा, पाखा पखेरा र भन्ज्याङहरू मन पर्यो बुवा। म यहीँ बस्न चाहन्छु र यहीँबाट एउटा विकासको अभियान थाल्न चाहन्छु।
5: तैले गाउँबाट विकासको अभियान थाल्ने, जसले चाहिँ शिक्षाको ज्योतिसम्म युरोपबाट प्राप्त गरेको छ।
2: त्यही त हजुरहरूले गल्ती गरिबक्छु बुवा, मलाई मातृभूमिको माटोको पहिचान गराउन छोडेर युरोप पठाइबक्छु अध्ययन गराउन। के गरौँ मैले यो विश्व इतिहासको पूर्ण जानकारी लिएर, जबकि मलाई मेरै देशको इतिहास थाहा छैन भने?
6: सुवान, बाबु चुप लाग्द।
2: म युरोपका हरेक झिलिमिली सहर चिन्छु, मलाई ती सहरहरूले चिने नेपाली भनेर। तर आज मलाई लाज लाग्दैछ, मेरो आफ्नो नेपालै मैले चिनेको रहेनछु। के युरोप बुझ्नु नै नेपालीपनको अर्थ हो त?
5: सुवान, तँलाई यो के भयो?
2: मलाई नेपालीत्वको बोध भयो बुवा।
6: जुन बाबुले यत्रो सम्पत्ति निखारेर विदेशमा पढ्न पठाइबक्स्यो, र आज भाग्यले उसलाई युरोपमा यति राम्रो जागिर समेत मिलेको छ बुवाकै कृपाले, भने आज त्यही बुवालाई उल्टो उल्टो आरोप लगाउँछस्, बुवासँग मुखमुखै लाग्छस् बाबु?
5: हुन्देऊ, चुप लाग तिमी।
6: अब त्यो हजुरको साथी जरसाबको छोरीलाई यसले के गर्छ? मर्जी होस् त, खुब उनीसित प्रेम गर्थ्यो रे यो।
2: मुवा, त्यो युरोपको हावा थियो, जहाँ नेपाली माटोको गन्ध थिएन। फेरि यिनीहरू प्रेम गरून् आपसमा भनेर हजुरहरूले नै उनलाई पनि जबरजस्ती मसँग युरोप पठाइदिइबक्स्यो। तर सोधिबक्स्यो जस्तो उनीलाई, मैले उनलाई मात्र एउटी चेलीको व्यवहार गरेँ।
5: अब त के गर्न चाहन्छस् त?
2: भने नि, यहीँबाट एउटा विकासको अभियान थाल्न चाहन्छु भनेर।
5: मैले के गर्नुपर्छ यसमा?
6: यो हजुरले के मर्जी भएको?
5: सुवानकी आमा, पखेटा लागेको पन्छीलाई जबरजस्ती पिँजडाभित्र जकट्यो भने तिमीलाई थाहा छ, त्यो कुँजो हुन्छ, कुँजो।
6: त्यसो भए एउटै मात्र छोरो, के त्यसलाई पनि स्वतन्त्र छाडिदिने?
5: कर्णेली साहेब, स्वतन्त्रताले नै मान्छेलाई मान्छे तुल्याउँछ, बुझ्यौ? गर्व गरौँ गर्व, कमसे कम हाम्रो छोराले देशको माटोको गन्ध त पाएछ।
2: बुवा बुवा, हजुर धन्य भइबस्छ बुवा, हजुर धन्य भइबस्छ।
6: ओहो, बुवाको खुट्टा छोड पनि जानेछ यसले।
5: ल ठिक छ,
6: के अचम्म भयो।
5: ल ठिक छ सुवान, ठिक छ, ठुलेलाई जागिरबाट छुटाएर तैसँग राखिदिउँ। अनि
2: मेरा विश्वासिला साथीहरू छन् नि बुवा, त्यो वकिल महेश अनि सागरहरूलाई पनि हजुरले यहाँ पठाउने बन्दोबस्त।
5: ओके ओके, अनि सुवान, यी बेरोजगारहरूलाई थुपारेर के गर्ने नि यहाँ?
2: शिक्षित व्यक्तिहरूको एउटा सङ्गठन भएपछि जहाँ जे पनि हुनसक्छ बुवा।
5: गुड, भेरी गुड, मेरो शुभकामना छ एउटा चेतनशील युवालाई। हुन्छ हुन्छ, म सकभर सहयोग गर्नेछु छोरा, तिमी अभियान मात्र थाल।
6: अनि त्यसो भए भोलि हामी मात्र
5: हो? हामी मात्रै जाने काठमाडौँ, हाम्रो छोरो सुवान यहीँ बस्छ।
4: गीत गाउनी एलैलै तोकमाको हाटैमा लान्छु तिमलाई एलैलै रुखैको पात पातमा झ्याम्मै चौतारी माया लौ भने छैनन् दौतरी।
3: चिया काजी, चिया काजी।
2: चियालेस ती टेबलमा राख्थे ठुले होइन, आज त निकै खुसी देखिन्छस् नि, अघिदेखि त गीत पनि गाउँदै थिइस कि। साँच्ची तेरो स्वर पनि असाध्यै मिठो छ बुझिस्। अनि माया सर आएको छैन?
3: छैनन् हजुर। आज नि काजी
2: भन्न भन्न, किन रोकियो?
3: सुन्तली दोहोरी खेल्ने रे हामीसँग। आज हाटमा साथी बटुलेर ल्याउँछ त्यसले।
2: सुन्तली अरे?
3: त्यही क्या हजुर, त्यही पल्ला गाउँ कि चौपट्टै राम्री थिए मोरी।
2: त्यति भन्न पनि त लन गर्नु पर्छ त, लाज मान्नुपर्छ मसँग पनि। साँच्ची म तँलाई एउटा कुरा सोध्छु, नडाटिकन भन है त। तँलाई सुन्तलीको कति माया लाग्छ?
3: त्यसको त जवाफै छैन हजुर।
2: अनि सुन्तलीसँग तेरो कहाँ चिनापर्ची भएको नि?
3: हाम्रै मुखिया बाको छोराको बिहेमा, रत्यौलीमा।
2: रत्यौलीमा?
3: हजुर, म लुकेर रत्यौली हेर्नको निम्ति जन्तै नगेर बसे। आइमाईहरूको रजाइ हुने त्यस रत्यौलीमा सुन्तली पनि ठट्टिएर नाच्न आइपुगिहाले। अघि अघि पनि त्यस मोरीलाई मेलापात घाँस दाउरा गर्दा देख्न त देखेका थिएँ, तर धित मरुन्झ्याल हेर्न पनि पाथिन। त्यस दिन त कुरो पनि गरियो। अनि अनि नि हजुर, लुकी छिपी भेट्न पनि थाल्यौँ। बिहे गरेपछि त्यसलाई लिएर हजुरसँगै काठमाडौँ जाउँ भनेको। सिल स्वभाव पनि ख्याल राम्रो छैन मोरीको। आ होस्, कुरो गर्यो कुरैको दुःख।
2: तँलाई पनि कुरोको दुःख हुन्छ र भने त साह्रै रमाइलो कुरा गर्छस् नि। अँ साँच्ची तैँले मेरै लागि जागिर छोडिस कि? ल ठिक छ, त्यसको बदलामा यसपालि म तँलाई काठमाडौँ घुमाउन लान्छु बुझिस्।
3: काठमाडौँ?
2: हो,
3: काठमाडौँ साह्रै रमाइलो छ अरे अघि हजुर। ठुल्ठुला घरहरू, घरभित्रै चर्पी धाराहरू हुन्छन् रे, मटरै मटर, पिलेन उडिया पनि देखिरहन पाइन्छ अरे हजुर। झिलिमिली सहरहरू, आहा कति रमाइलो। काजी, कर्णे साहबले काठमाडौँ लैजाउँला भनेर नै मलाई यहाँ भान्सेमा भर्ना गरिबक्सिया त हो नि।
2: त्यो पनि मलाई थाहा छ ठुले, थाहा छ मलाई।
3: साँच्ची हजुर पहिला यहाँ बुवासित सवारी हुँदा त यस्तो नम्र र दयालु होइबक्सिन्न थियो। जसलाई पनि पाखे भन्ने, गाउँले भन्ने,

0: अब मैले आफूभित्र लुकाइराखेँ।
1: कस्तो रहस्य काजी?
0: मैले कल्पनासम्म गरेको थिइनँ कि कुटमिरोको रुखमा चढेर बाख्रालाई स्याउरा काट्न लागेकी एउटी साधारण युवतीले मेरो जीवनलाई नै यसरी मोडिदेली भनेर, मेरो सोचाइ र भावलाई नै यसरी परिवर्तित तुल्याइदेली भनेर मैले सोचेको थिइनँ ठुले।
1: कहाँको कुरा हो, कहिलेको कुरो काजी? मलाई मर्जी होस् न, आफ्नो मन त हलुका हुन्छ।
0: त्यही अनौठी युवतीको प्रेरणाले नै यो दुर्गम जिल्लाको अनकन्टार ठाउँमा हामीले सामाजिक सेवाको भावनाले कानुनको संस्था खोले उठले।
1: काठमाडौँ धाउन नसक्ने निसाय गरिबहरूका लागि यसले कत्रो उपकार गरेका छ काजी। सबै गाउँलेहरू हजुरको जय गाउँछन् काजी। अनि
0: त्यतिखेरकै कुरा उठले, बुवा मुवाको साथमा म भर्खर मात्र यस गाउँमा आएको थिएँ नि।
1: हजुर।
0: एक दिन, सायद शनिबारकै दिन थियो त्यो, यहाँ हाट लागेको थियो। जुन हाटको लागि त हरेक शनिबार पर्खेर बस्छस् नि। त्यो दिन म घुम्दै माथि जङ्गलतिर लागेँ। तल बगिरहेको तमोर, पर चर्लङ्गिएका सेता हिमालका टाकुराहरू, कुनै सिपालु कालीगढले कुदेको पूर्ण मूर्तिहरू जस्तो। ठुले, जीवनमा मैले पहिलोपल्ट आफ्नो देशको स्वरूप निहालेको थिएँ ठुले। आह, प्रकृतिको सेवन गर्ने क्रममा मलाई पानी तिर्खा लाग्यो र छेउको खोलामा पानी पिउन भनेर म गएँ। तर पानी पिउनु अगाडि त्यही खोलाको ढुङ्गामा चिप्लेर म पछारिएँ ठुले।
1: अनि के भयो काजी?
0: जब म पीडाले बिहोल भई चिच्याएँ, तब अनायास एउटा जोडले हाँसेको आवाज मेरो कानमा ठोक्यो। को हो यो हाँस्ने पाखीहरू? होइन, कतै कोही देखिँदैन। यो एकान्त ठाउँको
2: यहाँ जो कोही पनि हुन सक्छन्, किनभने यो जङ्गल अनि यो खोला कुनै एक व्यक्तिको मात्र फेवा होइन। भनिहाल्नु पनि, म पाखे। यो सोच्नु भएन कि यस्तो पाखा गाउँहरूमा पाखे नै त हुन्छन्।
0: तपाईँको स्पष्ट भन्नुहोस्।
2: सभ्य महानुभाव, म स्पष्टै बोल्छु। पाखीहरूले कहिले शब्द चपाउन जान्दैनन् र सभ्यपन देखाउन हाँसो चपाउन पनि सक्दैनन्। माफ गर्नुहोस्, हाँसो रोक्ने कोसिस गर्दा गर्दै पनि फुत्किहाल्यो।
0: कस्तो अनौठी युवती रहेछ। म मनमनै सोच्छु, तिनको महँगो अडिकपनको उचाइ गहकिलो व्यक्तित्वको समुद्रभित्र हराइदिन्छन्। युरोपको रिमझिमपन अनि काठमाडौँको मगमगाउँदो सेन्ट र जगमगाउँदा सेन्डिलहरू।
1: काजी, यो भाषा मैले त केही पनि बुझिन।
0: ठुले, त यो भाषा बुझ्नुपट्टि नलाग। हेर ठुले, जीवनमा पहिलोचोटि म उनीसँग झुकेँ र माफी मागेँ। आफ्नो ओठबाट फुत्किएका त्यस अनर्थ शब्दहरूको लागि, त्यही अनौठी युवतीको शाब्दिक व्यङ्ग्यवार नै म भित्रको फोस्रो अहम्पन निर्मूल पार्ने राम्रो औषधि भन्न गयो ठुले। त्यतिखेरै मलाई छर्लङ्ग भयो कि मै हुँ भन्ने सहरियाहरू को हुन् त भनेर।
2: सभ्य महानुभाव, हरेक सहरियाको जीवन पाखाबारीबाटै सुरु भएको हुन्छ। तर आश्चर्य, पहाडमै जन्मी हुर्की पहाडकै खुराकले पाखुरीमा बल भरिएपछि मान्छे सहर पस्छन् र त्यही जागिर खाएर घर जम गर्छन्। अनि उनीहरूलाई आफ्नो घर पहाड भन्न समेत लाज हुन्छ। यहाँसम्म कि आफन्तहरू पहाडबाट सहर आए भने

0: सन्त भनेर चिनाउने उनीहरू हिचकिचाउँछन्। आखिर कुन व्यक्ति छन् त्यस्ता जसको पहाड र पाखासँग सम्बन्ध नगाँसिएको होस्?
1: प्लिज, अब त मलाई क्षमा गरिदिनुहोस्।

0: हेर्नुहोस् न, ऊ त्यो बाख्राले तपाईँले खोज्दै आयो जस्तो छ।
1: हो त नि पेटारी, कसले खोइदिएछ कुनै? के गर्नु, हेर्नुहोस् न, पाखेहरूका साथी सङ्गिनै नै पशुहरू त हुन्छन्। रुखबाट स्याउला खसालेको सुनेर आएको यो पेटारी। ल हिँड, म घाँस बटुल्छु अनि जाउँ।
0: ठुले यसरी उनी हिँड्न लाग्छिन्, म पनि उनको पछि पछि हिँड्न थाल्छु। मेरो दर्द बढे जस्तो लाग्छ मलाई, अनि म घाउको पीडाले कराउँछु। आया, तर उनी हाँसिदिन्छन् मात्र। म छक्क पर्छु र सोध्छु, तपाईँहरू मान्छेको भाषा चाहिँ बुझ्नुहुन्न?
1: म हाँसे कि यस अर्थले कि तपाईँ नेपाली नै हुनुहोला, र पनि नेपाली ढुङ्गोले चिनेन अनि लड्नुभयो। घाउ लागेपछि दुख्छ, मानव भाषा स्वत छर्लङ्गिहाल्यो नि, खुन अनौठो कुरो भएर।
0: म नेपाली नै हो, म नेपाली नै हो।
1: राष्ट्रको नाम आफूसँग जोडेर मात्रै राष्ट्रियता झल्कन्छ र?
0: तब म के गरौँ त, के गर्नुपर्छ मैले?
1: जोसँग जसको सही रूपमा सम्बन्ध गाँसिएको हुन्छ, त्यसको परिचालन र सही उपयोगिता बारे त्यसैलाई राम्रो जानकारी हुन्छ, त्यसैले सम्बन्धित वस्तु या व्यक्तिबारे पूर्ण परिचित हुन अनिवार्य छ। अन्यथा तपाईँलाई थाहा हुने थियो कि पानीभित्रको चिप्लो लेउ लागेको ढुङ्गामा टेकेपछि लडिन्छ।
0: ती अनौठी युवतीका यिनै अर्थपूर्ण वाक्यहरूले मात्र एउटा वाद विवादमा हाम्रो संयोग टुङ्ग्याउन मेरो आत्माले मानेन ठोले, र म उनीसँगै उनको वासस्थानसम्म पुगे।
2: कहाँ रहेछ त काजी तिनको घर? को रहेछन् तिनी?
0: म छाँगाबाट खसे जस्तो भए। एउटा ठुलो पक्की घरमा पुर्याइन् उनले, जहाँ बडेमाको एउटा साइनबोर्ड चुन्याएको थियो, जसका विषयमा यस गाउँका हरेक व्यक्तिहरूबाट प्रशंसा मात्रै सुनेको थिएँ मैले।
2: त्यो के हो?
0: यो दुर्गम जिल्लाको यस अनकन्टार ठाउँमा त्यो साहसको एउटा नमुना थियो, जसले आज पनि चहकिलो ज्योति फैलाइरहेको छ। साम्भवी विद्या मन्दिर, यही विद्या मन्दिरको साइनबोर्ड थियो। मैले हत्तपत्त प्रश्न गरेको थिएँ, यो साम्भवी कसको नाउँ हो?
1: मलाई भन्छन् साम्भवी।
0: यसरी हाँसेर जवाब दिएकी थिए उनले। तब म भित्रको सम्पूर्ण श्रद्धा समयक्रमसँगै पूर्ण प्रेमको स्वरूप भएर उनी समक्ष तिर्सियो। सरकारी कामले बेलायत बसेका आफ्ना आमा बुवासँगै उहिले हुर्किएर यौन अवस्थामा प्रवेश गरेकी साम्भवीका आमा बुवाको अकस्मात उतै मृत्यु भइदिएपछि आफ्नो पुर्ख्यौली पहिलाउँदै उनी यहाँ आएर स्कुल खोलेर बसेछन्। 18 वर्षकी मात्र थिइन् र त्यतिखेर उनी।
2: आमै काजी, अघिदेखि हजुरले उही साम्भवी नानीको पो कुरा गरिबस्या रहेछ। बरा बिहेसम्म गर्न पाउनु भएन, अकालमै बित्नु भयो।
0: हो ठुले, तर मैले उनलाई एउटा वचन दिएको थिएँ, उनको शिक्षाको मन्दिरलाई माध्यमिक स्तरसम्म पुर्याएरै छोड्छु भनेर। त्यसैले उनी मरे पनि उनको सपना मर्ने छैन ठुले, उनको सपना मर्ने छैन। उनका आवाजहरूलाई मार्गदर्शन बनाएर म हरदम अगाडि बढ्दै जानेछु ठुले, म हरदम अगाडि बढ्दै जानेछु। जसमा मैले आफ्नो आयु छुट्टिएको पनि कहीँ महसुस हुँदैन ठुले, कहीँ महसुस हुँदैन।
1: नेपालका दुर्गम जिल्लाहरू ठोस प्रगतिको अभावले पिछडिएका छन् सुभान। अशिक्षाको कारणले चेतनशील युवाहरू पनि हलो कोदालोमै सीमित छन्। जुन एक तिहाई शिक्षाको मार्गदर्शनका लागि अभिभावकले आफू दुःख खेपेर पनि सहर पढ्न पठाउँछन्, ती छोराछोरीले सहरकी रमझममा आफूलाई भुलाइदिन्छन्। उनीहरूले बिर्सिदिन्छन् म किन सहर आएँ भन्ने कुरो। अनि सुभान, पाखाबारीहरू सधैँ किन नपिछडियोस्, किन नपिछडियोस्।
2: काजी, काजी, कस्तो टोलाइ भएको छ, के भयो हजुरलाई?
0: के भएको छ ठुले? कति पाप र धर्मको युद्धसँग सङ्घर्ष गरेर उभिएका छन् सहरहरू। सहरको आत्मकथा बोध हुनेहरू सहरदेखि उक्ताएर पहाडको पुर्ख्यौली खोज्दै हिँडेका छन् भने सहरी जीवनको वैराग्य अनुभूतिबाट अनुभिज्ञहरू गाउँबाट टाढिँदैछन्। सुखको अभिलाषामा सहरको पछ्यौटी भन्छन्। अनि किन नलागोस् पहाड र गाउँ पाखा, किन नलागोस्? ठुले, त काठमाडौँ जान चाहन्छस् कि?
2: हो काजी, काजी कहिले जाने?
0: म त गाउँ छोड्न सक्दिनँ ठुले, म यो गाउँ छोड्न सक्दिनँ। ठिक छ, तँलाई चाहिँ वकिल साहबहरूसँग यसपालि अलिक दिनको लागि पठाइदिउँला। ठुले, ऊ त्यो झ्यालबाट बाहिर हेर्द, त्यो हाटमा मान्छेहरू सबै जम्मा भइसकेछन्। साँच्ची त पनि हाट जानुपर्छ होइन र भने? आज तेरो सुन्तली आउँछ भने होइन?
2: काजी, म बर्बाद भयो।
3: के भयो?
2: दुध तताउन बसालेको थिएँ, उम्लेर सखाप भयो होला। म गएँ भान्सामा। गीत गाउने एलैलाई तोपमाको हाटैमा लान्छु तिमीलाई, एलैलाई रुखैको पात पातमा मलाई चौतारी।
0: यो ताप्लेजुङको डाँडो काटेर अन्त नगएको बिचरो ठुलेलाई
2: माया लगाउने छैन।
0: यही तोकमा डाँडामा हरेक शनिबार लाग्ने हाट नै सम्पूर्ण छ। यही उसले आफ्नै सुन्तली भेट्छ र दोहोरी गीतसँगै सुरु हुन्छ उसको जीवनको यात्रा। कर्तव्यको अनुभूतिले अलिकति मात्र माटो ठम्म्याउने हो भने यही सानो हाट नै सबै ठुलेहरूको निम्ति विशाल बजार बन्न सक्छ, जसरी मैले यहाँ आनन्द पाएको छु। आनन्दबाटै ज्योति प्रज्वलित हुन्छ। ज्योति प्रज्वलित हुन बत्ती बल्नुपर्छ, बत्ती बल्नुपर्छ।

अहिले सुन्दै हुनुहुन्थ्यो नाटक जब उसले माटो चिन्छ, लेखिका बाबा बस्नेत, पात्रहरू शिशिर कुमार शर्मा, रमेश केसी मट्टारे, सुरवीर पण्डित, सङ्गम भण्डारी र बाबा बस्नेत, ध्वनि सम्पादन तथा रेकर्डिस्ट रामबहादुर सत्याल, निर्देशन बाबा बस्नेत।

0: र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्सन
2: नेपाल र नेपाली बीचको सम्बन्ध नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौं। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेश प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम वेब 792 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.3 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा राधिका ओझा अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी, म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ स्वदेश गान। स्वदेश गान सुनिसकेपछि यहाँहरूले सुन्नुहुनेछ रसुवा भोटेको सी बाढी पछिको अवस्था खोज उद्धार बारे रेड नेपालले गर्दै आइरहेको प्रत्यक्ष प्रसारण। 3 बजे समाचार सुन्नुहुनेछ, 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ, त्यसपछि स्वदेश गानहरू सुनाउनेछौँ। 4 बजे समाचार सुन्नुहुनेछ, 4:05 शेर्पा भाषामा समाचार सुनिसकेपछि रसुवा भोटेको सिक्को बाढी पछिको अवस्थाका बारेमा खोज उद्धार कसरी भइरहेको छ भनी सम्बन्धित निकायसँग सरकारवालासँग प्रत्यक्ष प्रसारणमा पुनः जोडिनेछौँ। 5 बजे समाचार सुन्नुहुनेछ, 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ, 5:15 बाल गीतहरू सुन्नुहुनेछ, 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ, 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। हामी सार्वजनिक प्रसारण रेड नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ स्वदेश गान। स्वदेश गान सुनिसकेपछि प्रत्यक्ष प्रसारणमा जुट्नेछौँ। सुन्दै गर्नुहोला रेड नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: नमस्कार। भोटे कोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रमा ठुलो क्षति पुगेको छ। यसभन्दा तलयोसँग जोडिएका जिल्लाहरूमा पनि यसको क्षति पुर्याएको छ। यसै सम्बन्धी अपडेट लिएर हामी उपस्थित भएका छौँ, सहकर्मी विद्या चौधरी र म मुकुन्द भण्डारी। हामीलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मिनर्भा भज्राचार्य, भने हामीलाई अन्य टेक्निकल सहयोग गरिराख्नु भएको छ मित्र अर्जुन श्रेष्ठ, रुक्मिणी पोखरेल र रमेश भट्ट। आदरणीय श्रोता, भोटे कोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत उत्पादन गृहमा सुरुङमा फँसेका मानिसहरूको उद्धारका लागि सरकारको समन्वयमा मित्र राष्ट्रहरू भारत र चीनको टनेल रेस्क्यु टिम परिचालन भइसकेको अवस्था छ। नेपाली सेनाले आफ्नै स्रोत र साधनबाट सुरुङमा फँसेका नागरिकको खोज तथा उद्धार कार्य जारी राखे पनि मुक्त हुनेका सुरुङहरूमा फँसेका जीवित नागरिकको उद्धार र मृतकको सब पहिचानका लागि डिएनए परीक्षण तथा सब गृह व्यवस्थापनका लागि भारत र चिनको सहयोग लिइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यहाँ अन्य थप राहत र उद्धारका कार्यहरू पनि भइरहेका छन्। विभिन्न क्षेत्रका व्यक्तिहरू, सङ्घ संस्थाहरू, सुरक्षा निकायका व्यक्तिहरू त्यहाँ काम गरिराख्नु भएको छ। घटनास्थलमै हाम्रा सहकर्मी निराजन खनाल पनि हुनुहुन्छ। निराजनजी,
3: हजुर मुकुन्दजी,
2: हजुर, यहाँ अहिले जुन बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ त्यहाँको अवस्था के छ, यहाँ कुन ठाउँमा हुनुहुन्छ, त्यहाँको स्थितिबारे बताइदिनु न।
3: हजुर मुकुन्दजी, यति बेला म चाहिँ नुवाकोट जिल्लामा छु र अहिले ठ्याक्कै भन्नुपर्दा नुवाकोट जिल्ला स्थित नेपाली सेनाको सैन्य तालिम केन्द्रमा छु। विशेष गरेर यसमा हुनुको कारण के पनि हो भने, यो अहिले जति पनि भोटे कोशी बाढीपछिको उद्धार काम भइरहेको छ, हवाई उद्धार विशेष गरेर यो हवाई उद्धारको लागि यो सैन्य तालिम केन्द्रलाई चाहिँ फोकल पोइन्टको रूपमा राखिएको छ र जति पनि यहाँ उद्धारको काम भइरहेको छ सबै नेपाली सेनाको हेलिकप्टरदेखि निजी क्षेत्रका सबै हेलिकप्टरहरू यही सैन्य तालिम क्षेत्रबाट हवाई उद्धारका लागि उडान अवतरण गरिरहेका छन् र अहिले विशेष गरेर चाहिँ जुन ठाउँमा बेपत्ता भएका अथवा त्यस फसेका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई उद्धार गरेर यहाँ यो तालिम केन्द्रमा ल्याइन्छ हेलिकप्टरबाट र त्यस पछाडि चाहिँ यहाँ यो हेलिकप्टरको यो सैन्य तालिम केन्द्रको बाहिरपट्टि थुप्रै आफ्ना प्रियजनहरूलाई खोज्न आएका आफन्तहरूको भिडभाड छ र आफ्नो आफन्तहरू भेटिनुभयो भने उहाँहरूलाई जिम्मा लगाउनुहुन्छ र यदि भेटिएन, उपलब्ध हुनु भएन भने उहाँहरूलाई होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाइएको छ। यसरी यहाँ चाहिँ अहिले एकदमै छिनछिनमा हेलिकप्टरहरूको उडान र अवतरण भइरहेको छ र विभिन्न ठाउँमा चाहिँ खोज तलास गरेर उद्धार गरेर यहाँ ल्याउने र चाहिँ आफन्तहरूलाई जिम्मा लगाउने अथवा होल्डिङ सेन्टरमा राख्ने क्रम चाहिँ निरन्तर जारी छ।
2: हजुर, यो भन्दै गर्दाखेरि पछिल्लो समय मित्र राष्ट्र चिन र भारतको टेक्निकल टिम पनि त्यहाँ आएको कुराहरू आइरहेका छन्। खास गरेर भोटे कोशी नदीमा आएको बाढीका कारण जुन रसुवा र नुवाकोटको विद्युत उत्पादन गृहहरूमा सुरुङहरूमा व्यक्तिहरू फँसेका कुरा र त्यसको उद्धारका कुराहरू पनि आइरहेका छन्, यो सम्बन्धमा बताइदिनु न, के कस्तो प्रयासहरू हुँदैछ?
3: हजुर, अब हामीलाई प्राप्त जानकारी अनुसार हामी पनि यो विपत्पछिको उद्धारको सन्दर्भमा चाहिँ हाम्रो टोली चाहिँ आज बिहार मात्रै आइपुगेको हो र त्यसपछि हामी निरन्तर यहाँको स्थानीय प्रशासन र नेपाली सेनाका अधिकारीहरूसँग सम्पर्कमा छौँ र प्राप्त जानकारी अनुसार चाहिँ विशेष गरेर अहिले यो रसुवा स्थित त्रिशुली 3A हाइड्रो पावर अथवा विद्युत जुन आयोजना छ त्यसमा चाहिँ केही व्यक्तिहरू फँसेको भन्ने खबर आइरहेको छ र त्यो टनेलभित्र फस्दाखेरि दुवैतर्फको टनेलको दुवैतर्फ चाहिँ बन्द छ भन्ने कुरा चाहिँ हामीलाई यहाँ स्थानीयहरूले पनि सुनाउनु भएको छ। त्यो सन्दर्भमा चाहिँ आज बिहानैदेखि त्यो सुरुङको टनेलको मुख खोल्ने कार्य चाहिँ आज बिहानदेखि सुरु भएको छ, जसको लागि चाहिँ नेपाली सेनाका 65 जना र सशस्त्र प्रहरी र नेपाल प्रहरीका 20 जना गरी 82 जनाको टोलीले चाहिँ त्यहाँ निरन्तर काम गरिरहेको भन्ने चाहिँ जानकारी प्राप्त भएको छ। यद्यपि काम निकै चुनौतीपूर्ण छ, किनभने एक त बिहानमा त्यसै पनि यहाँ बादल लागेको थियो, पानी परिरहेको थियो र मौसमले साथ दिइरहेको थिएन भने त्यहाँ जुन लेदो माटो र भौगोलिक विकटताको कारणले गर्दाखेरि चाहिँ त्यो काम गर्न निकै चुनौतीपूर्ण छ। यद्यपि त्यो प्रयास जारी छ भन्ने छ र तपाईँले भने जस्तै मित्र राष्ट्र उसबाट यो इन्डियाबाट अथवा भारतबाट आएको टोलीलाई पनि हामीले यहाँ नुवाकोटमा देखेका थियौँ र उहाँहरूसँग समन्वय गरेर चाहिँ अगाडि बढेको भन्ने सम्मको जानकारी प्राप्त भएको छ। त्यसपछिको अपडेट चाहिँ लिने क्रममै छौँ हामी मुकुन्दजी।
2: हजुर, अहिले पनि त्यो टनेलभित्र मानिसहरू रहेका छन् भनेर स्थानीय बासिन्दाहरू भन्यो भन्ने समाचारहरू आइरहेका छन्, न्यायालय पनि सुन्नुभयो ती कुराहरू कि?
3: हजुर, त्यो आइ नै रहेको छ, यहीँ आएको स्थानीयहरूले पनि कतिपयको गुनासो पनि छ कि टनेलभित्रको मान्छेहरूलाई निकाल्ने प्रयास भएन भनेर, तर वास्तवमा चाहिँ त्यसलाई भएन भनेर भन्न पनि सकिँदैन, किनभने जो एउटा मान्छेको जीवनसँग जोडिएको विषय, मान्छेको भावनासँग जोडिएको विषय चाहिँ कस्तो हुँदो रहेछ भने, जो व्यक्तिलाई पीडा भएको हुन्छ अथवा जसको आफन्त अथवा चाहिँ परिवारको सदस्य चाहिँ त्यो स्थानमा परेको हुन्छ, उसले सबैभन्दा पहिला प्राथमिकता त्यसैलाई दिन्छ
2: होइन।
3: त्यो जुनसुकै परिवारको हकमा पनि त्यो कुरा लागू हुन्छ, त्यो हिसाबले चाहिँ यहाँ आएर सबभन्दा पहिला मेरो सदस्यलाई खोजी गरिदिए हुन्थ्यो भन्ने उहाँहरूको त्यो भावनालाई पनि अन्यथा लिन भएन। तर चाहिँ खोजी कार्य चाहिँ जुन हिसाबले जुन प्राथमिकताका आधारमा चाहिँ भइरहेको छ, त्यसलाई फेरि स्वयं यहाँ जम्मा भएका आफन्त खोज्नेहरूले पनि प्रशंसा गर्नुभएको छ कि सरकारले सीमित साधनका बिच पनि कुन जुन किसिमको सक्रियता देखाएको छ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अथवा सुरक्षा निकायले समग्रमा जुन हिसाबले चाहिँ यो उद्धारको कार्यलाई अगाडि बढाएका छन् त्यसमा उहाँहरू पनि खुसी हुनुहुन्छ। तर समस्या के हुँदो रहेछ भने, जसले पनि आफ्नो परिवारको सदस्यलाई पहिला खोज्छ, त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रा सुहरू चाहिँ निकाल्ने प्रयास भएन भनेर उहाँहरूले सामान्य कुराहरू आफ्ना दुःखहरू पोख्नुलाई अन्यथा मान्न सकिँदैन। तर चाहिँ यथार्थमा चाहिँ मान्छेहरू फसेका छन् भन्ने कुरा चाहिँ अब सुन्नमा आएको छ, र त्यही कुरालाई मध्यनजर गरेर चाहिँ सरकारले प्राथमिकताका साथ, जस्तो उदाहरणकै लागि अघि मैले भने त्रिशुली थ्री थ्री डेमा चाहिँ थुप्रै फसेका छन् भन्ने गुनासो आएपछि चाहिँ त्यो विगत एक दिनदेखि नै त्यहाँ सुरुवात भइराखेको अवस्था थियो भने, आज बिहानबाट मात्र पनि त्यहाँ उसको मुख खोल्ने कामहरू चाहिँ तीव्र गतिमा भइरहेको छ। त्यसकारणले अब समस्या छ, पछिको समस्या व्यापक नभएको होइन, तर भइसकेपछि अब त्यसलाई चाहिँ सल्टाउनेतिर जानुपर्छ। र आज पनि गृहमन्त्री सुदन गुरुङ पनि उपस्थित हुनुहुन्थ्यो यहाँ, यही उसमा स्थानीयहरूले चाहिँ व्यापक रूपमा चाहिँ उहाँहरूसँग आफ्ना कुराहरू आफ्ना भनाइहरू राख्नुभयो र उहाँले पनि आश्वस्त पार्दै धैर्य गर्न अपिल गर्नुभएको छ। र यस्तो अवस्थामा अलिकति धैर्यतापूर्वक बस्नुको विकल्प पनि सायद नहुन सक्छ जस्तो लाग्छ मुकुन्दजी।
2: हजुर, यहाँले यो भन्दै गर्दाखेरि यो उद्धारका कामहरू त भइरहेका छन्, उद्धार भइसकेपछि पुनर्स्थापनाका कामहरू छन्, त्यहाँ राहत वितरण कसरी भइरहेछ छोट गरेर बताइदिनु न।
3: अब अहिले हामी चाहिँ यहाँबाट देख्दाखेरि राहत प्रक्रिया अथवा राहतको काम पनि सँगसँगै अगाडि बढाएको छ, किनभने जति पनि हेलिकप्टरहरू मैले अघि भने निजी क्षेत्रको नेपाली सेनाको हेलिकप्टरहरूको मुख्य थल हो अथवा यसलाई फोकल पोइन्ट बनाइएको छ भने, यहाँबाट जाँदाखेरि जस्तो तिनै हेलिकप्टरहरूमा खाद्य सामग्रीहरू, प्रत्येक हेलिकप्टरमा खाद्य सामग्रीहरू पठाइराखिएको छ र फर्कने बेलामा चाहिँ व्यवस्थापकका अथवा चाहिँ उद्धार गरेर ल्याइएको जस्तो व्यक्तिहरूलाई चाहिँ यहाँ राखिन्छ भने, फेरि त्यो हेलिकप्टर उड्ने बेलामा चाहिँ उद्धार सामग्रीहरू लिएर पठाइन्छ। र हामीले बाटोमा आउँदै गर्दा अथवा चाहिँ यहीँ आइसकेपछि पनि उद्धार सामग्रीहरू व्यापक रूपमा आइरहेको छ, र अघि मात्रै यहाँ अर्थमन्त्री पनि आउनुभएको छ, त्यसै गरी सूचना तथा सञ्चार मन्त्री पनि आउनुभएको छ, उहाँहरूसँग अब हामीले विस्तृत रूपमा कुराकानी गर्न अझै भ्याएका छैनौँ, र उहाँहरूसँग पनि यो अहिलेको प्रक्रियाको बारेमा राहतको कुरा सन्दर्भमा पनि कुरा गर्ने नै छौँ। जाँचमा पुनर्स्थापनाको कुरा छ, अब अहिले चाहिँ यहाँ मैले अघि पनि भने जति पनि यहाँबाट हेलिकप्टरबाट उद्धार गरेर ल्याइएका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई सुरुमा उहाँहरू सकुशल हुनुहुन्छ भने उहाँहरूलाई आफन्तको जिम्मा लगाइन्छ, यदि आफन्तहरू तत्काल उपलब्ध हुन नसकेको अवस्थामा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाइएको छ, यदि सब फेला पऱ्यो भने त्यो सबलाई व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ, र हामीले देखिरहेछौँ यहाँ थुप्रै घाइतेहरूलाई स्ट्रेचरमा राखेर पनि ल्याइरहेको हामीले देखिरहेछौँ, त्यसरी पनि ल्याइरहेको अवस्था अहिले पनि विद्यमान छ, उहाँहरूलाई चाहिँ उहाँहरूको अवस्था हेरेर चाहिँ सम्बन्धित अस्पतालहरूमा पठाउने व्यवस्था मिलाइएको छ, त्यसको लागि यहाँ एम्बुलेन्सहरू पनि स्ट्यान्ड बाई छ। सारमा भन्नुपर्दा विपत्तिको उद्धारमा सरकारले चाल्नुपर्ने कदमहरूमा चाहिँ एकदमै सक्रियता देखाएको आभास हुन्छ, जुन कुरा यहाँ देख्ने बुझ्नेहरूले पनि प्रष्ट रूपमा चाहिँ सरकारको उसलाई प्रशंसा गरेका छन्।
2: भरै
3: गर्दा गर्दै पनि अझ छिटो गर्दै हुन्थ्यो भन्ने चाहना हुनुलाई त अस्वाभाविक मान्न पनि सकिँदैन।
2: हजुर, हुन्छ निराजनजी, त्यहाँको वस्तुस्थितिबारे हाम्रा श्रोताहरूलाई जानकारी गराउनु भयो, हामी फेरि यहाँहरूसँग जोडिने छौँ, अहिलेको लागि यहाँलाई धन्यवाद।
3: धन्यवाद।
2: विद्याजी, खास गरेर अहिले जुन नुवाकोटमा बाढी पहिरोबाट भएको क्षतिका कुराहरू, त्यहाँ भएका उद्धारका विषयमा हामीले हाम्रा सहकर्मी निराजन खनालसँग कुराकानी गऱ्यौँ। अहिले त्यहाँ बाटो पनि जोडिएको अवस्था छ, वैकल्पिक बाटोको व्यवस्था गरिएको छ।
4: एकदमै, अहिले चाहिँ भोटेकोसी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल चाहिँ अहिले फेरि पुनः सञ्चालनमा आएको छ यति बेला। यो जानकारी चाहिँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चाहिँ जनाएको छ।
2: विद्याजी, यो भन्दै गर्दाखेरि त्यहाँको अवस्था कस्तो छ, सुरक्षा निकायले कसरी काम गरिरहेको छ, अहिलेको क्षतिको अवस्था के छ भन्ने विषयमा हामीसँग अहिले जोडिनु भएको छ नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काप्ले। प्रवक्ताजी, हजुर, यहाँहरू निरन्तर रूपमा लागिराख्नु भएको छ उद्धार र राहतका कामहरूमा, पुनर्स्थापनाका कामहरूमा। अहिलेसम्मको अवस्था के छ, कति क्षति भएको छ, के कति विवरण प्राप्त भएको छ?
3: तपाईँको साउन्ड एकदम बाहिर बाहिर आयो, के गर्ने?
2: हजुर, अहिले सुनिराख्नु भएको छ?
3: अहिले सुनेको छु, त भित्र मेरो सुनिन्छ।
2: हजुर, त्यो के कस्तो विवरण छ, कति क्षति भएको छ बताइदिनु न।
3: हजुर
2: हजुर,
3: अहिले अब हाम्रो निरन्तर रूपमा घटना जुन 10 गते विपद आइपऱ्यो, त्यो विपदको अहिले व्यवस्थापनको विषयमा नेपाल प्रहरी सङ्गठनको करिब 7,000+ प्रहरी कर्मचारीहरू सम्बन्धित फिल्डमै छन्। हेडक्वार्टर लगायत यहाँ चाहिँ हाम्रो समन्वय केन्द्र गरेर त्यसको सारा मोनिटरिङ गर्नेदेखि लिएर यो चाहिँ हराएका व्यक्तिहरूको विवरण सङ्कलन गर्ने, सब सङ्कलनको त्यो टेली गर्ने र सम्बन्धित व्यक्तिहरूलाई हस्तान्तरण गर्ने कामहरू निरन्तर चलिरहेको छ। अहिले पछिल्लो उसमा चाहिँ यो खोला किनारामा सब खोज्ने र सबको चाहिँ आवश्यक कानुनी प्रक्रिया पुरा गर्ने, मुचुल्का बनाउनेदेखि लिएर त्यसपछि त्यो चिज त्यो सबलाई सम्बन्धित त्यो फोटोग्राफीदेखि लिएर डिएनए, त्यसपछि त्यसको जुन यो पोस्टमार्टमको कुराहरू जुन कानुनी प्रक्रिया छन् ती पुरा गर्ने र सम्बन्धित व्यक्ति जो आउनुहुन्छ पहिचान भएका सबैहरू हस्तान्तरण गर्ने, पहिचान नभएका सबैहरूलाई कार्यविधि अनुसार चाहिँ व्यवस्थापन गर्ने सन्दर्भमा काम भइरहेको छ। अर्कोतिर राहत वितरणको कार्यक्रमहरूलाई पनि सुरक्षा प्रदान गर्ने, सहजीकरण गर्ने, समन्वय गर्ने र एकद्वार प्रणालीबाट नेपाल सरकारले जुन राहत वितरण गर्ने भनेको छ त्यो अनुसारको काम गर्ने काम गरिरहेका छौँ। अर्को होल्डिङ सेन्टरहरू नुवाकोटमा लगायत रसुवामा होल्डिङ सेन्टरहरू स्थापना गरेर त्यो होल्डिङ सेन्टरहरूको सुरक्षा व्यवस्थादेखि लिएर त्यसमा सहजीकरण समन्वयकरण गर्ने कामहरू नेपाल प्रहरीले गरिरहेको छ। र जुन नेपाल प्रहरीका केही सदस्यहरू पनि अझै हराइरहेको अवस्थाहरू छ, उहाँको परिवारहरूसँग समन्वय गरेर त्यो हराइरहेको व्यक्तिहरूको सबै डिटेल हुलियाहरू लिएर र कुन हस्पिटलमा अस्पतालमा उहाँहरू चाहिँ कोचिङ सब फेला परेको छ कि त्यो हिसाबले टेली गराएर निस्कुल आफन्तहरूलाई खबर गरेर चाहिँ व्यवस्थापन गर्ने काम गरिरहेछ भने विदेशी नागरिकको हकमा पनि चाहिँ फेला परेको विदेशी नागरिक, हराएका विदेशी नागरिकहरूको डाटाहरू तयारी गरेर त्यो अनुसारको विदेशीहरूको भेटिएको विदेशीहरूलाई सम्बन्धित दूतावासमा खबर गर्ने र हराए चाहिँ विदेशी नागरिकहरूको सन्दर्भमा खोज तलास गर्ने र त्यो भए भेटिएका सबहरूको चाहिँ यो नेपाल प्रहरीको वेबसाइटमा अपलोड गर्ने, समन्वय गर्ने, पहिचानको प्रस्तुत गराउने कामहरू व्यापक रूपमा लागिरहेछौँ। त्यसै गरी आम नागरिकको जो हराइरहनु भएको नागरिकहरू हुन्छ उहाँहरूको सन्दर्भमा पनि उहाँहरूको विवरणहरू सङ्कलन गर्ने सबै जिल्ला प्रहरी कार्यालयहरूबाट र त्यो विवरण सङ्कलन पश्चात यो जुन सब फेला परेकोसँग टेली गराएर सम्बन्धित पीडितहरूसँग समन्वय गर्ने, उहाँहरू हस्पिटलमा आउँदाखेरि हस्पिटलमा त्यो सबहरूको विवरणहरू देखाउने, डिस्प्ले गर्ने, पहिचानमा प्रयास गर्ने, सहयोग गर्ने र पहिचान पश्चात सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्ने कामहरू गरिरहेको अवस्था।
2: हजुर, इन्द्र प्रभाजी, इन्द्र मैले यहाँसँग जोड्न खोजेँ, खास गरेर यहाँहरू राहत उद्धारका कामहरू जुन चाहिँ सब व्यवस्थापनका कुराहरू नियमित रूपमा लागिराख्नु भएको छ, रसुवा क्षेत्रमा अलि कमी भयो अथवा त्यहाँ चाहिँ जसरी स्रोत साधन पुग्न पर्थ्यो त्यो पुग्न सकेन भन्ने कुराहरू आइरहेका छन्, यथार्थ के हो बताइदिनु न।
3: अलिकति राम्ररी सुनिएन।
2: अनि रसुवा क्षेत्रका कुराहरू के हुन्, रसुवा क्षेत्रमा यहाँहरू पुग्न सक्नु भएको छ कि छैन?
3: हामी रसुवामा छौँ, फर्स्ट डेदेखि नै हाम्रो रसुवामा पनि टिम पुगेको अवस्था छ, तर त्यो सम्बन्धित स्थानमा पुग्नलाई चाहिँ स्थल मार्गकै
5: स्थल मार्ग होइन हवाई मार्ग चाहिने भएको कारणले हवाई मार्गमा हामी नेपाली सैनिकसँग सेनासँग चाहिँ हामी समन्वय गरेर हेली मार्फत त्यहाँ पुगेर त्यहाँको वस्तु स्थिति बुझ्ने त्यहाँ खोज तथा उद्धारका कामहरू गर्ने सामूहिक रूपमा चाहिँ जोइन्टली गरिरहेको अवस्थाहरू छ। र यता हाम्रो अरू विवरण सङ्कलन गर्ने सब पहिचान गराउने प्रयास गर्ने सब हस्तान्तरण गर्ने त्यसै गरी जुन अघि मैले भनेका कुराहरूको सन्दर्भमा रसुवाले काम गरिरहेको अवस्थाहरू छ। बिरामीहरूको औषधि उपचारका कुराहरू, सेल्टरको व्यवस्थापनका कुराहरू, सुरक्षाका कुराहरू र अप यो जुन राहत आएका कुराहरूको व्यवस्थापनका कुराहरूमा रसुवा प्रहरीले पनि त्यसरी नै काम गरिरहेछ।
2: प्रदाज्यू हामीलाई समय दिनुभयो, खास गरेर बाढी पीडितको लागि राहत उद्धारका लागि नेपाल प्रहरीले कसरी काम गरिरहेको छ भन्ने विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुभयो।
5: आम दर्शकहरूमा एउटा आम श्रोताहरूमा म एउटा के भन्न चाहन्छु भने त्यो बाढीले बगाएर ल्याएको जुन भल थियो यो बैङ्कको त्यो चाहिँ चोरी गर्ने
2: हजुर
5: 29 व्यक्तिलाई धादिङ प्रहरीले पक्राउ गरेर कानुनमा उनी कारवाही गरेको छ भने सबको सुन लुच्दै गरेको व्यक्तिलाई समेत पक्राउ गरेर चितवन प्रहरीले कारवाही गरिसकेको छ। र यो अफवाह फैलाउने, गलत सूचनाहरू दिने, भ्रामात्मक सूचनाहरू गर्ने व्यक्तिलाई पनि पक्राउ गरेर चाहिँ त्यस्ता व्यक्तिहरूको हकमा पनि कानुनी कारवाही गर्ने कामहरूमा नेपाल प्रहरीले आफ्नो जुन टेक्नोलोजीहरूलाई प्रयोग गरिरहेको अवस्थाहरू छ।
2: हस् धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काप्ले। खास गरेर विद्याजी, जुन यस्तो अप्ठ्यारोको बेलामा केही आफ्नो क्षणिक फाइदाको लागि पनि केही व्यक्तिहरू लागिरहेका छन् शवहरूबाट गरगहना निकाल्ने अथवा हराएका मालसामानहरू लग्ने, यस्ता कुराहरू गर्नु हुँदैन र यस्ता कुराहरू प्राप्त गरेमा नेपाल प्रहरीलाई जिम्मा लगाउनुपर्छ भन्ने यी कुराहरू पनि हामी सामाजिक सञ्जाल मार्फत अथवा यस्ता सञ्चार माध्यमहरू मार्फत भनिराखेको छ।
4: हजुर हजुर। तर ती कुराहरू चाहिँ आम जनताहरू मानिसहरू चाहिँ यी कुराहरू बुझेर चाहिँ जुन सामग्रीहरू प्राप्त गर्नुहुन्छ, सामानहरू प्राप्त गर्नुहुन्छ, त्यो सामान चाहिँ सम्बन्धित निकाय वा नजिकैको प्रहरी कार्यालयमा चाहिँ बुझाइदिनुपर्छ। त्यो चाहिँ आफ्नो चाहिँ मानसिकतामा एउटा चाहिँ नागरिक भएको हैसियतले चाहिँ त्यति गर्नुभयो भने पनि थोरै भए पनि जो पीडित हुनुहुन्छ जुन ठाउँ जुन क्षेत्रमा चाहिँ जुन अहिले चाहिँ जुन समस्या आएको छ, जुन बाढीले चाहिँ ग्रस्त भएको छ, त्यहाँका जनताहरू ती समाचारहरू सूचनाहरू थाहा पाउनुभयो भने चाहिँ कति बुझेकी हुनुहुन्छ।
2: हजुर। यसै गरी रसुवाबाट उद्धार गरिएका केही व्यक्तिहरूलाई काठमाडौँमा ल्याइएको नागार्जुनमा राखिएको कुराहरू पनि आइरहेको छ।
4: एकदमै। रसुवाबाट चाहिँ उद्धार गरी ल्याइएकालाई चाहिँ अस्थायी बसोबासका लागि यति बेला नागार्जुन स्थित येल्लो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएकालाई चाहिँ अहिले येल्ला गुम्बामा राख्ने गरी व्यवस्था मिलाइएको छ।
2: हजुर। अब यस्तो विपदको घडीमा जुन बाढी पहिरो आयो त्यसले चाहिँ धेरै धनमालको क्षति गरेको छ, वस्तुभावहरू पनि बगाएको अवस्था छ, मानवीय क्षति भएको छ, अझै पनि चाहिँ उद्धार हुन सकिरहेको छैन, यो अवस्थामा स्वास्थ्य समस्याहरू पनि आउन सक्छन्, यसलाई कसरी व्यवस्थापन भइरहेको छ भन्ने सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई सोधेका छौँ।
6: जुन भदौ 10 दुःखद घटना जुन हुन गयो, जसका कारणले रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायतका जिल्लाका तल्लो तटीय क्षेत्रमा बस्नुभएको व्यक्तिहरू प्रभावित हुनुभयो। त्यसलाई मध्यनजर गरेर तत्काल त्यसलाई उद्धार गर्ने, घाइतेहरूको उपचार प्रबन्ध गर्ने कामहरू त्यही दिनबाट सुरु भएको अवस्था हो। अहिले घाइतेहरूको उपचारहरू विभिन्न अस्पतालहरूमा भइरहेको छ। त्यही स्थानीय रूपमै अस्पतालहरू व्यवस्थापन गरेर, सामग्रीहरू व्यवस्थापन गरेर भएको छ भने अर्को चाहिँ पछिल्लो समय अब हामीले हेरिरहेका छौँ, देखिरहेका छौँ, सबैजना त्यसमा अध्यावधि पनि हुनुहुन्छ। हामीले त्यहाँ स्थानीय रूपमा सूचना सम्प्रेषण गर्ने, सबैलाई सजग गराउने, समुदायको सहभागिता खोज्ने लगायतका कामहरू पनि गरिरहेका छौँ। अर्को मृत व्यक्तिहरूको शवहरूलाई एकत्रित गर्ने, त्यसलाई व्यवस्थापन गर्ने पाटोमा पनि कामहरू भइरहेको अवस्था छ। यो तत्कालको त्यो घटना भएको एक दिन दुई दिनभित्र गर्ने विषयका अतिरिक्त भोलिका दिनमा, किनभने मानिसहरूको बसोबास छैन, वासस्थान छैन, पानीका स्रोतहरूमा समस्या, खानपानमा समस्या, आवत जावतमा समस्या, अरू दैनिक जीवनमा धेरै कुराहरूले समस्या भएको अवस्थामा हामी सानो ठाउँमा धेरै मानिसहरू बस्न सक्ने, सरसफाइमा समस्या हुन सक्ने, पोषणका कुराहरूमा समस्या हुन सक्ने, बालबालिका, ज्येष्ठ नागरिक, महिलाहरू सबैलाई स्वास्थ्यका विशेष रूपमा ख्याल गर्नुपर्ने अवस्था छ देखिन्छ। भोलिका दिनमा आउन सक्ने जटिलताहरूलाई मध्यनजर गरेर र अहिले तत्काल विभिन्न स्वास्थ्य सेवा लिइरहनु भएको, विभिन्न औषधि खाइरहनु भएको व्यक्तिहरूलाई पनि मध्यनजर गरेर सेवा प्रवाह गर्ने कुरा, सेवा निरन्तर गर्ने कुरा मा सहजीकरण भइरहेको छ स्थानीय रूपमा भने। भोलिका दिनमा अब यो विभिन्न जनावरहरू पनि बगेर गएको अवस्था छ, आफ्नो घर वरिपरि उहाँहरू जहाँ बस्नु भएको छ त्यहाँ वरिपरि पनि धेरै कुरा कुहिने कुराहरू आएर जम्मा भएर बसेको छ। त्यसले ल्याउन सक्ने जनस्वास्थ्यका विभिन्न किसिमका स्वास्थ्य समस्याहरूलाई मध्यनजर गरेर त्यसको निराकरण गर्ने र मानिसहरूलाई विभिन्न सेल्टरहरूमा राखेर व्यवस्थापन गर्दाखेरि सानो ठाउँमा मानिसहरू बस्दा एकअर्कामा रोग सर्ने विषयहरूलाई पनि मध्यनजर गरेर व्यवस्थापन गर्ने काममा स्वास्थ्य मन्त्रालयले सम्बन्धित सबै निकायसँग समन्वय गरिरहेको छ। अर्को अब जनधनको क्षति हुनुका अतिरिक्त हामी कति घाइते भएका उपचार गर्ने क्रममा त्यो भयावह दृश्य देखेर र अब अलिकति समय बित्दै गएपछि मानसिक रूपमा पनि अलि विक्षिप्त हुने, मानसिक स्वास्थ्य समस्या पनि बढी आउन सक्ने कुरालाई मध्यनजर गरेर मनोसामाजिक परामर्श लगायतका विषयहरूमा हामीले स्थानीय रूपमा पनि केन्द्रीय रूपमा पनि सहजीकरणहरू गरिराखेका छौँ।
2: हजुर,
6: त्यसमा स्वास्थ्य मन्त्रालयले 1115 नम्बरको हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ। 1115 नम्बरको हटलाइनमा नम्बरमा जोसुकैले जतिखेर पनि 24 घन्टा फोन गरेर स्वास्थ्य सम्बन्धी परामर्श दिन सक्नुहुन्छ। अर्को कुनै पनि मानसिक परामर्श, स्वास्थ्य सम्बन्धी परामर्श लिनु पर्यो, कुनै पनि बालबालिकाहरूलाई थप सहयोगको लागि सहजीकरण गर्नु पर्यो भने पनि त्यसका लागि पनि हटलाइन नम्बरहरू सञ्चालनमा छन्। मनोसामाजिक परामर्शका लागि 1166 नम्बरको हटलाइन, 1166 नम्बरको हटलाइनमा फोन गर्न सकिने व्यवस्था गरिएको छ। अर्को बालबालिकाहरूका लागि थप चाहिने मनोसामाजिक परामर्श, मनोसामाजिक सहजीकरण लगायत अरू कुराहरूमा पनि सहजीकरण गर्नलाई 1098 नम्बरको अर्को हटलाइन नम्बर छ, त्यसमा पनि सहजीकरण गर्न सकिन्छ। यसका अतिरिक्त सरकारका विभिन्न निकायहरूबाट सम्बन्धित क्षेत्रसँग जोडिएका विषयहरूमा सहजीकरण गर्नका लागि अरू पनि हटलाइन नम्बरहरू सञ्चालनमा छन्, त्यसबाट पनि हामीले व्यवस्थापन गर्न सक्छौँ। अहिलेका लागि स्थानीय रूपमा विभिन्न ठाउँमा जहाँ स्वास्थ्य संस्था बगेको छ, जहाँ स्वास्थ्य कर्मीहरू बगेको छ, ती ठाउँमा वैकल्पिक स्वास्थ्य संस्था, स्वास्थ्य सेवा प्रवाहको प्रबन्ध भएको छ। स्वास्थ्य कर्मीहरू पनि थप परिचालन भएको छ, विभिन्न मेडिकल टिमहरू परिचालन भएका छन् स्थानीय रूपमा। स्थानीय रूपमा व्यवस्थापन हुन नसकेका बिरामीहरूलाई एम्बुलेन्स मार्फत, हेलिकप्टर मार्फत काठमाडौँका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज वीर अस्पताल, ट्रमा सेन्टर, नेपाल प्रहरीको अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल लगायतका विभिन्न अस्पतालहरूमा ल्याउने गरी सबै प्रबन्ध भएको छ।

0: चाहिँ चाँडै रिज्युम गर्ने कुरा धेरै ठाउँमा गरिसकेका छौँ। केही केही ठाउँहरूमा अझै पनि हामीलाई चुनौतीपूर्ण छ, त्यही ठाउँहरूमा हामी काम गर्दै छौँ। त्यसका अतिरिक्त हामीलाई सबैभन्दा अलिक बढी गाह्रो भएको अब अलिक पछिल्लो समय देखिएको अवस्था भनेको धेरै सबहरू छन्। रसुवाको टिमुरेदेखि तल नवलपरासीसम्मका तटीय क्षेत्रहरूमा यत्र तत्र हामीले धेरै सबहरू देखिरहेको, त्यसलाई कलेक्सन गर्ने, त्यसलाई व्यवस्थापन गर्ने त्यो ठुलो सङ्ख्यामा छ, त्यसको व्यवस्थापनमा लागेका छौँ। मानिसहरूको सबका अतिरिक्त जनावरहरूका सबहरू पनि छन्, ती सबहरूलाई समयमा व्यवस्थापन गर्न सकियो भने जनस्वास्थ्यका भोलि आउन सक्ने जटिल समस्याहरूलाई हामीले रोक्न समयमै रोक्न सक्ने खालको अवस्था हुन्छ। त्यसमा हामी बढी केन्द्रित छौँ। घाइते उपचार गर्नुपर्ने बिरामीहरूको तुलनामा त्यो सङ्ख्या बढी छ। मनोसामाजिक रूपमा परामर्श गर्नुपर्ने, सहजीकरण गर्नुपर्ने र यातायातहरू नियमित नभएको अवस्थामा हरेक गाउँ हरेक टोल टोलसम्म सेवा पुर्याउने कुराहरूलाई जोड्ने कुरा त्यसलाई अलिकति चुनौतीपूर्ण छ, त्यसमा हामी लागिरहेका छौँ। हामी सबैलाई अनुरोध के गर्छौँ भने एकले अर्कालाई सहयोग गरौँ, यो विपदको घडीमा त्यहीँ नजिकै रहनुभएको एउटा छिमेकीले अर्को छिमेकीलाई सहयोग गरौँ, एउटा गाउँकोले अर्को गाउँलाई सहयोग गरौँ, त्यो भयो भने अलिकति सहज हुन्छ। सरकारका सबै निकायहरू लागिरहेको अवस्था छ, गरिरहेको अवस्था छ, हामी सबै संवेदनात्मक रूपमा प्रयासहरू गरिरहेका छौँ। हामी आशा गरौँ यो दुःखद घडीमा हामीले धेरै हुन सक्ने जनधनको क्षतिलाई सकेसम्म न्यूनीकरण गर्ने प्रयासहरू हाम्रा सफल हुँदै जान्छन्, हामी त्यो प्रयासहरूमा लागिरहेछौँ।
1: सर इन्द्र, यहाँले सबको प्रसङ्ग उठाउनु भयो नि, सब व्यवस्थापनका कुराहरू गर्दै गर्दाखेरि हामीसँग पर्याप्त मात्रामा चाहिने सामग्रीहरू छ कि छैन त्योसँग सम्बन्धित?
0: यस्तो हुन्छ, हामीले उपचार प्रबन्धका लागि स्वास्थ्य सेवाका लागि सबै कुराहरू तयारी गरेर राखिएको हुन्छ। हामीलाई त्यस्तो घटनाहरू घट्दाखेरि कतिसम्म सबहरू हुन सक्छन्, त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा त्यसको भण्डारण, त्यसको ढुवानी, त्यसको पहिचान, त्यसको समयमा व्यवस्थापन लगायतका पाटाहरू रहन्छन्। त्यसको एउटा अनुमानित सङ्ख्याका हिसाबले विगतको तयारी भएको हुन्छ, तर यो स्तरको यति धेरै मानिसहरूको एकैचोटि मृत्यु हुने त्यति नजिकै त्यति सानो ठाउँमा सबैको सब राखेर व्यवस्थापन गर्ने कुराहरूमा हामीलाई सबै सामग्री पर्याप्त भएको अवस्था अहिलेलाई छैन। हामीले थप व्यवस्थाहरू विकल्पहरूमा काम गरिरहेका छौँ, खोजिरहेका छौँ, गरिरहेका छौँ। हामीलाई धेरै सबहरू अलिक समय राख्नुपर्ने अवस्था भयो भने त्यो हामीले राख्न सक्ने अवस्था अलिक गाह्रो छ। त्यही भएर सरकारले अहिले सब व्यवस्थापन सम्बन्धी निर्देशिका नै संशोधन गरेर त्यसको व्यवस्था वैकल्पिक व्यवस्थाहरूमा कामहरू भइरहेको छ। हामी भोलि हुन सक्ने सम्भावित जोखिमहरूलाई कम गर्ने कुरामा बढी केन्द्रित भएर भइसकेको जोखिमबाट हामी बाहिर निस्किने गरी कसरी जान सकिन्छ भन्ने पाटोमा काम गर्दैछौँ।
1: डाक्टर साहब इन्द्र, यहाँले यो भन्दै गर्दाखेरि धेरै सबहरूको पहिचान पनि हुन सकेको छैन, देशका विभिन्न ठाउँबाट आएका व्यक्तिहरू त्यो घटनामा परेका छन्, उहाँहरूको व्यवस्थापनको कुरा गर्दै गर्दाखेरि कसरी गरिराख्नु भएको छ?
0: त्यसको लागि हामीले विपद जोखिम न्यूनीकरण प्राधिकरणबाट त्यसको वेबसाइटहरूमा विवरणहरू पनि हालिराखिएको छ। हामीले जहाँ सबहरू छन् त्यसमा सबै सुरक्षाकर्मीहरूका संयन्त्रहरू पुरै परिचालन भएर त्यसको खोजी कार्य र त्यसको अब व्यवस्थापन गर्ने पाटोहरूमा तीव्रतर रूपमा काम भइरहेको छ। हामीलाई त्यसको लागि पहिचानका लागि चाहिने सामग्रीहरू, त्यसका लागि चाहिने जनशक्तिहरू, त्यसको पनि देशैभरि जहाँ जहाँ उपलब्ध छ ती सबैलाई समन्वय गरेर हामीले स्थानीय रूपमा पठाउने व्यवस्थापन गर्ने कामहरू गरिरहेका छौँ। यद्यपि यो हाम्रो लागि धेरै चुनौतीपूर्ण छ, हामीले परिकल्पना गरे भन्दा पनि निकै ठुलो विपत्ति।
1: यहाँहरूले चितवनमा सबहरू गाड्ने कुरा गर्नुभएको छ, अन्य ठाउँमा पनि त्यस्तै किसिमको व्यवस्थापन गर्दै
0: हिजो नेपाल सरकारबाट त्यही निर्णय भएअनुसार, निर्देशका त्यसै अनुसार स्वीकृत भएअनुसार हामीले ठुलो मात्रामा भएका सबहरू हामीले लामो समय राखेर गर्न थाल्यौँ भने त्यसले अरू समस्याहरू ल्याउने खालको हुन्छ। त्यसलाई व्यवस्थापन गर्ने र अरू भोलिका दिनमा आउन सक्ने धार्मिक, सांस्कृतिक, अरू कानुनी जटिलताहरूलाई पनि कम गर्ने उपायहरू गर्दै सबहरूलाई व्यवस्थापन गर्ने, सबहरूको नमुनाहरू राख्ने, उहाँहरूको पहिचान हुन सकेका सबहरूलाई सकेसम्म चाँडो व्यवस्थापन गरेर आफन्तहरू आउनुभएको छ भने उहाँहरूलाई बुझाउने, अब नभएका त्यसरी रहेका ठुलो मात्रामा सबहरूलाई पछिल्लो समय स्वीकृत भएको निर्देशिका अनुसार व्यवस्थापन गर्ने गरी लागिरहेका छौँ।
1: हजुर, सङ्क्रमण पछिको जुन महामारी हुनसक्छ भन्ने आकलन गरिएको छ, त्यसको लागि पूर्व तयारी पनि गरिराख्नु भएको छ, कस्तो तयारी छ पूर्व तयारी?
0: त्यसको लागि हामीले एकदमै तयारी गरेका छौँ। त्यसका लागि हामीले चाहिने सामान, जनशक्ति, अरू व्यवस्थापनहरू राम्रोसँग समन्वय गर्ने गरी सबै संयन्त्रहरू परिचालन गरेका छौँ। त्यसबाट भोलिका दिनमा कुनै पनि रोगहरू नफैलियोस्, विशेष रूपमा पानीको स्रोतहरू प्रदूषित भएर, खानेकुराहरू प्रदूषित भएर, सरसफाइहरू राम्रोसँग हुन नसकेर, धेरै कुहिने बिग्रिने चिजहरू

0: आफ्नो घर वरिपरि नजिकमा आएर मानिसहरू सानो ठाउँमा बस्दाखेरि बासको कुराले अरू कुराले पनि बिरामी नहुन् भन्ने कुरामा पनि केन्द्रित रहेर पोषणको कुरा, मानिसलाई मानसिक शारीरिक रूपमा आरामको कुरा, यी कुराहरूमा केन्द्रित भएर र इनकेस कसै गरी कुनै तयारी गर्दा गर्दै पनि कहीँ कतै कुनै सङ्क्रमण भइहाल्यो, कुनै विपद भइहाल्यो भने त्यसको समयमा पहिचान गर्न सक्ने गरी त्यो हामीले निगरानी प्रणालीहरू पनि चुस्त दुरुस्त राखेका छौँ। त्यसको परीक्षण, उपचार, प्रबन्ध सबैलाई सहजीकरण गर्ने गरी तयारी अवस्थामा राखिएको छ। हामी सबैलाई यस्तो विपदको घडीमा सबै सजग हुन, सहयोग गर्न र यस्तोमा विशेष रूपमा अलिक जोखिममा भएका वर्गहरू जो हुनुहुन्छ, बालबालिका, महिला वर्ग, सुकेरी महिलाहरू जो हुनुहुन्छ अथवा गर्भवती महिलाहरू जो हुनुहुन्छ, ज्येष्ठ नागरिक जो हुन्छ, जो बिरामी हुनुहुन्छ, अशक्त व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूलाई पनि विशेष ख्याल गरिदिने गरी हामीले सबैलाई अनुरोध पनि गरेका छौँ। त्यसै अनुसार हामीले कामहरू पनि गर्दै गरेको अवस्था छ।
1: हुन्छ डाक्टर साहब, सबै दिनु यहाँलाई धन्यवाद।
0: हस् धन्यवाद। नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। नेपाल सरकारले बाढी पीडितहरूको लागि कसरी स्वास्थ्य सेवा दिइरहेको छ, कसरी त्यसको व्यवस्थापन गरिरहेको छ भन्ने विषयमा जानकारी दिनुहुँदै
2: विद्याजी, हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्तासँग पनि कुराकानी गरेका छौँ। अब यसै बिच सब व्यवस्थापनका कुरा पनि उहाँले भन्नुभयो।
3: एकदमै चितवनमा चाहिँ रसुवाको विनाशकारी बाढीमा परी चितवनमा सङ्कलन भएर पहिचान नखुलेका तथा व्यवहारिसे सबको व्यवस्थापन गरिने भएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार पहिचान हुन नसकेका सबलाई डिएनए नमुना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा चाहिँ अभिलेख राख्दै भरतपुर महानगरपालिका एक देवीघाट स्थित खुला स्थानमा व्यवस्थापन गर्न लागेको छ।
2: विद्याजी, पक्कै पनि यहाँले भने जस्तै त्यसको व्यवस्थापन गरिएको छ र यो व्यवस्थापन सँगसँगै राहत उद्धारका कामहरू पनि भइरहेका छन्। यहाँले भने जस्तै रसुवाबाट उद्धार गरी ल्याइएका अस्थायी बसोबासका लागि नागार्जुनको एलो गुम्बा पनि केही व्यक्तिहरूलाई राखिएको छ। त्यहाँ कस्तो अवस्था छ, कसरी व्यवस्थापन गरिएको छ, यो विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुशीला अधिकारी। अधिकारीजी, स्वागत छ कार्यक्रममा। हेलो हेलो।
4: हजुर, धन्यवाद।
2: हजुर, अब अहिले यो अप्ठ्यारो परिस्थितिमा सबैले सहयोग गर्नुपर्छ, सबैले लाग्नुपर्छ, यसै गर्दाखेरि यहाँले पनि त्यो क्षेत्रका व्यक्तिहरूलाई उद्धारमा आएका गरिएका व्यक्तिहरूलाई सहयोग गरिराख्नु भएको छ, कसरी व्यवस्थापन गर्नुभएको छ उहाँहरूलाई?
4: त्यो चाहिँ हाम्रो नागार्जुन नगरपालिकामा रसुवा समाज यहीँ नागार्जुन नगरपालिकामा बस्ने भएर यो गुम्बामा उद्धार गरेर ल्याइएको छ। यसमा चाहिँ कस्तो छ भने कतिपय चाहिँ घर परिवारै टुटेका बालबच्चाहरू र आमा बुवाहरू, बच्चाहरू टुटेका आमा बुवाहरू पनि हुनुहुन्छ, त्यो ठ्याक्कै पहिचान भइसकेको छैन, अहिले उद्धारको क्रममा छ। मान्छे देख्दा त्यहाँ लगभग हेर्दाखेरि 300 जति उद्धार गरेर ल्याएको देखिन्छ। हाम्रो मैले प्रहरीसँग लिएको डाटा र सिडिओ साहबसँग लिएको डाटामा चाहिँ 70 हिजो बेलुका त्यहीँ बस्नुभएको अवस्था छ।
2: हजुर, यहाँले यो भन्दै गर्दाखेरि अगाडि हजुर
4: आवश्यकता परेमा नगरपालिकाले व्यवस्थापन गरेको छ। खाद्यको कुरामा विभिन्न सङ्घ संस्था सिडिओ अफिसले चाहिँ पूर्ण रूपमा त्यहाँ ल्याएको छ। महानगर पनि सहयोग छ, महानगरले अहिले अभाव भएको ग्यासहरू चाहिँ उपलब्ध गराउनु भएको छ र उहाँहरूलाई कुनै कुराको पनि अभाव हुन नदिनलाई अहिले तत्काललाई चाहिँ रेस्क्यु गरेर ल्याएका व्यक्तिहरूलाई व्यवस्थापन गरिएको छ।
2: उहाँसँग जोडिएका स्वास्थ्य सम्बन्धी कुराहरू हुनसक्छन्, स्वास्थ्य समस्याहरू पनि हुनसक्छन्, घाइतेहरू हुनसक्छन्, त्यसको लागि नगरपालिकाले कसरी व्यवस्थापन गरिरहेको छ, सहजीकरण गरिरहेको छ?
4: हाम्रो नगरपालिकामा आफ्नै नगर हस्पिटल छ, त्यही नगर हस्पिटलको मेडिकल टिमलाई हामीले खटाएका छौँ। हिजो उहाँहरू रेस्क्यु भएर आउनुभएदेखिको अहिले पनि लगातार उहाँहरूको चेक जाँच र उहाँहरूलाई आवश्यक सरसल्लाह अन्त हस्पिटल पठाउनु पर्ने भए हस्पिटल पठाउने काम नगरपालिकाले गरिरहेको छ।
2: हामीले समय दिनुभयो, यहाँलाई धन्यवाद।
4: हस् हस्, थ्याङ्क यू। हस्,
2: उहाँ हुनुहुन्थ्यो सुशीला अधिकारी, कार्यवाहक नगर प्रमुख नागार्जुन नगरपालिकाको। त्यहाँ चाहिँ रसुवाबाट ल्याएका व्यक्तिहरूलाई पनि उद्धार गरेर राखिएको छ अथवा सेल्टरमा राखिएको छ, त्यहाँ घाँसबासको व्यवस्था गरिएको छ र नगरपालिकाले स्वास्थ्य उपचारको व्यवस्था पनि गरेको बताउनुभयो विद्याजी।
3: एकदमै, त्यसै गरी रसुवाको भोटेकसी नदीमा आएको बाढीपछि हराइरहेका मध्य प्रदेशका 171 मध्ये आजसम्म 22 परिवारको सम्पर्कमा आएका छन्।
2: हजुर, यो भन्दै गर्दाखेरि अहिलेको अवस्थामा रसुवामा धेरै व्यक्तिहरू बाहिरी जिल्लाबाट गएकोले गर्दाखेरि पहिचान हुनु पनि नसकेको स्थिति छ। एउटा सुगत खमरकी व्यक्तिहरू पहिचानमा पनि आएका छन्, सम्पर्कमा पनि आएका छन्, बेपत्ताहरूको खोजी कार्य पनि जारी रहेको छ। यही बिचमा विभिन्न दात्री संस्था, अन्तर्राष्ट्रिय निकाय र छिमेकी देशहरूले सहयोग मात्र गरिरहेका छैनन् कि राष्ट्रपति पौडेल, रामचन्द्र पौडेललाई चिनिया राष्ट्रपतिको संवेदना तथा सहानुभूति सन्देश पनि आएको छ। उहाँले चाहिँ चिनिया राष्ट्रपति सी चिन फिङले राष्ट्रपति रामचन्द्र पौडेललाई संवेदना सन्देश पठाउँदै नेपाल चीन सीमा क्षेत्रमा गएको विनाशकारी पहिरो तथा बाढीजन्य विपदप्रति सहानुभूति पनि व्यक्त गर्नुभएको छ। राष्ट्रपति सीले चिनिया सरकार र चिनिया जनताको तर्फबाट विपदमा ज्यान गुमाउनेप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवार, घाइते तथा विपद प्रभावित क्षेत्रका जनताप्रति हार्दिक संवेदना र सहानुभूति पनि व्यक्त गरेको समाचारहरू छन्। हामी फेरि 4 बजेको समाचारपछि निरन्तर उपस्थित हुनेछौँ। अहिलेको कार्यक्रमबाट प्राविधिक सहकर्मी मिनर्व भट्टाचार्य, सहकर्मीहरू अर्जुन श्रेष्ठ, रुक्मिणी पोखरेल, सरोज रिजाल, रमेश भट्ट, कुसाथमा विद्या चौधरी र मुकुन्द भण्डारी बिदा हुन्छौँ। नमस्ते।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाउ।
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
4: झन्डु आयुर्वेद,
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01 45 30 418।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। रसुवा भोटे कोशी नदीमा आएको बाढीमा परि 626 जनाको मृत्यु भएको पुष्टि। मृतकको संख्या बढ्न सक्ने अनुमान। रसुवा र नुवाकोटका विद्युत उत्पादन गृहमा फँसेकाहरूको उद्धारका लागि भारत र चीनको टोली परिचालन। धुन्चेमा अलपत्र यात्रुलाई सम्पर्क मार्ग स्थल मार्गबाट उद्धार गरिँदै। बाढी प्रभावित मानिसका लागि सरकारले सुरु गरेको राहत कोषमा रकम सङ्कलन हुने क्रम जारी। संक्रमणको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन चिकित्सकको आग्रह। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झना गरी परम्परागत गाई जात्रा पर्व मनाइँदै। र नेपालको विपत्तिपछि भारतले आफ्ना हिमनदीमा निगरानी गर्दै। अब समाचार विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान 10 बजेसम्म 626 जनाको शव फेला परेको छ। प्राधिकरणका अनुसार रसुवामा 13 जना, नुवाकोटमा 51 जना, धादिङमा 45 जना, गोर्खामा 48 जना, नवलपरासी पूर्वमा 158 जना, चितवनमा 233 जना, तनहुँमा 31 जना र नवलपरासी पश्चिममा 47 जनाको शव फेला परेको हो। बाढीमा परि 2,426 जना सम्पर्कविहीन रहेका छन्। नेपाल प्रहरी 27 जना, नेपाली सेना 45 जना, सशस्त्र प्रहरी बल नेपाल 13 जना, भन्सार कार्यालयका 15 जना, अध्यागमन कार्यालयका 4 जना, रसुवामा 562 जना, नुवाकोटमा 115 जना, जलविद्युत आयोजनाहरूमा 933 जना, मकवानपुरमा 65 जना, विदेशी नागरिक 517 जना, नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक 127 जना र लाङटाङ राष्ट्रिय निकुञ्जमा 3 जना सम्पर्कविहीन भनेको पछिल्लो सूचना छ। हालसम्म 4,451 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 191 जना र हवाई उद्धार 517 जनाको गरिएको छ। रसुवा स्थित त्रिशुली 3A जलविद्युत आयोजनाको टनेलभित्र फँसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत 2 दिनदेखि प्रयास जारी राखेको छ। सोही क्रममा आज बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ। टनेलभित्र मानिसहरू फँसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पछ्याउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो। सुरुङको मुख खोतल्ने र खोजी कार्यलाई द्रुत गति दिनका लागि हिजो रातिदेखि नै नेपाली सेनाका 62 जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका 20 जना गरी कुल 82 जनाको संयुक्त टोली निरन्तर खटिएको छ। सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ। भोटे कोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विद्युत उत्पादन गृहका सुरुङमा फँसेका मानिसहरूको उद्धारका लागि सरकारको समन्वयमा भित्र मित्र राष्ट्र भारत र चीनको टनेल रेस्क्यू टिम परिचालन गरिएको छ। नेपाली सेनाले आफ्नै स्रोत र साधनबाट सुरुङमा फँसेका नागरिकहरूको खोज तथा उद्धार कार्य जारी राखे पनि मुख थुनिएका सुरुङहरूमा फँसेका जीवित नागरिकहरूको उद्धार र मृतकहरूको शव पहिचानका लागि डिएनए परीक्षण तथा शव गृह व्यवस्थापनका लागि भारत र चीनको सहयोग लिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले रेडियो नेपाललाई जानकारी दिनुभयो।
1: हाम्रै सुरक्षा निकायहरूबाट हामीले प्रभावकारी ढङ्गले रेस्क्यू सम्बन्धी कामहरू, उद्धारको कामहरू, खोजका कामहरू अगाडि बढाइरहेका छौँ। तर कतिपय अवस्थाहरू कस्ता छन् भने टनेलभित्र फँसेको अवस्था, टनेलको मुख टालिएको अवस्था, अनि बडिजहरू भेटिएको छ, ती बडिजहरूलाई आइडेन्टिफाई गर्नलाई डिएनए परीक्षण गर्नुपर्ने अवस्था, र कतैभित्र कुनै ठाउँमा अझै पनि जीवित नेपालीहरू, विदेशी नागरिकहरू हुनुहुन्छ कि भनेर उहाँहरूलाई पत्ता लगाउनुको लागि लिडार प्रविधिको अवस्था, हामीसँग कति लिडार छन् र कति लिने, कति सहयोगमा लिने, माग्ने भन्ने खालका कुराहरू लगायत प्राप्त भएका डेड बडिजहरूलाई हामीले सुरक्षित तरिकाले राख्नको लागि हामीलाई मोर्चुरीहरूको पनि आवश्यकता, ठुलो आवश्यकता भएको अवस्था लगायतलाई दृष्टिगत गरी जहाँ जहाँ हाम्रो क्षमताले नभ्याउने अवस्था छ त्यहाँ त्यहाँ सहयोगको लागि हामीले अनुरोध गर्ने, समन्वय गर्ने काम भइरहेको छ। र भारतबाट र चीनबाट पनि त्यो टनेल रेस्क्यु टिमहरू परिचालन भइरहेको अवस्था छ अहिले तत्काल, र अरू पनि आवश्यकता अनुसार हामीले सहयोगको लागि समन्वय गरिरहेका छौँ।
0: भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार राहत तथा पुनस्थापनाका लागि भारत चीन लगायतका देशहरू तथा विभिन्न अन्तर्राष्ट्रिय दात्री निकाय र संस्थाहरूबाट सहयोग प्राप्त भइरहेको जानकारी परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता पौडेलले दिनुभयो।
1: विभिन्न मित्र राष्ट्रहरूले हामीलाई सहयोगको प्रतिबद्धता अनाउन्स गर्नु भएको छ, घोषणा गर्नु भएको छ, र विभिन्न देशहरूबाट दात्री निकायहरू, विकास साझेदारहरू, त्यस्तै विभिन्न सङ्घ सङ्गठनहरूबाट पनि सहयोगका प्रतिबद्धताहरू प्राप्त भएका छन्। हामीले त्यसलाई नोट गर्ने र सूचीमा राख्ने काम गरेका छौँ।
0: अर्थ मन्त्रालयका अनुसार भारत सरकारबाट हालसम्म 3 चरणमा 57.5 टन मानवीय सहायता तथा औषधि प्राप्त भएको छ भने चीन सरकारले 30 वटा बेली ब्रिज र 2000 शव व्यवस्थापनका लागि एयर टाइट ब्याग पनि सहयोग गर्ने भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ताका अनुसार भोटेकोशी नदीको बाढीमा परेका विभिन्न देशका 120 भन्दा बढी विदेशी नागरिकको उद्धार गरिसकिएको छ, तर अझै पनि 500 हाराहारीमा विदेशी नागरिक हराइरहेका छन्। रसुवाका बाढी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले सुरु गरेको प्रधानमन्त्री राहत कोषमा हाल विभिन्न क्षेत्रबाट रकम सङ्कलन हुने क्रम जारी छ। युरोपियन कमिसन अध्यक्ष उर्सुला फन डर लायनले युरोपका तर्फबाट नेपालमा मानवीय सहायताका लागि 20 लाख युरो प्रदान गर्ने घोषणा गर्नुभएको छ। यसै गरी नेपाल क्रिकेट सङ्घ क्यानले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत उद्धार र पुनस्थापनाका लागि 30 लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। क्यानका सचिव पारस खड्काले आज प्रेस विज्ञप्ति मार्फत विपदबाट प्रभावित नागरिकहरूको राहत उद्धार तथा पुनस्थापनाका लागि सङ्घका तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभएको हो। चिनिया राष्ट्रपति सी जिनपिङले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई आज समवेदना सन्देश पठाउनु भएको छ। आफ्नो सन्देशमा चिनिया राष्ट्रपति सीले चीन र नेपाल बीचको केरुङ रसुवा सीमा नाका क्षेत्रमा हालै गम्भीर विपद आएको, जसले ठूलो जनधनको क्षति पुर्याएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएको उल्लेख गर्दै यसबाट नेपाल र नेपाली जनतालाई परेको पीडाले आफूलाई दुखी बनाए को उल्लेख गर्नुभएको छ। रसुवाको भोटेकोशी बाढीमा मृत्यु भए बगेर चितवनसम्म पुगेका शव समाधिस्थ गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले शवहरू दुर्गन्धित बन्दै गएपछि संक्रमण फैलिन नदिन समाधिस्थ गर्ने निर्णय गरिएको हो। जिल्लामा नारायणी र त्रिशुली नदी किनारबाट संकलित 233 शवमध्ये 4 वटाको मात्रै पहिचान भएको छ भने बाँकी 229 शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका प्रमुख जिल्लाधिकारी गणेश अरियालले जानकारी दिनुभयो। उहाँका अनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्थाहरू तथा नदी तटबाट सङ्कलन गरिएका शव र शवका अवशेषहरू सर्न थालेका छन्। तीमध्ये केही शव अब पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्। तत्कालीन व्यवस्थापकीय प्रबन्ध मार्फत राखिएका शवहरू दुर्गन्धित बन्दै गएपछि स्वास्थ्य संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय अनुसार जिल्ला सुरक्षा समितिको बैठकले शव जमिन मुनि गाडिने निर्णय गरेको प्रमुख जिल्लाधिकारी अरियालले बताउनुभयो। चिकित्सकहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समय बित्दै गएसँगै संक्रमणको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। अब बिस्तारै मृत्यु भएका मानिस तथा जनावरको शरीर कुहिन थाल्ने र यसले दुर्गन्ध तथा रोग फैलाउन सक्ने भन्दै सतर्क रहन चिकित्सकहरूले आग्रह गरेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
2: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। भोटेकोशी बाढीका कारण अवरुद्ध मुङ्लिन काठमाडौँ सडक खण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार गत बुधबार भोटेकोशी नदीमा आएको बाढीपछि अवरुद्ध उक्त सडक खण्डमा आज बिहान 6 बजेदेखि सवारी साधनलाई गन्तव्यतर्फ जान दिइएको हो। भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ टोखा छहरे गडखार पुल आप्रा नर्जा लाच्याङ सरमथली पाटी खर्क हुँदै बोगटी टार कालिका स्थान धुन्चेसम्मको सडक खण्डमा 4 पाङ्रे साना सवारी साधन चलाउन मिल्ने गरी सडक सञ्चालनमा आएको हो। उक्त खण्ड सञ्चालनमा आएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको प्राधिकरणले जनाएको छ। उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावितलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। हवाई मार्गबाट तत्काल उद्धार सम्भव नभएपछि प्रदेश सरकारले सडक तथा पैदल मार्गको विकल्प प्रयोग गरी अलपत्र नागरिकलाई सुरक्षित रूपमा काठमाडौँ ल्याउन थालेको हो। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुङलिङका कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध भएका छन्। आज बिहान कालीगण्डकी गाउँपालिका 4 स्थित पाती खोलामा आएको बाढी तथा वडा नम्बर 2 राक्सेमा माथिबाट खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र यात्रुलाई स्थल मार्गबाट पनि उद्धार कार्य जारी छ। धुन्चेमा रहेका तीर्थयात्री पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यकामा ल्याउने व्यवस्था मिलाएको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका 171 जना मध्ये आजसम्म 22 जना परिवारको सम्पर्कमा आएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर धामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार बाढीमा परेर प्रदेशका 171 जना हराइरहेकामा आजसम्म टेलिफोन मार्फत 22 जना सम्पर्कमा आएका छन्। मध्य प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्कविहीन भएका सूचना आउन थालेपछि प्रहरी कार्यालयहरूले सम्पर्कविहीन भएकाहरूको विवरण सङ्कलन गर्न थालेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ महाराजगञ्जमा भोटेकोशी बाढीमा परि घाइते भएका 7 जनाको आइसियूमा राखेर उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेढाईका अनुसार अस्पतालमा उपचाररत 29 जना मध्ये 7 जनाको आइसियूमा उपचार भइरहेको हो। रसुवा नुवाकोट लगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्र मन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने हुनुभएको छ। मन्त्री खनाल असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरण सभामा सहभागी हुन भोलि आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो। बेलग्रेडमा भदौ 15 र 16 गते उक्त उच्चस्तरीय स्मरण सभा आयोजना हुँदैछ। मन्त्री परिषदको साउन 26 गतेको निर्णय अनुसार परराष्ट्र मन्त्री खनालको नेतृत्वमा 3 सदस्यीय नेपाली प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुने तयारी गरिएको थियो। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज मनाइँदैछ। 1 वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दुध फलफुल रोटी चिउरा दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्र शोकले विवाहल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ। अब अन्तर्राष्ट्रिय समाचार। हिमनदी खस्दा आएको मानिएको विनाशकारी बाढीको केही दिनपछि भारतले चीन र नेपालसँग सीमा जोडिएका आफ्ना हिमाली क्षेत्रमा हिमनदी तथा हिमनदीजन्य तालको निगरानी बढाएको छ। युएस जियोलोजिकल सर्वेका अनुसार गत बुधबार तिब्बत नेपाल चीनमा आएको विपत्ति हिमनदी खस्दा उत्पन्न लेदो सहितको तीव्र बहावका कारण भएकोले निगरानी बढाएको अधिकारीहरूले बताएका छन्। हिमनदी खस्नुको एकिन कारण स्पष्ट नभए पनि जलवायु परिवर्तनका कारण विश्वभर हिमनदी तीव्र गतिमा पग्लिँदै यस्ता विपत्तिको जोखिम बढिरहेको वैज्ञानिकहरूले बताएका छन्। भारतको सरकारी तथ्याङ्क अनुसार उत्तराखण्डमा 1266 हिमनदीजन्य तालहरू रहेका छन्। अमेरिकाले भेनेजुएलासँग 65 अर्ब ब्यारेलभन्दा बढी प्रमाणित तेल भण्डारण नियन्त्रण गर्न सम्झौता गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भेनेजुएलासँगको यो ऐतिहासिक सम्झौताले अमेरिकी तेल भण्डारलाई दोब्बरभन्दा बढी बनाउने, तेल आपूर्ति बढाउने र सबै अमेरिकीहरूका लागि ग्यासको मूल्यमा उल्लेखनीय कमी ल्याउने उल्लेख गर्नुभएको छ। भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले आफ्नो राष्ट्रको आर्थिक पुनरुत्थानमा मद्दत गर्ने विश्वासले यो सम्झौता गरिएको बताउनु भएको छ। यसै वर्ष भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा लिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाको विश्वकै सबैभन्दा ठूलो तेल भण्डार प्रयोग गर्ने घोषणा गर्नुभएको थियो। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी 626 जनाको मृत्यु भएको पुष्टि। मृतकको संख्या बढ्न सक्ने अनुमान। रसुवा र नुवाकोटका विद्युत उत्पादन गृहमा फँसेकाहरूको उद्धारका लागि भारत र चीनको टोली परिचालन। थुन्चेमा अलपत्र यात्रुलाई स्थल मार्गबाट उद्धार गरिँदै। बाढी प्रभावित मानिसका लागि सरकारले सुरु गरेको राहत कोषमा रकम सङ्कलन हुने क्रम जारी। संक्रमणको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन चिकित्सकको आग्रह। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झना गरी परम्परागत गाई जात्रा पर्व मनाइँदै। र नेपालको विपत्तिपछि भारतले आफ्ना हिमनदीहरूमा निगरानी गर्दै। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो 3:00 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

0: यी रेडियो नेपाल हो। दनवारी भाषक समाचार भेषबहादुर दनवारबाटै सुन। प्रधानमन्त्री बालेन्द्र शाह देश कारगढीमा रहला उल्लेखकटी बाढ प्रभावित सभ्य नागरिक लागि सरकार पुगेले प्रतिबद्धता व्यक्त गर्छ। भोटेकोसीमा जैलब बार्क पासलो अवस्थाबारे आफ्नै सामाजिक सञ्जाल फेसबुकबाट जैलब बार्कको जानकारी कराटी ओक्रिक ओस्निकै प्रतिबद्धता व्यक्त गरिदल हो। यी एक गारघडीमा विपद प्रभावित सभ्य प्रकार सातमा राज्य र छन्। प्रधानमन्त्री शाहबाजलाई उद्धारक प्रतीक्षामा रहला सभ्य मानसकसम्म राज्य पुग्छ। ओक्रिक बार अंशु पहिरा प्रभावित रसुवा नुवाकोट सङ्घिक क्षेत्रमा खोज अंशु उद्धारकलाई 15,431 सुरक्षाकर्मी चालला करला जानकारी दिल रहेछ। बेपत्ता मानिस अंशु लासक खोजल काम रसुवाकदेखि नुवाकोट धादिङ अखिकु गोर्खा तनहुँ चितौङ तसु नवलप्रासीसम्म त्रिशुली नारायण लडी करिडोरमा विस्तार करला जानकारी दिटिक उएक अग्निसम्म 129 जना विदेशी पर्यटक अंशु नागरिक उद्धार अंशु पहिचान करलार उल्लेख गरिदल छ। यस निकै गरेको प्रभावित क्षेत्रमा कर्णटाक दूरसञ्चार तसु ब्याल पानी सेवा फेरि स्थापना काम बेसको पारेर प्रधानमन्त्री उल्लेख गर्दा छ। यस निकै गरेको प्रभावित क्षेत्रमा बाट कर्णटाक दूरसञ्चार तसु ब्याल पानी सेवा फेरि स्थापना काम बेसको पारेर प्रधानमन्त्री उल्लेख गर्दा छ। ओक्रिक अनुसार रसुवा लागि वैकल्पिक बाट फेरि बाट चालालामा जोड्ल रहेछ भने प्रभावित 198 दूरसञ्चार साइट मध्ये 145 चालालामा आइल रहेछ। नुवाकोटमा करिब 90% क्षेत्रमा कर्णटाक सेवा चालाला सुरु अख्ल रहेछ। प्रधानमन्त्री साग भेटेको छु हेटक तटीय क्षेत्रमा फेरि बार जोखिम टिटाला जारी कटी जोखिमयुक्त क्षेत्र नागरिक लागि सुरक्षित ठाउँमा जैलका लागि आग्रह गर्दछ। ओक्रिक अनुसार अख्निसम्म 2,00,000 धेरै SMS फेरि सूचना पाठाला गर्दा रहेछ। चिकित्सक लखक भोटेकुसी बार प्रभावित क्षेत्रमा समय बितेको जैल सङ्घिक संक्रमण जोखिम बढेर सक्लाबाजीको चाइला अनुसार सतर्कता अप्नाएलाई आग्रह गर्दा छ। अख्नि विस्तार मर्ल सङ्घी मानसिक जनावर शरीर कुहिला थाल तसु एकक दुर्गन्ध अनुसार रोग फैलाला सक्लाबाजीको सतर्कता रहेलाई चिकित्सक लखक सभ्य लागि आग्रह गर्दा छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनक भोटेकुसी लरीबाटे प्रभावित क्षेत्रमा उद्धार अनुसार राहत सङ्घी स्वास्थ्य सुरक्षा लागि पनि प्राथमिकतामा धराइ पर्ने बाजुरा छ। बार पछि समय भित्त जैको दूषित पानी असुरक्षित खाएला पाएला फोहोर मैला अंशु लामखुट्टे बढीको अक्ल उए कारण भिन्न भिन्न प्रकार संक्रमण फैलाएला सक्लार बाजुको उएतर्फी सभ्य सचेत बनाइ पर्नेमा जोड दिल छ। बारक पानी तसु उए पासु जम्मा फोहोर अंश दूषित पानी वातावरणमा मिसिएको ब्याक्टेरिया तसु भाइरसक संक्रमण फैलाइला जोखिम धेरै अक्ल डाक्टर पुनक बाजल छ। बारक कारण विस्थापित परिवारलाई सुरक्षित खाएला प्याला व्यवस्था गर्लार चुनौती अक्ल ए तर्फी सरकार विशेष ध्यान दिए पर्नेमा उए सुझाव रहेछ। भोटेकोसी लरीमा आइला बारक कारण रसुवाक तसु नुवाकोट करन्टाक उत्पादन गृहमा सुरुङमा फसल मानस लागि उत्तारको लागि सरकार समन्वय साथ साथिक राष्ट्र लखक भारत तसु चिन टनेल जोगाएर टिम चलाइला कर्ला छ। नेपाली सेना आफ्नै नै स्रोत तसु साधनबाट सुरुङमा फसल नागरिक लखक खोज्ल अंशु उद्धार काम जारी धर्ल पनि मुख्य थुन्ला सुरुङ लखकमा फसलार बाँच्ल मानस लखक उद्धार तसु मर्ल लखकलाई भारत तसु चिकित्सा सहयोग लिएर परराष्ट्र मन्त्रालय प्रवक्ता लोक बहादुर पौडेल क्षेत्री जानकारी दिएर छ। भोटेकोसी लरीमा बुधबार बिहानी आइला अचानक बारक कारण रोगन्जेला अक्लार रसुवाक बाट चलाला फेरि चलानमा आइल हो। राष्ट्रिय विपद जोखिम मने करेला अंश व्यवस्थापन प्राधिकरण अंश काठमाडौँ टोका छरे गड्खापुर अन्प नर्जा लर्च्याङ सरमथली पाटीखर्क अखिकु बोगटिटार कालिका स्थान धुन्चेसम्म बाट खण्डमा चार पाङ्रा चुट्ने सवारी साधन चलालामा ल्याला अख्ने गरेको सुरु अक्ल हो। बाट खण्डमा चलालामा आइला सँगै रसुवा फेरि चलाला सँगै जोड्ल प्राधिकरण जनाला छ। बाट सम्पर्क फेरि स्थापना पाछु बार प्रभावित क्षेत्रमा राहत उद्धार अंशु चाइल अनुसारक सामग्री पुर्याएलाई सजिलो अक्ल अपेक्षा गर्दछ। रसुवाक भोटेकोसी लरीमा आइला बार कारण धुन्चेमा अलपत्र तीर्थ कर्लर यात्री लागि सभ्य संरक्षण लागि स्थल मार्गबाट नै उद्धार गरेको काठमाडौँ ल्याएलाई थाल्दा रहेछ। बागमती प्रदेश सरकारक वैकल्पिक बाट प्रयोग गरेको अलपत्र यात्रुलाई पैसा नै लाग्दा बसबाट काठमाडौँ ल्याएलाई व्यवस्था मिलाएला हो। धुन्चेबाटे मोटरबाटे महावीर अस्निकै पाछु करिब 1-1 घन्टा हिँडेको बाटमै चौगटी हकीको फेरि सवारी साधनबाट काठमाडौँ ल्याएर व्यवस्था गर्ला मुख्यमन्त्री किरण थापा मगर जानकारी गराला छ। प्रदेश सरकार धुन्चे तसु चौगटीमा खाएला खानाक व्यवस्था गरेलाई सात त्रिशुली पारी पट्टिक रोगनजेला मध्य पहाडी लोकमार्ग मर्मत गरेको वैकल्पिक रूपमा चलालामा ल्याएर प्रयास समेत थाल्न जनाल रहेछ। रसुवाक भोटेकोसी लरीमा आइला बार पाछु हेराला मधेस प्रदेशक 171 मध्ये 22 जना पारिवारिक सम्पर्कमा आइल रहेछ। मधेस प्रदेशक पुलिस कार्यालय जनकपुर धामक प्रवक्ता अंश वर्गीय पुलिस उपेक्षक शुभप्रसाद ढकालक अनुसार बारमा परेको प्रदेशक 171 जना हेरालामा आजसम्म टेलिफोनबाट 22 जना सम्पर्कमा आइल रहेछ। अग्निशम सप्तरिक 45 वर्षाक 39 रौतड 17 12 23 सर्लाक 15 महतरिक 17 धनुषाक 5 दसु सिराक 10 जना अग्निश पनि सम्म पनि सम्पर्कमा बाहर रहल विवरण पाइल बर्के पुलिस उपेक्षक ढकाल जानकारी गराला रहेछ। र सुवाक भटेकोसी क्षेत्रमा फेरि बाढ जोखिम रहला। बाजेको जल विज्ञान अञ्चल जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गत बाढ पहिला कर्ला अनुमान महाशाखाक उप्र सतर्कता अप्नाइलाई आग्रह कर्ला छ। महाशाखाक अञ्चो उप्र क्षेत्रमा लरी थुनीको बन्ला ताल आकार बढेको जयला फुटेला जोखिम रहेछ। ताल फुट्लामा पाथर माट तसु गेग्रान सँगै अचानक बार आएसक्ल अक्लक भटेकोसी लरी हेटा क्षेत्र बासिन्दा यात्रु अञ्चो उद्धार कर्मीलाई लरी किनारबाटै टाढो सुरक्षित ठाउँमा रहेला आग्रह कर्ला छ। अग्नि लरी पानीको सतह मनमानेक रहला पनि जोखिम बढ्ला पहिला कर्ला सूचना जारी कर्ला महाशाखाक जनाएर छ। रसुवा नोकोट तसु धादिङ्गक बार प्रभावित खोजला उद्धार कर्ला रात अंशु फेरि पहिलेको अवस्थामा ल्यायलाई लागि देश भिटरक अंशु विदेशबाट बर्के सहयोग जुटेला थालर छ। एडबी 5 मिलियन अमेरिकी डलर अनुदान तसु प्राविधिक सहायताकलाई थप 1,50,000 अमेरिकी डलर अंशु विश्व बैङ्क 167 मिलियन डलर सहुलियत दिने प्रयोग सहयोग गरेलाई घोषणा कर्लर छ। अमेरिका तसु अस्ट्रेलिया क्रमशः 5,00,000 तसु 1 मिलियन अमेरिकी डलर पैसा सहयोग कर्ला जनालर छ। भारतबाट 57.5 टन मानिस लागि सहयोग अंशु औषधि पाइसिद्धालर छ भने चिन 30 बेलबीच तसु लास व्यवस्थापनको लागि सामग्री सहयोग कर्ला अक्लर छ। छिमेकी राष्ट्र अंशु अन्तर्राष्ट्रिय संस्थाक पनि खाएला खानेकुरो अस्थायी बसलाई प्याला पानी सरसफाई स्वास्थ्य सामग्री अंशु उद्धारक उपकरण उपलब्ध गराल छ। रेड क्रस अंशु रेड क्रिसेन्ट महासङ्घ 400 करिब 18,96,00,000 रुपियाँ सहयोग कर्ला जनाएर छ। यसनिकै बीच प्रधानमन्त्री राजकोषमा शुक्रबार रातिसम्म नेपाली रुपियाँ 4,38,08,52,252 अंशु थप 6,80,618 अमेरिकी डलर जम्मा अख्ल प्रधानमन्त्री अंशु मन्त्री परिषद कार्यालय जनाएर छ। रसुवा भोटेकोसी बारमा परेको बागलुङ सङ्गीत चितवन पुग्न पहिचान नायकलाई 229 लाख समाधि कर्ला ठाउँ लगाएलाई रचाट। जिल्ला सुरक्षा समितिको बैठक लास सबे सर्ला थाल पासु संक्रमण फैलिएला नयाँ दिएला जमिनमा व्यवस्थापन कार्यालय निकल कर्ला हो। नारायणी तसु त्रिशुली लरी कछारबाट जम्मा कर्ला 233 लाख मध्ये 4 वटा मात्रै पहिचान अख्ल रचाट। बाँकी लासक डिएनए नमुना जम्मा कार्यको अभिलेख धरेको भरतपुर महानगरपालिका ए देवघाट ठाउँ खुल्ला ठाउँमा आजदेखि सम्मान गरेको व्यवस्थापन कार्यालय जिल्ला प्रशासन कार्यालय प्राकृतिक विपदबाट प्रभावित नागरिक राहत उद्धार अंशो पुनस्थापनको लागि त्रिभुवन विश्वविद्यालय तसु पोखरा विश्वविद्यालय प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग कार्यालय निकल कर्ला छ। दुवै विश्वविद्यालय कार्यकारी परिषदक निकल अनुसार पदाधिकारी शिक्षक अंश कर्मचारी त अनुसार निश्चित देयलाई पारिश्रमिक कट्टा गरेको कोषमा जम्मा कर्ला छ। त्रिभुवन विश्वविद्यालय उपकुलपति रजिस्ट्रार तसु रेक्टर 1 महिनाको तलब अंशु अन्य कर्मचारी 2 देखि 10 दिनसम्म तलब कट्टा गरेर जनाएर छ। ओस्निकै पोखरा विश्वविद्यालय करिब 70 लाख रुपियाँको सहयोग अक्कल अक्लर छ। विश्वविद्यालय पनि पदाधिकारी शिक्षक कर्मचारी तह अनुसार 2 देखि 10 दिनसम्म पारिश्रमिक काटेको उही रकम कोषमा जम्मा कर्ला जनाएर छ। रसुवा नकोट धादिङ गोर्खा चितवन लगायतका बार पहिरा प्रभावित क्षेत्रका परिवार अंशु सामुदायिक राहत उद्धार तसु पुनस्थापनमा प्रयोग कर्लर छ। रसुवाक भोटेकोसी लरीमा आइला बाह्र कारण रोकन्जेला काठमाडौँ मुलिन बाट आजदेखि सेवे रूपमा चलाइलामा आइला रहेछ। बाह्र बाटमा थुपारीको धरला लैदो अन्चो फोहोर हट्याला पाछु राजमार्ग चलाइलामा ल्याएला काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय जनाला रहेछ। बाट खुल्लासँगै लामो समयदेखि अलपत्र सवारी साधन लागेको सुरक्षित ठाउँतर्फि पठाइला थाला रहेछ। यसनिकै धादिङ बैरिनी बजार क्षेत्रमा करिब 1 किलोमिटर बाट पनि अझ एकतर्फी रूपमा चलाइलामा रहला पुलिस जनाला रहेछ। आजलाई धनवारी भाषाको समाचार सिद्धिलिक अस्त शिवा ढोक गरिनु।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
2: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
1: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ खोला नदी नाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
4: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
3: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
4: रेडियो नेपालद्वारा जनहितका लागि।
5: खस्यो पहिरो जङ्गलै ओइरो, बर्खाको भेलमा नदी छ गहिरो, नपसौँ फुत्त बगाउला सुत्त, काठदाउरासँगै हुत्त हुत्त, थाहा हुन्न है बर्खाको पानी, जोखिम मोल्ने नराम्रो बानी, नपस्नु नदी जानी जानी, सब थोक पाइन्छ तर पाइँदैन जिन्दगानी।
6: होसियार, बाढीले बगाएर ल्याएको काठदाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठदाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौँ।
0: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म 626 जनाको शव फेला परेको छ। प्राधिकरणका अनुसार रसुवामा 13 जना, नुवाकोटमा 51 जना, धादिङमा 45 जना, गोर्खामा 48 जना, नवलपरासी पूर्वमा 158 जना, चितवनमा 233 जना, तनहुमा 31 जना र नवलपरासी पश्चिममा 47 जनाको शव फेला परेको छ। बाढीमा परि 2426 जना सम्पर्कविहीन छन्। नेपाल प्रहरी 27, नेपाली सेना 45, सशस्त्र प्रहरी बल नेपाल 13, भन्सार कार्यालयका 15 जना, अध्यागमन कार्यालयका 4, रसुवाका 562, नुवाकोटका 115, जलविद्युत आयोजनाहरूमा 933 जना, मकवानपुरमा 65, विदेशी नागरिक 517 जना, नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक 127 र लाङटाङ राष्ट्रिय निकुञ्जमा 3 जना सम्पर्कविहीन बनेको पछिल्लो सूचना छ। हालसम्म 4451 जनाको उद्धार भएको छ। विद्युतको सुरुङबाट 191 जना र हवाई उद्धारबाट 517 जनाको गरिएको छ। विदेशी नागरिक 129 जनाको उद्धार गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ महाराजगंजमा भोटेकोसी बाढीमा परि घाइते भएका 7 जनाको आइसियूमा राखेर उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल छेडाईका अनुसार अस्पतालमा उपचाररत 29 जनामध्ये 7 जनाको आइसियूमा उपचार भइरहेको हो। उपचाररत 6 जनालाई डिस्चार्ज गरिएको तथा 1 जनाको उपचारको क्रममा मृत्यु भएको डाक्टर छेडाईले जानकारी दिनुभयो। भोटेकोसी नदीमा आएको बाढीको कारण रसुवा र नुवाकोटका विद्युत उत्पादन गृहका सुरुङमा फँसेका मानिसहरूको उद्धारको लागि सरकारको समन्वयमा मित्र राष्ट्रहरू भारत र चीनको टनेल रेस्क्यू टिम परिचालन गरिएको छ। नेपाली सेनाले आफ्नै स्रोत र साधनबाट सुरुङमा फँसेका नागरिकहरूको खोज तथा उद्धार कार्य जारी राखे पनि मुख थुनिएका सुरुङहरूमा फँसेका जीवित नागरिकहरूको उद्धार र मृतकहरूको शव पहिचानको लागि परीक्षण तथा शव गृह व्यवस्थापनको लागि भारत र चीनको सहयोग लिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले रेडियो नेपाललाई जानकारी दिनुभयो। भोटेकोसी बाढीबाट प्रभावितहरूको उद्धार राहत तथा पुनर्स्थापनाको लागि भारत चीन लगायत देशहरू तथा विभिन्न अन्तर्राष्ट्रिय दात्री निकाय र संस्थाहरूबाट सहयोग प्राप्त भइरहेको जानकारी परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता पौडेलले दिनुभयो। अर्थ मन्त्रालयका अनुसार भारत सरकारबाट हालसम्म 3 चरणमा 57.5 टन मानवीय सहायता तथा औषधि प्राप्त भएको छ भने चीन सरकारले 30 वटा बेली ब्रिज र 2000 शव व्यवस्थापनको लागि एयर टाइट ब्याग पनि सहयोग गर्ने भएको छ। नेपाल टेलिकमले रसुवाको त्रिशुली 3 जलविद्युत आयोजनासँगै रहेको टावर मार्फत सेवा सुचारू गरेको छ। यसबाट उक्त जलविद्युत आयोजनाहरूको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यको लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने भएको छ। टावर सञ्चालनको लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी तथा झण्डै 1 घण्टा दूरीसम्म मानव ढुवानी मार्फत टावरसम्म पुर्याइएको थियो। यसै गरी रसुवा जिल्लाकै तुप्से बिटिएस पनि आजैदेखि सञ्चालनमा आएको छ। भोटेकोसी बाढीको कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ टोखा छहरे गडखारफुल आप्र नर्जा लच्याङ सरमथली पाटी खर्क हुँदै बोगटीटार कालिका स्थान धुन्चेसम्मको सडक खण्डमा 4 पाङ्ग्री साना सवारी साधन चलाउन मिल्ने गरी सडक सञ्चालनमा आएको हो। उक्त सडक खण्ड सञ्चालनमा आएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको प्राधिकरणले जनाएको छ। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धारको लागि ड्रिलिङ सुरु गरेको छ। सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ड्रिलिङ सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रसुवाको भोटेकोसी बाढीमा मृत्यु भइबगेर चितवनसम्म पुगेका शव समाधिस्थ गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले शवहरू दुर्गन्धित बन्दै गएपछि संक्रमण फैलिन नदिन समाधिस्थ गर्ने निर्णय गरेको हो। जिल्लामा नारायणी र त्रिशुली नदी किनारबाट संकलित 233 शवमध्ये 4 वटाको मात्रै पहिचान भएको छ भने बाँकी 229 शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गणेश हरियालले जानकारी दिनुभयो। उहाँका अनुसार होल्डिङ सेन्टर स्वास्थ्य संस्थाहरू तथा नदी तटबाट संकलन गरिएका शव र शवका अवशेषहरू सड्न थालेका छन्। तीमध्ये केही शव अब पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्। तत्कालीन व्यवस्थापकीय प्रबन्ध मार्फत राखिएका शवहरू दुर्गन्धित बन्दै गएपछि स्वास्थ्य संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय अनुसार जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो। रसुवाको भोटेकोसी नदी आएको बाढीपछि हराइरहेका मधेश प्रदेशका 171 जना मध्ये आजसम्म 22 जना परिवारको सम्पर्कमा आएका छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार बाढीमा परेर प्रदेशका 171 जना हराइरहेकोमा आजसम्म टेलिफोन मार्फत 22 जना सम्पर्कमा आएका छन्। हालसम्म सप्तरीका 45, पर्साका 39, रौतहटका 17, बाराका 23, सर्लाहीका 15, महोत्तरीका 17, धनुषाका 5 र सिराहाका 10 जना सम्पर्कविहीन रहेका विवरण प्राप्त भएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो। चिनिया राष्ट्रपति सी जिनपिङले राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउँदै चीन नेपाल सीमा क्षेत्रमा गएको विनाशकारी पहिरो तथा बाढी जन्य विपदप्रति सहानुभूति व्यक्त गर्नुभएको छ। राष्ट्रपति सीले चिनिया सरकार र चिनिया जनताको तर्फबाट विपदमा ज्यान गुमाउनेहरूप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवार, घाइते तथा विपद प्रभावित क्षेत्रका जनताप्रति हार्दिक समवेदना तथा सहानुभूति व्यक्त गर्नुभएको हो। राष्ट्रपति सीले चिनिया पक्षले बेपत्ता व्यक्तिहरूको खोज तथा उद्धार, प्रभावित मानिसहरूको स्थानान्तरण तथा व्यवस्थापन र घाइतेहरूको उपचारलाई तीव्रताको साथ अघि बढाइरहेको जनाउनु भएको छ। रसुवा, नुवाकोट लगायतको क्षेत्रमा आएको विनाशकारी बाढीपछि परराष्ट्र मन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने हुनु भएको छ। मन्त्री खनाल असंलग्न आन्दोलनको उच्च स्तरीय स्मरण सभामा सहभागी हुन भोलि आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम रहेको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता भीष्मराज आङदाङबेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी भोटेकोसी बाढी प्रभावितको उद्धार र राहतको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेता आङदाङबेले बाढीग्रस्त नुवाकोटको ढुङ्गे बजार, देवीघाट लगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि उद्धार र राहतको लागि 9 बुधे ध्यानाकर्षण पत्र सरकारलाई बुझाउनु भएको हो। युरोपेली संघ युले नेपालमा अकस्मात आएको बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ। युले आज विज्ञप्ति जारी गरी आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वस्थ खानेपानी तथा सरसफाई लगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो। यस्तै नेपाल क्रिकेट संख्यानले भोटेकोसी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत उद्धार र पुनर्स्थापनाको लागि 30 लाख रुपैयाँ सहयोग गर्ने भएको छ। यस्तै प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाको लागि त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले भेनेजुएलासँग 65 अर्ब ब्यारेल भन्दा बढी प्रमाणित तेल भण्डार नियन्त्रण गर्न सम्झौता गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भेनेजुएलासँगको यो ऐतिहासिक सम्झौताले अमेरिकी तेल भण्डारलाई दोब्बर भन्दा बढी बनाउने, तेल आपूर्ति बढाउने र सबै अमेरिकीहरूको लागि ग्यासको मूल्यमा उल्लेखनीय कमी ल्याउने उल्लेख गर्नुभएको छ। भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले आफ्नो राष्ट्रको आर्थिक पुनरुत्थान मदत गर्ने विश्वासले यो सम्झौता गरिएको बताउनु भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।

दि रेडियो नेपाल यन्ने ग्रीष्मा शेर्पाने शेर्वी केकी साङ्ग्योर सेन्डोनाङ रसवाकी फोटिको सिचाङबुला गलुप जालहाक्वे छेर्मोहौ सतक्तेमा रिङिर्मो छुजोङी सेक्ला मेरा सै ठुक्दाङ यसो ठुक्की फुङबुङ्यौ सेन्डुवा तिनाङला रोसवाला मेरा चुक्सुम नुवाकोटला शिवजुस्या चुक धादिङला शिवजुस्या गु चितौनला सै नेताङ सुमजुसुवा सुमु गोर्खाला गप्चुङ्गा सि तनौला सुमजुसुवा चुक स्यार्थकी नवल फरासिला सै चुक्तङ गप्चुङ्गा ग्यातङ नोफथकी नौ परासिला मिमेरा शिवजुस्या दिन ख्यान मिमेरा सै ठुक्दाङ यिसो ठुके फुङबुङ यौ येन सुङ्क्योप लचित पातिवी स्वतकी जोसालेन्सी कलेला गोतुप मितिउला सुङ्क्योप वतुप दासला पोतुप लाखा तन्दा हुर्थक क्यानखी वतुप सेन्क्वा मेन पातिवी फोटेको शिशो तक्तेमा क्युन फोकु सखुल्ला तुछो चे जुग्ला मेचङ्गा फेली डपतापकी चकफो कितुब्ला तेरिला सुङ्ग्वा तकोले कोले सो तक्ला सोनी नासगलुप मितिवी फुङबु तङ्ग सेम्जन छुङ्गा तिवा रोल्नी टेम्बा खाउतङ्ग टेम्बी जोसा लेन्सी नजातिवा फेल थोपु सि खाक सेन्पो चिने चकपो कितुब्ला डाक्टर शेरबहादुर पुन्की तेरिला सुनाङ्ग्वा रसवाकी फोटिकोसी स्वतकला स्वर्णि नासगलोप स्वतकी खुनी गलोप चितवन सेक्खेलो फुङबुतिवा छोरी क्रिक्सुङ नङसिन सेङ्गुलाका गोजुतोप कल्क्वा जोङखी प्रशासन ल्याखुङकी आरिङदेव जोङखी सुङ्क्योप छोकपी छोपदुकी फुङबुतिवा रोल्ने टेम्बा खाउसी तितेमा नजातिवा फेल मिजितोब्रत प्रशासनकी घोसी हाकमाको बेबारी से फुङबुतिवाला चिकोर्की सुङ्क्योप तेजिन ठिम नाङसिन ठरेकितोप जोङखी चो अधिकारी गणेश अर्यालकी ख्यान्थोक नाङसुङ चितवन जोङखी नारायणी तङ त्रिशुली चाङबने थु फुङबु सै निताङ सुमजुसुवा सुमकी नाङला तन्दा सेक्ला मिमेरा जुकी तिरङ ओसी हाको तङ यम्बा फुङबु सै निताङ निशो चेक होल्डिङ सेन्टरला तेजिन ठोतेन छोकपा नाछोप्ला जङ्गोतोप चो अर्यालकी सुङसुङ जोङखी सुङ्क्योप छोकपा चितवनकी क्याउ थाकछोत नाङसिन ओसीमा छुङ्गोप तेजिन बेबारी से फुङबो चरेकितोप निर्देशिका निङ्गेचुग्या सुम नाङसिन फुङबोतिवा सिङ्खला चरेकितोप थाकछोत क्याउ येन दिसिनाङ गोमला फुङबोतिवा तेरेकी डिएनए थुनी जोकुतङ तिजुग्ला आरिङने सुन भरतपुर महानगरपालिका वडा अङ चिक देवघाटकी सिङ्खला फुङबो टेकेतोप प्रशासनकी सेतोपेन तुरङकेने जलदेवी सामुदायिक नाचुङकी फुङबो सिङ्गो तन्दोग्ला खाक्से गोतोप सिङ टेङ्गा मालावा क्यान्तेरोप सेन्क्वा भोटेको सि चाङबुला हौसोतकी त्रिशुली थ्री ए छुलोक आयसोना कि सुरुङ नङला स्वरूप मितिवला सुङ्क्योप कितुब्ला सुङ्क्योप लेचुत्पा मिमेरा गेचुग्या चुक लक्लेने क्याउ सेन्क्वा त्रिशुली थ्री ए टनेल इलाकाला यम्बी मक्मी मेरा ठुकचुरे निताङ सशस्त्र मक्मी तेजिन यम्बी कुर्सुङ मक्मी मेरा गेचुग्या नि छोकपा सुङ्क्योप कि लाकाला लक्लेने क्यान गोतोप येन निमा निने जुन्न सुरुङ नङला सुकु लाम पेती गोतोप ताङ ती लाका याङलुङ आरिङ टोप्ने चुनरङ हुर्था क्यानखी गोतो सेन्क्वा दिपलरङ सुङ्क्योपकी लाकला रोग्रामा कितुब्ला सुङ्की चिकडिल्ला ग्याकरतङ ज्ञानकी टनेल रेस्क्यु टिमसाङ लख्लेन ख्याउ सेन्क्वा भोटेको शिशोतक्तेमा क्युन फोकुतिवला सुङ्क्योप कितुब्रा तेजिन ल्याखुङतिवा याङलुङ जप तन्दोग्ला ग्याकर ज्ञानकतङ यम्बा ग्यालखफना छोक्तिवा तेजिन जम्बुलिङ छोकपा तिवा ना छोक्तेमा रोग्रामा यही गोतो छिगेलुन खाङकी सुङसेपा लोकबहादुर पौडेल छेत्रीकी ख्यान्तोक नाङसुङ भोटिकोसी चाङबुला हौसोतकी ना ताङ्गो रसवाकी लामा याङलुङ जिन्क्योङ ख्याउ सेन्क्वा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन व्यवस्थापन प्राधिकरणकी सेतोप नाङसिन काठमाडौँ टोखा छहरे गर्खाहरू पुल आफ्रा नर्सा लस्याङ सरमथली पार्टी खर्काने भोगटीटार कालिका स्थान धुन्चे सेकी लामला था चक्का सिवतोप डिमडोल दिवा जिन्क्योङ खितोफो गल्क्वा लाम जिन्क्योङ क्यानी त स्वतकी क्योन फोको सकोला राहा त्योलुप ताङ्ग सुङ्क्योकी लाकातिवा कितुब्ला जोलमो हुङथोपो साङ्ग्रेवा गोतो सेन्क्वा रसुवा नुवाकोटाङ दादिङला फोटेको शिशोतकी क्योन फोकुतिवाला सुङ्क्योप कितुब्ला रातङ चालक ल्याखुङतिवा याङलुङ जप तन्दोक्ला रङ्गुलताङ छुकेल्ने क्यान ए डिफिकी अमेरिकी डलर बुमङ्गा अनुदान तेरुपताङ चालक रोख्रामकी तन्दोक्ला डलर बुम चिक्ताङ तोङङा तेरुप थाक्छ क्यानुक्वा तुराङकेने विश्व ब्याङ्की बुम सै चिक्ताङ ठुकचुरे दिन डलर छावा मालावा क्यान तेरुप घोषणा क्यानुक्वा तुराङकेने अमेरिकाकी बुमङ्गा अमेरिकी डलर
tang Australia ki bomochik dollar tinga terup shen kwa turang kene gyakane khakse gotop chalak tanang of chunga tin dang men sa tiwa rokrama kyan gwa sising gyanak ki belivri sumjo dang phungbo ta de kyan jo ko chalak tero shen kwa turang kene red cross te generate crescent ma sang ki shar ke karot chap ge tang bom gup chu gwa thuk rokrama ki to thak cho kyan gwa dipalarang gyalyong te jin chugal ne kyan mi mang sok pa na sok ki sab sama chalak tiwa rokrama ki goto shen gwa sisi dang gomo sekla silon rat kosla yembi tenga arab chi koror sumzu swa ge bum ge tong ngap chunga chi sai ni tang ngap chunga chi te sin america dollar bum thuk tong ge chu sai thuk tang chi ka chap ge tenga rokrama chungo silon te jin lon chok le khung gi shetob ge na Silonu Balendra Saki Tanda Galkap Kalela Goto Sungina Shotaki Kyun Foku Mitiwa Teri Sek Shung Lepu Kalen Kenang Sungo Silonu Saki Shotak Tanga Tokpati Ma Kyun Foku Raswa Nwa Kur Tanga Sokula Kalela Shorup Mitiwala Sungkyop Kitobla Sungkyop Lezet Pa Tongo Chenga Sai Din Tanga Sumzu Swa Chuk Laklene Kyan Goto Kentok Nang Sungo Tugran Kene Shotakla Toru Mitiwa Tanga Fungbo Tiwa Raswani Nwa Kur Dading Gurkha Tano Hutanga Chitowan Tanga नलफरासी सकी त्रिशुली नारायण चंगबे गाड़ी गुरेला छोलोप्लाका संहुर्ता क्यान खी गोतो सुंग रसुवा की त्रिशुली थ्रिय छुलोक आयोजना मुलाउ खोतो टावर तेवा नेपाल टेलिकम की सेवा गोचुन गए ती सेवा गोचु सीमा छुलोक आयोजना सुरुङ मार्ग नाङला खोतो मितेउला सुङ्क्योप कितोप तन्दोक्ला लेने खाफेले कितोप्ला जोलोमो हुङ्गो गल गए रसुवा की फोटिको सिला औषत कि खुन्नी गलो बैङ्की टेङ्गा तङ Shu Kak Senbotiwa Joko Shinki Boksa Changni Kun Kirup Me Mera Gul Mi Nishu Gula Kursung Mak Me Jimbo Shen Kwa Shotaki Kurni Tisulila Kelup Ti Self Boksa Choko Me Mera Nishu Gula Sasastra Mak Me Tanga Kursung Mak Me Jimni Kong Tiwi Lanya Tenga Bumu Gupchu Gwa Ngi Tonga Tukchure Gya Sai Nga Tanga Shika Nga Lao Sasastra Mak Me Sung Shepa Sailendra Thapa Ki Khyantok Nang Sungo रसुवाकी फोर्टीको सिला चङबुला फौसकी जो सालिन्सी ना गलुफ काठमाडौँ मुक्लिन ला मारिङले जुन चिन्क्यौ ख्याउ सेन्क्वा गलुफ जलाकी छेर्मो फौसकी जो सालिन्सी ना गलुफ लङ्गे दक्षिण चालकतिवा ध्वनि आरिङले जुन काठमाडौँ मुक्लिन लामा पेउ काठमाडौँ उपत्यका ट्राफिक कोर्समा कुल्याखुङ्की चो तेजिन एसएसपी सुरेश प्रसाद काफ्लेकी ख्यातक नाङसँग दिपलारङ दादिङकी भैरिनी बजार सखुकी किलोमिटर छिक्चोइ लाम छोक छिक्ला च्वेनी चिन्क्यौ ख्या गोतोपसङ एसएसपी काफ्लेकी सुङसुङ जल विज्ञान तेजिन जलस्रोत अनुसन्धान ल्याखुङडङ्गी बारी पूर्वानुमान महासाकी रसुवाकी भोटिकोसी सकुल तरुङसङ स्वतकी कलेला गोतोप सेन्क्वा भोटिकोसी तङ त्रिशुली चाङगुला तन्दा छु माङबो मेसिनाङ क्याङनी गोतोप छि चोतिवा कानी हुङथोपुतपकी चाङबी गाडी गुरिला फार्चुर केतोप मेङ्गोताङ सुङक्योप क्यान देतोब्ला महासाखाकी मिमाङ तेरिला सुङ्ग्वा रेडियो नेपालनी सेरी साङ्ग्यो डोप्सोङ थुचिसे

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला तपाईँका माझमा हामी प्रत्यक्ष प्रसारणमा उपस्थित भइरहेका छौँ। रेडियो नेपालले जब अस्ति महाविपत्ति भोग्यो, रसुवा जिल्लामा आएको, रसुवाको भोटे कोसीको नदीमा आएको त्यो बाढीबाट, त्यसपछि भएका प्रयासहरूका बारेमा निरन्तर तपाईँका माझमा प्रत्यक्ष प्रसारणमा खटिरहेको छ रेडियो नेपाल। यति बेला पनि तपाईँका माझमा हामीहरू उपस्थित भइरहेका छौँ। प्रविधि संयोजनमा राधिका ओझा र बजाचार्य, संयोजनमा गोकर्ण रेग्मी, त्यसै गरी हामीलाई टेलिफोनमा सहयोग गर्दै हुनुहुन्छ मुकुन्द भण्डारी, विद्या चौधरी, अनि साथमा छौँ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा नुवाकोटका विद्युत उत्पादन, जुन विद्युतदेखि लिएर सञ्चार क्षेत्रका सबै चाहिँ कनेक्ट हट्यो, होइन अर्जुनजी?
4: हजुर हजुर।
3: त्यसपछि अलिकति सम्पर्क गर्ने ठाउँ पनि रहेन। यसको साथसाथै जो व्यक्तिहरू हराउनुभयो, जो व्यक्तिहरू त्यहाँ फस्नुभयो, उहाँहरूसँग अथवा घर परिवारसँग नजिक हुने अवस्था पनि भएन, होइन? तर यो 3 दिन बितिसक्दाखेरि अब भने उद्धारका कार्य एकदम तीव्र रूपमा अगाडि बढेको छ। उद्धार त त्यही दिनबाट सुरु भयो, होइन? तर कतिलाई चाहिँ जीवितै फेला पारेर पनि बाहिर निकालिएको छ। जुन सुरुङमा फँसेका व्यक्तिहरूलाई बाहिर निकाल्न सफल भयो नेपाल सरकार, सेना प्रहरी। यद्यपि यो दुःखको बेला त्यो चाहिँ खुसीकै रूपमा हामीले लिनुपर्ने हुन्छ, होइन?
4: पक्कै पनि। अब यो जुन विपत्ति आयो, यो विपत्तिले धेरै धनजनको चाहिँ क्षति भएको छ, होइन? अहिले पनि उद्धार गर्नुपर्ने चाहिँ जुन अवस्था छ, त्यो उद्धारका लागि चाहिँ केही कठिनाइ पनि उत्पन्न भएका छन्। तथापि सरकारी तथा गैर सरकारी संयन्त्रहरूले आफ्नो सम्पूर्ण बल प्रयोग गरेर त्यो उद्धारमा खटिरहेको छ, खोज उद्धारमा, होइन? अब यसमा चाहिँ यो भोटेकोसीमा जुन बाढी आयो, त्यो बाढी पछाडि चाहिँ त्यहाँ चाहिँ तहस नहस अवस्था सिर्जना भएपछि त्यहाँ चाहिँ उद्धारका लागि अब जुन खालको चाहिँ अवस्था छ, त्यसमा चाहिँ अब विभिन्न त्यहाँ चाहिँ विद्युत उत्पादन क्षेत्र, त्यहाँ चाहिँ अहिले पनि 12 भन्दा बढी चाहिँ विद्युत चाहिँ अवरुद्ध भएको छ, क्षति पुगेको छ, 15 क्षति पुगेको छ, 12 उत्पादन बन्द भएको छ। यसले चाहिँ विद्युत उत्पादनले गर्दाखेरि त्यहाँ सम्पर्क समेत केही कठिनाई आएको छ। त्यस्तै गरी सडकको कुराहरू छ, सडक भत्किएका छन्, सडक चाहिँ चालु अवस्थामा छैनन्, त्यसले पनि उद्धारमा केही कठिनाइ भइराखेकै छ। अहिले हामीले निरन्तर रेडियो नेपाल मार्फत त्यहाँको पछिल्लो अवस्थाबारे चाहिँ जानकारी गराइराखेका छौँ। अहिले चाहिँ हामीले त्यो यो जुन प्रभावित क्षेत्रमध्ये पनि बढी प्रभावित क्षेत्र जुन रसुवा छ, रसुवामा चाहिँ हामीले हाम्रा संवाददाता हेमनाथ खतिवडासँग सम्पर्क गरिरहेका छौँ। उहाँ चाहिँ हाम्रो रेडियो नेपालको रसुवा संवाददाता हुनुहुन्छ। रसुवा संवाददातामा अहिले पछिल्लो अवस्था, उद्धार, खोज र उद्धारमा भइरहेको अवस्था र त्यहाँको अहिलेको अवस्थाको बारेमा जानकारी गराउँदै हुनुहुन्छ हाम्रा संवाददाता हेमनाथ खतिवडा। हेमनाथजी,
5: हजुर,
4: स्वागत छ यहाँलाई। हजुर, अहिले यो बढी प्रभावित क्षेत्र रसुवामा चाहिँ यहाँले एकदमै बिहानदेखि नै पनि आज पनि यहाँ चाहिँ हेरिराख्नु भएको छ, त्यहाँको जुद्दालको उद्धारका क्रममा चाहिँ नजिकबाट निहालिराख्नु भएको छ, यहाँ त्यहाँको रिपोर्टिङ गरिराख्नु भएको छ। पछिल्लो अवस्था के छ, खोज उद्धारमा कस्तो छ त्यहाँको अवस्था, जानकारी गराइदिनुहोस् न।
5: हजुर, रसुवाको सन्दर्भमा कुरा गर्नुपर्दा, रसुवा जिल्लाको सिन्धनाका रसुवागढी टिमुरे बजारदेखि यतावती क्षेत्रसम्म ठुलो बस्ती हताहत भएको अवस्था छ, धेरै जनधनको क्षति भएको अवस्था छ। अब अहिले उत्तरगाया गाउँपालिकामा छु म, उत्तरगाया गाउँपालिका वडा नम्बर 5। अब यो क्षेत्रमा यहाँ अहिले 2 क्षेत्रको रूपमा विभाजन गरेर, एउटालाई गोसाइकुण्डा गाउँपालिका क्षेत्रको पीडितहरूलाई होल्डिङ सेन्टरको रूपमा सदरमुकाममा राखिएको छ। त्यहाँ 70-80 को हाराहारीमा चाहिँ पीडितहरू जो अत्यन्तै प्रभावित घाइतेहरूको उपचार गर्न पठाएर बाँकी रहेका बेचाराहरूलाई होल्डिङ सेन्टरमा राखेर खाना खुवाउने लगायतको कामहरू भइरहेको छ। राहत उद्धारका कामहरू पनि अहिले हेलिकप्टरबाट भइरहेको छ। विशेष गरी यहाँ समस्याको रूपमा चाहिँ रहेको विद्युत आपूर्ति नहुनाले र मोबाइल सेवा सञ्चार नहुनाले ठुलो समस्या परेको छ। अहिले उत्तरका क्षेत्रको कुरा गर्नुपर्दाखेरि यहाँ धेरै हताहतीको अवस्था हो। एउटा ठाउँमा एउटा गाउँ एउटा गाउँमा एउटा परिवारमा 10 जना थिए, त्यो 10 जनामा 10 जना लगभग बेपत्ताको अवस्थामा छ। 10 जना भने त्यो गाउँमा 55 जना मानिसहरू चाहिँ हराइरहेको त्यस्तो स्थिति रहेको छ। अन्य गाउँहरूमा पनि त्यस्तै अवस्था रहेको छ। यो तथ्याङ्क सङ्कलन गर्ने कामहरू चाहिँ विभिन्न सामाजिक संस्थाहरू वैशिष्ट महासङ्घ लगायत थुप्रै सामाजिक संस्थाहरूले राहत उद्धारका काममा सघाउनु भएको छ भने तथ्याङ्क सङ्कलनको काममा पनि गाउँपालिकाकोले नेतृत्व गरेर अहिले विवरण सङ्कलनको कामहरू आजबाट सुरु भएको छ। अब भोलिसम्म यो क्षतिको विवरण अथवा हराइरहेको मान्छेहरूको विवरण आउन सक्छ। यो चाहिँ स्थानीय बासिन्दाहरूको कुरा रह्यो भने यति बेला जनै पूर्णिमा मेला गोसाइकुण्डको लागि आउने यात्रुहरू धेरै हताहती भएको अवस्था छ। त्यसको अभिलेख रसुवा प्रवेश नाकामा पनि कति गाडीहरू प्रवेश गरे यो बेत्रावती सीमामा भन्ने कुरा छ। त्यो अभिलेख भेट्न मुस्किल छ भने सदरमुकामतर्फ पुगेका गाडीहरूको भने अभिलेखहरू भेट्न सकिन्छ। त्यसै गरी यो मानसरोवर कैलाश जाने विदेशी तथा स्वदेशी पर्यटकहरू पनि धेरै हताहती भएको अवस्था छ। जुन चाहिँ उत्तरी क्षेत्र यो तिमुरे नाकादेखि सदरमुकाम धुन्ची नजिकै भारकु गाउँ भने सुरक्षित रहेको छ। त्योभन्दा च्याप्रुबेसी बजारतिर धेरै ठाउँमा चाहिँ यो पर्यटकहरू पनि परेको धेरै पर्यटकहरू बेपत्ता भइरहेको अवस्था रहेको छ। तर त्यसको तथ्याङ्क भने किन आउन सकेको छैन सक्ने सम्भावना रहेको छ। अहिले यतिखेर चाहिँ सबै ठाउँमा यो तथ्याङ्कहरू सङ्कलन गर्ने काममा पनि वडा कार्यालय गाउँपालिकाको कार्यालयहरू र सामाजिक संस्थाहरू सक्रिय रूपमा लागिरहेको अवस्था छ।
4: हजुर हेमनाथजी, अहिले यहाँ चाहिँ यो बढी प्रभावित क्षेत्रकै उत्तर गया नगरपालिकामा चाहिँ यहाँ चाहिँ गाउँपालिकामा चाहिँ रिपोर्टिङमा हुनुहुन्छ होइन। यहाँले रिपोर्टिङ गर्दै गर्दा पनि केही त्यस्तो केही कठिनाई कस्तो छ?
5: हजुर,
4: यहाँले चाहिँ त्यहाँ रिपोर्टिङ गरिराख्नु भएको छ नि, रिपोर्टिङ गर्नलाई पनि त कठिनाई होला होइन? त्यहाँ आवत जावतको कुरा होला, सम्पर्क कुराहरू कस्तो छ नि त्यो चाहिँ?
5: एकदमै जटिल रहिरहेको छ। अहिले यति बेला कुरा गर्दा मेरो मोबाइलमा 11% मात्रै ब्याट्री रहेको अवस्था छ। अब यो चार्ज गर्ने ठाउँहरू पनि एकदमै अभाव, त्यसपछि अन्य ठाउँहरूमा कहीँ पनि कुनै पनि विकल्पहरू नरहेको अवस्था छ। अब यहाँ राहत सामग्रीहरू पनि त्यस्तो पर्याप्त रूपमा आएको छैन भने हेलिकप्टरबाट उद्धार भइरहेको छ। केही चाहिँ उद्धार हुन बाँकी पनि हामीलाई जानकारी आएको छ। यो तिरु क्षेत्र उत्तर गया गाउँपालिका एकको तिरु क्षेत्र अनि हाकु क्षेत्र, यो आनासदिङ गाउँपालिका 1 नम्बर वडाको हाकु क्षेत्र अनि यो गोसाइकुण्ड गाउँपालिका 2 नम्बर वडाको तिमुरेको माथिल्लो क्षेत्रमा पनि केही पीडितहरू चाहिँ केही प्रभावित मान्छेहरू केही घाइतेहरू रहिरहेको भन्ने हामीलाई सूचना आएको आधारमा हामीले सुरक्षा निकायलाई पनि यो हेलिकप्टरबाट उद्धार गर्नका लागि हामीले अनुरोध गरिरहेका छौँ। आज पनि त्यो खालको उद्धार भइरहेको हुनसक्छ, आकाशमा हेलिकप्टरहरू गइरहेको देखिन सकिन्छ। अब विद्युत आपूर्ति र सञ्चार सम्पर्क राम्रो नहुँदा सबै खालका कामहरूलाई चाहिँ प्रभावित पारेको छ। रसुवामा अब आज भरेसम्म कतैबाट विद्युत जोड्ने सम्भावना भनेर अपुष्ट जानकारी आएको छ। त्यो प्रयासहरू पनि भइरहेको छ तर त्यो सम्भावना पनि हिजो पनि आज भरेसम्म हुन्छ भन्ने हिजोसम्म हुने भन्ने थियो, आज पनि अब सम्भावना कम रहेको भोलिसम्म भन्ने आइसकेको हुनाले अब यो एकदमै अन्यल अवस्था छ। विद्युत आपूर्ति र सञ्चार सम्पर्कमा चाहिँ असाध्यै जटिल छ। हामीले नियमित सूचना संप्रेषण पनि गर्न सकिरहेका छैनौँ।
4: हजुर हेमनाथजी, पक्कै पनि अहिले यो सङ्कटको अवस्थामा सबै कुरामा चाहिँ क्षति पुगेको अवस्थामा चाहिँ सम्पर्क समन्वय अझ महत्त्वपूर्ण पाटो। त्यसमा चाहिँ यो विद्युत आपूर्ति बन्द हुँदाखेरि त्यसपछि त्यहाँका विभिन्न टावरहरू समेत चाहिँ मा असर पर्दाखेरि चाहिँ अनि विशेष गरेर यातायातको चाहिँ अवस्थाले गर्दा सबैले चाहिँ यो सङ्कटमा अझ बढी चाहिँ असर परेको छ होइन। अहिले अर्को कुरा चाहिँ यो अहिले खोज उद्धारको कुरा त महत्त्वपूर्ण पाटो रह्यो नै। अहिले यो सँगै आज चाहिँ 3-4 दिन भइसक्यो होइन, त्यहाँबाट चाहिँ कतिपय आफ्नो सुरक्षाका लागि भागेर जङ्गलतिर गएका, कतिपय अवस्थामा चाहिँ सुरक्षित स्थानतर्फ चाहिँ आफूलाई सुरक्षित हुन्छ कि भनेर जानेहरू बाहिर बाहिरै रहेको अवस्था छ। आज 3-4 दिन भइसक्दाखेरि यो खानपिनको कुरा, खाने पानी पिउने पानीको यी कुराहरूले पनि अब असर पर्न थालेको छ पक्कै पनि होइन। यो ती बाहिर रहेका व्यक्तिहरूको खानपान अनि त्यसपछि तिनीहरूलाई चाहिँ राहतको कुरा, यो कुरा पनि अलिकति जटिल बन्दै गरेको अवस्था होला होइन, कि त्यसलाई चाहिँ व्यवस्थापन गर्न कस्तो खालको व्यवस्था भइराखेको छ, यहाँले केही जानकारी पाउनु भएको छ?
5: हजुर, यो गसाइकुण्डा गाउँपालिका जुन सदरमुकाममा केन्द्रित भएको पीडितहरूलाई चाहिँ त्यहाँको होल्डिङ सेन्टरमा खाने बनाउने खुवाउने व्यवस्था गरिएको छ भने उत्तर गया गाउँपालिकाले पनि यहाँको विद्यालयहरूलाई चाहिँ होल्डिङ सेन्टरको रूपमा स्थापित गरेर खाना बनाउने खुवाउने कुराहरू सुरु भएको छ। केही सामाजिक संस्थाहरूले तत्कालको लागि खाद्यान्नहरू थोरै मात्रामा यहाँ उपलब्ध भएको हुनाले आजबाट आज पनि यहाँ थुप्रै यो विस्थापितहरू अलपत्र मान्छेहरूलाई चाहिँ खाना खुवाउने व्यवस्था गरेको छ। तर यहाँ अहिले खाना बनाउने पनि अब बर्सातको समय दाउराको अभाव, ग्यास अभाव भएको हुनाले अत्यन्तै जटिल भइरहेको छ, त्यो प्रक्रिया पनि जटिल भइरहेको छ। अब खाने बस्ने कुराहरूमा र यातायातको कुराहरूमा पनि समस्या छ। अब एकदमै यो इन्धनको अभाव अनि ग्यासको अभाव पनि एकदमै जटिल हुँदै गएको हामीले देखेका छौँ, महसुस गरेका छौँ यो होल्डिङ सेन्टरहरूमा हेर्दा। यद्यपि यो एकदमै दुःखका साथ चाहिँ यो दक्षिण क्षेत्रमा उत्तर गया गाउँपालिका वडाकारले यो होल्डिङ सेन्टरहरूले चाहिँ यहाँ प्रभावितहरूलाई व्यवस्थापन गरिराख्नु भएको छ। भोलिको दिनदेखि कसरी अगाडि बढ्छ, यो कन्टिन्यू कसरी अगाडि बढ्छ भन्ने कुरा चाहिँ अलिक जटिल देखिन थालेको छ।
4: हजुर पक्कै पनि हेमनाथजी, अहिले त्यहाँ यो उद्धारकै क्रममा चाहिँ उद्धारमा खटिने जुन सुरक्षा कर्मीहरू हुनुहुन्छ होइन, यो उद्धारको लागि जुन आपतकालीन संयन्त्र केन्द्रहरूले पनि काम गरिराखेको छ होइन, सबै सुरक्षा निकाय, त्यसपछि अरू के छ, गैर सरकारी अरूको सहयोग पनि लिएको छ अथवा सुरक्षा निकायहरू मात्रै परिचालन भएका छन्, के छ पछिल्लो अवस्था, केही छ यहाँसँग त्यो जानकारी?
5: यो उद्धारको लागि अब लास्ट व्यवस्थापन को लागि पनि एकदम समस्या भइसकेको छ। गन्धहरूले रोग फैलिने भए देखिएको छ भने अरू ठाउँमा उद्धार हेरीबाट हेलिकप्टरबाट उद्धार भइरहेको देखिन्छ। आकाशमा हेलिकप्टरहरू हिजो धेरै, आज पनि केही हेलिकप्टरहरू आएको देखिन्छ। र अब यो राहतको कार्यक्रमहरूमा चाहिँ सामाजिक संस्थाहरूले केही राहत उपलब्ध गराउन सुरु गर्नुभएको छ। अब विशेष गरी हामीलाई प्राप्त जानकारी अनुसार यो सहज बाटो नभएका कारणले नुवाकोटमा राहतहरू थुप्रिरहेको, यता रसुवामा कम राहत सामग्रीहरू आएको भनेर गुनासाहरू आउन थालेका छन्। त्यसका लागि स्थानीय सरकारले अब सङ्घीय सरकार प्रदेश सरकारसँग पनि समन्वय गर्ने कामहरू भइरहेको हामीले जानकारी पाएका छौँ।
4: हजुर जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद, हामी फेरि पनि यहाँलाई पछि जोड्नेछौँ। अहिले हामीले कुराकानी गर्दै थियौँ यो रसुवाको भोटेकोसीमा आएको बाढी पश्चात त्यहाँको खोज उद्धार र राहतका सन्दर्भमा भइरहेको त्यहाँको पछिल्लो अवस्थाको बारेमा जानकारी लिँदै हामीसँग हुनुहुन्थ्यो रसुवाका संवाददाता हेमनाथ खतिवडा, उहाँसँग हामीले कुराकानी गऱ्यौँ र त्यहाँको पछिल्लो अवस्थाको बारेमा जानकारी गरायौँ। यो चाहिँ रसुवाको त्रिशुलीमा 3A सुरुङमा चाहिँ फँसेकोहरूको उद्धार तीव्र पारिएको पछिल्लो समाचार पनि आएको छ, सूचना आएको छ। त्यहाँ चाहिँ 82 जना सुरक्षाकर्मी सहित भारतीय टोली समेत परिचालन भएको भन्ने छ। त्यहाँ चाहिँ अब जुन भूकम्प के अरे यो जुन बाढी गयो, बाढी पछाडि त्यहाँको जुन विपद सिर्जना भयो, तत्काल त्यो पछाडि नै सरकारी संयन्त्र सुरक्षा निकायहरू त्यसको खोज उद्धारमा लागि परिरहेका थिए। सँगै अहिले चाहिँ फँसेको मानिसहरूको त्यो टनेलहरूमा चाहिँ सुरुङ मार्गमा चाहिँ फँसेका व्यक्तिहरूको उद्धार गर्नको लागि चाहिँ सरकारले विगत 2 दिनदेखि चाहिँ प्रयास गरिरहेको छ। यो चाहिँ रसुवाको त्रिशुली 3A सुरुङमा चाहिँ फँसेका व्यक्तिहरूको लागि चाहिँ जुन त्यहाँबाट उद्धार गर्ने चाहिँ प्रयास दुई दिनदेखि जारी राखेको छ। यसमा चाहिँ अब प्रतिकूल मौसम र निरन्तरको लेदो तथा भग्नावशेषका बीच शनिबार बिहानै चाहिँ सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अझ तीव्र पारिएको छ र टनेलभित्र चाहिँ मानिसहरू फँसेको खबर पाउन साथ सरकारले चाहिँ उद्धार टोलीलाई प्राथमिकताका साथ परिचालन गरेको थियो र सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि चाहिँ शुक्रबार रातिदेखि नै नेपाली सेनाका 62 जना तथा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका 20 जना गरी कुल 82 जनाको संयुक्त टोली चाहिँ निरन्तर त्यहाँ खटिरहेको छ। यो सबै प्रयत्न गरिराख्दाखेरि नेपालको चाहिँ उद्धार प्रयासमा सहयोग पुर्याउन यति बेला पछिल्लो समय भारतीय टोली पनि त्रिशुली पुगेको छ र भारतीय टोलीले चाहिँ हेलिकप्टर मार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुमान गरी आवश्यकता अनुसार थप उद्धार तथा राहत कार्य अघि बढाउने चाहिँ योजना बनाएको छ। यसले चाहिँ सम्पूर्ण संयन्त्र यो विपदमा त्यहाँ रहेका नागरिकको सुरक्षाका लागि लागि परेको छ। यसलाई चाहिँ खोज उद्धारलाई तीव्र बनाएको छ। सँगै त्यहाँ उद्धार गरिएका घाइते त्यसै गरेर सब व्यवस्थापन यो सबै कुरामा यो सरकारी संयन्त्र त्यहाँ चाहिँ गैर सरकारी संयन्त्र समेतको सहयोग लिएर यो विपदको बेलामा यो विपदको सामना गर्न चाहिँ लागिरहेको छ र यो सँगै पछिल्लो समय यो जुन समन्वय सञ्चारको कुराहरू छ नि सञ्चारको कुरामा अलिकति एउटा पछिल्लो चाहिँ त्यसलाई चाहिँ एउटा सूचना आएको छ होइन अलिकति सहज हुन लागेको
3: जस्तै कि हामी हेमनाथ खतिवडाजीसँग अघि रचुवाका हाम्रा रिपोर्टरसँग हामी जोडिरहँदाखेरि सञ्चारको अभाव होइन त्यहाँ बत्तीको बिजुली जुन छैन लाइनको अभावका कुरा गरिरहँदाखेरि आज चाहिँ नेपाल टेलिकमले रचुवाको त्रिशुली 3A जलविद्युत आयोजनासँगै रहेको टावर मार्फत सेवा चाहिँ सुचारू गरेको पनि खबर हामीले प्राप्त गरेका छौँ। यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज हुने पनि बताइएको छ ताकि खोजी कार्यमा सहज होस् भनेर टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधन प्रयोग गरेर तथा झन्डै 1 घन्टा दूरीसम्म मानिसले बोकेर टावरसम्म पुर्याएको खबर छ। अब अहिले कस्तो छ भने बाटो नभएकै कारण अब यो टावर पुर्याउन पनि मानिसले 1 घन्टा दूरी बोकेर पार गरेर त्यहाँ लगेर जडान गरेर अलिकति कार्यलाई अगाडि बढाइएको छ। त्यो कुरा चाहिँ कम्पनीका प्राविधिकहरूले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याउनु भएको छ। त्यसरी टावर सञ्चालनमा आइसकेपछि पक्कै पनि केही सहजता होला होइन यो चाहिँ हामी अपेक्षा राखौँ। र अहिले हामीसँग पिएसबी नुवाकोटबाट हामीसँग
4: चाहिँ यो पछिल्लो विवरण जानकारी गराउँदै गर्दाखेरि हामीले हाम्रा चाहिँ पिएसबी सहकर्मी नुवाकोटबाट चाहिँ भावना केसी टेलिफोन सम्पर्कमा आउनु भएको छ।
3: हजुर, उहाँसँग कुराकानी अगाडि बढाउँ है। अब हजुर हजुर नमस्कार भावनाजी। हजुर भावनाजी, हेलो।
4: भावना केसीसँग हामीले सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ। उहाँ चाहिँ सार्वजनिक सेवा प्रसारण को चाहिँ नुवाकोट हाम्रा संवाददाता हुनुहुन्छ। उहाँसँग चाहिँ हामी सम्पर्क गर्ने कोसिस गर्दा गर्दै सम्बन्ध विच्छेद भएको छ। हामी पुनः उहाँसँग सम्पर्क गर्नेछौँ। अहिले भने यो छोटो एउटा चाहिँ संसार
3: सहजताको कुरा पनि छ। रसुवा जिल्लाकै हो यो दुप्चे बिटिएस पनि आजदेखि सञ्चालनमा आएको छ। उक्त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन लिएर प्राविधिकहरू त्रिशुलीबाट साइटसम्म हेलिकप्टर मार्फत पुग्नु भएको छ र साइट सञ्चालन गरेको हुँदा उक्त साइटबाट त्रिशुली 3B आयोजना स्थल आसपास बेत्रावती तथा कालिका स्थानका केही भूभागमा सेवा सुचारू गर्न सकिने अवस्था आएको छ।
4: हो, पक्कै पनि यसले चाहिँ यो विपदमा हरेक कुरामा चाहिँ सङ्कट सिर्जना भएको छ। त्यो सङ्कटबाटको सामना गर्नको लागि वैकल्पिक उपायहरू चाहिँ गरिराखिएको छ। कसरी त्यहाँको चाहिँ विद्युत आपूर्तिलाई केही हदसम्म विकल्प मार्फत सहज गर्न सकिन्छ, त्यसै गरेर सञ्चार स्रोतलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर लागिरहेको छ। पछिल्लो समय चाहिँ अब यो सडकको कुराहरू पनि आइरहेको छ होइन। सडक चाहिँ अवरुद्ध छन् तर त्यसमा चाहिँ त्यहाँसम्म राहतका उद्धारका सन्दर्भमा अलिक सहज बनाउनका लागि वैकल्पिक सडकहरू सञ्चालन गर्ने जुन प्रयास भइरहेको छ। यस क्रममा चाहिँ अब यो धादिङ बेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ, त्यो प्रयास सफल भएको छ। त्यसले चाहिँ परेवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, केवरिनटार हुँदै चाहिँ मास्टर हेलमेट रेस्टुरेन्ट जोडिने सडक चाहिँ सञ्चालनमा आएको छ। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सडक सञ्चालनमा जोडिएको छ। यो चाहिँ यसअघि चाहिँ सम्बन्ध विच्छेद यातायात विच्छेद भएको थियो, त्यो सडक सञ्जाल विच्छेद भएको थियो र यो चाहिँ गत बुधबार चाहिँ रसुवाको भोटेकोसीमा आएको बाढीले चाहिँ धादिङ बेसीको जाने चाहिँ त्रिशुलीमाथिको पुल बगाउँदा चाहिँ सदरमुकामसँगको सडक चाहिँ सम्पर्क टुटेको थियो।
3: हजुर, अहिलेको अति नै विषम परिस्थिति हामीले सामना गर्न परिरहेको छ, देशले सामना गर्न परिरहेको छ। यो बेलामा थुप्रै पूर्व तयारी भएका कुराहरूलाई पनि थाती राखेर अथवा क्यान्सल गर्ने अवस्था आएको छ। जस्तै कि शिक्षा तथा खेलकुद मन्त्रालयले सबै तहका परीक्षा स्थगित गर्न विश्वविद्यालयहरू तथा मार्तका निकायलाई निर्देशन दिइसकेको छ। यो निर्देशन हिजै दिएको हो। कतिपय विद्यार्थीहरूको इक्जाम तोकिरहेको थियो होइन, प्राकृतिक विपदका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि सबै परीक्षा स्थगित गर्न शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निर्देशन दिनुभएको हो। विभिन्न विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका पोखरेलले विश्वविद्यालय ऐनले दिएको विशेष अधिकार प्रयोग गरी यस्तो निर्

0: निरीक्षण चाहिँ गर्नुभएको हो। मन्त्रालयका अनुसार भदौ 13 गतेदेखि आजदेखि सञ्चालनमा हुने सबै विश्वविद्यालय अन्तर्गतका सञ्चालन गरिने ती परीक्षाहरू स्थगित गर्ने निर्देशन दिएको जानकारी।
1: यो चाहिँ अब यो सङ्कटको बेलामा चाहिँ विद्यार्थीहरूलाई त्यो परीक्षामा सहभागी हुनको लागि पक्कै पनि कठिनाइ हुन्छ, यत्रो ठुलो विपदमा यो चाहिँ त्यसलाई मध्यनजर गरेर पनि सरकारले यो सबै खालका परीक्षाहरूलाई अहिले स्थगित राख्ने सन्दर्भमा चाहिँ यो निर्देशन भयो। त्यो निर्देशनपछि अहिले त्यो चाहिँ त्यो व्यवस्था भएको छ। अहिले पछिल्लो समय चाहिँ जुन त्रिशुली 3 जलविद्युत आयोजनाकै सुरुङ मार्गमा चाहिँ जुन उद्धार गर्ने खोज उद्धारका कार्यक्रमहरू चलिरहेको थियो, त्यसमा चाहिँ सुरक्षा निकायले एकदम प्रयास गरिराख्नु भएको थियो। यस क्रममा चाहिँ यो त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङ मार्गबाट चाहिँ 43 विदेशी सहित 208 चाहिँ उद्धार भएको छ पछिल्लो
0: त्रिशुली 3
1: यो पछिल्लो यो, किनभने यहाँ चाहिँ धेरैवटा यो क्षेत्रमा चाहिँ धेरैवटा जलविद्युत आयोजनाहरू छन्, त्यो अन्तर्गत बाह्रवटा जलविद्युत आयोजना चाहिँ पूर्ण रूपमा चाहिँ बन्द भएको छ भने 15 क्षति पुगेको चाहिँ प्रारम्भिक आँकडा छ होइन। त्यस अन्तर्गत चाहिँ यो त्रिशुली 3 जलविद्युत आयोजनामा जुन टनेलमा चाहिँ फँसिराखेका थिए तिनीहरूलाई चाहिँ उद्धार गर्ने क्रममा चाहिँ यो रसुवाको भोटेको सीमा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा चाहिँ आज दिउँसो 43 विदेशी सहित 208 नागरिक त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङबाट चाहिँ उद्धार गरिएको छ होइन। सुरुङमा रहेका चाहिँ 38 चिनियाँ र 5 भारतीय सहित 208 उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि रहेको संयुक्त टोलीले ड्रिलिङ मेसिन लगायत सामग्रीको प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ। साथै चाहिँ यो प्रारम्भिक चाहिँ अवस्थामा चाहिँ जे खालको अनुमान गरिएको थियो अहिले पछिल्लो समय यसलाई खोज उद्धारको क्रममा अगाडि बढाउँदै गर्दाखेरि चाहिँ प्रभावित जिल्ला रसुवा नुवाकोट धादिङ लगायत नेपाली सेनाको करिब 7,000 बढी फौज खटी समन्यात्मक रूपमा चाहिँ घाइतेको खोज तथा उद्धार कार्य आपतकालीन उपचार तथा सब व्यवस्थान भइरहेको चाहिँ सेनाले जानकारी गराएको छ।
0: हजुर, अब यसरी भन्नुपर्दाखेरि हामीले साँच्चै त्यत्रो ठुलो बाढी आइसकेपछि त्यत्रो भयावह स्थिति भइसकेपछि होइन साह्रै अब दिमागले नै नसोच्न सक्ने हामी परिकल्पना गर्न नसक्ने घटना हो नि त यो होइन। त्यसपछि पनि हामीले यसरी हाम्रा मानिसहरूलाई भेटाउनु भनेको एक प्रकारको खुसीको कुरा पनि हामीले जोड्न सक्छौँ यहाँनिर। र अर्जुनजी, बेला बखतमा आउने बाढी होइन, यो आकाशबाट हुने वर्षा, यिनले पार्ने क्षतिलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा हामीसँग यति बेला विनोद पराजुली टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँ चाहिँ बाढी विज्ञ हुनुहुन्छ, बाढी विज्ञ
1: अहिले त्यो क्षेत्रमा फेरि पानी पर्ने सम्भावना छ भन्ने कुरा आइरहेको छ, यो बारेमा अलिकति जानकारी लिन सकिन्छ।
0: हजुर, विनोद सर।
2: हजुर हजुर,
0: नमस्कार।
2: हजुर
0: हजुर, यो भयावह स्थिति अहिले जुन हामीले सामना गरिरहेका छौँ, यसमा यो यो हुनु यसरी आउनु होइन, एउटा विज्ञ भएको हिसाबले हजुर बाणी विज्ञ हुनुहुन्छ होइन, त्यस कारणले मैले सोच्छु यो हुनुमा आयो नि जसरी आयो यसलाई सामना गर्नको लागि हामीले पूर्व सतर्कता केही अप्नाउन सक्थ्यौँ कि के थियो, के छ, के भन्नु छ यहाँको, के छ विचार?
2: अब यो स्केलको जुन जुन तहको बाढी सिर्जना भयो त्यसको लागि हामी तयार थिएनौँ भन्ने कुरा चाहिँ हामी स्पष्टसँग राख्नपर्छ। अब हामीले पछिल्लो समय जुन पूर्वअनुमान र पूर्व सूचना प्रणाली विकास विस्तार गर्दै गएको वर्षाको कारणबाट सिर्जित हुन सक्ने बाढीको लागि थियो। हिमताल विस्फोट जस्ता बाढीहरूमा पनि ससाना किसिमका हिमतालहरू अथवा ससाना किसिमका हिम पहिरोहरूबाट सिर्जित हुने बाढीको लागि पनि हामी तयार थियौँ। तर अब यो स्केलको बाढी आयो कि जुन बाढीले हाम्रो पूर्व सूचना दिने सबै उपकरण समेत रसुवागढीदेखि मडेखुसम्म आइपुग्दाखेरि 6 ठाउँमा यस्ता पूर्व सूचना दिने उपकरणहरू पनि बगायो, त्यसले पूर्व सूचना दिन नपाउँदै बगायो। त्यस कारणले हाम्रो तयारी यस किसिमको बाढीको लागि थिएन भन्ने कुरा त्यसले पनि पुष्टि गर्छ। तर योभन्दा सानो बाढी हुन्थ्यो, कम्तीमा पनि नदीको पुलहरूको आसपासको तहसम्म आउने खतराको तह भन्छौँ हामी, सामान्यतया बस्तीको नजिकसम्म बाढी आउन सक्ने अवस्थाको अथवा बस्तीमा प्रवेश गर्नेसम्मको बाढीको लागि चाहिँ हाम्रो पूर्व सूचना प्रणाली थियो। तर अब यो बस्तीभन्दा पनि धेरै माथि, पुलभन्दा पनि धेरै माथि यो बाढी जुन आयो यसले हामीले स्थापना गरेका सूचना प्रणालीहरू सम्बन्धी सबै उपकरणहरू पनि एकैचोटि बगाउँदाखेरि हामीले

0: अब चिनतर्फबाट पनि यदि कुनै किसिमको यो सीमा नदीमा यो बाढी आएको थियो, तथापि चिनतर्फ पनि त्यो नदीमा कुनै त्यस्तो संयन्त्र थियो भने उहाँले सूचना दिन सक्नुहुन्थ्यो, उहाँले आफ्नै नागरिकलाई पनि सूचना दिन नसकेको अवस्था चाहिँ देखिन्छ। त्यस हिसाबले यो पार्टिकुलर इभेन्टमा, यो घटनामा चाहिँ हाम्रो मात्रै नभएर हाम्रो चिनको दुवैको सूचना प्रणाली अथवा पूर्व सूचना प्रणाली चाहिँ अपर्याप्त रहेको चाहिँ देख्न सकिन्छ।
1: हजुर, अझै पनि सतर्क हुनुपर्ने अवस्था छ होइन, त्यस क्षेत्रमा कस्तो खालको तयारी गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई, यहाँको विचारमा?
0: अब हामीले तत्कालै गर्न सकिने एक दुईवटा उपाय छन्, त्यसमा हामी लागिरहेका छौँ। हिजोदेखि नै हामीले मुख्यतः सीमा क्षेत्रमा अहिले सम्पर्क विच्छेद छ, नागरिकहरू जति बाँच्न सफल हुनुभयो उहाँहरूको पनि उद्धार भइसकेको छ, उहाँहरूलाई तल ल्याइएको छ। सुरक्षाकर्मी पनि दिनभरि उद्धारको लागि मात्रै त्यहाँ खटिनु भएको छ, रातिको समयमा सीमा क्षेत्र मानवरहित जस्तै छ यतिखेर। त्यस हिसाबले अब सीमामा अर्को बाढी फेरि पनि आयो भने कसरी त्यसलाई चाहिँ थाहा पाउने त भन्ने एउटा चुनौतीपूर्ण अवस्था चाहिँ छ। त्यसलाई चेर्नको लागि हामीले सीमा क्षेत्र नजिक सिसी क्यामेरा जडान गर्ने गरी र त्यहाँ भिस्याट समेत इन्टरनेटको लागि प्रयोग गर्ने गरी चाहिँ प्रक्रिया अगाडि बढाएका छौँ। हामी आधै जडानको तयारीमा थियौँ, तर हेलिकप्टर उड्न नसकेको कारणले त्यो आज सफल हुन सकेन र भोलि बिहानै हामी त्यो तयारीमा छौँ। अब त्यो हुन सक्यो भने हामी कम्तीमा पनि अर्को सेकेन्डरी डिजास्टर भन्छौँ, त्यहाँ बनेका दुईवटा तालहरू छन्, त्यो कथम कदाचित त्यो फुटेमा अथवा अन्यत्र पनि जलाधार क्षेत्रमा अन्यत्र पनि हिम पहिरोहरू गएमा अथवा हिमतालहरू विस्फोट भएमा आउन सक्ने बाढीलाई हामी तत्कालै सूचनाको रूपमा तल पठाउन सक्छौँ भनेर हामीले सिसी क्यामेरा जडानको कामलाई चाहिँ अहिले एउटा महत्त्वपूर्ण र प्रभावकारी विकल्पको रूपमा देख्यौँ र त्यो प्रक्रिया चाहिँ अगाडि बढेको छ। सम्भवतः भोलि तिन बजीसम्म त्यो जडान हुनेछ, अरू कारणले रोकिएन भने। अब मुख्यतः मौसमको कारणले हेलिकप्टर जान सक्ने अवस्था सिर्जना भयो भने हामी त्यो गर्छौँ।
1: हजुर हजुर।
0: अब अर्को विषय भनेको चाहिँ अब जहाँसम्म तल्लो क्षेत्रमा अहिले मुख्यतः टनेलको क्षेत्रमा उद्धारको कार्यहरू भइरहेको छ, अब पुनः अर्को बाढीहरू फेरि पनि आयो भने ती क्षेत्रहरू असुरक्षित हुन सक्छन्। अब आम बासिन्दा जो ज्यान जोगाउन सफल हुनुभएको छ हाम्रो सूचनाले अथवा आफै भागेर पनि, उहाँहरू अहिले सुरक्षित स्थानमा हुनुहुन्छ, उहाँहरूलाई कुनै पनि बहानामा पुनः आफ्नो बच्चे खुसेको कुनै घर अथवा केहीको खोजीमा तलतिर नआउनको लागि हामीले निरन्तर अपिल गरेका छौँ। एकातर्फ भने कम्तीमा पनि रातिको समयमा अथवा बिहान साँझको समयमा, अब दिउँसोको समयमा कम्तीमा पनि हाम्रो केही न केही सूचना प्रणाली, हाम्रो हेलिकप्टरहरू पनि फ्लाइ गरिरहेको अवस्था, अहिले ड्रोन सर्भेहरू भइरहेको, उद्धारकर्मीहरू माथिल्लो क्षेत्रमा भइरहेको अवस्थामा उहाँहरूले पनि सूचना दिन सक्ने एउटा सम्भावना भएको कारणले कम्तीमा दिउँसोको समयमा सतर्कताका साथ उद्धार कार्यमा लाग्न सकिने अवस्था छ। तर अरू समय बाँकी समयमा चाहिँ त्यो काम रोक्न भनेका छौँ, रोकिएको पनि छ भन्ने सूचना।
1: हजुर, हामीलाई अब यो पूर्व जानकारी कसरी प्राप्त गर्न सक्छौँ, यस्तो भयो अवस्था फेरि पनि हामीले बिहोर्न नपरोस् होइन, सतर्क कसरी रहन सक्छौँ भन्ने बारेमा यहाँसँग हामीले जानकारी लियौँ, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
2: हो, पक्कै पनि अहिले चाहिँ यो अहिले विपदको बेलामा चाहिँ होइन कसरी चाहिँ सतर्क रहने, त्यसको पूर्व तयारी के थियो भन्ने एउटा पाटो रह्यो होइन। यो सँगै अब अहिले चाहिँ जुन हामीले चाहिँ यो विषयमा चाहिँ बाढी विज्ञ विनोद पराजुलीसँग कुराकानी गर्दैछौँ। अब हामीले हाम्रो यो सम्पर्कमा चाहिँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीलाई जोडेका छौँ। अहिले पछिल्लो समय चाहिँ यो चिनिया टोलीसँग अथवा चिनसँगको सम्पर्क र यो बाढीमा चाहिँ सहयोग खोज उद्धारसँगै सूचना आदान प्रदान यो क्षेत्रमा चाहिँ पक्कै पनि कूटनीतिक पहलहरू भइराखेको होला होइन। यो सन्दर्भमा चाहिँ अहिले परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीसँग चाहिँ जानकारी लिने प्रयास गरिरहेका छौँ। प्रवक्ताज्यू
3: हजुर,
2: स्वागत छ यहाँलाई।
3: थ्याङ्क यू।
2: हजुर, अहिले यो जुन रसुवामा चाहिँ भटेकोसीमा आएको बाढीका कारण चाहिँ यो विपद सिर्जना भयो होइन, हामीले कूटनीतिक पहल मार्फत एक देश र अर्को देशका सूचना आदान प्रदान गर्नेदेखि लिएर खोज उद्धारका कुराहरूमा हामीले सहकारी गरिराखेका छौँ होइन। यसलाई चाहिँ एउटा कूटनीतिक रूपमा परराष्ट्र मन्त्रालयले त्यो समन्वय पक्कै गरिराखेकै छ, पछिल्लो के छ अवस्था, कसरी यो समन्वय गरिराख्नु भएको छ, यो विषयमा थोरै जानकारी गराइदिनुहोस् न।

0: अब यस प्रकारका विपदहरूका सम्बन्धमा जुन सीमा क्षेत्रमा खास गरी सीमा क्षेत्रमा हुने खालका विपदका घटनाहरूका सम्बन्धमा दुई देश बिचमा संयन्त्रहरू जुन स्थापना भएका छन् ती संयन्त्रहरू मार्फत निरन्तर रूपमा हाम्रो समन्वयहरू भइ नै राख्ने गर्छ। गत सालको पनि हामीलाई अनुभव छ, त्यसभन्दा अगाडिका पनि धेरै अनुभवहरू छन् र हामीलाई चिनिया पक्षबाट यो घटना घटिसकेपछि पनि विभिन्न समयमा जानकारीहरू प्राप्त भइ नै रहेका छन् र उहाँहरूबाट जुन प्राप्त हुनुपर्थ्यो भइ नै रहेको छ। तर खास गरी अब यो जुन घटना घट्यो त्यति बेला त यो अकस्मात भएको घटना बुझिन्छ, किनभने यसले दुवै चिन साइडमा पनि तिब्बतको साइडमा पनि र यता नेपालको साइडमा त हामीलाई सबैलाई थाहा छँदैछ यो भयानक यो विकराल हालको अवस्था जुन सिर्जना भयो यो त अकस्मात भएको देखिन्छ। अनि हाम्रो जुन इस्टाब्लिस्ड संयन्त्रहरू छन् ती संयन्त्रहरू मार्फत चाहिँ काम भइरहेको छ र परराष्ट्र मन्त्रालयबाट खास गरी यसलाई कसरी चुस्त बनाउन सकिन्छ, कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा हामीले कुराकानी गर्ने, सम्पर्क गर्ने, समन्वय गर्ने लगायतका कामहरू हामी गरिरहेका छौँ।
1: हजुर प्रभुताज्यू, पक्कै पनि यो कूटनीतिक पहल यहाँहरूले गरिराख्नु भएको छ होइन, यसले चाहिँ अहिले पछिल्लो समय चाहिँ यो छिमेकी राष्ट्रसँगै विदेशी पर्यटकहरू पनि धेरै परेको चाहिँ कुराहरू आएको छ होइन, यसमा चाहिँ उहाँहरूको पनि एउटा चासो उहाँहरूले पनि तपाईँहरू यो कूटनीतिक पहल मार्फत हाम्रा नागरिकहरू यतातर्फ यति आएका छन् यो अनुमान छ भन्ने खालको केही कुरा होला होइन। सँगै अर्को चाहिँ यो भारत र चिनबाट पनि रेस्क्यु टोली आएको कुरा छ, यो खोज उद्धारमा खटिएको भन्ने कुरा छ, यसमा कस्तो समन्वय भइरहेको छ, के छ अवस्था पछिल्लो अवस्था?
0: अब यो खास गरी रेस्क्यु अर्थात् उद्धारको लागि, खोज र उद्धारका लागि चाहिँ हाम्रा संयन्त्रहरू जुन छन् सुरक्षा संयन्त्रहरू लगायतका हाम्रा सरकारी निकायहरू उहाँहरूबाट चाहिँ प्रभावकारी रूपमा काम भइ नै रहेको छ सुरुकै दिनदेखि जब यो घटना घट्यो। त्यस पछाडि खास गरी महत्त्वपूर्ण कुराहरू यहाँनिर के छन् भन्दाखेरि अब त्यो ठाउँको भूगोलको अवस्था, त्यहाँ जान सक्ने नसक्ने खालको अवस्था लगायतका कारणले गर्दाखेरि हामीले के गर्न खोजेको भने कुन कुन एरियामा हामीलाई आवश्यकता पर्छ अन्तर्राष्ट्रिय सहयोग, स्पेसली यो उद्धारको क्षेत्रमा कहाँ कहाँ कुन कुन क्षेत्रमा पर्छ, खास गरी स्पेसलाइज खालको हामीले गर्नै नसक्ने खालका र चाहिँ त्यो खालको एक्सपर्टिज बाहिर भएको अवस्था, जस्तो टनेलभित्र फस्नुभएकाहरूको उद्धारका लागि चाहिँ त्यो टनेल खुलाउने कुरा एउटा भयो। त्यस्तै अझै पनि जीवित त्यो माटो अथवा कुरिएका घरभित्र जीवित हरू हुन सक्ने अवस्थालाई मध्यनजर गरी त्यो खालको टेक्नोलोजी जसले जीवित व्यक्तिहरूलाई पत्ता लगाउन सकिन्छ हामीसँग भन्दा अलिकति उन्नत खालका, अलिक बेटर खालको त्यस्तो टेक्नोलोजी भएको अवस्थामा ती देशहरूसँग, अनि त्यस पछाडि अब यो जति पनि बडीहरू भेटिएको छ ती बडीहरूको फोरेन्सिक ल्याब टेस्टिङ लगायत डिएनए परीक्षण गरी सम्बन्धित परिवारलाई बुझाउनुको लागि क्विकली त्यो गर्नुपर्ने, किन भन्दा अहिलेको अवस्था अनि तुरन्त डिकम्पोज हुन सक्ने अवस्था भएको कारणले गर्दा त्यो क्षेत्रमा, र अर्को खास गरी यो त्यस्तो बडीहरूलाई केही समय राख्नको लागि हामीलाई मर्चुरीको पनि आवश्यकता पर्ने भएको हुनाले त्यो खालको खास खास क्षेत्रमा सहयोग लिने कुराहरू हो र त्यसको लागि चाहिँ आवश्यक समन्वय भइरहेछ। जहाँसम्म भारत र चिनबाट सहयोग यो यो क्षेत्रमा, यो खास गरी यो क्षेत्रमा उद्धारको क्षेत्रमा सहयोग भन्नुभयो यहाँले, त्यसमा चाहिँ हिजै भारतबाट एउटा टनेल रेस्क्यु टिम आइसकेको छ र चिनबाट पनि आज एउटा टनेल रेस्क्यु टिम आउने क्रममा छ र छिट्टै हामीले यो काम सुरु गर्ने र चाहिँ फँसेका व्यक्तिहरूलाई सकुशल उद्धार गर्ने काम हाम्रो जारी छ।
1: हजुर पक्कै पनि अहिले चाहिँ यो विषम परिस्थितिमा छिमेकी मुलुक र छिमेकी राष्ट्रहरूले पनि सहयोग गर्ने कुरा रह्यो, यसमा चाहिँ परराष्ट्र मन्त्रालयले पनि आफ्नो संयन्त्र मार्फत यो सहयोग आदान प्रदान खोज उद्धारमा चाहिँ सहयोग लिने त्यो खालको तयारी गरेर त्यो अनुसारको चाहिँ सहयोग लिइराखेको छ र यो परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गरिरहेको कुरा यहाँले जानकारी गराउनु भयो, यो जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद। हजुर उहाँ हुनुहुन्थ्यो लोकबहादुर पौडेल छेत्री, परराष्ट्र मन्त्रालय प्रवक्तासँग कुरा हामीसँग कुराकानीमा। यसै कुराकानी सँगसँगै यो प्रत्यक्ष प्रसारणबाट आज हाम्रो बसाई टुङ्गाउन थालिरहेका छौँ। बाढी पहिरोले पुर्याएको क्षतिका बारेमा निरन्तर सार्वजनिक प्रसारण रेडियो नेपाल तपाईँका माझमा रहने नै छ। अहिले भने प्रविधि संयोजनमा मिनर्वा बज्राचार्य अनि हामीलाई सहयोग गर्नुहुने टेलिफोनमा स्रोत व्यक्ति खोजी हामीलाई साथ दिनुहुने मुकुन्द भण्डारी अनि
1: राधिका
2: ओझा, विद्या चौधरी सँगसँगै
1: म अर्जुन श्रेष्ठ
2: अनि म रुक्मिणी पोखरेल छुट्टिन्छौँ। हस्त नमस्कार।
3: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
4: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
3: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
5: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। रसुवामा आएको विनाशकारी बाढीको कारण हालसम्म 669 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 13 जना, नुवाकोटमा 41 जना, धादिङमा 49 जना, चितवनमा 248 जना, गोर्खामा 54 जना, तनहुँमा 31 जना, नवलपरासी पूर्वमा 158 जना र नवलपरासी पश्चिममा 75 जना गरी 669 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले छिमेकी मुलुकसँग विशेष र प्राविधिक सहयोग मागेको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा प्रभावितको उद्धारको लागि सुरुङ खोल्ने, जीवित मानिसको पहिचान गर्न सहयोग गर्ने प्रविधि प्रयोग गर्ने, शीघ्र फोरेन्सिक तथा डीएनए परीक्षण गर्ने र शव राख्न शवगृह व्यवस्थापन गर्ने क्षेत्रमा विशेष सहयोग मागिएको जनाएको छ। सरकारले नेपाली तथा विदेशी नागरिक सहित अझै सम्पर्कविहीन रहेकाहरूको खोजीमा ध्यान केन्द्रित गरिएको मन्त्रालयले जनाएको छ। सरकारले आम नागरिक तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई आधिकारिक रूपमा प्रमाणित सूचनामा मात्र भर पर्न र अपुष्ट समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि आग्रह गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ महाराजगंजमा भोटेकोशी बाढीमा परि घाइते भएका 7 जनाको आइसियूमा राखेर उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेडाईका अनुसार अस्पतालमा उपचाररत 29 जना मध्ये 7 जनाको आइसियूमा राखेर उपचार भइरहेको हो। भोटेकोशी नदीमा आएको बाढीको कारण रसुवा र नुवाकोटका विद्युत उत्पादन गृहका सुरुङमा फँसेका मानिसहरूको उद्धारको लागि सरकारको समन्वयमा मित्र राष्ट्रहरू भारत र चीनको टनेल रेस्क्यू टिम परिचालन गरिएको छ। नेपाली सेनाले आफ्नै स्रोत र साधनबाट सुरुङमा फँसेका नागरिकहरूको खोज तथा उद्धार कार्य जारी राखे पनि मुख थुनिएका सुरुङहरूमा फँसेका जीवित नागरिकहरूको उद्धार र मृतकहरूको शव पहिचानको लागि डीएनए परीक्षण तथा शवगृह व्यवस्थापनको लागि भारत र चीनको सहयोग लिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले रेडियो नेपाललाई जानकारी दिनुभयो। भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाको लागि भारत, चीन लगायतका देशहरू तथा विभिन्न अन्तर्राष्ट्रिय दात्री निकाय र संस्थाहरूबाट सहयोग प्राप्त भइरहेको पनि उहाँले जानकारी दिनुभयो। अर्थ मन्त्रालयका अनुसार भारत सरकारबाट हालसम्म 3 चरणमा 57.5 टन मानवीय सहायता तथा औषधि प्राप्त भएको छ भने चीन सरकारले 30 वटा बेली ब्रिज र 2000 शव व्यवस्थापनको लागि एयर टाइट ब्याग पनि सहयोग गर्ने भएको छ। बाढीको कारण प्रभावित बनेको नुवाकोट स्थित माथिल्लो त्रिशुले 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेकाहरूको सुरक्षित उद्धारको लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी राखेको छ। अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनिया विज्ञ टोलीलाई परिचालन गरिएको छ। सरकारको अनुमति पश्चात 6 जना सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएका छन्। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशुले 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धारको लागि ड्रिलिङ सुरु गरेको छ। सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ड्रिलिङ सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव समाधिस्थ गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले शवहरू दुर्गन्धित बन्दै गएपछि संक्रमण फैलिन नदिन समाधिस्थ गर्ने निर्णय गरेको हो। जिल्लामा नारायणी र त्रिशुली नदी किनारबाट संकलित 233 शव मध्ये 4 वटाको मात्रै पहिचान भएको छ भने बाँकी 229 शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गणेश हरियालले जानकारी दिनुभयो। उहाँका अनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्थाहरू तथा नदी तटबाट संकलन गरिएका शव र शवका अवशेषहरू सड्न थालेका छन्। तीमध्ये केही शव अब पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्। तत्कालीन व्यवस्थापकीय प्रबन्ध मार्फत राखिएका शवहरू दुर्गन्धित बन्दै गएपछि स्वास्थ्य संक्रमण तथा महामारी फैलन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय अनुसार जिल्ला सुरक्षा समितिको बैठकले शव समाधिस्थ गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अरियालले बताउनुभयो। प्रशासनले पहिचान नभएका र व्यवहारिसी शवलाई सम्मानजनक, सुरक्षित तथा कानूनी रूपमा व्यवस्थापन गरिने जनाएको छ।
1: चिनिया राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउँदै चीन नेपाल सीमा क्षेत्रमा गएको विनाशकारी पहिरो तथा बाढीजन्य विपदप्रति सहानुभूति व्यक्त गर्नुभएको छ। राष्ट्रपति सीले चिनिया सरकार र चिनिया जनताको तर्फबाट विपदमा ज्यान गुमाउनेहरूप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवार, घाइते तथा विपद प्रभावित क्षेत्रका जनताप्रति समवेदना तथा सहानुभूति व्यक्त गर्नुभएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता भीष्मराज आङदाङबेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी भोटेकोसी बाढी प्रभावितको उद्धार र राहतको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेता आङदाङबेले बाढीग्रस्त नुवाकोटको ढुङ्गे बजार, देवीघाट लगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि उद्धार र राहतको लागि नौ बुधे ध्यानाकर्षण पत्र सरकारलाई बुझाउनु भएको हो। भोटेकोसी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यबारे स्थलगत रूपमा देखिएका समस्या समाधानका साथै हवाई उद्धारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिएको उहाँले बताउनुभयो। युरोपेली संघ युले नेपालमा अकस्मात आएको बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न 20,00,000 युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ। युले आज विज्ञप्ति जारी गरी आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खाने पानी तथा सरसफाई लगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो। यस्तै नेपाल क्रिकेट संख्यानले भोटेकोसी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत उद्धार र पुनर्स्थापनाको लागि 30,00,000 रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। क्यानका सचिव पारस खड्काले विज्ञप्ति मार्फत विपदबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाको लागि संघको तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो। यस्तै प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाको लागि त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
2: हेलो,
3: के गर्दैछौ?
2: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
3: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
2: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको
4: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले भेनेजुएलासँग 65 अर्ब ब्यारेल भन्दा बढी प्रमाणित तेल भण्डार नियन्त्रण गर्न सम्झौता गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भेनेजुएलासँगको यो ऐतिहासिक सम्झौताले अमेरिकी तेल भण्डारणलाई दोब्बर भन्दा बढी बनाउने, तेल आपूर्ति बढाउने र सबै अमेरिकीहरूको लागि ग्यासको मूल्यमा उल्लेखनीय कमी ल्याउने उल्लेख गर्नुभएको छ। भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले आफ्नो राष्ट्रको आर्थिक पुनरुत्थानमा मद्दत गर्ने विश्वासले यो सम्झौता गरिएको बताउनु भएको छ। यसै वर्ष भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा लिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाको विश्वकै सबैभन्दा ठूलो तेल भण्डार प्रयोग गर्ने घोषणा गर्नुभएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।
5: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेश प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउनेछौँ स्वदेश गान। यसै क्रमको पहिलो गीत राख्दैछौँ प्रेमध्वज प्रधानको स्वरमा, भैरवनाथ रिमालको रचना, नाति काजीको सङ्गीतमा।

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना। सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाडे भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि, विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखुबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। स्वदेश गान सुनाउने क्रममा अब राख्दैछौँ पुष्प नेपाली र साथीहरूको स्वरमा लक्ष्मण लोहनीको रचना नाति काजीको सङ्गीतमा।

सुनाउने क्रममा भर्खरै राख्यौ भक्त राजा आचार्य र फतेमानको स्वरमा उपेन्द्र प्रेमको रचना गायक स्वयंकै संगीतमा. अब राख्दैछौ महेश पालपाली र साथीहरूको स्वरमा रामविक्रम सिजापतिको रचना सिके र साइलीको संगीतमा.

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान, एम बराल र लोचन भट्टराई र साथीहरूको स्वरमा, राजेन्द्र थापाको रचना, नारायण ओलीको सङ्गीतमा।

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। भोटेकोशी नदीमा गएको बाढीबाट 9 जलविद्युत आयोजनाका 537 कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार रसुवा र नुवाकोटमा रहेका 9 जलविद्युत आयोजनामा कार्यरत 898 सम्पर्कविहीन भएका थिए। तीमध्ये 361 उद्धार भइसकेको छ। 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाबाट 576 सम्पर्कविहीन भएका मध्ये 254 उद्धार भइसकेको छ। सोही आयोजनाको सुरुङमा अझै पनि 300 श्रमिक तथा कर्मचारी फँसेको बताइएको छ। अहिले सो सुरुङ मार्गमा खोजी भइरहेको छ। त्यसै गरी 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट पनि 93 सम्पर्कविहीन भएका छन्। रसुवा भोटेकोशी जलविद्युत आयोजनाबाट 4 सम्पर्कविहीन भएको इपानले जनाएको छ। लाङटाङ खोला जलविद्युत आयोजनाबाट 42 सम्पर्कविहीन मध्ये अहिलेसम्म 18 उद्धार भएको छ। त्यसै गरी चिलिमे हाइड्रो पावरबाट 8 सम्पर्कविहीन भएका छन्। मैलुङ खोला हाइड्रो पावरबाट 7 सम्पर्कविहीन छन्। त्रिशुली जलविद्युत आयोजनाबाट 1 सम्पर्कविहीन छन्। देवीघाट जलविद्युत आयोजनाबाट 1, त्यसै गरी माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाबाट 42 सम्पर्कविहीन छन्। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाबाट 122 सम्पर्कविहीन मध्ये 91 जीवितै उद्धार गरिएको छ। मिडल त्रिशुली गङ्गा जलविद्युत आयोजनाबाट 2 सम्पर्कविहीन भइरहेका छन्। रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितको उद्धारका क्रममा नेपाली सेनाको हेलिकप्टरबाट आज दिउँसोसम्म 43 विदेशी सहित 208 नागरिक त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएको छ। सुरुङमा रहेका 38 चिनिया 5 भारतीय सहित 208 उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि रहेको संयुक्त टोलीले ड्रिलिङ मेसिन लगायत सामग्रीको प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ। साथै प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ लगायत नेपाली सेनाको करिब 7,000 बढी फौज खटी समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार कार्य, आपतकालीन उपचार तथा सब व्यवस्थापन कार्य भइरहेको सेनाले जनाएको छ। हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि 5,00,000 सहयोग गरेको छ। वीरगन्ज स्थित सामुदायिक शिक्षण संस्था सो कलेजले आज एक कार्यक्रमका बीच बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,00,000 रुपियाँ सहयोग गरेको हो। नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि 40,840 लिटर हवाई इन्धन नुवाकोट स्थित नेपाली सेनाको ब्यारेकमा पठाएको छ। निगमले आज प्रेस विज्ञप्ति जारी गरेर खोज तथा उद्धारका लागि गत भदौ 10 गतेदेखि नियमित रूपमा नुवाकोट स्थित नेपाली सेनाको ब्यारेकमा उपलब्ध गराउँदै आइरहेको छ। सोही ठाउँबाट हेलिकप्टरका लागि हवाई इन्धन रिफिलिङको काम हुँदै आइरहेको छ। बाँकेको कोहलपुर नगरपालिकाले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा उद्धारमा सहयोग गर्न जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकबाट रकम सङ्कलन गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको आजको बैठकले जनप्रतिनिधि र कर्मचारीले 3-7 दिनसम्मको पारिश्रमिक बराबरको रकम दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था झापाले 15,00,000 सहयोग गर्ने भएको छ। सहारा नेपाल साकोसले विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15,00,000 सहयोग गर्ने निर्णय आज गरेको हो।
रसुवाको भोटेको सीमा बुधबार आएको बाढीपछि सम्पर्कविहीन भएका जुम्लाका नागरिकको खोजी र उद्धार जारी छ। पातरासी गाउँपालिकाबाट सबैभन्दा बढी रोजगारीका लागि रसुवा पुगेका मध्ये 76 जना सम्पर्कविहीन भएकोमा हालसम्म 18 जना परिवारको सम्पर्कमा आएका छन्। सम्पर्कविहीन भएका नागरिकको खोजी र सम्पर्कमा आएकाको उद्धार कार्यलाई अगाडि बढाउनका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य भइरहेको गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार रसुवामा कामका लागि पुगेका पालिकाभित्रका सबैभन्दा बढी वडा नम्बर 4, 5, 6 का स्थानीय छन्। बाढी आएपछि आफन्तले खोजीका लागि हार गुहार गरेका छन्। गाउँपालिकाले सार्वजनिक सूचना मार्फत सम्पर्कविहीन भएका पालिकाका नागरिकका परिवारजन तथा आफन्तले उपलब्ध भएसम्म सम्बन्धित व्यक्तिको नाम, ठेगाना, सम्पर्क नम्बर गाउँपालिकालाई जानकारी गराई उद्धार तथा राहतमा सहयोग पुर्याउन सबैलाई अनुरोध गरेको गाउँपालिका अध्यक्ष बोहराले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी मीनबहादुर रावलका अनुसार स्थानीय तहबाट प्राप्त विवरण अनुसार हालसम्म कामका लागि जुम्लाबाट रसुवा पुगेका 91 जनाको नाम, ठेगाना पुष्टि भएको छ। तीमध्ये सबैभन्दा बढी पातरासीका 76, गुठीचौरका 10, सिन्जाका 2, हिमाका 1 र चन्दननाथ नगरपालिकाका 2 रहेका उहाँले जानकारी दिनुभयो। प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि त्रिभुवन र पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। दुवै विश्वविद्यालयका कार्यकारी परिषदका छुट्टै बैठकले विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट तह अनुसार निश्चित रकम कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको शुक्रबार बसेको बैठकले उपकुलपति, रजिस्ट्रार र रेक्टरको 1 महिनाको पारिश्रमिक कट्टा गर्ने निर्णय गरेको छ। यसै गरी मुख्य कार्यालय सहायक तथा सो सरहका कर्मचारीबाट 5 दिन र श्रेणीविहीन नागरिकको 2 दिन बराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिने विश्वविद्यालयले जनाएको छ। यसैबीच पोखरा विश्वविद्यालयले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 70 लाख रुपियाँ सहयोग गर्ने भएको छ। रसुवाको बोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि नवलपरासी, बर्दघाट, सुस्ता पूर्वका 2 पालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 23 लाख सहयोग गर्ने भएका छन्। बोटेकोसी बाढीका कारण भएको मानवीय क्षति, निजी तथा सार्वजनिक भौतिक संरचनामा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै जिल्लाको मध्यबिन्दु नगरपालिका र देवचुली नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन्। मध्यबिन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले पालिका र जनप्रतिनिधिको तर्फबाट 15 लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो। त्यसै गरी देवचुली नगरपालिकाले 8 लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख हरिप्रसाद नेउपानेले जानकारी दिनुभयो। भोटेकोसी बाढीबाट घाइते भएका र मृत्यु भएकाको उद्धार र व्यवस्थापनमा 100 बढी एम्बुलेन्स निशुल्क परिचालन भएका छन्। रसुवा, नुवाकोट, धादिङ, गोर्खा तनहुँ, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा प्रयोग भएका हुन्। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौँ उपत्यकाका एम्बुलेन्स पनि उद्धार र व्यवस्थापनमा जुटेका छन्। म्याग्दीको धौलागिरी गाउँपालिकाका 36 महिलाहरूले 30 पर्वको अवसरमा दर खाने कार्यक्रमका लागि सङ्कलन गरेको रकम बोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरेका छन्। धौलागिरी गाउँपालिका 1 गुर्जा र वडा नम्बर 5 मल्कवाङ घर भई हाल पोखरा बसोबास गर्ने 36 समुदायका दिदीबहिनीले 2 लाख रुपियाँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरेका हुन्। गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल मार्फत आज गुर्जाको चौतारी बङ्गाले र मल्कवाङ मलमपारका घरमजा थरका छन्त्याल दिदीबहिनीले 1-1 लाख जम्मा गरेका हुन्। सुदूरपश्चिम विश्वविद्यालयले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ। विश्वविद्यालयको आज बसेको कार्यकारी परिषदको बैठकले विश्वविद्यालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीको भदौ महिनाको तलबबाट निश्चित रकम कट्टा गरी विपद राहतका लागि उपलब्ध गराउने निर्णय गरेको रजिस्ट्रारको कार्यालय जनाएको छ। र रसुवाको भोटेकोसी बाढी पीडित
क्षेत्रको उद्धार तथा राहतका लागि मुस्ताङको घरपझोङ गाउँपालिका तीन जोमसोम स्थित पुथाङ गाउँ समाज एयरपोर्टले 551,000 रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। गाउँ समाजको मौजदात कोषको रकमबाट खर्च गर्ने गरी बाढी पीड़ितको सहयोगार्थ रकम सहयोग गर्ने निर्णय गरेको हो। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

6:25 को समयमा सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन, 6:40 कृषि कार्यक्रम, 7 समाचार, समाचारपछि सुन्न सक्नुहुनेछ करिब 8 आधुनिक गीत, 8 अङ्ग्रेजीमा समाचार, 8:10 समय रहनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रमको, 8:30 विपदका कुराको पुनः प्रसारण, 9 समाचार, 9:20 समय रहनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारणको, 9:45 सदाबहार गीत, 10 हिन्दीमा समाचार, 10:10 समय रहनेछ कार्यक्रम गर्देश परदेशको, 10:40 पुराना आधुनिक गीत, 11 समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ, तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 46 करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन।
2: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ सुन्न सक्नुहुन्छ।
3: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली, फलफुल बाली, तरकारी बाली, पशुपालन, मत्स्य पालन र घाँसे बाली सम्बन्धी सल्लाह समेट्दैछौ।
2: मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश।
4: देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। साताभर मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ, साथै पूर्वमा सरदर स्थानको आसपास रहने सम्भावना छ। हिमाली भूभाग सबै प्रदेशमा साताको सुरु र अन्त्यमा केही तथा मध्यमा थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा एक दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षा हिमपातको सम्भावना छ। कोशी प्रदेशमा साताको सुरु र मध्यमा तथा लुम्बिनी र कर्णाली प्रदेशमा साताको मध्यमा एक दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। पहाडी भूभाग कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरु र अन्त्यमा केही स्थानमा तथा मध्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरुमा एक दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताको सुरु र मध्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साताको मध्यमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। तराई भूभाग कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानमा, अन्त्यमा थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै साताको मध्यमा एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको सुरु र अन्त्यमा केही तथा मध्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको मध्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशमा साताको सुरुमा एक दुई र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
2: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
4: धान खेतमा गबारो किराको कारण गुबु मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। खेतमा 5% मृत गुबा वा प्रति मिटर किराको फूलको एउटा झुण्ड वा प्रति मिटर एउटा वयस्क किरा भएमा मात्र व्यवस्थापनका विधिहरू अप्नाउनुहोस्। वयस्क गबारो किरा साँझको समयमा खेतमा वा रातिको बत्तीको आसपास देखिन्छ। यिनीहरूले पातको टुप्पोको तल्लो भागमा अण्डा पार्ने भएकोले अवलोकन गरी नष्ट गर्नुहोस्। धान बालीमा पाते फेद डढुवा र सिथ ब्लाइट रोगको व्यवस्थापनको लागि सिफारिस मात्रामा नाइट्रोजन मलको साथै फस्फोरस र पोटास मल पनि प्रयोग गर्नुहोस्। रोगको प्रकोप बढेमा भ्यालिडामाइसिन 2 ml प्रति लिटर पानीमा घोलेर सम्पूर्ण बोट भिज्ने गरी 10 दिनको फर्कमा 2-3 पटकमा छर्कनुहोस्। धान बालीमा मरुवा रोग देखा पर्ने बित्तिकै व्यवस्थापनका लागि ट्राइसाइक्लाजोल 75% WP 2 gram प्रति लिटर पानीको दरले प्रत्येक 12-14 दिनको फर्कमा 2-3 पटकसम्म सम्पूर्ण बोटहरू भिज्ने गरी छर्केर उपचार गर्नुहोस्।
2: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफूल बाली सम्बन्धी सल्लाह।
4: मनसुनी वर्षाको समय भएकोले सबै फलफूलका बगैँचामा सरसफाई र झारपात व्यवस्थापनका साथै पानी निकासको उचित व्यवस्था गर्नुहोस्। सबै किसिमका फलफूल तथा तरकारी बालीहरूमा मौसमको अवस्था हेरेर कडा घाम लागेको, थोरै हावा लागेको, पानी परिरहेको बेला नपारेर मात्र विषादी छर्कनुहोस्। विषादी छर्कँदा विशेष सावधानी अप्नाउनुहोस्। सुन्तला जात फलफूलको क्याङ्कर रोगको समयमा नै पहिचान र उचित व्यवस्थापन गर्न सकिएन भने पनि ठूलो आर्थिक क्षति हुन जान्छ। जीवाणुभित्र पसेको ठाउँमा पात, फल वा कलिला हाँगामा अत्यधिक कोशिकाको संख्या वृद्धि भएर खत देखा पर्छ र खतहरू छिप्पिँदै गएपछि खैरो रङमा परिणत हुन्छन्। यस रोगको व्यवस्थापनका लागि बगैँचा सफा राख्ने, हिउँदमा रोगी हाँगाहरू काँटछाँट गरी हटाई जलाइदिने, काँटछाँटपछि कपर अक्सिक्लोराइड 3 ग्राम प्रति लिटरको दरले पुरै बोट भिज्ने गरी छर्कने, फेद वरिपरि सफा पारेर 1.5 हातसम्म बोडो पेस्टले लेपिदिने, वर्षा सुरु हुनु अगावै नयाँ पालुवा आउन लागेको बेलामा 1 पटक र वर्षायाममा 2-3 पटक 1% बोडो मिश्रण स्प्रे गर्नुहोस्। भुइँ कटहरको फल टिपिसकेपछि फल लागेको मुख्य डाँठलाई फेदबाट धारिलो चक्कुले काटेर हटाउनुहोस्। यसो गर्दा बगैँचामा रोग र किराको संक्रमणको सम्भावना कम हुन्छ। अर्को वर्ष फेरि फल लिनको लागि प्रतिबोट 1 वा 2 वटा मात्र बलिया सकर राखेर बाँकी सबै मुनाहरू र पुराना सुकेका र रोग लागेका पातहरूलाई बगैँचाबाट हटाउनुहोस्। कफी बाली। कफीका बिरुवा लगाइएका बगैँचाहरूमा नियमित अवलोकन गरी 5 फिटको उचाइमा आएका बिरुवाहरूको टुप्पो काट्ने र जमिनको सतहबाट 1 फिट माथिसम्मका हाँगाहरू हटाइ बोर्डो पेस्टको लेप लगाउनुहोस्।
2: कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली।
4: बेमौसमी बकुल्ला सिमी लगाउन सुरु गर्नुहोस्। यो समयमा बकुल्ला सिमी लगाउनु भएमा लाही किराको प्रकोप कमी हुने हुँदा बढी आमदानी लिन सकिन्छ। हरियो लसुन प्रयोजनको लागि लसुनको बिउ रोप्न सुरु गर्नुहोस्। हरियो प्याज उत्पादनको लागि टुसाएको प्याज अथवा प्याजको सेटबाट छानिएको 2 mm भन्दा सानो दानालाई ड्याङ उठाएर लगाउनुहोस्। रायो बालीका मार्फा चौडा, खुमल चौडापात, खुमल रातोपात, मनकामना आदि जातहरूको नर्सरी राख्दा पानी जम्ने नबनाउनुहोस्। नर्सरी राख्दा 15-20 सेन्टिमिटर अग्लो र 1 मिटर चौडाइको ब्याड बनाई 4 अङ्गुल अर्थात् 5 सेन्टिमिटरको फरकमा लाइन कोरेर पातलो गरी बिउ राखी हल्का माटोले पुरेपछि छापो राख्नुहोस्। तराई तथा मध्य पहाडमा 40 दिने र मिनो अर्ली जातको मुला लाइनदेखि लाइनको दूरी 45 सेन्टिमिटर र बोर्डदेखि बोर्डको दूरी 25 सेन्टिमिटर हुने गरी 2-3 सेन्टिमिटरको गहिराईमा रोप्नुहोस्। मध्य पहाडी जिल्लाहरूमा घिउ सिमी, चौमासे सिमी र बोडीको बिउ उत्पादनका लागि सिफारिस गरिएका जातका बिउहरू उपयुक्त जीवाणु मलले उपचार गरेर मौसमको अवस्था हेरी उठाएको ड्याङमा रोप्नुहोस्। अगौटे जातका काउली लाइनदेखि लाइनसम्मको दूरी 45 सेन्टिमिटर र बोर्डदेखि बोर्डसम्मको दूरी 45 सेन्टिमिटर हुने गरी बेर्ना सार्नुहोस्। बेर्ना सारेको तरकारी बालीहरूमा रिङ बनाई 10-15 ग्राम युरिया प्रति बोटको दरले मौसमको अवस्था हेरी 15-20 दिनमा पहिलो र 35-40 दिनमा दोस्रो टप ड्रेस गर्नुहोस्। मध्य पहाडी जिल्लाहरूमा खुमल, ज्यापु र काठमाडौँ स्थानीय जातका काउलीको नर्सरी राख्नुहोस्। प्रति वर्ग मिटर ब्याडमा बेबिस्टिन 5-6 ग्रामका दरले माटोमा मिसाई बिउ राख्नु 3-4 दिन अगाडि माटोको उपचार गर्नुहोस्। नर्सरी राख्दा 1 बित्ता अर्थात् 15-20 सेन्टिमिटर अग्लो ब्याड बनाई 4 अङ्गुलको फरकमा लाइन कोरेर पातलो गरी बिउ राखी हल्का माटोले पुरेपछि छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन नर्सरीमा खर, पराल वा प्लास्टिकको छानो राख्नुहोस्। काउली वर्गमा लाग्ने गाँठे रोग व्यवस्थापनका लागि यी उपायहरू अपनाउनुहोस्। निरोगी बेर्ना सार्नुहोस्। अम्लीयपना बढी भएको माटोमा यो रोग लाग्ने हुँदा बिरुवा लगाउनु 1 महिना अगाडि माटो जाँची 1-2 टन प्रति हेक्टरका दरले कृषि चुन प्रयोग गर्नुहोस्। अग्लो ड्याङ पारेर बाली लगाउनुहोस्। रोग लागेको खेत भएर बगेको पानी सिंचाइमा प्रयोग नगर्नुहोस्। सम्भव भएसम्म 7 हप्ताभन्दा कम उमेरको बेर्ना नरोप्नुहोस्। रोगको प्रकोप व्यवस्थापनका लागि फ्लुजिनाम 0.2% घोल बनाई बोट वरिपरि ट्रेन्चिङ गर्नुहोस्।
2: अब पशुपालन।
4: बाढी पहिरोका कारण घाइते भएका पशु चौपायाको औषधि उपचार तथा बाढीका कारण हुने आवत जावतले सम्पर्क बढ्न सक्ने र त्यसबाट संक्रामक रोग फैलिन सक्ने जोखिम रहन्छ। त्यसैले पशु स्वास्थ्यमा विशेष निगरानी तथा सतर्कता अपनाउन नजिकैको भेटेरिनरी कार्यालयमा सम्पर्क गर्नुहोस्। बाढीग्रस्त क्षेत्रमा पशु चौपायालाई महामारी रोगहरूबाट बचाउन सफा पानी र दानाको व्यवस्थापन गर्नुहोस्। निरन्तर वर्षा भइरहेको समयमा पशु चौपायालाई चिसो र कलिलो घाँस धेरै खुवाउँदा पेट फुल्ने समस्या भई मृत्यु समेत हुन सक्छ। तसर्थ घाँस काटेपछि कम्तीमा 2-3 घन्टा घाम वा छायामा ओइलाएर पराल वा सुक्खा घाँससँग मिसाएर मात्र खुवाउनुहोस्। साथै पेट फुलेको लक्षण देखिएमा तुरुन्तै 100-200 ml तोरीको तेल वा प्राविधिकको सल्लाह बमोजिमको औषधि खुवाउनुहोस्। बर्सातको समयमा पशु चौपायाको खुट्टाको काफमा घाउ हुने, पाक्ने, औँसा पर्ने, खुर कुहिने आदि समस्या देखिन सक्ने हुँदा पशु चौपायाको हिँडडुल, चाल आदिको राम्रो निरीक्षण गरी समयमै भेटेरिनरी प्राविधिकसँग सम्पर्क गर्नुहोस्। साथै पशु चौपायालाई हिलो र ओसिलोबाट बचाउन गोठ खोर वरिपरि पानी जम्न नदिनुहोस्। पानी जमेको अथवा सिमसार क्षेत्रमा शङ्खी किराको प्रकोप बढी हुने र उक्त स्थानका घाँसपात पशु चौपायाले खाँदा नामले रोग लाग्न सक्ने हुँदा ती स्थानहरूमा चराउन नलैजाने र घाँसलाई घाममा ओइलाएर मात्र खुवाउनुहोस्। पशु चौपायाले धेरै पातलो छेरेमा गोबर परीक्षण गराई प्राविधिकको सल्लाहमा जुका विरुद्धको उपयुक्त औषधि खुवाउनुहोस्। बर्सातको समयमा भेडा बाख्राहरूमा निमोनिया र छेर्ने समस्या देखिने हुँदा भेडा बाख्राहरूलाई पानीमा भिज्न नदिनुहोस् र खुल्ला चरणमा नछोड्नुहोस्। लगातार वर्षा भएको अवस्थामा खुला चरणभन्दा घाँस काटेर खुवाउने गर्नुहोस्। बाढीका कारण पशुपक्षीको दाना आपूर्तिमा असहज भएका स्थानहरूमा यथेष्ट मात्रामा पिना र गेडागुडी मिसाई घरेलु विधिबाट पशु आहार तयार गर्नुहोस्। हाल सुँगुर बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभरको जोखिम बढ्दै गरेको हुँदा फार्महरूमा जैविक सुरक्षाका विधिहरू अप्नाउनुहोस्। जैविक सुरक्षामा रोगी बङ्गुरलाई अलग राख्ने, बङ्गुरको ओसार पसार तथा आवत जावतमा नियन्त्रण गर्ने र गोठ सरसफाइमा ध्यान दिनुपर्छ। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
2: कृषि मौसम सल्लाह बुलेटिनमा अब मत्स्य पालन।
4: बाढी तथा भलका कारण आइमेरिया रोगका जीवाणुहरू ट्राउट माछा पालन गरेको रेसवे पोखरीहरूमा मिसिएर पहेँलो छेर्ने रोग देखा परेमा टोल्ट्राजुरिल 15 mg प्रति केजी माछाको शारीरिक तौलका दरले दानामा औषधि मिसाई खुवाउनुहोस्। यो औषधि जम्मा 7 दिन दानामा मिसाई खुवाउनुहोस्। साथै रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्न भिटामिन सी 0.5 g प्रति केजी दानाको दरले 15 दिनसम्म लगातार खुवाउनुहोस्। कार्प माछामा बाह्य परजीवी माछाको जुम्राको संक्रमण देखिएको अवस्थामा आइभरमेक्टिन 1 ml प्रति 20 kg अथवा ड्युरोक्लिन 1 g प्रति 100 kg माछाको दरले दानामा औषधि मिसाई 3 दिनसम्म लगातार दिएपछि 2 दिन छोडी फेरि 2 दिनसम्म लगातार दिनुहोस्। साथै माछाको प्रतिरोधी क्षमता बढाउन प्रति केजी दानामा 1 g भिटामिन सी सोही दानामा मिसाई लगातार 15 दिनसम्म दिनुहोस्। आगामी साता भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा पोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाउनुहोस्।
2: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, रेडियो कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश न्यूपाने
1: अनि म ग्रीष्मा गुरागाई।
0: रेडियो कृषि पत्रिकाको सुरुमा भीषण बाढीका कारण रसुवाको कृषि तथा पशुपालन क्षेत्रमा गम्भीर क्षति शीर्षकको समाचार। भोटे कोशी र त्रिशुली नदीमा चीन तर्फबाट लेन्डे खोला हुँदै आएको अचानकको भीषण बाढीका कारण रसुवाको कृषि तथा पशुपालन क्षेत्रमा गम्भीर क्षति पुगेको छ। बाढीले रसुवाका टिमुरे, स्याफ्रुबेसी तथा नदी तटीय क्षेत्रका कृषि संरचना र बाली नालीमा गम्भीर असर पारेको छ। नदी किनारका फाँटहरू र खेतबारी बाढीले कटान गरी बगाएको छ। स्थानीय किसानले लगाएको मकै, धान, भटमास तथा मौसमी र बेमौसमी तरकारी खेतीमा लेदो, बालुवा र ढुङ्गा थुपारिएर बाली पूर्ण रूपमा नष्ट भएको छ। किसानहरूले प्रयोग गर्दै आएका सिँचाइका कुलो, नहर र साना कृषि सडकहरू बाढीले बगाएको छ। यसले गर्दा खेतबारीसम्म पानी पुर्याउने र उत्पादित तरकारी तथा कृषि उपज बजारसम्म लैजाने बाटो अवरुद्ध बनेको छ। बाढीको बहाव अकस्मात बढेकाले नदी तटीय क्षेत्रका गोठहरू, कुखुरा फार्म र गाईवस्तु बगेर क्षति पुगेको छ। यसबाट पशुपालक किसानहरूले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको छ। टिमुरे र स्याफ्रुबेसी क्षेत्रका स्थानीय बजार तथा कृषि उपज भण्डारण गरिएका ठाउँहरू बाढी र लेदोले भरिँदा खाद्य सामग्री र बिउबीजन नष्ट भएका छन्। सडक सम्पर्क टुटेकाले तरकारी तथा अन्य कृषिजन्य वस्तुको बिक्री वितरण समेत प्रभावित बनेको छ। भोटेकोशी नदीमा आएको यो अचानकको लेदो सहितको बाढीले जलविद्युत र सडक पूर्वाधारका साथै रसुवाका तटीय क्षेत्रका किसानको जीविकोपार्जनमा दीर्घकालीन असर पुर्याउने देखिन्छ। रसुवा बाढीका कारण कृषि तथा पशुपालन क्षेत्रमा पुगेको क्षति सम्बोधन गर्न सरकार तथा कृषि वन तथा पर्यावरण मन्त्रालयले केही महत्वपूर्ण राहत तथा पुनस्थापनाका प्रयासहरू सुरु गरेको छ। रसुवा लगायत बाढी प्रभावित क्षेत्रलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरी कृषि तथा पूर्वाधार पुनस्थापनाका लागि विशेष बजेट र योजना परिचालन गर्ने बाटो खोलिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले स्थानीय तहहरूसँग समन्वय गरी बाढीबाट नष्ट भएका बाली, बगेका गोठ फार्म र मरेका पशुधनको विवरण सङ्कलन गरिरहेको छ। पीडित किसान र पशुपालकहरूका लागि जिल्ला विपद व्यवस्थापन कोष मार्फत खाद्यान्न, अस्थायी ओत अथवा पाल र राहत रकम हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरिएको छ। बाली नष्ट भएका किसानलाई आगामी यामका लागि मकै, तरकारी र धानको बिउ तथा रासायनिक जैविक मल निशुल्क अथवा अनुदानमा उपलब्ध गराउने तयारी समेत गरिएको छ। बाढीले क्षति पुर्याएका साना सिँचाइ नहर, कुलो र सङ्कलन केन्द्र जोड्ने कृषि सडकहरू तत्काल अस्थायी रूपमा सुचारु गर्न प्राविधिक टोली खटाइएको छ। बाढीपछि फैलन सक्ने महामारी नियन्त्रणका लागि पशु चिकित्सकको टोली खटाएर निशुल्क औषधि र खोप सेवा सञ्चालन गरिएको छ। क्षति बेहोरेका किसानलाई कृषि कर्जाको पुनर्संरचना गर्ने र कृषि बिमाको दाबी भुक्तानीमा सहज बनाउने सरकारी योजना छ। नागरिक दैनिकले खाद्य सुरक्षामा कदम चाल्न भारतको आग्रह शीर्षकमा समाचार छापेको छ।
1: द्वन्द्वका कारण ऊर्जा, मल, समुद्री यातायात र कृषि व्यापारमा भइरहेको अवरोधले विश्वव्यापी खाद्य सुरक्षामा जोखिम बढाएको भन्दै भारतले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई मानवीय असर न्यूनीकरणका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ। सुरक्षा परिषदको खुल्ला बहसमा भारतका स्थायी प्रतिनिधि पी हरिसले द्वन्द्वको प्रभाव युद्ध स्थलमा मात्र सीमित नरहेको बताएका हुन्। ऊर्जा बजार, मल आपूर्ति, समुद्री यातायात तथा कृषि व्यापारमा अवरोध हुँदा क्षेत्रीय द्वन्द्वले विश्वव्यापी खाद्य संकट निम्त्याउन सक्ने उनले बताए। उच्च आयातमा निर्भर विकासोन्मुख मुलुकले यसको बढी भार बोक्नु परेको उल्लेख गर्दै उनले सुरक्षित, द्रुत र निर्बाध मानवीय पहुँच सुनिश्चित गर्न तथा द्वन्द्व समाधानका प्रयासलाई समर्थन गर्न सुरक्षा परिषदसँग आग्रह गरे। परिषदका प्रतिबन्धले मानवीय सहायता तथा वैध खाद्य र कृषि व्यापारमा अनावश्यक अवरोध पुर्याउन नहुने उनको भनाई थियो। हरिसले भारतले खाद्य सुरक्षाका लागि सञ्चालन गरेका कार्यक्रम बारे जानकारी दिँदै राष्ट्रिय खाद्य सुरक्षा ऐन तथा प्रधानमन्त्री किसान कार्यक्रमले करोडौं कृषक परिवारको आर्थिक उत्थानमा सहयोग पुर्याएको बताए। जलवायु अनुकूल कृषि र डिजिटल पूर्वाधारले भारतलाई विश्व खाद्य आपूर्तिमा योगदान गर्न सक्षम बनाएको उनले उल्लेख गरे। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृष्ण सागर, हर्मुजको जलघाटी र लाल सागरलाई विश्व खाद्य आपूर्तिका प्रमुख जोखिम क्षेत्रका रूपमा उल्लेख गरे। युक्रेन युद्धले अन्न तथा ऊर्जा निर्यात प्रभावित भएको र हर्मुज तथा लाल सागरको अवरोधले वस्तुको मूल्य तथा आपूर्ति श्रृङ्खलामा असर पारेको उनले बताए।
0: गोरखापत्र दैनिकमा प्रकाशित नौनी र घिउको माग बढ्यो, आपूर्ति प्रभावित शीर्षकको समाचार। चाडपर्व नजिकै गर्दा बजारमा नौनी र घिउको अभाव देखिन थालेको छ। तीजमा दरखान घिउको माग बढ्ने बेलामा उत्पादन र मौजदात घटेपछि नौनी तथा खारेको घिउको मूल्य एकाएक आकाशिएको हो। चितवनको थोक बजारमा अघिल्लो वर्ष यही समयमा प्रति किलो 600 रुपियाँको हाराहारीमा कारोबार हुँदै आएको नौनी अहिले 1050 रुपियाँ पुगेको छ। राजधानी काठमाडौँमा नौनीको थोक मूल्य प्रति किलो 900 रुपियाँ र खुद्रा मूल्य 1000 रुपियाँसम्म पुगेको व्यवसायीहरू बताउँछन्। दुग्ध विकास संस्थानका सूचना अधिकारी नीलकण्ठ गौतम अहिले संस्थानसँग पनि नौनीको मौजदात घटेको बताउनुहुन्छ। अहिले हामीसँग नौनीको मौजदात 1,25,000 किलो मात्रै छ, यो अहिलेसम्मकै कम मौजदात हो, उहाँले भन्नुभयो। निजी डेरीसँग समेत नौनी माग गर्दा उपलब्ध गराउन नसकेको उहाँको भनाइ छ। संस्थानले औसत वार्षिक 8,00,000 केजी नौनी उत्पादन गर्ने गरे पनि

0: ले विगतमा लुकीछिपी छिमेकी मुलुकबाट दुध तथा नौनी आउने गरे पनि अहिले त्यस्तो आयातमा रोक लागेको, नेपालमा दुध र नौनीको अभाव भएको बताउनुहुन्छ। भारतबाट आउन पनि रोकिएको र यता दुग्धजन्य परिकारको अभाव देखाएर मूल्य बढाउन पनि खोजिएको उहाँको आरोप छ। अहिले पशुपालन र दुध उत्पादनको हिसाबले कम उत्पादन हुने समय रहेकाले उत्पादन घट्नुका साथै धुलो दुध उत्पादन समेत रोकिएकाले दुग्धजन्य पदार्थको आपूर्तिमा थप दबाव परेको बताइन्छ। नेपालमा सबैभन्दा बढी धुलो दुध र नौनी उत्पादन गर्ने चितौन मिल राहुल डेरी उद्योगले 4 महिनादेखि उत्पादन बन्द गरेको छ। राहुल डेरी उद्योगका महाप्रबन्धक दुर्गा प्राजुली बजारमा दुधको अभाव भएकै कारण उत्पादन रोकिएको बताउनुहुन्छ। चाडबाड र विशेष गरी तीजमा दर खाने तथा अन्य परिकारमा घिउ र नौनीको प्रयोग बढ्ने भएकाले यस समयमा यसको माग सामान्य भन्दा उच्च हुने गर्छ। माग बढ्ने बेलामै उत्पादन र स्टक घट्दा मूल्य थप बढ्ने अवस्था आएको हो। अझै देशकै सबैभन्दा ठूलो राहुल डेरी उद्योगले उत्पादन रोकेपछि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिएको बताइन्छ। दुध उत्पादन घट्नु, निजी क्षेत्रका ठूला उद्योगले उत्पादन रोक्नु, धुलो दुध निर्माण बन्द हुनु तथा बाह्य बजारबाट हुने औपचारिक आपूर्ति रोकिँदा एकै पटक आपूर्ति श्रृङ्खलामा असर परेको हो। यसले उपभोक्तालाई प्रत्यक्ष मार परेको छ। निजी डेरी उद्योगको संस्था डेरी एसोसिएसन नेपालका महासचिव प्रमोद दाहाल बजारमा हल्ला भए अनुसार नौनीको अभाव नै नभएको तर्क गर्नुहुन्छ। नौनी र घिउको मूल्य पहिला कम थियो, अहिले मूल्य बढ्नु स्वाभाविक हो, तर अभाव नै भयो भन्ने होइन। निजी क्षेत्रसँग धेरै सञ्चिति नभए पनि आफ्ना ग्राहकलाई नियमित दिन सकिने अवस्था छ। त्यसै गरी गोर्खापत्र दैनिकमा प्रकाशित कर्णालीको स्याउको बजार तराईमा शीर्षकको समाचार।
1: कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादन भएको स्याउले नेपालगञ्ज सहित पश्चिम नेपालका बजारमा भारतीय र चिनिया स्याउलाई प्रतिस्थापन गर्न थालेको छ। स्वदेशमै उत्पादित ताजा स्याउ सस्तो मूल्यमा उपलब्ध भएपछि उपभोक्ताको रोजाईमा कर्णालीको स्याउ पर्न थालेको व्यवसायीले बताएका छन्। जुम्ला, कालीकोट, हुम्ला, मुगु लगायतका जिल्लाबाट स्याउ बजारमा आउन थालेपछि नेपालगञ्जमा भारतीय तथा चिनिया स्याउको बिक्री घटेको फलफुल व्यवसायी शमशेर राईले बताउनुभयो। उहाँका अनुसार भारतीय स्याउको तुलनामा कर्णालीको स्याउ सस्तो हुनुका साथै स्वादिलो भएकाले उपभोक्ताको आकर्षण बढेको हो। नेपालगञ्जका फलफुल व्यवसायी रमजान कबडियाका अनुसार भारतीय स्याउ प्रति किलो करिब 250 रुपियाँमा बिक्री भइरहेको अवस्थामा कर्णालीको स्याउ 150 रुपियाँमा पाइन्छ। ताजा र हिमाली हावापानीमा उत्पादन भएको स्याउ भएकाले पनि यसको माग बढेको उहाँको भनाइ छ। कर्णाली राजमार्ग सञ्चालनमा आएपछि स्याउ तराईका बजारमा पुर्याउन सहज भएको व्यवसायी बताउँछन्। सडक यातायात सहज हुनु अघि जुम्ला लगायतका जिल्लाबाट स्याउ नेपालगञ्ज ल्याउन हवाई यातायातमा निर्भर हुनु पर्थ्यो। ढुवानी महँगो हुनुका साथै हवाई जहाजबाट ल्याउँदा स्याउ थिचिने र बिग्रिने समस्या हुने गरेको व्यवसायी इमरान कबडियाले बताउनु भयो। अहिले बजारमा कर्णालीको रेड डेलिसियस र गोल्डन डेलिसियस जातका स्याउ बिक्री भइरहेका छन्। नेपालगञ्जको धम्बोजी, कारकादो र पुष्पलाल चोक लगायत क्षेत्रमा कर्णालीका महिला तथा स्थानीय व्यवसायीले फुटकर बिक्री गरिरहेका छन्। ठेला, रिक्सा तथा फलफुल पसलमा पनि स्याउको कारोबार बढेको छ। कर्णालीको स्याउले पश्चिम नेपालका बजारमा राम्रो स्थान बनाउन थालेपछि किसान र व्यापारी दुवै उत्साहित छन्।
0: त्यसै गरी गोर्खापत्र दैनिकमै दक्षिणी हुम्लाका किसान न्यून मूल्यमा स्याउ बेच्न बाध्य शीर्षकमा समाचार छापिएको छ। हिमाली जिल्ला हुम्लाको दक्षिणी क्षेत्रका किसान न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। जिल्लामा उत्पादित वस्तुको मूल्य निर्धारण गरिएको भए पनि किसानले स्याउ न्यूनतम मूल्यमा बिक्री गर्न थालेका हुन्। विगतका वर्षमा स्याउ बिक्री नभई बाँदर र किराले खाने गरेको भए पनि यस वर्ष नपाक्दै स्याउ बिक्री गर्न थालिएको अदानचुल्ली गाउँपालिका 5 का किसान बल सिंहले बताउनुभयो। उहाँका अनुसार दैनिक हेरालु राख्न नसक्दा बाँदरले स्याउ नष्ट गर्ने गरेका छन्। मौरी, अरिङ्गाल लगायत किराले समेत स्याउ खान थालेपछि उचित मूल्य नपाए पनि बिक्री गर्न बाध्य भएको उहाँले बताउनुभयो। पछिल्लो समय गाउँमा स्याउ खरिद गर्न व्यापारी पुग्न थालेका छन्। स्याउ पनि नपाकेको, भण्डारण गर्ने भौतिक संरचना नभएको, नजिकै बजारको अभाव तथा आफूसँग सवारी साधन नभएकाले बाध्यात्मक परिस्थितिमा न्यून मूल्यमा भए पनि स्याउ बिक्री गर्नु परेको सिंहले बताउनुभयो। अर्का किसान दीप सिंहले पनि विगतका वर्षमा स्याउ बिक्री नभई कुहिएर जाने गरेकाले यस वर्ष बिक्री गर्न थालेको बताउनुभयो। अदानचुल्ली गाउँपालिका 5 को काखे, करगई र बारीबाट मात्रै करिब एक ट्रक स्याउ टिपेर संकलन भइरहेको उहाँले जानकारी दिनुभयो। दीप सिंहका अनुसार मुगु जिल्लाको सोरु गाउँपालिका 10 धैनका स्याउ व्यापारी धनमल शाहीले स्याउ संकलन गर्न भनेपछि आफूले संकलनको जिम्मेवारी लिनु भएको हो। अहिले

0: सुरेश साईका 25 पेटी, दीप साईका 15 पेटी, जित बहादुर साईका 30 पेटी, प्रेम साईका 5, हेमराज साईका 30, मेखमल साईका 10, दीप बहादुर साईका 10 र दत्त सिंहका 65 कार्टुन स्याउ संकलन गरी जिम्मा लगाउने काम भइरहेको उहाँले बताउनुभयो। छिमेकी ताजाकोट गाउँपालिकाका स्थानीय किसान तथा व्यापारी देवी बैजीले गाउँमा उत्पादित स्याउ संकलन गरी करिब 50 क्विन्टल स्याउ सुर्खेत लगेर बिक्री गरेको बताउनुभयो। बैजीले गाउँमा प्रति केजी 45 रुपियाँमा खरिद गरी सुर्खेतमा 105 रुपियाँमा बिक्री गरेको बताउँदै किसान र व्यापारी दुवैलाई फाइदा भएको दावी गर्नुभयो। मुगुबाट हुम्लामा स्याउ खरिद गर्न आएका व्यापारी धनमल शाहीले भने जिल्लाले निर्धारण गरेको दर रेट अनुसार मूल्य दिन नसकिने उल्लेख गर्नुभयो। उहाँका अनुसार अहिले प्रति केजी 30 देखि 40 रुपियाँसम्म मात्र मूल्य दिन सकिने अवस्था छ। किसानको बारीबाटै स्याउ उठाउनु पर्ने तथा काठमाडौँ र सुर्खेतसम्म ढुवानी गर्न समस्या हुने भएकाले जिल्लाले निर्धारण गरेको दर रेट अनुसार खरिद गर्न नसकिने शाहीको भनाइ छ। जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर रेट निर्धारण समितिले प्रति केजी 60 रुपियाँसम्म मूल्य निर्धारण गरे पनि किसानले बजार र भण्डारणको अभावका कारण सस्तोमा स्याउ बिक्री गरिरहेका छन्। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको अध्यक्षतामा बसेको बैठकले जिल्लामा उत्पादित स्याउको ग्रेड अनुसार ए ग्रेडको प्रति केजी 60 रुपियाँ, बी ग्रेडको 50 रुपियाँ र सी ग्रेडको 40 रुपियाँ मूल्य निर्धारण गरिएको छ। तर जिल्लाको दक्षिणी क्षेत्र अदानचुली र ताजाकोटका किसानले प्रति केजी 40 रुपियाँसम्ममा स्याउ बिक्री गर्नु परेको छ। गोर्खापत्र दैनिकमै खाडी नपाउँदा समस्यामा जुट किसान शीर्षकको समाचार प्रकाशित छ।
1: राम्रो मूल्य पाउने आशा बोकेर जुट खेतीमा लगानी गरेका किसान यति बेला पाटा कुहाउन खाडी र नजिकैका तलाउ पोखरीमा पानी नहुँदा ठूलो आर्थिक नोक्सानीमा पर्ने चिन्तामा छन्। यो वर्ष जुटको बोट राम्रो आयो। बजारमा सनपाट ननिस्किँदै 6,500 सम्ममा जुट बिक्री हुन थालेको छ। किसानले सनपाट काटेर खाडीमा हाल्ने बेलामा न खाडीमा पानी छ, न त सनपाट हाल्ने खाडी नै प्रशस्त छन्। 2081 सालमा चिसाङ खोला किनारमा सनपाट गाड्दा बाढीले बगाइदियो। गत वर्ष सनपाट खेती अत्यन्तै कम थियो। खाडी, तलाउ र पोखरी भरिएका थिएनन्। यो वर्ष रङ्गेली, सुनवर्सी, रतुवामाई नगरपालिका तथा धनपाल थान र जहदा गाउँपालिकामा सनपाट खेती विगतका वर्षको तुलनामा दोब्बर भएको छ। रङ्गेली 8 का जितु मण्डलले भन्नुभयो, पोहोर भाउ राम्रो आयो, अहिले पाट ननिस्किँदै 6,500 भनिरहेका छन्। गत वर्ष 6 कट्ठा सनपाट लगाएका मण्डलले यो वर्ष 12 कट्ठामा लगाउनु भयो। पानी नपरेर पाटा कुहाउन पाएको छैन। सानो खाडीमा आलो पालो गरेर पाटा कुहाउन हाल्नु परेको मण्डलले सुनाउनु भयो। सोही स्थानका जितेन्द्र ताजपुरियाले गत वर्ष भन्दा 3 गुणा बढी क्षेत्रफलमा सनपाट लगाउनु भयो। जितेन्द्रले अहिले पाटा कुहाउने खाडी नपाएर समस्या भएको छ, आलो पालो गरेर पाट खाडीमा हाल्नु परेको छ। सनपाटसँग किसानले ठूलो आर्थिक लाभको सपना देखेका छन्। बजारमा मूल्य पनि राम्रो चलिरहेको छ। गाउँघरका खाडी, तलाउ, खोला किनारका खोल्सा खोल्सी सबै सनपाटले भरिएका छन्। गत वर्ष 7 कट्ठामा जुट खेती लगाएका रङ्गेली 8 का रमेश यादवले यो वर्ष 12 बिगामा जुट लगाउनु भएको छ। सनपाट कुहाउने खाडी अभाव हुँदा खर्च नउठला कि भन्ने चिन्ता सुरु भएको छ। उहाँका अनुसार बोरिङको पानीले पाट कुहाउन 25 दिन खाडीमा हाल्नु पर्छ भने आकाशे वा पैनीको पानीले 15-16 दिनमा पाट कुहाउँछ। किसानका अनुसार सघन रूपमा सनपाट खेती भएको रङ्गेली, सुनवर्सी, जहदा र धनपाल थान क्षेत्रमा साउन 29 गते यता पानी परेको छैन। सरकारले मल, बिउ, सिंचाई र खाडी खन्न अनुदान व्यवस्था गर्ने हो भने नेपालमा सञ्चालित उद्योगका लागि कच्चा पदार्थ उत्पादन गर्न सकिने किसानको दाबी छ। किसानले प्रति बिघा 40,000 रुपियाँ खर्च गरेर सनपाट लगाए, अहिले तुल्याउने बेलामा खाली खाडी पाउन कष्ट भएको छ भने पर्याप्त वर्षा पनि भएको छैन। 12 बिघा सनपाट लगाएका रमेश यादवले किसान जहिले समस्यामा परिरहेको बताउनु भयो।
0: हवस् त, आजलाई रेडियो कृषि पत्रिका यति नै। रेडियो कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाली सहित ग्रीष्मा गुरागाई र म नरेश न्यौपाने आज्ञा चाहन्छौ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
1: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
2: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
1: जनहितका लागि रेडियो नेपाल

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। भोटेकोसी बाढीका कारण रसुवा र नुवाकोटका सुरुङमा फँसेका मानिसहरूको उद्धारका लागि सरकारको समन्वयमा भारत र चीनको टोली परिचालन। बाढीबाट हालसम्म 675 जनाको मृत्यु, 2426 जना अझै सम्पर्कविहीन। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई र युक्रेनको राजधानी कियेव नजिक रहेको हात हतियार गोदाममा रुसी आक्रमण हुँदा कम्तीमा 37 जनाको मृत्यु।

0: बल नेपालका 13 जना कर्मचारी अझै सम्पर्कविहीन छन्। यस्तै बाढी प्रभावित क्षेत्रबाट हालसम्म 2301 जनाको उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्ले जानकारी दिनुभयो। उद्धार गरिएका मध्ये रसुवाका 676, नुवाकोटका 1622 र धादिङका 3 जना रहेका छन्। यस्तै विभिन्न स्थानबाट उद्धार गरिएका गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको र उपचारपछि 140 जना डिस्चार्ज भएका छन्। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायत सम्बन्धित निकायका सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्। बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विवरण संकलनसँगै बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ। विनाशकारी बाढीपछि संकलन गरिएका शवहरूको संख्या बढ्दै जाँदा शवको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ। केशव ढुङ्गानाको एक रिपोर्ट।
1: बाढीमा परि ज्यान गुमाउनेको संख्या निकै ठूलो भएको र शव सुरक्षित राख्ने फ्रिजर सहितको शव गृहको क्षमता सीमित भएका कारण विभिन्न जिल्लामा संकलन भएका शवहरू पहिचान गरी आफन्तको जिम्मा लगाउन समस्या भएको छ। अधिकांश शवहरू सजिलै पहिचान हुन नसक्ने गरी क्षत विच्छेद अवस्थामा संकलन भएको र

0: डिएनए परीक्षण हुँदासम्म पनि सुरक्षित राख्न नसकिने अवस्था आएपछि सरकारले पहिचान नभएका तथा व्यवहारिसेस व्यवस्थापन सम्बन्धी निर्देशिका नै संशोधन गरी डिएनए को नमुना मात्रै राखेर जमिन मुनि गाड्ने लगायतका वैकल्पिक उपायहरू सुरु गरेको छ। सरकारको पूर्वानुमान भन्दा निकै ठूलो विपद आइपरेको र यसले भविष्यमा महामारी फैलने लगायतका अन्य चुनौतीहरू पनि थप्न सक्ने भएकाले सब व्यवस्थापनका अन्य विकल्पहरू खोजिएको बताउनुहुन्छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
1: यो स्तरको यति धेरै मानिसहरूको एकैचोटि मृत्यु हुने त्यति सानो ठाउँमा सबैको शव राखेर व्यवस्थापन गर्ने कुराहरूमा हामीलाई सबै सामग्री पर्याप्त भएको अवस्था अहिलेलाई छैन। त्यही भएर सरकारले अहिले सब व्यवस्थापन सम्बन्धी निर्देशिका नै संशोधन गरेर त्यसको वैकल्पिक व्यवस्थाहरूमा कामहरू भइरहेको छ।
0: सरकारले विपदपछि महामारी फैलने जस्ता अन्य जोखिम कम गर्न समेत समयमै ध्यान दिनुपर्ने भएकाले संकलित शवको व्यवस्थापनका लागि सबैभन्दा सजिलो उपाय खोजी गरेको हो। अहिले सकेसम्म पहिचान गरेर आफन्तको जिम्मा लगाउने नभए डिएनए नमुना सुरक्षित राखेर व्यवस्थापन गर्ने सरकारको तयारी छ। फेरि एकपटक स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
1: हामी भोलि हुन सक्ने सम्भावित जोखिमहरूलाई कम गर्ने कुरामा बढी केन्द्रित भएर भइसकेको जोखिमबाट हामी बाहिर निस्किने गरी कसरी जान सकिन्छ भन्ने पाटोमा काम गर्दैछौँ। पहिचान हुन सकेका शवहरूलाई आफन्तहरू आउनु भएको छ भने उहाँहरूलाई बुझाउने, नभएका त्यसरी रहेका ठुलो मात्रामा शवहरूलाई पछिल्लो समय स्वीकृत भएको निर्देशिका अनुसार व्यवस्थापन गर्ने गरी लागिरहेको छ। त्यसबाट भोलिका दिनमा कुनै पनि रोगहरू नफैलियोस्, विशेष रूपमा पानीको स्रोतहरू प्रदूषित भएर, खानेकुराहरू प्रदूषित भएर, सरसफाइहरू राम्रोसँग हुन नसकेर धेरै कुहिने बिग्रिने चिजहरू आफ्नो घर वरिपरि नजिकमा आएर मानिसहरू सानो ठाउँमा बस्दाखेरिको कुराले अरू कुराले पनि बिरामी नहुन् भन्ने कुरामा पनि केन्द्रित रहेर त्यसको समयमा पहिचान गर्न सक्ने गरी त्यो हामीले निगरानी प्रणालीहरू पनि चुस्त दुरुस्त राखेका छौँ।
0: चितवनमा अन्य जिल्लाको तुलनामा धेरै सब संकलन भएका कारण त्यसको व्यवस्थापनको चुनौती पनि बढी देखिएको छ। शवहरू सडेर दुर्गन्ध फैलन थालेको र चिन्न नसकिने अवस्थामा पुगेपछि सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको बताउनुहुन्छ चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा।
2: डेड बडीहरू धेरै पर्याप्त भएका र तिनलाई जोगाएर राख्न नसकिने अवस्था भएको हुनाले चाहिँ तत्काललाई डिएनए रेकर्ड राखेर गाड्ने भन्ने निर्णय भएको हो। पहिचान गर्न नसकिने अवस्था छ सबैको लगभग।
0: मृतकको शव आफन्तको भावना र धार्मिक संस्कारसँग समेत जोडिएको हुन्छ। भविष्यमा आफन्तले दाबी गर्न आएमा शव निकालेर दिनुपर्ने हुन्छ। त्यसैले नयाँ निर्देशिकाले आफन्तसँगको डिएनए मिलेमा जे जस्तो अवस्थामा छ सुरक्षित रूपमा शव दिन सक्ने गरी व्यवस्थापन गर्ने व्यवस्था गरेको छ। केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
3: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेता आङदेम्बेले बाढीग्रस्त नुवाकोटको ढुङ्गे बजार, देवीघाट लगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि उद्धार र राहतका लागि 9 बुँदे ध्यान आकर्षण पत्र सरकारलाई बुझाउनु भएको हो। भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यबारे स्थलगत रूपमा देखिएका समस्या समाधानका साथै हवाई उद्धारलाई थप प्रभावकारी बनाउनु पर्ने माग गरिएको उहाँले बताउनुभयो। रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरले स्याफ्रुबेसी, टिमुरे, मैलुङ लगायतका इलाकाहरूबाट 54 चिनिया 46 र भारतीय 8 पर्यटक सहित 550 उद्धार गरेको जनाएको छ। विभिन्न उपकरणहरूको प्रयोग गरी हाइड्रो पावरका टनेलहरूको प्रवेशद्वार पत्ता लगाउने प्रयास भइरहेको पनि सेनाले जनाएको छ। भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशुली नदीको गोर्खातर्फको बगरमा ल्याएका शवको अन्त्येष्टि गरिएको छ। हालसम्म फेला परेका 55 शवमध्ये 29 अन्त्येष्टि गरेको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद श्रेष्ठले बताउनुभयो। गोर्खातर्फको बगरमा दैनिक शव फेला पर्ने क्रम बढ्दै गएपछि व्यवस्थापनका लागि पहिचान खुल्न नसक्ने शव अन्त्येष्टि गरिएको उहाँले बताउनुभयो। पर्याप्त व्यवस्थित शव गृह नहुँदा शव बिग्रने, गनाउने र रोग समेत फैलने हुँदा व्यवस्थापनका लागि शवबाट आवश्यक डिएनए स्याम्पल लिएर अन्त्येष्टि गरेको उहाँले बताउनुभयो। रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि हराइरहेका मध्य प्रदेशका 171 जना मध्ये आजसम्म 22 जना परिवार सम्पर्कमा आएका छन्। मध्य प्रदेश प्रहरी कार्यालय जनकपुर धामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार बाढीमा परेर प्रदेशका 171 जना हराइरहेकामा आजसम्म टेलिफोन मार्फत 22 जना सम्पर्कमा आएका हुन्। मधेसका विभिन्न जिल्लाबाट रोजगारी व्यवसायी तथा अन्य कामका लागि रसुवा पुगेका नागरिक समेत विपदको चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन्। रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका 197 जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ। अकल्पनीय एवं विनाशकारी बाढीका कारण सबैभन्दा बढी जुम्लाका 82, सल्यानका 55, सुर्खेतका 17, रुकुम पश्चिमका 9, मुगुका 11, हुम्लाका 7, जाजरकोटका 3, दैलेखका 5, कालीकोटका 6 र डोल्पाका 2 गरी 197 जनाको अवस्था अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो। उहाँका अनुसार कर्णाली प्रदेश अन्तर्गत 10 जिल्लाका 163 पुरुष, 27 महिला, 4 बालक र 3 बालिका गरी कुल 197 जनाको अवस्था अज्ञात रहेको छ। यसैबीच बाढीपछि 64 पुरुष, 5 महिला र 1 बालक गरी 70 जना सम्पर्कमा आएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ महाराजगंजमा भोटेकोसी बाढीमा परी घाइते भएका 7 जनाको आइसियूमा राखेर उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेनाईका अनुसार अस्पतालमा उपचाररत 29 जना मध्ये 7 जनाको आइसियूमा उपचार भइरहेको छ। उपचाररत 6 जनाको डिस्चार्ज गरिएको तथा 1 जनाको उपचारका क्रममा मृत्यु भएको डाक्टर सेनाईले जानकारी दिनुभयो। रसुवा, नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपछि परराष्ट्र मन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने हुनुभएको छ। मन्त्री खनाल असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरण सभामा सहभागी हुन भोलि सर्बियाको राजधानी बेलग्रेड जाँदै हुनुहुन्थ्यो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज संघीय सांसदसँग छलफल गर्नुभएको छ। छलफलमा मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ता, कपडा लगायत अत्यावश्यक सामग्री शीघ्र पुर्याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकामा जोड दिनुभयो। बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्ति तथा वितरणका लागि सरकारी निकाय, स्थानीय तह र सम्बन्धित पक्षबीच समन्वय गरी तत्काल आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो। उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावितलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। हवाई मार्गबाट तत्काल उद्धार सम्भव नभएपछि प्रदेश सरकारले सड़क तथा पैदल मार्गको विकल्प प्रयोग गरी अलपत्र नागरिकलाई सुरक्षित रूपमा काठमाडौँ ल्याउन थालेको हो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाका अनुसार धुन्चेमा रोकिएका नागरिकका लागि प्रदेश सरकारले त्यही खाना खुवाउने व्यवस्था गरेको छ। यसका लागि प्रदेश सरकारले निशुल्क 45 बसको व्यवस्था पनि गरेको छ। नेपाल टेलिकमले रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनासँगै रहेको टावर मार्फत सेवा सुचारू गरेको छ। यसबाट सो जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक संचार सम्पर्क थप सहज हुने भएको छ। टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी तथा झण्डै 1 दूरीसम्म मानव ढुवानी मार्फत टावरसम्म पुर्याइएको थियो। कम्पनीका प्राविधिकहरूले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएका हुन्। यसै गरी रसुवा जिल्लाकै तुप्चे बीटीएस पनि आजैदेखि सञ्चालनमा आएको छ। टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन लिई प्राविधिकहरू त्रिशुलीबाट साइटसम्म हेलिकप्टर मार्फत पुगेका र साइट सञ्चालन गरेका हुन्। साइटबाट त्रिशुली 3B आयोजना स्थल आसपास वेत्रावती तथा कालिका स्थानको केही भागमा सेवा पुनः सुचारू भएको छ। रसुवाको भोटेकोसी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि झापाका 4 स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 53,19,000 आर्थिक सहयोग प्रदान गर्ने भएका छन्। विपदको त्यो घडीमा प्रभावित क्षेत्रका नागरिकलाई राहत पुर्याउने उद्देश्यले कार्यपालिका, जनप्रतिनिधि, कर्मचारी तथा पालिकाको विपद व्यवस्थापन कोष मार्फत रकम सङ्कलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। रसुवाको भोटेकोसी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको लागि झापाका चारवटा स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 53,19,000 आर्थिक सहयोग प्रदान गर्ने भएका छन्। विपद प्रभावित क्षेत्रका नागरिकलाई राहत पुर्याउने उद्देश्यले कार्यपालिका जनप्रतिनिधि कर्मचारी तथा पालिकाको विपद व्यवस्थापन कोष मार्फत रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। उद्धार राहत तथा पुनर्स्थापनाका लागि अर्जुनधारा नगरपालिकाले 21,00,000, बुद्ध शान्ति गाउँपालिकाले 16,19,000, भद्रपुर नगरपालिकाले 11,00,000 र बिर्तामोड नगरपालिकाले 5,00,000 रुपियाँ उद्धार कोषमा उपलब्ध गराउने भएका छन्। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विधिपूर्वक मनाइएको छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा श्रृङ्गारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्र शोकले विरल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बिहोर्नुपर्छ भन्ने देखाउन यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको राजधानी कियव नजिक रहेको एक हात हतियार गोदाममा भएको रुसी ड्रोन आक्रमणमा परी कम्तीमा 37 जनाको मृत्यु भएको छ। हात हतियार व्यवस्थापन केन्द्रमा भएको विस्फोटपछि आग लागि फैलिँदा 50 भन्दा बढी आवासीय भवनहरूमा क्षति पुगेको बताइएको छ। आक्रमणपछि घटनास्थल वरपरबाट 400 भन्दा बढी मानिसलाई अन्यत्र सारिएको छ। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यो आक्रमणलाई आपराधिक घटनाको संज्ञा दिनुभएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भोटेकोसी नदीमा गएको बाढीबाट 9 जलविद्युत आयोजनाका 537 कर्मचारी तथा श्रमिकहरू अहिलेसम्म सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार रसुवा र नुवाकोटमा रहेका 9 जलविद्युत आयोजनामा कार्यरत 898 सम्पर्कविहीन भएका थिए। ती मध्ये 361 भने उद्धार भइसकेको छ। 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट 576 सम्पर्कविहीन भएका मध्ये 254 उद्धार भएको छ। सोही आयोजनाको सुरुङमा अझै पनि 300 श्रमिक तथा कर्मचारी फर्सेको बताइएको छ। सुरुङमा खोजी गरी उद्धार गर्ने कार्य जारी रहेको छ। त्यस्तै 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट पनि 93 सम्पर्कविहीन भएका छन्। रसुवा भोटेकोसी जलविद्युत आयोजनाबाट 4 सम्पर्कविहीन भएको इपानले जनाएको छ। लाङटाङ खोला जलविद्युत आयोजनाबाट 42 सम्पर्कविहीन भएका मध्ये 18 उद्धार भएको छ। त्यसै गरी चिलिमे हाइड्रो पावरबाट 8 सम्पर्कविहीन भइरहेको जनाइएको छ। मैलुङ खोला हाइड्रो पावरबाट 7 सम्पर्कविहीन भएका छन्। त्रिशुली जलविद्युत आयोजनाबाट 1 सम्पर्कविहीन भएका छन् भने देवीघाट जलविद्युत आयोजनाबाट 1 हराइरहेका छन्। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाबाट 42 सम्पर्कविहीन भएका थिए। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाबाट 122 सम्पर्कविहीन भएका मध्ये 91 जीवितै उद्धार गरिएको छ। नेपाल आयल निगमले भोटेकोसी नदीमा बाढी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि 40,840 लिटर हवाई इन्धन नुवाकोट स्थित नेपाली सेनाको ब्यारेकमा उपलब्ध गराएको छ। निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै खोज तथा उद्धारका लागि गत भदौ 10 नियमित रूपमा नुवाकोट स्थित नेपाली सेनाको ब्यारेकमा इन्धन उपलब्ध गराउँदै आएको जनाएको छ। निगमका अनुसार भदौ 10 12,000 लिटर, भदौ 11 हेलिकप्टर र ट्याङ्कर मार्फत 10,840 लिटर इन्धन पठाइएको थियो। त्यसै गरी 12 9,000 लिटर र भदौ 13 हवाई इन्धन पनि उपलब्ध गराइएको निगमले जनाएको छ। निगमले बाढी प्रभावित स्थानमा रहेका सेल्टरहरूमा नेपाल ग्यास उद्योगबाट नुवाकोटमा 232 सिलिन्डर ग्यास उपलब्ध गराएको छ भने एलपी ग्यास उद्योग संघबाट पनि नुवाकोट र रसुवाका लागि 150 सिलिन्डर राहत कार्यमा पठाइएको छ। नेपाल टेलिकमले रसुवाको त्रिशुली 3A जलविद्युत आयोजना सँगै रहेको टावर मार्फत सेवा पुनः सुचारू गरेको छ। त्यसबाट जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक संचार सम्पर्क गर्न सहज हुने भएको छ। टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी झण्डै 1 घण्टा दूरीसम्म मानव ढुवानी मार्फत आवर पुर्याइएको थियो र सुवाको भोटेकोशी नदीमा यही भर 10 गति बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले 7.5 करोड रुपियाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित 15 स्थानीय तहका लागि शुक्रबार सम्ममा 6.75 करोड निकासा गरेको हो। प्राधिकरणका अनुसार उक्त रकम प्रभावित स्थानीय तहलाई आवश्यकता अनुसार वितरण गरिनेछ। प्राधिकरणको बिहिबार बसेको कार्यकारी समितिको 35 बैठकले प्राधिकरणको कोषमा रहेको रकम मध्ये उक्त रकम निकासा गर्ने निर्णय गरेको थियो। प्राधिकरणको बैठकले जिल्ला विपद व्यवस्थापन समिति मार्फत तत्काल राहत स्वरूप रकम उपलब्ध गराउने र सो बराबरको रकम अर्थ मन्त्रालयले विपद व्यवस्थापन कोषमा शोध भर्न उपलब्ध गराउने निर्णय भएको थियो।
3: अब खेल समाचार रमेश टमटाबाट।
6: नेपाल क्रिकेट संघ क्यानले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत उद्धार र पुनस्थापनाका लागि 30 लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। क्यानका सचिव पारस खड्काले शनिबार प्रेस विज्ञप्ति मार्फत विपदबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि संघका तर्फबाट सो रकम सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो। क्यानले सो सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। अस्ट्रेलियामा जारी टप एन्ड टी20 सिरिज अन्तर्गत भिक्टोरिया CA11 नेपाल 1 विकेटले पराजित भएको छ। शनिबार सम्पन्न आफ्नो 6 खेलमा नेपालले दिएको 143 रनको लक्ष्य भिक्टोरियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर पूरा गर्यो। उसका लागि टम रोजर्सले 21 बलमा 4 चौका र 1 छक्का सहित सर्वाधिक 36 रन बनाए। नेपालका लागि बलिङतर्फ कुशल भुर्तेल र युवराज खत्रीले 2-2 तथा आकाश चन्दले 1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल एले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 142 रन बनायो। नेपालका लागि कुशल भुर्तेलले शानदार पारी खेले। उनले 56 बलमा 6 चौका र 5 छक्का सहित अभिजित 90 रनको पारी खेलेका हुन्। भिक्टोरियाका लागि कलुम स्टोर र हेरी होकेत्राले सर्वाधिक 2-2 विकेट लिए। यसपालि प्रतियोगितामा 6 खेल खेलेको नेपालले 4 खेलमा हार तथा 2 खेलमा जित दर्ता गर्यो। नेपालले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध 8 विकेट तथा दोस्रो खेलमा बंगलादेश हाइपर पर्फर्मेन्स 11 विरुद्ध 9 विकेटको पराजय बेहोरेको थियो। अन्तर्राष्ट्रिय आमन्त्रण 4 ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लब 5 थर सेमी फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा चितलाङ फुटबल क्लबलाई ट्राइबेकरमा 4-3 गोल अन्तरले पराजित गर्दै 5 थर फाइनलमा प्रवेश गरेको हो। खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। शनिबार भएको खेलमा 5 थरका गोलकिपर मिराक खजुम म्यान अफ दि म्याच भएका छन्। फुङलिङ स्थित भान्जुन माध्यमिक विद्यालयको खेल मैदानमा भदौ 19 गतेसम्म सञ्चालन हुने खेलमा 8 टिमको सहभागिता रहेको छ। आइतबार हुने तेस्रो क्वार्टर फाइनल खेलमा 7 बाटो फुटबल क्लब र साबिक विजेता सलहेस युवा क्लब सिराहा बीच प्रतिस्पर्धा हुने भएको छ।
3: अब मौसम। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेश कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका साथै तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 4.4 मिलिमिटर। काठमाडौँको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 10.2 मिलिमिटर। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 5.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 20.9 मिलिमिटर। र दिपालको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 25.6 डिग्री सेल्सियस, वर्षा 6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका सुरुङमा फँसेकाहरूको उद्धारका लागि सरकारको समन्वयमा भारत र चीनको टोली परिचालन। भोटेकोशी बाढीबाट हालसम्म 675 जनाको मृत्यु, 2426 जना अझै सम्पर्कविहीन। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई र युक्रेनको राजधानी कियेव नजिक रहेको हातहतियार गोदाममा रुसी आक्रमण हुँदा कम्तीमा 37 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। पछिल्लो समय रसुवामा गएको भीषण बाढीका कारणले स्याप्रुबेसी, टिमुर लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ। यो विषयमा हामी यो बुधबार यो बाढी पहिरो गयो त्यहाँदेखि हामी निरन्तर तपाईँहरूमाझ त्यहाँका तत्काल भएका घटनाहरूको बारेमा ताजा जानकारी प्रत्यक्ष रूपमा दिइराखेका छौँ। यसै क्रममा अहिले पनि हामी फेरि उपस्थित भएका छौँ प्राविधिक संयोजनमा रामकृष्ण शाह अनि सहयोग सहकर्मी गणेश थापासँगै म विष्णुदेवी पौडेल। अहिले रसुवामा जुन बाढी पहिरो गयो त्यसको कारणले गर्दाखेरि चाहिँ धेरैजनाको जन र धनको क्षति भएको छ। धेरैजनाले आफ्नो परिवारहरू गुमाउनु भएको छ र कतिजनाले त अहिलेसम्म पनि सम्पर्कमा आइराख्नु भएको छैन। आफ्ना परिवारहरू गुमाएका परिवारले सामाजिक सञ्जालहरूमा आफ्ना परिवारको फोटोहरू पनि पोस्ट गरेर हाम्रो मान्छे खोजिदिनुहोस् भनेर धेरै हार गुहार गरिराख्नु भएको छ। नेपाल सरकारको तर्फबाट पनि धेरै पहल भइराखेको छ। जो घुम्नु भएको थियो उहाँहरूलाई खोजी कार्यको लागि र अहिले त्यहाँ जतिजना हुनुहुन्छ पीडितहरू उहाँहरूको लागि राहतको लागि पुनर्स्थापनाका लागि धेरै पहलहरू भइराखेका छन्। डुबानमा परेका धेरै बढी मात्रामा चाहिँ स्याप्रुबेसी लगायतका गाउँहरू धेरै छन् भने बाढीका कारणले चाहिँ त्यहाँको अवस्था चाहिँ धेरै गाह्रो भइराखेको छ। त्रिशुली नदीमा पनि पानीको बहाव बढ्न सक्ने भएकाले चाहिँ रसुवा, नुवाको, धादिङ र चितवनसम्मका नदी तटीय क्षेत्रमा चाहिँ उच्च सतर्कता अपनाउनका लागि आग्रह भइराखेको छ। अहिलेको त्रिशुली नदीमा जुन बाढी बहाव बढ्न सक्ने भएकाले चाहिँ त्यहाँका नागा जस्तो रसुवा, नुवाको, धादिङ र चितवनसम्मका क्षेत्रहरूलाई चाहिँ अलिकति सुरक्षित भएर बस्नका लागि चाहिँ आग्रह गरिराख्नु भएको छ भने हामी चाहिँ अहिले प्रत्यक्ष प्रसारणमा छौँ। हामीले हाम्रो रेडियो नेपालको सहकर्मीसँग अर्थात् रिपोर्टरसँग चाहिँ हामीले फोन लगाउने पहल गरिराखेका छौँ। उहाँको फोन लागिराखेको छैन। स्थानीय प्रशासन सहकर्मी साथीले चाहिँ फोन लागेको खबर गरिराख्नु भएको छ। एकछिन हामी उहाँसँग कुरा गर्छौँ। हेलो,
1: हजुर,
0: हेलो,
1: हेलो, हजुर हजुर सुन्दै हुनुहुन्छ मलाई?
0: उहाँसँग सम्पर्क टुटेको खबर गरिसक्नु भएको छ साथीहरूले। जुन क्षेत्रमा अहिले अत्यन्तै बढी मात्रामा बाढी पहिरो गइराखेको छ, धनजनको क्षति भइराखेको छ, त्यो क्षेत्रमा चाहिँ त्यहाँका स्थानीय प्रशासन, सुरक्षा निकाय तथा अधिकारी निकायबाट चाहिँ जारी सूचना तथा चेतावनीको पालना गर्न र अफवाहका लागि पछि नलाग्नका लागि आधिकारिक सूचनामा विश्वास गर्नको लागि सरकारले आग्रह गरिराख्नु भएको छ। प्रभावित जोखिम बढे तत्कालै सुरक्षित स्थानमा सर्न तथा आवश्यक परे सम्बन्धित निकायलाई जानकारी गराउनका लागि पनि अनुरोध गरिराखिएको छ भने जहाँ भोटेकोसीको जुन बाढी आएको थियो जहाँ उदयपुरका चारजना सम्पर्कमा आउनु भएको छ भने 15 अझै सम्पर्कविहीन हुनु भएको छ। भोटेकोसी नदीमा जुन भदौ 10 आएको भीषण बाढीपछि चाहिँ सम्पर्कविहीन बनेका उदयपुरका 4 सम्पर्कमा आउनुभएको छ। तीमध्ये 3 परिवारको सम्पर्कमा आउनु भएको छ भने एकजनालाई चाहिँ नेपाली सेनाले सकुशल उद्धार गर्नुभएको छ। अहिले हामी एकजना सम्पर्कमा छौँ। हेलो,
1: हजुर,
0: हेलो,
1: हजुर, हेलो,
0: हेलो,
1: हजुर, हजुर, भइरहेछ कुरा सुन्नु भएको छ? हजुर,
0: हेलो,
1: हजुर, हेलो,
0: हेलो,
1: हजुर, हजुर, आवाज आइरहेछ यता?
0: हेलो,
1: हजुर, हजुर,
0: हजुर, नमस्कार,
1: नमस्कार, हजुर,
0: हजुर, तपाईँ अहिले रसुवामै हुनुहुन्छ नि?
1: हजुर, म अहिले रसुवामै छु।
0: हजुर, अहिले रसुवाको समग्र अवस्था चाहिँ कस्तो छ हामीलाई बताइदिनुहोस् न।
1: हजुर, यो तिनतर्फबाट आएको बाढीले धेरै धनजनको क्षति पुर्याएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका र उत्तर गया गाउँपालिकाको भूभागमा
0: हजुर
1: अहिलेसम्म यकिन तथ्याङ्क कति मान्छे हराइरहेका हुन् भनेर यकिन तथ्याङ्क अझै आउन सकेको छैन। रसुवामा अब सूचना सम्प्रेषणको लागि पनि असाध्यै गाह्रो भइरहेको छ। यहाँ विद्युत आपूर्ति हुन सकेको छैन, इन्टरनेट को समस्या, मोबाइल सेवाको समस्या, धेरै खालका समस्याहरूको बिचमा हामी काम गरिरहेछौँ। अहिले राहत र के उद्धारको कामहरू, विशेष गरी उद्धारको कामहरू भइरहेको छ।
0: हजुर
1: आजबाट यो स्थानीयवासी कतिका घर बगे, कति मान्छेहरू बेपत्ता छन् भनेर त्यसको तथ्याङ्क लिने काम सुरु गरिएको छ। आज उत्तर गया गाउँपालिकाको एउटा छलफल र सबै खालको तथ्याङ्क सङ्कलनहरूमा हामीले नजिकबाट हेऱ्यौँ र उत्तर गया गाउँपालिकाको पहिरेवेसी भन्ने एउटा टोल, एउटा गाउँमा 55 भन्दा बढी हराइरहेको, एउटा सानो गाउँमा 55 मान्छेहरू हराइरहेको, एउटै परिवारमा 10 चाहिँ 10 हराइरहेको, लगभग 10 मध्ये कि अब मृत्यु हुन सक्ने अनुमान, यस्तो तथ्याङ्कहरू आएको छ। अरू टोल बस्तीहरूको पनि तथ्याङ्क लिने कामहरू उत्तर गया गाउँपालिकाको नेतृत्वमा भइरहेको छ।
0: हजुर
1: त्यसै गरी सदरमुकाम तर्फ गोसाईकुण्ड गाउँपालिका र स्थानीय प्रशासन सबै सामाजिक संस्थाहरू मिलेर यो कामहरू त्यहाँ पनि भइरहेको छ। होल्डिङ सेन्टरमा चाहिँ प्रभावितहरूलाई राखेर खाना खुवाउने र केही रिलिफको कामहरू पनि, राहत सामग्रीहरू पनि थोर बहुत सङ्कलन गरेर अब उनीहरूलाई चाहिँ सामान्य खाना बस्ने व्यवस्थाको लागि स्थानीय सरकारले अगाडि बढाएको छ अहिलेसम्मको अवस्था।
0: हजुर राहत सामग्री चाहिँ प्रभावित जो हुनुहुन्छ बाढी पीडितबाट उहाँहरूसम्म चाहिँ कतिको मात्रामा पुगेको छ कि छैन त, प्रभावितले पाउनु भएको छ कि छैन पर्याप्त मात्रामा
1: सामग्री? अब काठमाडौँबाट आउने राहत सामग्रीहरू नुवाकोटमा रहेको, नुवाकोटमा चाहिँ सहज बाटो भएको हुनाले नुवाकोटमा रहेको भन्ने हामीलाई जानकारी छ। रसुवा आउने बाटो अलिकति अब कच्ची बाटो र ठुलो गाडी चाहिँ चल्न नसक्ने बाटो रहेको हुनाले यहाँ धेरै राहत सामग्रीहरू आउन सकेको छैन। केही मात्रामा आएको राहत सामग्री गाउँपालिकामा चाहिँ हस्तान्तरण गरेर गाउँपालिकाले वितरण गर्ने कामहरू भइरहेको छ। आज पनि उत्तर गया गाउँपालिकामा केही सामाजिक संस्थाहरूले राहत ल्याउने काम गरेका छन् भने वितरण पनि त्यसै गरी भइरहेको छ। यहाँको विद्यालयहरूमा चाहिँ होल्डिङ सेन्टर बनाएर पीडितहरूलाई राखिएको छ र त्यहाँ केही लत्ता कपडा र दाल चामलहरू उपलब्ध गराउने कामहरू भएको छ भने गोसाईकुण्ड गाउँपालिकामा पनि अब त्यहाँ खानाहरू खुवाउने र केही राहत सामग्रीहरू उपलब्ध गराउने स्थानीय सरकार, स्थानीय प्रशासनले गरेको छ।
0: हजुर अनि जुन स्वच्छ खानेपानीको समस्या छ भनिन्छ, त्यसलाई चाहिँ कसरी व्यवस्थापन गरिराखेको छ त्यहाँनिर?
1: खानेपानीको समस्या त अब केही केही ठाउँहरूमा खानेपानीको समस्या छ। अब स्वस्थ खानेपानी भनेर त अब त्यो अब त्यस्तो स्वस्थ भनेर र अस्वस्थ भनेर हामीले छुट्याउन सक्ने अवस्था पनि छैन। अब बर्सातको समयमा अब केही पानीहरू पनि, अब यो बोतलको पानीहरू पनि कहीँ कतै उपलब्ध भएको छ भने धारामा आउने पानीहरू अब गाउँघरमा सामान्य हिसाबले पानीको उपलब्धता सहज नभए पनि अब विभिन्न हिसाबले प्रयोग भइरहेको छ। त्यस्तो पानीको भन्दा पनि अहिले यहाँ धेरै अभाव देखिएको चाहिँ केही अब औषधिहरूको अभाव देखिन थालेको छ। स्पेसल औषधिहरू जसले रेगुलर औषधि सेवन गर्नुहुन्थ्यो त्यो औषधिहरू अब बचेका मान्छेहरू, घाइतेहरू, यस्तो मान्छेहरूको औषधि सेवनमा समस्या परेको देखिन्छ भने मुख्य गरी इन्धनको समस्या, इन्धन र ग्यासको समस्या देखिएको छ। इन्धन नभएको हुनाले अब आवत जावतमा समस्या धेरै देखिएको छ भने अब खाना पकाएर खुवाउने कुराहरूमा पनि होल्डिङ सेन्टरमा अब ग्यासको अभाव हुन थालेको कारण अहिले तत्कालको राहत सामग्रीमा केही औषधिहरू, अत्यावश्यक औषधिहरू अनि ग्यास यस्तै कुराहरू, इन्धनको अभाव चाहिँ रसुवामा खड्किएको समस्याको रूपमा देखिएको छ। उद्धारको कुराहरूमा आज पनि हेलिकप्टरहरू उडिरहेको देख्न सकिन्थ्यो, केही उद्धारको कामहरू भएको छ। आज पनि हामीलाई यो आमा छद्दिङ गाउँपालिकाको हाकु, उत्तरगा गाउँपालिकाको चिरु क्षेत्र र गोसाइकुण्ड गाउँपालिकाको टिमुरे क्षेत्रमा केही मानिस हराइरहेको मानिसहरू चाहिँ उहाँहरू त्यहाँ हुनुहुन्छ भनेर जीवित उद्धार गर्नको लागि सूचना प्राप्त भए अनुसार हामीले पनि सम्बन्धित निकायमा जानकारी गराउने कामहरू गरेका छौँ।
0: हजुर, अनि जुन विस्थापित परिवारहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ कहाँ राखिएको छ र उहाँहरूको चाहिँ जुन व्यवस्थापन चाहिँ कसरी गरिराखेका छन्?
1: मैले अगाडि पनि राखेँ, खास गरी गोसाइकुण्ड गाउँपालिकाको विस्थापितहरू, प्रभावितहरू, बाढी प्रभावितहरूलाई धुन्चेमा राखेर होल्डिङ सेन्टरमा खाना बनाउने खुवाउने कामहरू भइरहेको भनेर त्यहाँ गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले हामीलाई जानकारी दिनुभएको छ भने यता उत्तरगा गाउँपालिकाको चाहिँ 1, 2, 3 नम्बर वडाको यो त्रिशुली नदी पारेको मान्छेहरू लाई चाहिँ पारीतिर नै व्यवस्था गरिएको छ। त्यसपछि वारी क्षेत्रमा जुन उत्तरगा गाउँपालिकाको ठुलो बस्ती परेको पैरेबेसी, त्यसपछि बेत्रावती बजार, यो क्षेत्रको मानिसहरू जो बस्नु भएको छ उहाँहरूलाई चाहिँ यो उत्तरगा गाउँपालिका वडा नम्बर 5 रहेको यो शिवालय आधारभूत विद्यालय र भीमसेन स्थान आधारभूत विद्यालयमा चाहिँ होल्डिङ सेन्टर बनाएर त्यहाँ राखिएको छ। वडा कार्यालय पनि त्यहाँ नजिकै रहेको छ। त्यहाँ वडा कार्यालयमा चाहिँ पालिकाको चाहिँ सबै जनप्रतिनिधिहरू त्यहाँ उपस्थित हुने र त्यहाँ चाहिँ एउटा सबै भेला हुने, बैठक गर्ने र तथ्याङ्क सङ्कलनको कामहरू पनि गर्ने, त्यसरी त्यहाँ कामहरू भइरहेको छ। गाउँपालिकाको प्रशासनिक भवन पनि बगेको, केही विद्यालयहरू, केही स्वास्थ्य संस्थाहरू बगेको हुनाले त्यही वडा कार्यालयबाट नै कामहरू सम्पादन हुने गरेको छ।
0: हजुर, बाढीको कारणले गर्दाखेरि चाहिँ त्यहाँका विद्युतमा पनि धेरै समस्या आइराखेको थियो, लाइनहरू कट भइराखेको थियो, धेरै पोलहरू पनि ढलिराखेको थियो, अहिले चाहिँ त्यहाँ अवस्था चाहिँ कस्तो छ?
1: विद्युत आपूर्ति चाहिँ हुन सकेको छैन, अहिले यो मोबाइलहरू चल्न पनि एकदमै गाह्रो, त्यसपछि टेलिफोनको नेटवर्क नलाग्ने, विद्युत आपूर्ति अब हुन नसकेर समस्या छ। नुवाकोट जिल्लाको यो विद्युत नगरपालिका 11 चाहिँ यता विद्युत जोड्ने कुराहरू तयारी भइरहेको छ, यद्यपि आज पनि सफल हुन सकेको छैन। अब जिल्ला रसुवा जिल्लाको अधिकांश क्षेत्र अहिले पनि अन्धकारमा रहनु परेको छ। यो विद्युत आपूर्ति नहुँदा सञ्चार सम्पर्कमा पनि ठुलो समस्या छ रहेको छ। यो टेलिफोन, मोबाइल नेटवर्क र इन्टरनेट नहुँदा यो सूचना प्रवाहमा पनि धेरै समस्याहरू रहेको छ।
0: हजुर, हामीसँग जोडिदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई।
1: हस्, धन्यवाद।
0: हामी रसुवामा गएको बाढी प्रभावित क्षेत्रहरूको बारेमा चाहिँ हामी रिपोर्टरसँग कुरा गर्दै थियौँ, हेमनाथजीसँग। अहिले रसुवामा चाहिँ चिनका 6 टोलीहरू चाहिँ, जुन विज्ञहरू चाहिँ त्यहाँ आउनु भएको छ भन्ने सुनिएको छ, र रसुवा बाढीबाट प्रभावित विद्युत आयोजनामा चाहिँ उद्धारका लागि आएका 6 सदस्य सुरुङ विज्ञ टोली चाहिँ 216 MW अप्पर त्रिशुली 1 परियोजनाको सम्पर्कमा रहेको पाइएको छ। यसअघि प्रधानमन्त्री कार्यालयले चाहिँ सो सूचना चिनिया टोली चाहिँ रसुवा स्थित माथिल्लो त्रिशुली 3B जल विद्युत आयोजनाको सुरुङभित्र पसेका मानिसहरूको उद्धारका लागि परिचालन गरेको जानकारी दिएको थियो, तर प्रधानमन्त्री कार्यालयले दिएको सूचना नै गलत रहेको पाइएको छ। हामी तपाईँहरूसँग जोडिराखेका छौँ, अब हामी तपाईँहरूसँग चाहिँ हाम्रो सहकर्मी साथी गणेश थापा जोडिनुहुन्छ।

तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ। हामी रेडियो नेपालबाट यति बेला यहाँहरूलाई प्रत्यक्ष रूपमा जोडिरहेका छौँ र भदौ 10 गते बुधबार बिहान अकस्मात आएको बाढी पहिरोपछि रसुवा, नुवाकोट, धादिङ, त्यसै गरी तनहुँ, गोर्खा, चितवन र पूर्वी नवलपरासी क्षेत्रमा जुन खालको मानवीय र भौतिक संरचनामा क्षति भयो, त्यसपछिको उद्धार कार्य, राहतको कुरा र त्यसपछि जुन खालको पुनर्स्थापनाको कुरा सरकारले आफ्नो तर्फबाट लगातार रात दिन नभनिकन लगातार काम गरिरहेको छ, तिनै तका सरकारहरूको समन्वय र सम्बन्धित निकायहरूको सहकार्यमा सम्बन्धित निकाय सँगसँगै निजी क्षेत्रका सङ्घ संस्थाहरूको सहकार्यमा निरन्तर रूपमा उद्धार राहत वितरणको कार्य भइरहेको छ। खास गरी हामीले जुन खालको विपदको जोखिमको सामना गऱ्यौँ, यो निकै लामो समय अर्थात् झन्डै नेपालमा योभन्दा अगाडि भएका विपदका जोखिमभन्दा यो ठुलो खालको जोखिमको सामना हामीले गर्नु पर्यो। आज देश निकै अप्ठ्यारो परिस्थितिमा छ, एउटा ठाउँको पीडा देशभर फैलिएको छ, जहाँ हामीले आफन्तहरू गुमाएका छौँ, घरबार विहीन हुनु परेको छ। यो जोखिमको सामना तपाईँ हामी मिलेर तपाईँ हाम्रो सहकार्य

0: दिन 14 दिनसम्म आइपुग्दा चाहिँ अहिले हामी अलिकति खानातिर धेरै फोकस भइरहेको छौँ नेपाली सरकारको तर्फबाट। आज मात्र पनि हामी खानाको लागि चाहिँ अब 10 ठाउँमासम्म किचन सेट गर्ने भनेर लागिरहेको छौँ, पहिलो भोलिबाट सुरु हुँदैछ र त्योभन्दा त्यो किचन सेटै गरेर गर्न लागिरहेको छौँ। त्योभन्दा अगाडि चाहिँ रेस्क्यूको कामहरू नै म्याक्सिमम् भइरहेको थियो, घरको सामानहरू निकालिदिने, त्यो त्यसपछि आएर मान्छेहरूलाई नै रेस्क्यु गर्ने लगायतको कामहरू चाहिँ हाम्रो धुन्सेमा बसेर, त्यसै गरी नुवाकोट बिदुरतिर बसेर, होइन चितवनको एरियामा बसेर हाम्रो स्कटहरूले काम गरिराख्नु भएको थियो भने अहिले सेकेन्ड चरणको कार्यक्रममा चाहिँ अब रेस्क्यूको काममा अब चाइनाबाट नि टिम आइसकेको र नेपाल आर्मीले गरिरहेको भएर हामी चाहिँ अहिले उद्धारको काममा, अरू खानेकुराहरूको काममा, त्यसै गरी रिसेटलमेन्टको लागि चाहिँ नेपाल स्कटले काम गरिरहेको छ। हजुर,
1: यो उद्धारको कार्यमा यहाँहरूले खटिरहँदा त्यसपछि खानपानको व्यवस्थापन गरिरहँदाखेरि कतिको जोखिम छ, जोखिम टरेको जस्तो देखिन्छ, त्यहाँ सहजता कस्तो छ उद्धारको लागि, खानपान व्यवस्थापनको लागि के कति सहज र असहज वातावरण छ, त्यहाँको वस्तुस्थिति कस्तो छ?
0: अहिले अहिले हामीले फेस गरिरहेको मोटामोटी गर्दाखेरि चाहिँ अहिले हामीलाई खानालाई तपाईँको त्यस्तो धेरै समस्या पनि देखिरहेको छैनौँ, तर कति ठाउँमा चाहिँ अब मान्छे गाडीमा अथवा हिँडेर जान नसक्ने अवस्थाहरूमा चाहिँ अलिकति समस्या भएको भनेर हामीलाई नि अलिकति कुराहरू आइरहेको छ। अब त्यो ठाउँमा चाहिँ हेलीबाट भन्दा अप्सन अरू छैन भन्ने कुरा भएको छ, त्यस्तो ठाउँमा चाहिँ हामीले स्काउटले चाहिँ इन्फर्मेसन ग्यादर गरेर त्यो कुरा चाहिँ हामी म अहिले फेरि आफै पनि डाइरेक्टली प्रत्यक्ष सरकारसँग समन्वय गरेर गृह मन्त्रालय, हाम्रो जुन चाहिँ विपद व्यवस्थापन छ हाम्रो गृह मन्त्रालय अन्तर्गतको, त्यहीँ बसेर पनि काम गरिरहेको छु। त्यो उहाँहरूलाई चाहिँ सर्कुलर गरेर स्काउटहरूले ल्याएको इन्फर्मेसन, जहाँनिर चाहिँ खाना पुगेको छैन, खाद्यान्न पुगेको छैन, अथवा रेस्क्यु गर्न बाँकी नै छ, त्यो कार्यमा चाहिँ उहाँहरूसँग सहकार्य गरिएको छ भने, अन्य ठाउँमा जुन चाहिँ वान वे ट्र्याक खोलिसकेको ठाउँमा चाहिँ खानाको लागि चाहिँ सेन्टरहरू जस्तो 4 ठाउँ 5 ठाउँलाई चाहिँ जुन चाहिँ होल्डिङ सेन्टर बनाएको छ, त्यो होल्डिङ सेन्टरको लागि चाहिँ हाम्रो स्काउटहरू 3-4 ठाउँमा बस्नु भएको छ र हरेक ठाउँमा चाहिँ भोलिन्टियरले उहाँहरूले चाहिँ आफ्नै हिसाबले खाना पुऱ्याउने, सामान पुऱ्याउने, लगायतको काम, पानी पुऱ्याउने लगायतको कामहरू चाहिँ गरिरहेको छौँ। जोखिम अफकोर्स छ, किनभने पहिले जस्तो सबै कुरा नै कोल्याप्स भएको भएपछि वारी भएको मान्छे पारिजान एकदमै गाह्रो भएको कारणले धेरै ठाउँमा अप्ठ्यारो भएको छ, त्यस्तो ठाउँमा हेली युज भएकै अवस्था छ। तर त्यस्तो ठाउँमा पनि हामीले स्काउटहरूले गर्ने भनेको चाहिँ अब पक्कै पनि इन्फर्मेसन चाहिँ थ्रो गर्नु, त्यो भनेको माथिल्लो निकाय हेलीलाई अथवा प्राइभेट सेक्टरले नै हेली चलाइरहेको भएर, हेलिकप्टर चलाइरहेको भएर उहाँहरूलाई इन्फर्मेसन थ्रो गरेर पनि हामीले त्यो कुराहरूमा गरिरहेको छौँ। हजुर,
1: सन्तोष सर, यो नेपाल स्काउटले नुवाकोट र रसुवा दुवै जिल्लामा खटिरहेको हो कि, र अहिले रसुवामा मात्र हो यहाँहरू उद्धारको कार्यमा?
0: धुन्चेमा हुनुहुन्छ हाम्रो साथीहरू, स्काउटको साथीहरू, त्यसै गरी त्रिशुलीमा हुनुहुन्छ र यतापट्टि नुवाकोटमा पनि, नुवाकोटको हजुरको यो बिदुरमा पनि हुनुहुन्छ, त्यसै गरी हाम्रो साथीहरू चितवनमा पनि हुनुहुन्छ। हिजो तपाईँले हेर्न सक्नुहुन्छ, हामीले नेपाल स्काउटमा सेयर गरेका छौँ, स्काउटको भाइ बहिनीहरूले चाहिँ तपाईँको आफैले पनि त्यो सबहरूलाई कलेक्ट गरेर त्यसपछि त्यसलाई प्लास्टिकमा प्याक गर्ने लगायतको काम पनि गर्नुभएको थियो, जुन चाहिँ अलिकति गाह्रो पनि भएको थियो, त्यो किनभने दुर्गन्धित पनि भइसकेको, दुर्गन्ध आउने भइसकेको भएर नि भएको थियो। आज त्यो दुईजना भाइहरू चाहिँ हामीले हस्पिटलमा राखेका छौँ, उहाँहरूलाई चाहिँ पछि एकदमै धेरै अब त्यो गरिसकेपछि उहाँहरूलाई अहिले सन्चो भएन, भमिटिङ एकदम धेरै भएपछि आज हस्पिटलमा राखेका छौँ दुईजना भाइहरूलाई, चाहिँ स्काउट भाइहरू, रोबर भाइहरूलाई, नभएदेखि तपाईँको सबै ठाउँमा नै अहिले खटिनु भएको छ। सो त स्कुल त रूपमा हाम्रो रेकर्डमा हामीलाई कन्ट्याक्ट गरेर हामीले के गरेका छौँ भने, फेरि नेपाल स्काउटले चाहिँ यसपालि चाहिँ सबैजनाले लाइक ट्र्याक गर्ने गरी हामीले एउटा एप डेभलप गरेका छौँ, जसमा चाहिँ उहाँहरूले पहिले कहीँ पनि जानुभन्दा अगाडि चाहिँ उहाँहरूले एउटा फर्म भर्नुपर्छ र हरेक टाइममा उहाँहरूले फोनसँगै लिएर हिँडेपछि उहाँहरूलाई हामीले ट्र्याक गरिरहेको छौँ कहाँ हुनुहुन्छ भनेर, त्यसरी पनि हामीले डेभलप गरेको भएर चाहिँ अहिले सबै ठाउँमा हाम्रो नेसनल हेडक्वार्टर मार्फत, अब जुनै ठाउँबाट खट्नु भए पनि नेसनल हेडक्वार्टर मार्फत एक तर प्रणाली लिएर भोलिन्टियर पठाउने, त्यसै गरी राहत सामग्री पठाउने, हामीलाई धेरैजनाले अब स्कटमा पनि सामान ल्याएर छोइराख्नु भएको भएर यहाँबाट पठाउने लगायतको काम गरिरहेको छौँ। त्यसले गर्दाखेरि मलाई लाग्छ अहिले रसुवा जति पनि प्रभावित ठाउँ क्षेत्रमा छ त्यो ठाउँमा सबैजना स्काउट पुग्नु भएको छ। आज एकजना स्काउट दोर्जे लामा भन्ने त त्यो सुरुङमै गएर मान्छे निकाल्नलाई जो 3 सहरमा त पनि चढिसक्नु भएको थियो, उहाँ चाहिँ स्काउटको मेम्बर पनि हो, हामीसँग समन्वय गरेर जानुभएको थियो, त्यसपछि उहाँ चाहिँ आज त्यो सुरुङमै गएर पनि रेस्क्यु गरेको फोटोहरू आइरहेको छ, तर मेरो उहाँसँग सम्पर्क भइरहेको छैन, आज भएको छैन, प्रयास गरिरहेको छु, त्यसरी चाहिँ खटिरहेको छ।
1: हस्, यहाँलाई समय र संवादको लागि धेरै धन्यवाद।
0: धेरै धेरै धन्यवाद हजुर, थ्याङ्क यू।
1: अहिले हामीले भर्खरै कुराकानी गऱ्यौँ नेपाल स्काउटका प्रमुख आयुक्त सन्तोष कुमार थापासँग, उहाँले नुवा

0: स्काउट र रसुवा जिल्लामा नेपाल स्काउटले गरिरहेको उद्धार राहतको कुराबारे जानकारी दिँदै हुनुहुन्थ्यो। हामी रेडियो नेपालबाट प्रत्यक्ष रूपमा यहाँहरूसँग जोडिरहेका छौँ र बाढीपछिको उद्धार राहत र पुनर्स्थापना लगायतका विषय र सब व्यवस्थापन लगायतका विषयमा केन्द्रित रहेर हामीले निरन्तर रूपमा रेडियो नेपालबाट पछिल्लो समय भइरहेका कार्यहरू कामहरूको बारेमा जानकारी दिने र तथ्य सत्य सूचनाहरू सम्प्रेषण गर्ने काम गरिरहेका छौँ। खास गरी विपद जोखिमको अवस्थालाई नजिकबाट निहालेर हेरिरहँदाखेरि विपद भन्ने कुरा, विपदको जोखिम भन्ने कुरा पूर्व आकलन गरेर पत्ता लगाउने अथवा थाहा पाउने कुरा होइन। विपद कति बेला आउँछ, कसरी आउँछ भन्ने कुरा पूर्व जानकारी हुँदैन। त्यसैले हामी यताबाट आग्रह र अनुरोध यहाँहरूलाई के गर्न चाहन्छौँ भने तपाईँको घर छेउमा अथवा तपाईँको गाउँ टोल छरछिमेक वरपर कहीँ कतै विपदको जोखिम तपाईँलाई लाग्छ अथवा मेरो गाउँ मेरो ठाउँ मेरो क्षेत्र मेरो भूगोल मेरो भेग मेरो वरिपरिको भूबनोट कमजोर जस्तो छ पानी परेको खण्डमा अथवा पानी नपरेर पनि सुक्खा पहिरो जान सक्ने सम्भावित कारण रहन सक्छ भन्ने लाग्छ भने तपाईँ नजिकको स्थानीय सरकार नजिकको वडा कार्यालय नजिकको सुरक्षा निकायका प्रमुखहरूसँग समन्वय र सहकार्य गरेर पनि आफ्नो गाउँठाउँको वास्तविकता जानकारी दिएर पनि तपाईँ आफ्नो लागि सहयोग माग्न सक्नुहुनेछ। खास गरी तपाईँको गाउँठाउँमा बाढी पहिरोको जोखिमबारे तपाईँलाई जान्न मन छ जानकारी राख्न मन छ भने जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा 1155 नम्बरमा फोन लगाएर एक थिच्नुभयो भने तपाईँले मौसमबारेको जानकारी लिन सक्नुहुनेछ। जुन तपाईँको गाउँठाउँमा पानी पर्छ कि पर्दैन कति मात्रामा पानी पर्न सक्छ भन्ने बारे जानकारी लिन सक्नुहुन्छ। त्यसै गरी तपाईँले 1155 नै डायल गरेर दुई थिच्नुभयो भने तपाईँको गाउँठाउँमा तपाईँको क्षेत्रमा तपाईँको भूगोलमा बाढी पहिरो आउन सक्ने जोखिम छ कि छैन भनेर पनि तपाईँ जानकारी लिन सक्नुहुन्छ। त्यसै गरी कुनै बाढी पहिरोको जोखिम छ कुनै रातिको समयमा तपाईँलाई कुनै अप्ठ्यारो पर्न सक्छ भने नेपाल प्रहरीको 100 अर्थात् 100 नम्बरमा फोन गरेर पनि तपाईँ सहयोग माग्न सक्नुहुन्छ सहयोग लिन सक्नुहुन्छ। हामी यो आग्रह अनुरोध यहाँहरूलाई निरन्तर गरिरहेका छौँ। पछिल्लो समय सामाजिक सञ्जालमा आइरहेका विभिन्न खालका भिडियोहरू विभिन्न खालका सूचनाहरूको पछि लागेर आफ्नो धारणा निर्माण गर्ने काम चाहिँ नगर्न हामी अनुरोध गर्छौँ किनकि त्यो आइरहेको सामाजिक सञ्जालमा जसरी आइरहेका सूचनाहरू जानकारीहरू खास गरी सम्बन्धित निकाय अथवा आधिकारिक निकायको फेसबुक पेज मार्फत अथवा सामाजिक सञ्जालका आइडी मार्फत आएको छ कि छैन भन्ने कुरा पहिला आफू हेर्नुहोस् जानकारी राख्नुहोस् त्यसपछि मात्र ती सूचनाहरू सम्प्रेषण गर्न लाग्नुहोस् र आफूसँगै आफ्नो परिवार आफ्नो समाजसम्म त्यो सूचना बारेमा जानकारी राख्नुहोस् र सत्य तथ्य र आफ्नो भरपर्दो सूचनाहरूको प्रयोग गर्नुहोस् जसले विपदको सारथी भनेको सूचना हो। त्यो सूचना सही भयो भने विपदबाट हामी जोगिन सक्छौँ हाम्रो परिवारलाई जोगाउन सक्छौँ। यदि त्यो सूचना गलत भयो र त्यो अफवाह फैलाउने खालको सूचना भयो भने त्यही सूचनाले गर्दा पनि हामीलाई जोखिम थप निम्त्याउन सक्छ निम्तिन सक्छ त्यतातिर पनि ध्यान दिन आग्रह र अनुरोध गर्छौँ। यसै गरी बाढी पहिरोको जोखिमको सामना गरिरहनु भएको छ रातिको समय छ तपाईँ खुल्ला आकाशमुनि अथवा खुल्ला चौरमा अथवा सार्वजनिक स्थलमा सार्वजनिक भवनहरूमा बसिरहनु भएको छ त्यसैले म के आग्रह र अनुरोध गर्छु भने रातिको समयमा तपाईँ दीर्घ रोगको सामना गरिरहनु भएको छ नियमित औषधि सेवन गर्नुहुन्छ भने औषधि खान बिर्सिनु भएको छ कि औषधि खानुहोला औषधि नखाइ नहुने हुन सक्ने अवस्था छ भने औषधि खानुहोला त्यसै गरी तपाईँसँग औषधि सकिएको छ भने नजिकको स्वास्थ्य संस्था नजिकको स्वास्थ्य क्लिनिकमा गएर पनि तपाईँ औषधि किनेर औषधि सेवन गर्न नबिर्सिनुहोला अनि खानेपानीमा विशेष ध्यान पुर्याउनु होला किनकि बर्सातको समयमा विभिन्न खालका संक्रामक रोगहरू अथवा सरुवा रोगहरू लाग्न सक्छन् ती रोगहरूबाट बस्नको लागि उमालेर पानी पिउनुहोला उमाल्न सकिएन भने पिउस जस्ता कीटनाशक अथवा रोगहरूमा भएका कीटाणुहरूलाई मार्ने खालका औषधिको सेवन गरेर सफा स्वच्छ पानी पिउनुहोला अनि शौचालयको प्रयोग गर्दा पनि सावधानीपूर्वक प्रयोग गरेर अलिकति आफ्नो व्यक्तिगत सरसफाइमा पनि ध्यान दिन अनुरोध गर्छौँ। विपदको समयमा झन् जोखिम बढाउने सम्भावना रहन्छ। यति भन्दै अब यति बेला बेलुकीको 8 बज्न लागेको छ। बेलुकीको 8 बजे अङ्ग्रेजी समाचारको समय हो। यहाँहरू रेडियो नेपाल सुन्दै हुनुहुन्छ। यसपछि यहाँहरूले ठिक बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: निर्धारित गति भित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: विपद बारे चासो राखौं, चनाखो बनौं। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 MHz, रेडियो नेपाल online.com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरेकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढीको कारण के हो?
1: यो बाढी हिमताल विस्फोट नभएर हिम पहिरोबाट सिर्जना भएको देखिएको छ। रसुवा जिल्लाको लाङथाङ लिरुङ हिमालको पश्चिमतर्फ दिशामा भएको हिम नदी र हिमाली क्षेत्रबाट ठुलो मात्रामा हिउँको ढिक्का साथै ठुलो मात्रामा हिउँको ढिक्का तल खसेको र त्यसले करिब 5000 मिटर भन्दा माथिबाट खसेको त्यो हिउँको थुप्रोले सँगै त्यो भिरालो जमिनमा थुप्रै पहिरोहरू समेत लिएर तल नै खोलाको शाखा नदीमा चाहिँ त्यो खसेको देखिन्छ।
0: जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा प्रमुख तथा बाढी विज्ञ विनोद पराजुलीसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ।
2: बाढी बारे चासो राखौं, चनाखो बनाऊ।
0: बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौं।
2: वर्षायाममा सधैं मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौं।
0: वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौं।
2: प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौं। सकिन्छ भने कण्ठ पारौं।
0: आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
2: आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
0: फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याई राखौं।
2: नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
0: घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
2: टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
0: नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
2: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
0: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। भदौ 10 गते बुधबार बिहान हिमाली जिल्ला रसुवाको भोटेकोशी नदीमा जसरी विनाशकारी बाढी उर्लियो, त्यसले नदी किनार क्षेत्रका बासिन्दालाई सम्हालिने नपाई ठूलो संकटको भुमरीमा धकेलिदियो। क्षणभरमै नदीको जलसतहले खतराको तह नागेर मानव बस्ती, ऐतिहासिक भौतिक संरचना र अरबौं लगानीमा ठडिएका जलविद्युत आयोजनाहरू क्षतिग्रस्त हुँदा यति बेला रसुवा र सिङ्गो देश शोक र सन्तरासमा डुबेको छ। यो बाढीले हाम्रो अमूल्य जनधन मात्रै खोसेको छैन, सिङ्गो देशलाई नै नराम्रोसँग झस्काइदिएको छ। सबैभन्दा उदेक लाग्दो र डरलाग्दो कुरा के छ भने नेपाली भूभागमा त्यस्तो ठूलो वर्षा नै भएको थिएन। आकाश सफा जस्तै रहेका बेला पनि भोटेकोशीमा अचानक आएको बाढीले गर्दा ठूलो क्षति बेहोर्नु परेको छ। विज्ञहरूका अनुसार हिमपहिरोका कारण विनाशकारी बाढी आएको अनुमान गरिएको छ। भौतिक संरचनाहरू त फेरि निर्माण होलान्, तर गुमेका ज्यानहरू र भत्किएका सपनाहरू कसरी फर्किएलान्? यो विनाश पछाडिको मुख्य प्राविधिक कारण के हो? यो बाढीले तल्लो तटीय क्षेत्रको जनजीवन र नदी किनारका बस्तीहरूमा कस्तो दीर्घकालीन जोखिम थपेको छ? यसरी अचानक आएको प्रलयकारी बाढीको स्रोत आखिरी के हो त? आगामी दिनमा यस्तो ठूलो मानवीय र भौतिक क्षति हुनबाट रोक्न नेपालको बाढी पूर्वानुमान प्रणाली अब कसरी अगाडि बढाउनु पर्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौ जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा प्रमुख तथा बाढी विज्ञ विनोद पराजुलीसँग। विनोद सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: हजुर, धन्यवाद।
0: विनोद सर, हामीले बुधबार मात्रै रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीको जोखिम बिहोर्यौं। निकै ठूलो जनधनको क्षति भएको छ, थुप्रै ठाउँमा भौतिक संरचनाको क्षति भएको छ। खासमा यो बाढीको मुख्य कारण चाहिँ के हो?
1: भाद्र 10 गते जुन दिन बाढीको घटना भयो, बेलुकी 5 बजे आसपास भूपग्रहका तस्विरहरूको अध्ययनबाट भूकम्पको तथ्य सत्य पत्ता लागेको हो र त्यो अनुसार यो बाढी हिमताल विस्फोट नभएर हिम पहिरोबाट सिर्जना भएको देखिएको छ। रसुवा जिल्लाको लाङटाङ लिरुङ हिमालको पश्चिमतर्फ दिशामा भएको हिम नदी र हिमाली क्षेत्रबाट ठुलो मात्रामा हिउँको ढिक्का सधैँ ठुलो मात्रामा हिउँको ढिक्का तल खसेको र त्यसले करिब 5000 मिटर भन्दा माथिबाट खसेको त्यो हिउँको थुप्रोले सँगै त्यो भिरालो जमिनमा थुप्रै पहिरोहरू समेत लिएर तल नेने खोलाको शाखा नदीमा चाहिँ त्यो खसेको देखिन्छ र त्यसले 81 चाहिँ बाढीको रूप धारण गरेको, हिउँहरू पनि पग्लन गएको 81 र तल आउँदै गर्दाखेरि थुप्रै गेग्रान समेत त्यसले बोकी ल्याउँदाखेरि यति ठुलो बाढी र विपदको अवस्था सिर्जना भएको चाहिँ देखिएको छ। अब यसको मुख्य कारण अहिलेलाई हिम पहिरो भनेर नै हामीले डिक्लेयर गरेको अवस्था छ र यो हिमाली क्षेत्रबाट हिम पहिरोबाट यति ठुलो बाढी कसरी सिर्जना भयो भन्ने प्रश्नहरू थुप्रै प्रश्नहरू छन् जसको अध्ययन गर्न बाँकी छ। कति हिउँ माथिबाट खस्यो, त्यसमा कति मात्रामा त्यो पग्लिएर पानी बन्यो भन्ने, तर हाम्रो प्रारम्भिक आँकडाले जुन अतिरिक्त बहाव चाहिँ देवघाट चितवनबाट पास भयो त्यहाँ स्थित केन्द्रबाट मापन गरिए अनुसार करिब 200 लाख घनमिटर पानी अतिरिक्त पानी चाहिँ त्यहाँबाट बाहिरिएको छ। मतलब 200 लाख घनमिटरको हिउँको थुप्रो त्यहाँ खसेको हुनुपर्छ, सँगै त्यहाँ तल केही बेर नदी खोल्सा थुनिएको र त्यो फुटेको जस्तो तत्काल हेर्दाखेरि देखिएको छ। अब मुख्य कारण चाहिँ यही नै हो। अब योभन्दा अझ ठुलो मात्रामा पानी जम्मा भएको हिमतालहरू माथिल्लो क्षेत्रमा कायम नै छन् र ती पनि उच्चिकै जोखिममा छन्। त्यस कारणले यो जुन ठुलो बाढी हिजो हामीले पछिल्लो 70 वर्षको तथ्याङ्क मापन भएको आधारमा हेर्दाखेरि चाहिँ यो अहिलेसम्मकै सबैभन्दा उच्च बाढी, 70 वर्षको इतिहासमा सबैभन्दा उच्च बाढी देखिएको छ। अब भविष्यमा पनि यस्तै किसिमका घटनाहरू घट्न सक्छन् र हामी त्यसतर्फ सचेत हुन र सचेत मात्रै होइन हामीले तत्कालै लागु हुने गरी हाम्रा त्यस क्षेत्रका जोखिमयुक्त बस्तीहरूलाई स्थानान्तरण गर्नेदेखि पूर्व सूचना प्रणालीलाई फेरि स्थापना गर्नेसम्मकै कामहरूलाई चाहिँ गर्नुपर्ने खाँचो चाहिँ देखियो।
0: यो जुन खालको हिम पहिरो आएको कुरा गर्नुभयो विनोद सर यहाँले, यो हिम पहिरो चाहिँ नेपाल र चिनको ठिक सिमानामा हो कि या यो चाहिँ चिन पट्टिको भूभागमा बढी पर्छ?
1: यो पूर्णतया यो हिम पहिरो नेपालको भूभागमा पर्छ र यो जहाँ खस्यो खोलामा त्यो खोला नेपाल र चिनको सीमा खोला हो। त्यस कारणले अब यो क्षतिका दृष्टिकोणले खोलामा खसिसके पछाडि यो बाढी बढेर आउँदै गर्दा करिब 20 किलोमिटरको क्षेत्र नेपाल र चिनको सीमा नदी हुँदै यो बाढी आएको छ र यो मितेरी जुन पुल छ रसुवागढीमा त्यहाँबाट चाहिँ यो पूर्णतया नेपालमा प्रवेश गरेको छ।
0: यो क्षेत्रमा अझै पनि त्यस्तो खाले बाढी आउने ठुलो खालको जोखिम देखिन्छ?
1: अहिले तत्कालको कुरा गर्दाखेरि जुन ठाउँमा यो हिम पहिरो खस्यो त्यो खोजमा त्यहाँ केही मात्रामा पानी जम्मा भएको देखिएको छ। चिनको तर्फबाट ड्रोन सर्वे गरिएको छ र त्यसको इमेजहरू पनि प्राप्त भएको छ, तस्विरहरू अध्ययन गर्दाखेरि र चिनबाट पनि हामीलाई सूचना पनि प्राप्त भएको छ। त्यो हेर्दाखेरि चाहिँ त्यहाँ अझै पनि करिब 20 लाख घनमिटर पानी जम्मा भएको देखिएको छ र त्यो पानी कुनै पनि बेला त्यो तालको रूपमा रहेको पानी फुट्न सक्छ भन्ने हामीले प्रारम्भिक आकलन गरेका छौँ। अब त्यो पानी जति जम्मा भएको छ त्यो हिजो आएको बाढीको तुलनामा त ज्यादै न्यून हो। हिजो 200 लाख घनमिटर थियो भने अहिले 30 मात्रै छ। तर पनि जुन नदीको पिँधको तह धेरै माथि आएको छ अहिले यो गेग्रियान थुप्रिन जाँदाखेरि, त्यसले गर्दाखेरि त्यो सानै मात्रामा त्यो बाढी आउँदाखेरि पनि क्षति चाहिँ हुन सक्छ। त्यस कारणले हामीले अत्यन्तै सचेत भएर त्यसतर्फ काम गरेका छौँ र तल्लो तटीय क्षेत्रमा सूचना चाहिँ सम्प्रेषण गरिसकेको अवस्था छ।
0: रसुवाको भोटेकोसीमा आएको यहाँले भने अनुसार 70 वर्ष यताकै ठुलो बाढी हो, यस्तो खालको ठुलो बाढीको पूर्वानुमान गर्न सक्ने हामीसँग त्यस्तो खालको प्रविधि अथवा संयन्त्र थिएन कि अथवा भएर पनि त्यो हामीले समयमै सूचना प्रवाह गर्न नसकेको हो, के देखिन्छ विनोद सर?
1: अब जहाँसम्म अहिलेसम्मको हाम्रो पूर्व सूचना प्रणाली पूर्वानुमान प्रणाली छ त्यो वर्षाको पूर्वानुमान र वर्षामा आधारित भएर बाढीको पूर्वानुमानमा केन्द्रित छ। अब यस किसिमका घटनाहरू चाहिँ आकस्मिक रूपमा हिम पहिरो अथवा हिमताल विस्फोट हुने घटनाहरू चाहिँ आकस्मिक रूपमा हुने घटनाहरू हुन्, कहिले यो घटना हुन्छ भनेर पूर्वानुमान गर्न अत्यन्तै कठिन छ। अब यसमा गर्न सकिने भनेको चाहिँ हिम पहिरो खसिसके पछाडि अथवा हिमताल फुटिसके पछाडि तत्कालै त्यसको सूचना प्राप्त गर्ने र तल्लो क्षेत्रमा त्यसको सूचना प्रवाह गर्ने एक मात्रै हामीसँग विकल्प छ। अब पछिल्लो घटनामा करिब बिहान 8:37 हामीले यो विस्फोट भएको बेला भूकम्प मापन केन्द्रहरूले कम्पन पनि मापन गरे, त्यो वास्तवमा भूकम्प थिएन, हिमपहिरो कारण सिर्जना भएको यो विस्फोट थियो। अब हामी यति भन्न सक्छौँ कि 8:37 जुन घटना सुरुवात भयो त्यस पछाडि नेपाल प्रवेश गर्दाखेरि करिब करिब 8:55 आसपास गएको हुनुपर्छ, भनेको करिब करिब 20 समयको अवधिमा यो नेपाल प्रवेश गरिसकेको छ। यस्तै 20 दूरी 20 पार गरेको जस्तो देखिएको छ। त्यसकारणले अत्यन्तै तीव्र गतिमा यो बहाव तल आएको देखिन्छ, त्यसकारण पनि यसको पूर्व अनुमान अथवा पूर्व सूचना दिन सकिएन। अब यदि हामीले त्यो हिम पहिरोको अनुगमन गर्ने प्रणाली कुनै सिसी क्यामेरा अथवा सेन्सर अन्य सेन्सरहरू राखेको हुन्थ्यौँ भने पनि अब त्यो सिसी क्यामेरा वा सेन्सर पनि ड्यामेज हुन चाहिँ सक्थ्यो, त्यसले सूचना सम्प्रेषण नगर्न सक्थ्यो, तथापि त्यसलाई सुरक्षित स्थानमा पहाडमा माथि राखिएको हुन सक्थ्यो भने मात्रै त्यो अवस्थामा त्यो सूचना हामी प्राप्त गर्न सक्छौँ। जुन न नेपालको क्षेत्रमा न तिब्बतको क्षेत्रमा चिनको क्षेत्रमा त्यस्ता सूचना दिन सक्ने संयन्त्र राखिएको देखियो। यदि चिनतर्फ त्यस्तो राखिएको थियो भने पनि चिनतर्फै पनि त्यो सूचना प्रवाह भएको देखिएको छैन, किनभने चिनतर्फ पनि ठुलो मानवीय क्षति भौतिक क्षति भएको छ। त्यसकारणले अब यसमा हामी पूर्णतया चुकेका छौँ। थोरै सम्भावना भनेको यसमा हामी 10 अगावै यो सूचना प्राप्त गर्न सक्थ्यौँ कि भन्ने एउटा कोणबाट मात्रै हामीले हेर्न सक्छौँ। अब त्यसको लागि चाहिँ हामीले भविष्यतर्फ फर्किएर हेर्दाखेरि अब हामी कति छिटो सूचना दिन सक्छौँ त, त्यसको लागि हामीले के गर्नुपर्छ त भन्ने एउटा प्रश्न छ, जसको लागि चाहिँ समाधान भनेको हामीले भविष्यमा सिसिटिभी क्यामेरा अथवा सेन्सरहरू अथवा भूकम्प मापन सेन्सरहरूकै डेटा मार्फत पनि यस्तो किसिमको घटनाको पूर्व जानकारी लिन सक्छौँ कि भन्ने पनि देखिएको छ। अब हामी त्यसतर्फ काम गर्नुपर्ने खाँचो देखिन्छ।
0: जलवायु परिवर्तनका कारण पनि हिमालहरू पग्लिरहेको अवस्थामा के हामीले भोटेकोशीको जुन हिम पहिरोलाई जलवायु परिवर्तनसँग पनि जोडेर हेर्न सकिन्छ?
1: सकिन्छ अवश्य पनि, किनभने हामीले अलि पछाडि फर्किएर हेर्यौँ भने यस किसिमका घटनाहरू मैले अघि पनि भने 70 इतिहासमा हामीले पहिलोपटक यस्तो घटना देख्यौँ। त्योभन्दा पहिला यस्तो घटनाहरू भएको थियो थिएन भन्ने कुरा तथ्याङ्कमा छैन, तर यो 70 इतिहासमा हामीले यो पहिलोपटक मात्रै देखेनौँ। 2 गत वर्ष पनि भोटेकोशीमा यस्तै किसिमको हिमताल सुप्राग्लासियल तालबाट र अहिले फेरि हिम पहिरोबाट यस्तो घटना बेहोर्यौँ। अब यस्तो हरेक वर्ष जसो यस्तो घटना हुनु भनेको यसमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हामी आकलन गर्न सक्छौँ। अब यसमा विश्व तापमानमा आएको पछिल्लो वृद्धि, त्यो तीव्र वृद्धि र त्यसले हिम क्षेत्रलाई अस्थिर बनाएको, हिमाली क्षेत्र अस्थिर हुँदै जाँदाखेरि अथवा हिमतालहरू विस्तार हुँदै जाँदा त्यो फुट्ने क्रम चाहिँ यो बढेको देखिन्छ। त्यसकारणले भविष्यतर्फ फर्केर हेर्दाखेरि हामी अझै ठुल्ठुला यस्ता किसिमका घटनाको सम्मुख पो गइरहेका छौँ कि भन्ने आभास चाहिँ हुन्छ। अब त्यसलाई नै मध्यनजर गरेर हामीले विगतदेखि नै यो खास गरी हिमालबाट बहने नदीहरू, त्यसका छेउछाउका मानव बस्तीहरू, सडकहरू, पुलहरू सबै ठुलो जोखिममा छन् भन्दै आएका हौँ, र यो घटनाले फेरि त्यो पुनर्पुष्टि गरेको छ। अब भविष्यमा हामीले हाम्रा बस्तीहरूलाई कति माथि नदीबाट कति माथि सार्नुपर्छ, होइन कति सुरक्षित ठाउँमा सार्नुपर्छ, फेरि माथि सार्दै गर्दा पहिरोग्रस्त क्षेत्रमा पनि सार्नु भएन, यो किसिमको चाहिँ एउटा सिकाइ यसले फेरि पनि दिएको छ। र अब हामीले भविष्यतर्फ फर्किएर हेर्दाखेरि अब एउटा कानुन नीति नै निर्माण गरेर कम्तीमा पनि नदीको क्षेत्रमा, नदीबाट कम्तीमा पनि 20-30 क्षेत्रमा यस्तो किसिमको जोखिम भएको क्षेत्रमा चाहिँ हामीले त्यस्ता बस्तीहरू बसालन नहुने भएका बस्तीहरूलाई स्थानान्तरण गर्नुपर्ने खाँचो चाहिँ देखिएको छ।
0: भविष्यमा यस्ता खालका जोखिमहरू, यस्ता खालका बाढीहरूको हामीले पूर्वानुमान गर्ने कुरा नीतिगत रूपमै समेटेर लैजाने कुरा यहाँले जोड दिनुभयो, यो त एउटा नीतिगत पाटोतिर भइहाल्यो। अब हामीले जोखिमबाट क्षति हुन नदिनको लागि आगामी दिनमा हामीले आधुनिक प्रविधितिर पनि हामी जानुपर्ने होला नि विनोद सर?
1: हो, अब हामी तिनवटा काम गर्न सक्छौँ। अब पहिलो भनेको हामीले जोखिम मूल्याङ्कनका कामहरू गर्नुपर्नेछ, कति ठुलो बाढी आउँदाखेरि कति क्षेत्रसम्म डुबान हुन सक्छ, बगाउन सक्छ भन्ने, अझ योभन्दा ठुलो बाढी पनि सिर्जना हुन सक्छ कि सक्दैन भन्ने किसिमको एउटा जोखिमको मूल्याङ्कन गर्नुपर्नेछ, यो भोटेकोशीमा मात्रै नभएर यो समग्र हिमाली क्षेत्रबाट बहने सबै नदीहरूमा। त्यस पछाडि दोस्रो चरणमा हामीले पूर्व सूचना प्रणालीको स्थापना व्यापक बनाउनु पर्नेछ, तेस्रो चरणमा चाहिँ हामीले दीर्घकालीन सोचका साथ बस्ती स्थानान्तरणको लागि चाहिँ दीर्घकालीन उपायको रूपमा त्यस्ता जोखिमयुक्त स्थानका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने यी तिनवटा कामहरूलाई हामीले सँगै अगाडि बढाएर जानुपर्छ। यो गर्न सकियो भने हामी क्षतिलाई चाहिँ धेरै नै न्यूनीकरण गर्दै जान सक्छौँ।
0: विनोद, भविष्यमा यस्ता खालका बाढीबाट जोगिन र जोखिमलाई न्यूनीकरण गर्नको लागि हामीले गर्ने विकास निर्माणका कुराहरू, हामीले निर्माण गर्ने भौतिक संरचनाहरूमा पनि विशेष गरी ध्यान दिनु आवश्यक देखिन्छ।
1: हो, अब मुख्यत जलस्रोत आयोजनाहरू, त्यसमा पनि जलविद्युत र सिंचाइका आयोजनाहरू नदीको क्षेत्रमै निर्माण गर्नुपर्ने हुन्छ। अब त्यस्ता संरचनाहरू सामान्यतया 100 वर्षमा एकचोटि आउने बाढीको लागि डिजाइन गर्ने गरिन्छ। यो हाम्रो अहिलेको स्ट्यान्डर्ड नर्म्स गाइडलाइन कोड त्यही नै हो। अब विश्वव्यापी रूपमा पनि 100 अथवा 200 वर्षमा एकचोटि फर्कन सक्ने बाढीको लागि हामीले चाहिँ यस्ता डिजाइनहरू गर्ने गर्दछौँ एकातर्फ। अर्कोतर्फ अब बस्तीहरूको सन्दर्भमा पनि हामीले बस्तीहरू निर्माण गर्दाखेरि जतिसुकै पक्की घरहरू बनाए तापनि यस किसिमको बाढीले चाहिँ यसको गति, यसको तीव्रता होइन, तीव्र वेगले गर्दाखेरि यो डुबान हुने किसिमको नभएर यसले चाहिँ बगाएर नै लिएर जाने किसिमको चाहिँ त्यति शक्तिशाली बाढीहरू हिमाली क्षेत्रमा घट्ने गर्दछन्। त्यो भएको छ। त्यस कारणले हामीले भविष्यतर्फ फर्केर हेर्दाखेरि अब 200 वर्षमा एकचोटि आउने बाढीको लागि होइन, सम्भवतः जुन बाढी हिजो भयो त्यो बाढीको आकलन गर्दाखेरि सम्भवतः यो 700 अथवा 1000 वर्षमा एकचोटि आउन सक्ने बाढी पनि हुन सक्छ। त्यस कारणले हाम्रो डिजाइनको कोडलाई नै हामीले बदल्नु पर्ने एकातर्फ खाँचो छ भने अर्कोतर्फ हाम्रा बस्तीहरू, हाम्रा बाटाघाटाहरू, पुलहरू पनि धेरै अग्लो बनाउनु पर्ने होइन, हाम्रो थुप्रै पुलहरू बगिराख्दाखेरि त्यो देखिएको छ। त्यो पनि 100 वर्षकै लागि बनाइन्छ, त्यो 100 वर्षको रिटर्न पिरियडमा त्यो बनाएर अब हुने देखिएन। त्यस कारणले बाटाहरू अझ नदीको बेसीबाट नभएर अझ माथिबाट बनाउनु पर्ने अथवा टनेल रोडहरू निर्माण गर्नुपर्ने होइन, अब त्यसको ठुलो धनराशिको खर्च हुन्छ। एकातर्फ सुरुवाती खर्च त ठुलो हुन्छ, तर यस्तो क्षति हेरिराख्दाखेरि हामीले पटक पटक त्यो बाटोहरू निर्माण गर्ने, पुनः बगाउने, फेरि निर्माण गर्ने, पुलहरू फेरि बगाउने, यी समग्र खर्चलाई चाहिँ जोड्ने हो भने हामीले सुरुवातमा गरेको ठुलो लगानीले हामीलाई पछि

0: रूपमा चाहिँ बस्तीहरू स्थानान्तरण गर्दै जाने जुन आजको दिनमा विकसित देशहरूको मोडल पनि हो, त्यसतर्फ हामीले सोच्न ढिला भइसकेको हो। अब यो घटनाले हामीलाई अब बाध्य गराउला र हामी त्यसतर्फ सोच्न मात्रै होइन त्यसलाई लागू गर्नको लागि नै अगाडि बढाउला भन्ने चाहिँ हामी आशा गर्न सक्छौँ।
1: विनय सर, जुन भोटेको सीमा आएको बाढीको जुन जोखिम छ यसलाई आकलन गर्दा अन्य क्षेत्र पनि यस्तै खालको जोखिममा रहेको देखिन्छ, यहाँहरूको अध्ययनले के भन्छ?
0: हाम्रो अध्ययनले त यो समग्र हिमाली क्षेत्र नै उस्तै जोखिममा छ भन्छ। त्यसमा पनि पहिलो प्राथमिकतामा चाहिँ यो रसुवा भोटेकोसी र तातोपानी सिन्धुपाल्चोक भोटेकोसी नै हुन्। अब यो दुई तिनवटा कारणले यी दुईटा नदी जलाधार नै उच्च जोखिममा छन्। पहिलो, यी नदी जलाधारको माथिल्लो क्षेत्रमा अत्यन्तै भिरालो जमिन भूबनोट छ, त्यस कारणले नै यस्ता हिम पहिरोहरू जाने सम्भावना उच्च हुने भयो। दोस्रो, ठुल्ठुला हिमतालहरू छन्। तेस्रो, हामीहरूका यी ठुला दुईटा नाकाहरू पनि हुन् तिब्बतसँग जोडिएको, जहाँ हाम्रो सडक मात्रै छैन, सडकका छेउछाउ बजार र बस्तीहरू तीव्र रूपमा विस्तार भइरहेका छन्। त्यस कारणले अब यतापट्टि सिन्धुपाल्चोक भोटेको सिकै कुरा गर्दा पनि खाडी चौर, अब बाह्र बिसे होइन लगायतका बस्तीहरू अझ खोलाको नजिक छन्, 3-4 मिटर मात्रै माथि छन्। अब हिजोको बाढीमा खोलाभन्दा 15-20 मिटर माथि भएका टिमुरे, स्याप्रुबेसी होइन जस्ता बजारहरू पुरै बगाएको छ भने हामी अब त्यो 3-4 मिटर मात्रै माथि भएको 12-20 जस्ता बजारहरूलाई जोगाउन सक्छौँ त? पक्कै सक्दैनौँ। त्यस कारणले यो तत्कालै हामीले यसतर्फ सोच्नु जरुरी छ। अब दोस्रो प्राथमिकतामा हामीले अरूड, त्यस्तै तामाकोशी, तुतकोशी होइन यो मर्स्याङ्गी लगायत जलाधारलाई लिन सक्छौँ, कालीगण्डकी पनि, र त्यस्तै किसिमको जोखिम भेरी पनि पश्चिमतर्फ मुगु कर्णालीमा, हुम्ला कर्णालीमा र महाकालीमा पनि, महाकालीको शाखा नदी चमेलिया, अरू नदीहरूका पनि शाखा नदीहरूमा पनि त्यो जोखिम चाहिँ छ। त्यस कारणले यो समग्र हिमाली क्षेत्रको जोखिम हो। यसलाई चाहिँ हामीले कुनै एउटा नदीको क्षेत्रमा, जलाधारको क्षेत्रमा मात्रै नभएर सबै नदी क्षेत्रमा चाहिँ यो पूर्व सूचना प्रणालीको काम, यो हिमाली क्षेत्रमा अनुगमनको काम, त्यस्तै हिमाली क्षेत्रबाट सिर्जना हुने नदीहरूको बेसीका छेउछाउ भएका सबै बस्तीहरूको स्थानान्तरण काम, यसलाई एकमुष्ट रूपमा अगाडि बढाउनु पर्ने खाँचो चाहिँ छ।
1: सर, हामी कार्यक्रमको अन्तिममा छौँ। हामीलाई यति बेला सुनिरहनु भएका नदी तटीय क्षेत्रका सर्वसाधारण र आम नागरिकलाई बाढीबाट बस्न र सुरक्षित रहन यहाँको अपिल चाहिँ के छ?
0: अब जहाँसम्म बाह्र दसको बाढी छ, यो बाढीको सन्दर्भलाई लिएर हेर्दाखेरि चाहिँ अहिले ठुलो मात्रामा विस्थापित हुनुभएको, भागेर ज्यान जोगाउन सफल हुनुभएको ठुलो जनसङ्ख्या छ। अब हजारौंको संख्यामा त्यो जनसङ्ख्या छ जो अहिलेको वर्षातको समयमा अस्थायी शिविरहरूमा होइन बसोबास गरी राख्नु भएको छ, पालहरू टाँगेर। अब उहाँहरूलाई चाहिँ अब त्यो दुःखलाई त व्यवहार त्यति कठिन हुँदैन जुन कठिन हामीले आफ्नो आफन्त, घर, आफ्नो सम्पत्ति, जग्गा सबै गुमाएका छौँ। त्यस कारणले यो दुःखलाई सामान्य रूपमा लिएर अहिले सुरक्षित स्थानमै बसिदिनु हुन, अर्को सूचनाहरू नआउँदासम्म, माथिको जोखिम पूर्णतया चाहिँ हट्यो भन्ने अवस्था तत्कालको लागि नहुँदासम्म त्यहीँ बस्नुपर्ने आवश्यकता छ। आफ्नो बचेको घर सम्पत्ति कहीँ कतै छ कि भनेर फेरि पनि खोलाको छेउछाउ फर्किने प्रयास चाहिँ नगर्नु होला। अब कम्तीमा पनि रातको समयमा त्यस्तो प्रयासहरू नगर्नु हुन र दिनको समयमा पनि सूचनाहरू हेलिएर अध्यावधिक भएर मात्रै त्यहाँ जानु हुन, पहिला यो सर्वसाधारणको लागि अपिल भयो। दोस्रो, अहिले उद्धारमा खटिराख्नु भएको तिनै तहका सुरक्षा निकाय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र समाजका विभिन्न व्यक्तिहरू जो उद्धारमा खटिराख्नु भएको छ, विभिन्न सङ्घ संस्थाबाट पनि, उहाँहरूलाई पनि उद्धारमा चाहिँ अत्यन्त सतर्कताका साथ उद्धारमा खट्न हामी चाहिँ अपिल गर्न चाहन्छौँ। जोखिम पूर्णतया हटिसकेको अवस्था छैन, भलै यस्तै ठुलो बाढी आउने सम्भावना तत्काललाई त टरेको छ, तर पनि सानोतिनो अथवा केही ठुलै पनि बाढीहरू चाहिँ आउन सक्छ। त्यसले अब यो नदीको पिँध, मैले अघि पनि भने नदीको पिँध केही माथि आएको छ, गेग्रानहरू थुप्रिएको छ, त्यस कारणले त्यो क्षेत्रमा सानै बाढी आउँदाखेरि पनि त्यो माथिबाट बहने भएको कारणले क्षति हुन सक्छ। त्यस कारणले यो अहिले भोटेकोसीको बाढीको सन्दर्भमा चाहिँ त्यो अपिल छ भने अहिले मनसुन केही सक्रिय पनि छ, पानी परिरहेको छ देशव्यापी रूपमै, त्यसमा देशको अन्य भूभागमा पनि वर्षातका कारणले सिर्जना हुने बाढी पहिरोबाट जोगिनको लागि अनावश्यक यात्राहरू नगर्न होइन, रातिको समयमा यात्रा नगर्न, खोला खोल्सीहरूमा जबरजस्ती त्यसलाई पार गर्न कोसिस नगर्न होइन, सूचनाहरू अध्यावधिक सूचनाहरू लिन पनि हामी अपिल गर्छौँ। र सँगै अन्य हिमाली क्षेत्रबाट बहने नदीका छेउछाउका जति पनि बासिन्दाहरू हुनुहुन्छ उहाँहरूलाई पनि अत्यन्तै चनाखो हुन, कुनै पनि किसिमको सङ्केत, ठुलो आवाज अथवा चाहिँ विस्फोटन अथवा कम्पन अथवा हामीले प्रवाह गर्ने सूचना त्यस्तो कुनै पनि माध्यमबाट प्राप्त भयो र त्यस्तो सङ्केत प्राप्त भयो भने तत्कालै नजिकको अग्लो स्थानतर्फ दौडन र सुरक्षित रहन हामीले चाहिँ यो अपिल चाहिँ गर्न चाहन्छौँ।
1: हस् विनय सर, यहाँलाई महत्त्वपूर्ण समय र संवादको लागि धन्यवाद।
0: हुन्छ, धेरै धन्यवाद।
1: अहिले भर्खरै सुन्नुभयो जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा प्रमुख तथा बाढी विज्ञ विनोद पराजुलीसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानीसँगै आजलाई कार्यक्रम

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौँ, विपदबाट जोगिन पूर्व तयारी गरौँ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौँ। खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौँ।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि साहित्य संसार कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। यसबेला रातिको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढीबाट हालसम्म 675 जनाको मृत्यु, 2498 जना अझै सम्पर्कविहीन। भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका सुरुङमा फँसेकाहरूको उद्धारका लागि सरकारको समन्वयमा भारत र चीनको टोली परिचालन। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाइ। र युक्रेनको राजधानी कियेभ नजिक रहेको हातहतियार गोदाममा रुसी आक्रमण, कम्तीमा 37 जनाको मृत्यु। अब समाचार विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले विपदबाट भएको ठूलो क्षतिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था रहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत आयोजना लगायतका क्षेत्रमा व्यापक क्षति पुगेकाले अहिले क्षतिको विस्तृत मूल्याङ्कनको काम भइरहेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री खनालले बाढीबाट भएको क्षतिको मूल्याङ्कनको काम पूरा भएपछि मात्रै पुनर्निर्माणका लागि आवश्यक योजना र सहयोगको खाका तयार गरिने बताउनुभयो। विपदपछि उद्धार तथा राहतका लागि छिमेकी मुलुक भारत, चीन, जापान, अस्ट्रेलिया लगायतका मुलुकबाट पनि अत्यावश्यक राहत सामग्री प्राप्त भइरहेको मन्त्री खनालले जानकारी दिनुभयो। मन्त्री खनालले उद्धार तथा खोजी कार्य जारी रहेकाले हताहत, बेपत्ता व्यक्ति र क्षतिको आँकडा परिमार्जन हुन सक्छ भन्दै नेपाल सरकार सर्वसाधारण तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई आधिकारिक रूपमा पुष्टि भएका सूचनामा मात्रै विश्वास गर्न अपिल गर्नुभयो। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विद्युत उत्पादन गृहका सुरुङमा फँसेका मानिसहरूको उद्धारका लागि सरकारको समन्वयमा मित्र राष्ट्रहरू भारत र चीनको टनेल रेस्क्यू टिम परिचालन गरिएको छ। नेपाली सेनाले आफ्नै स्रोत र साधनबाट सुरुङमा फँसेका नागरिकहरूको खोज तथा उद्धार कार्य जारी राखे पनि मुख थुनिएका सुरुङहरूमा फँसेका जीवित नागरिकहरूको उद्धार र मृतकहरूको शव पहिचानका लागि डिएनए परीक्षण तथा शवगृह व्यवस्थापनका लागि भारत र चीनको सहयोग लिइएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले रेडियो नेपाललाई जानकारी दिनुभयो।
1: हाम्रै सुरक्षा निकायहरूबाट हामीले प्रभावकारी ढङ्गले रेस्क्यु सम्बन्धी कामहरू, उद्धारको कामहरू, खोजका कामहरू अगाडि बढाइरहेका छौँ। तर कतिपय अवस्थाहरू कस्ता छन् भने टनेलभित्र फँसेको अवस्था, टनेलको मुख टालिएको अवस्था, अनि बडिजहरू भेटिएको छ, ती बडिजहरूलाई आइडेन्टिफाई गर्नलाई डिएनए परीक्षण गर्नुपर्ने अवस्था, र कतै भित्र कुनै ठाउँमा अझै पनि जीवित नेपालीहरू, विदेशी नागरिकहरू हुनुहुन्छ कि भनेर उहाँहरूलाई पत्ता लगाउनुको लागि लिडार प्रविधिको अवस्था, हामीसँग कति लिडार छन् र कति लिने, कति सहयोगमा लिने, माग्ने भन्ने खालका कुराहरू लगायत प्राप्त भएका डेड बडिजहरूलाई हामीले सुरक्षित तरिकाले राख्नको लागि हामीलाई मोर्चुरीहरूको पनि आवश्यकता, ठुलो आवश्यकता भएको अवस्था लगायतलाई दृष्टिगत गरी जहाँ जहाँ हाम्रो क्षमताले नभ्याउने अवस्था छ त्यहाँ त्यहाँ सहयोगको लागि हामीले अनुरोध गर्ने, समन्वय गर्ने काम भइरहेको छ। र भारतबाट र चिनबाट पनि त्यो टनेल रेस्क्यु टिमहरू परिचालन भइरहेको अवस्था छ अहिले तत्काल, र अरू पनि आवश्यकता अनुसार हामीले सहयोगको लागि समन्वय गरिरहेका छौँ।
0: भोटेकोशी नदीको बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि भारत, चीन लगायतका देशहरू तथा विभिन्न अन्तर्राष्ट्रिय दात्री निकाय र संस्थाहरूबाट सहयोग प्राप्त भइरहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो। प्रवक्ता पौडेलका अनुसार भोटेकोशी नदीको बाढीमा परेका विभिन्न देशका 120 भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको र अझै 500 हाराहारीमा विदेशी नागरिक हराइरहेका छन्। यसैबीच भारत सरकारबाट हालसम्म 3 चरणमा 97.5 टन मानवीय सहायता तथा औषधि प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार चीन सरकारले 30 बेलीब्रिज र 2000 शव व्यवस्थापनका लागि एयर टाइट ब्याग सहयोग गर्ने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका विदेश मन्त्री वाङ यी बीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुवै नेताबीच बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहतका कार्यका विषयमा छलफल भएको छ। साथै चीनमा बाढीका कारण अलपत्र परेका नेपाली नागरिकको स्वदेश फिर्ती तथा उद्धारका विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ। दुवै पक्षले भविष्यमा यस्ता विपदका जोखिम न्यूनीकरण गर्न प्रभावकारी पूर्व सूचना प्रणाली विकास तथा दुई देशबीचको विद्यमान संयन्त्रलाई थप सुदृढ गर्ने विषयमा सहकार्य बढाउनेमा जोड दिएका छन्। यस्तै परराष्ट्र मन्त्री खनाल र भेनेजुएलाका विदेश तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्री फेलिक्स प्लासेन्सिया बीच पनि टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा मन्त्री प्लासेन्सियाले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति भेनेजुएला सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै यस कठिन समयमा नेपालसँग आफ्नो ऐक्यबद्धता रहेको बताउनु भएको थियो। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीमा परिमृत्यु हुनेको संख्या 675 पुगेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जसमध्ये रसुवामा 13, धादिङमा 45, नुवाकोटमा 51, गोर्खामा 57, तनहुँमा 35, चितवनमा 246, नवलपरासी पूर्वमा 165 र नवलपरासी पश्चिममा 63 जनाको शव फेला परेको हो। रसुवा बाढीपछि 2498 जना अझै सम्पर्कविहीन छन्। जसमध्ये नेपाली सेनाका 45, नेपाल प्रहरीका 27 र सशस्त्र प्रहरी बल नेपालका 13 जना कर्मचारी अझै सम्पर्कविहीन छन्। यस्तै बाढी प्रभावित क्षेत्रबाट हालसम्म 2300 एकजनाको उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेले जानकारी दिनुभयो। उद्धार गरिएका मध्ये रसुवाका 676, नुवाकोटका 1622 र धादिङका 3 जना रहेका छन्। यस्तै विभिन्न स्थानबाट उद्धार गरिएका गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको र उपचारपछि 140 जना डिस्चार्ज भएका छन्। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायतका सम्बन्धित निकायका सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्। बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलनसँगै बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये 187 जनाको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सीईओ हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये 15 देशका 187 पर्यटकको उद्धार गरिएको जानकारी दिनुभयो। उद्धार गरिएका पर्यटकमध्ये भारतका 114, चीनका 27, दक्षिण कोरियाका 20, जर्मनीका 4, बेल्जियमका 1, बुल्गेरियाका 1, इटली 3, माल्टा 4, ओमन 1, पोर्चुगल 1, रसिया 2, स्पेन 2, स्विजरल्यान्ड 2, टर्की 2 र अमेरिकाका 3 रहेका छन्। यस्तै बाढीमा परेर अझै 420 पर्यटक सम्पर्कविहीन भएको पर्यटन बोर्डले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकारवालाहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका नेता विष्णुराज आङ देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी भोटेकोसी बाढी प्रभावितको उद्धार र राहतको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेता आङ देम्बेले बाढीग्रस्त नुवाकोटको डुङ्गे बजार, देवीघाट लगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि उद्धार र राहतका लागि नौबुदे ध्यानाकर्षण पत्र सरकारलाई बुझाउनु भएको हो। भोटेकोसी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यबारे स्थलगत रूपमा देखिएका समस्या समाधानका साथै हवाई उद्धारलाई थप प्रभावकारी बनाउनु पर्ने माग राखिएको उहाँले बताउनुभयो। प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्बभन्दा बढी रुपियाँ सङ्कलन भएको छ। बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट 9 वाणिज्य बैङ्कका खातामा 5,04,46,81,369 रुपियाँ जम्मा भएको छ भने हिमालयन र लक्ष्मी ब्याङ्कमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको मन्त्री परिषद कार्यालयले जनाएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्युआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गरिदिनु हुन समेत अनुरोध गरेको छ। आइएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 करोड रुपियाँ सहयोग प्रदान गर्ने भएको छ। आईएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्धन गरिएका कम्पनी मार्फत भोटेको सीमाको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज उद्धार र तत्काल राहतका लागि सहयोग उपलब्ध गराइएको हो। त्यसै गरी आईएमई ग्रुप अन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीका तर्फबाट पनि सबैको एक दिनको तलब बराबरको रकम उपलब्ध गराउने ग्रुपले जनाएको छ। विनाशकारी बाढीपछि सङ्कलन गरिएका शवहरूको सङ्ख्या बढ्दै जाँदा शवको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ। संवाददाता केशव ढुङ्गानाको रिपोर्ट।
2: बाढीमा परि ज्यान गुमाउनेको संख्या निकै ठूलो भएको र शव सुरक्षित राख्ने फ्रिजर सहितको शव गृहको क्षमता सीमित भएका कारण विभिन्न जिल्लामा संकलन भएका शवहरू पहिचान गरी आफन्तको जिम्मा लगाउन समस्या भएको छ। अधिकांश शवहरू सजिलै पहिचान हुन नसक्ने गरी क्षत विच्छेद अवस्थामा संकलन भएको र डिएनए परीक्षण हुँदासम्म पनि सुरक्षित राख्न नसकिने अवस्था आएपछि सरकारले पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका नै संशोधन गरी डिएनए को नमुना मात्रै राखेर जमिन मुनि गाड्ने लगायत वैकल्पिक उपायहरू सुरु गरेको छ। सरकारको पूर्वानुमान भन्दा निकै ठूलो विपद आइपरेको र यसले भविष्यमा महामारी फैलने लगायतका अन्य चुनौतीहरू पनि थप्न सक्ने भएकाले शव व्यवस्थापनका अन्य विकल्पहरू खोजिएको बताउनुहुन्छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
3: यो स्तरको यति धेरै मानिसहरूको एकैचोटि मृत्यु हुने त्यति सानो ठाउँमा सबैको शव राखेर व्यवस्थापन गर्ने कुराहरूमा हामीलाई सबै सामग्री पर्याप्त भएको अवस्था अहिलेलाई छैन। त्यही भएर सरकारले अहिले शव व्यवस्थापन सम्बन्धी निर्देशिका नै संशोधन गरेर त्यसको वैकल्पिक व्यवस्थाहरूमा कामहरू भइरहेको छ।
2: सरकारले विपदपछि महामारी फैलने जस्ता अन्य जोखिम कम गर्न समेत समयमै ध्यान दिनुपर्ने भएकाले संकलित शवको व्यवस्थापनका लागि सबैभन्दा सजिलो उपाय खोजी गरेको हो। अहिले सकेसम्म पहिचान गरेर आफन्तको जिम्मा लगाउने नभए डिएनए नमुना सुरक्षित राखेर व्यवस्थापन गर्ने सरकारको तयारी छ। फेरि एकपटक स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
3: हामी भोलि हुन सक्ने सम्भावित जोखिमहरूलाई कम गर्ने कुरामा बढी केन्द्रित भएर भइसकेको जोखिमबाट हामी बाहिर निस्किने गरी कसरी जान सकिन्छ भन्ने पाटोमा काम गर्दैछौँ। पहिचान हुन सकेका शवहरूलाई आफन्तहरू आउनु भएको छ भने उहाँहरूलाई बुझाउने, नभएका त्यसरी रहेका ठुलो मात्रामा शवहरूलाई पछिल्लो समय स्वीकृत भएको निर्देशिका अनुसार व्यवस्थापन गर्ने गरी लागिरहेको छ। त्यसबाट भोलिका दिनमा कुनै पनि रोगहरू नफैलियोस्, विशेष रूपमा पानीको स्रोतहरू प्रदूषित भएर खानेकुराहरू प्रदूषित भएर सरसफाइहरू राम्रोसँग हुन नसकेर धेरै कुहिने बिग्रिने चिजहरू आफ्नो घर वरिपरि नजिकमा आएर मानिसहरू सानो ठाउँमा बस्दाखेरिको कुराले अरू कुराले पनि बिरामी नहुन् भन्ने कुरामा पनि केन्द्रित रहेर त्यसको समयमा पहिचान गर्न सक्ने गरी त्यो हामीले निगरानी प्रणालीहरू पनि चुस्त दुरुस्त राखेका छौँ।
2: चितवनमा अन्य जिल्लाको तुलनामा धेरै शव संकलन भएका कारण त्यसको व्यवस्थापनको चुनौती पनि बढी देखिएको छ। शवहरू सडेर दुर्गन्ध फैलन थालेको र चिन्न नसकिने अवस्थामा पुगेपछि सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको बताउनुहुन्छ चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा।
4: डेड बडीहरू धेरै पर्याप्त भएका र तिनलाई जोगाएर राख्न नसकिने अवस्था भएको हुनाले चाहिँ तत्काललाई डिएनए रेकर्ड राखेर गाड्ने भन्ने निर्णय भएको हो। पहिचान गर्न नसकिने अवस्था छ सबैको लगभग।
2: मृतकको शव आफन्तको भावना र धार्मिक संस्कारसँग समेत जोडिएको हुन्छ। भविष्यमा आफन्तले दाबी गर्न शव निकालेर दिनुपर्ने हुन्छ। त्यसैले नयाँ निर्देशिकाले आफन्तसँगको डिएनए मिलेमा जे जस्तो अवस्थामा छ सुरक्षित रूपमा शव दिन सक्ने गरी व्यवस्थापन गर्ने व्यवस्था गरेको छ। केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
5: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
6: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
5: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
6: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
5: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
6: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
5: सेवा सुचारु गर्नका लागि *1415 # डायल गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। भोटेकोसीमा गएको बाढीले बगाएर त्रिशुली नदीको गोर्खातर्फको बगरमा ल्याएका शवको अन्त्येष्टि गरिएको छ। हालसम्म फेला परेका 55 शवमध्ये 29 अन्त्येष्टि गरिएको प्रमुख जिल्लाधिकारी तुलसी प्रसाद श्रेष्ठले बताउनुभयो। पर्याप्त व्यवस्थित शवगृह नहुँदा शव बिग्रने, गन्हाउने र रोग समेत फैलने हुँदा व्यवस्थापनका लागि शवबाट आवश्यक डिएनए स्याम्पल लिएर अन्त्येष्टि गरिएको उहाँले बताउनुभयो। प्रजय श्रेष्ठका अनुसार बाँकी शव भने प्रदेश अस्पताल गोर्खा एवं एनपीआई गोर्खा अस्पतालको शवगृहमा राखिएको छ। रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका 197 जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ। अकल्पनीय एवं विनाशकारी बाढीका कारण सबैभन्दा बढी जुम्लाका 82, सल्यानका 55, सुर्खेतका 17, रुकुम पश्चिमका 9, मुगुका 11, हुम्लाका 7, जाजरकोटका 3, दैलेखका 5, कालीकोटका 6 र डोल्पाका 2 गरी 197 जनाको अवस्था अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो। उहाँका अनुसार कर्णाली प्रदेश अन्तर्गत 10 जिल्लाका 163 पुरुष, 27 महिला, 4 बालक र 3 बालिका गरी कुल 197 जनाको अवस्था अज्ञात रहेको हो। यसैबीच बाढीपछि 64 पुरुष, 5 महिला र 1 बालक गरी 70 जना सम्पर्कमा आएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज संघीय सांसदसँग छलफल गर्नुभएको छ। छलफलमा मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ता कपडा लगायत अत्यावश्यक सामग्री शीघ्र पुर्याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो। बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्ति तथा वितरणका लागि सरकारी निकाय, स्थानीय तह र सम्बन्धित पक्षबीच समन्वय गरी तत्काल आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो। रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको लागि झापाका 4 स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 53,19,000 आर्थिक सहयोग प्रदान गर्ने भएका छन्। विपदको यो घडीमा प्रभावित क्षेत्रका नागरिकलाई राहत पुर्याउने उद्देश्यले कार्यपालिका, जनप्रतिनिधि, कर्मचारी तथा पालिकाको विपद व्यवस्थापन कोष मार्फत रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। नेपाल टेलिकमले रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनासँगै रहेको टावर मार्फत सेवा सुचारू गरेको छ। यसबाट सो जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने भएको छ। टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी तथा झण्डै 1 दूरीसम्म मानव ढुवानी मार्फत टावरसम्म पुर्याइएको थियो। कम्पनीका प्राविधिकहरूले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएका हुन्। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको राजधानी किएभ नजिक रहेको एक हात हतियार गोदाममा भएको रुसी ड्रोन आक्रमणमा परि कम्तीमा 37 मृत्यु भएको छ। हात हतियार व्यवस्थापन केन्द्रमा भएको विस्फोटपछि आग लागि फैलिँदा 50 बढी आवासीय भवनहरूमा क्षति पुगेको बताइएको छ। आक्रमणपछि घटनास्थल वरपरबाट 400 बढी मानिसलाई अन्यत्र सारिएको छ। युक्रेनका राष्ट्रपति वलोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई आपराधिक घटनाको संज्ञा दिनुभएको छ। अब आर्थिक समाचार।
8: भोटेकोशी नदीमा गएको बाढीबाट 9 जलविद्युत आयोजनाका 537 कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अनुसार रसुवा र नुवाकोटमा रहेका 9 जलविद्युत आयोजनामा कार्यरत 898 जना सम्पर्कविहीन भएका थिए। ती मध्ये 361 जनाको भने उद्धार भइसकेको छ। 216 मेगावट क्षमताको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाबाट 576 जना सम्पर्कविहीन भएका मध्ये 254 जनाको उद्धार भएको छ। सोही आयोजनाको सुरुमा अझै पनि 300 जना श्रमिक तथा कर्मचारी फसेको बताइएको छ। सुरुङमा खोजी गरी उद्धार गर्ने कार्य जारी रहेको छ। त्यस्तै 111 मेगावट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट पनि 93 जना सम्पर्कविहीन भएका छन्। रसुवा भोटेकोशी जलविद्युत आयोजनाबाट 4 सम्पर्कविहीन भएको इपानले जनाएको छ। लाङटाङ खोला जलविद्युत आयोजनाबाट 42 सम्पर्कविहीन भएका मध्ये 18 जनाको उद्धार भएको छ। त्यसै गरी चिलिमी हाइड्रो पावरबाट 8 सम्पर्कविहीन भइरहेको जनाइएको छ। मैलुङ खोला हाइड्रो पावरबाट 7 सम्पर्कविहीन भएका छन्। त्रिशुली जलविद्युत आयोजनाबाट 1 सम्पर्कविहीन भएका छन् भने देवीघाट जलविद्युत आयोजनाबाट 1 हराइरहेका छन्। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाबाट 42 सम्पर्कविहीन भएका थिए। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाबाट 122 सम्पर्कविहीन भएका मध्ये 91 जनाको जीवितै उद्धार गरिएको छ। नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि 40,840 लिटर हवाई इन्धन नुवाकोट स्थित नेपाली सेनाको ब्यारेकमा उपलब्ध गराएको छ। निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै खोज तथा उद्धारका लागि गत भदौ 10 गतेदेखि नियमित रूपमा नुवाकोट स्थित नेपाली सेनाको ब्यारेकमा इन्धन उपलब्ध गराउँदै आएको जनाएको छ। निगमका अनुसार भदौ 10 गते 12,000 लिटर, भदौ 11 हेलिकप्टर र ट्याङ्कर मार्फत 10,840 लिटर इन्धन पठाइएको थियो। त्यसै गरी 12 गते 9,000 लिटर र भदौ 13 गते 9,000 लिटर हवाई इन्धन पनि उपलब्ध गराइएको निगमले जनाएको छ। निगमले बाढी प्रभावित स्थानमा रहेका सेल्टरहरूमा नेपाल ग्यास उद्योगबाट नुवाकोटमा 232 थान सिलिन्डर ग्यास उपलब्ध गराएको छ भने एलपी ग्यास उद्योग संघबाट पनि नुवाकोट र रसुवाका लागि 150 थान सिलिन्डर राहत कार्यमा पठाइएको छ। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गति बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले 7.5 करोड रुपियाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित 15 स्थानीय तहका लागि शुक्रबार सम्ममा 6.75 करोड निकासा गरेको हो। प्राधिकरणका अनुसार उक्त रकम प्रभावित स्थानीय तहलाई आवश्यकता अनुसार वितरण गरिनेछ। प्राधिकरणको बिहिबार बसेको कार्यकारी समितिको 35 बैठकले प्राधिकरणको कोषमा रहेको रकम मध्ये उक्त रकम निकासा गर्ने निर्णय गरेको थियो। प्राधिकरणको बैठकले जिल्ला विपद व्यवस्थापन समिति मार्फत तत्काल राहत स्वरूप रकम उपलब्ध गराउने र सो बराबरको रकम अर्थ मन्त्रालयले विपद व्यवस्थापन कोषमा शोध भर्ना उपलब्ध गराउने निर्णय भएको थियो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
9: नेपाल क्रिकेट संघ क्यानले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत उद्धार र पुनस्थापनाका लागि 30 लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। क्यानका सचिव पारस खड्काले शनिबार प्रेस विज्ञप्ति मार्फत विपदबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि संघका तर्फबाट सो रकम सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो। क्यानले सो सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। अस्ट्रेलियामा जारी टप एन्ड टी20 सिरिज अन्तर्गत भिक्टोरिया सीए 11 सँग नेपाल 1 विकेटले पराजित भएको छ। शनिबार सम्पन्न आफ्नो 6 खेलमा नेपालले दिएको 143 रनको लक्ष्य भिक्टोरियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर पूरा गर्यो। उसका लागि टम रोजर्सले 21 बलमा 4 चौका र 1 छक्का सहित सर्वाधिक 36 रन बनाए। नेपालका लागि बलिङतर्फ कुशल भुर्तेल र युवराज खत्रीले 2-2 तथा आकाश चन्दले 1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल एले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 142 रन बनायो। नेपालका लागि कुशल भुर्तेलले शानदार पारी खेले। उनले 56 बलमा 6 चौका र 5 छक्का सहित अभिजित 90 रनको पारी खेलेका हुन्। भिक्टोरियाका लागि कलुम स्टोर र हेरी होकेत्राले सर्वाधिक 2-2 विकेट लिए। यसपालि प्रतियोगितामा 6 खेल खेलेको नेपालले 4 खेलमा हार तथा 2 खेलमा जित दर्ता गर्यो। नेपालले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध 8 विकेट तथा दोस्रो खेलमा बंगलादेश हाइपर पर्फर्मेन्स 11 विरुद्ध 9 विकेटको पराजय बेहोरेको थियो। अन्तर्राष्ट्रिय आमन्त्रण 4 ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लब 5 थर सेमी फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा चितलाङ फुटबल क्लबलाई ट्राइबेकरमा 4-3 गोल अन्तरले पराजित गर्दै 5 थर फाइनलमा प्रवेश गरेको हो। खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। शनिबार भएको खेलमा 5 थरका गोलकिपर मिरा खजुम म्यान अफ दि म्याच भएका छन्। फुङलिङ स्थित भान्जुन माध्यमिक विद्यालयको खेल मैदानमा भदौ 19 गतेसम्म सञ्चालन हुने खेलमा 8 टिमको सहभागिता रहेको छ। आइतबार हुने तेस्रो क्वार्टर फाइनल खेलमा 7 बाटो फुटबल क्लब र सबिक विजेता सलहेस युवा क्लब सिराहा बीच
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट। अब मौसम। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेश कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका साथै तराई भूभागका केही स्थानमा मेघ गर्जन छट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढीबाट हालसम्म 675 जनाको मृत्यु, 2498 जना अझै सम्पर्कविहीन। भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका सुरुङमा फँसेकाहरूको उद्धारका लागि सरकारको समन्वयमा भारत र चीनको टोली परिचालन। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई र युक्रेनको राजधानी कियव नजिक रहेको हात हतियार गोदाममा रुसी आक्रमण, कम्तीमा 37 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम सुन्न सक्नुहुन्छ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.nepal.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार भोलानाथ सुवेद। उहाँ विशेष गरी साहित्य क्षेत्रमा भलादमी भोला नामले परिचित हुनुहुन्छ। साहित्यकार भलादमी भोलाका प्रकाशित कृतिमा घोप्टे युग निबन्ध संग्रह रहेको छ। यसका साथै उहाँका फुटकर रूपमा व्यङ्ग्य कविताहरू पनि समय समयमा प्रकाशित हुँदै आएका छन्। हास्य व्यङ्ग्य विधामा विशेष लेखनमा सक्रिय रहनुभएका साहित्यकार भलादमी भोला विशेष गरी उहाँका निबन्धहरूमा रहेको शिष्टता र बौद्धिकताका कारण पनि चर्चित हुनुहुन्छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी निबन्ध लेखनको अवस्था, निबन्धमा मान्छेको रुचि घटेको हो, व्यङ्ग्यात्मक सिर्जनामा कसरी सजग हुनुपर्छ भन्ने विषयमा चर्चा परिचर्चा गर्ने कोसिस गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार भलादमी भोलालाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: हजुर, अब कुराकानीको सुरुवात गरौँ। तपाईँको साहित्य लेखनतर्फको यात्रा कसरी प्रारम्भ भयो, लेखन यात्रामा कसरी प्रवेश गर्नुभयो, एकपटक विगतलाई सम्झाउनु छ।
1: म चाहिँ विद्यार्थी कालदेखि नै, कक्षा 8 चाहिँ मैले कविता लेख्न सुरु गरेको। त्यसपछि विद्यालयमा हुने विभिन्न साहित्यिक क्रियाकलापहरूमा पनि म सक्रिय रूपमा सहभागी हुने गर्दथेँ। साथसाथै विद्यालयको पाठ्यक्रममा भएका भैरवरियालका निबन्धहरू, जयभुँडी लगायतका निबन्धहरू पढेर मलाई त्यो चाहिँ त्यतातिर आकर्षण हुने मेरो तारघाट मिलेको मलाई अनुभव भएको छ।
0: हजुर, तपाईँको सरस्वती हेर्दै गर्दाखेरि औपचारिक रूपमा प्रकाशन विक्रम सम्म 2070 सालमा मुर्दा आयो व्यङ्ग्य कविता मार्फत भएको हामी देख्न सक्छौँ। विशेष त यो व्यङ्ग्य लेखनतर्फ कसरी रुचि बढ्यो, कसरी त्यतातर्फ तपाईँ सक्रिय हुनुभयो, यसबारे पनि थोरै बताइदिनुहोस् न।
1: म 2063 सालमा चाहिँ काठमाडौँमा आएँ। मेरो जीवनको सुरुको यात्रा चाहिँ अलिक दुःखपूर्ण, अब सङ्घर्षपूर्ण रह्यो। त्यस कारणले गर्दाखेरि देशमा भएको राजनीतिक अवस्था अनि सधैँभरि अस्थिर राजनीतिको कारणले गर्दा मानव जीवनमा पर्ने, जनजीवनमा पर्ने प्रभावका कारणले मान्छेहरूले भोग्नु परेको दुःख, कष्ट, पीडा आदिलाई चाहिँ मैले आफ्नो तरिकाले व्याख्या विश्लेषण गर्ने क्रममा विभिन्न साहित्यिक क्रियाकलापहरूमा भाग लिँदै जाँदाखेरि चाहिँ मलाई त्यो व्यङ्ग्य रचनातिर आकर्षण गरेको थियो। त्यस कारणले मैले यतातिर चाहिँ कलम चलाएको हुँ।
0: हजुर, तपाईँले आफ्नो नामै भलादमी भोला भनेर रोज्नु भएको छ, विशेष त साहित्यिक नामको रूपमा। यो नाम रोज्नुको पछाडि कुनै कारण, कुनै सन्देश या केही कथा छ?
1: साहित्यकारहरू चाहिँ प्राय, अब जस्तो लक्ष्मी प्रसाद देवकोटालाई कसै उपनाम चाहिएन, भानुभक्त आचार्यलाई उपनाम चाहिएन, तर पछिल्लो समयमा आउँदाखेरि धेरै कवि अर्थात् साहित्यकारहरूले आफ्नो चाहिँ पछाडि चाहिँ उपनाम जोड्ने क्रममा चाहिँ विभिन्न असफल, अब भनेको मान्छेलाई चाहिँ ठिक उचित नहुने खालका निराशावादी नामहरू मात्रै राखेको हुनाले मैले पनि विभिन्न नामहरूमा चाहिँ छनौट गर्ने क्रममा चाहिँ भोलासँग रिलेटेड कुराहरू, सम्बन्धित कुराहरू के हुन्छन्, के हुन सक्लान् भनेर खोज्दै जाँदाखेरि यो लक्ष्मी प्रसाद देवकोटाको भलादमी निबन्धमा रहेको भलादमी निबन्धबाट चाहिँ मैले यो भलादमी चाहिँ छानेको हुँ र यसो गर्दाखेरि चाहिँ मलाई साह्रो मन परेको कारणले मैले यो चाहिँ उपयुक्त नाम हुन्छ भनेर, सुन्दा पनि आकर्षक हुने अनि मान्छेको ध्यान पनि आकर्षण गर्न सक्ने हुनाले यो नामलाई चाहिँ मैले उपयुक्त ठानेर यो भलादमी भोला भनेर नाम राख्न पुगेको हुँ।
0: हजुर, तपाईँले सुरुमा कविता लेखनबाट आफ्नो साहित्यिक यात्रा अगाडि बढाउनु भयो, विशेष त तपाईँको प्रकाशित रचनाको कुरा गर्दाखेरि मुर्दा आयो व्यङ्ग्य कविता बाट तपाईँको लेखन यात्रा सुरु भएको जस्तो देखिन्छ। पछिल्लो समय तपाईँ निबन्ध लेखनमा हुनुहुन्छ। यो पहिलो कविता लेख्दै गर्दाको त्यतिखेरको परिवेश या त्यो मुर्दा आयो भन्ने शीर्षकमा जसरी कविता रचना गर्नुभएको थियो त्यसको परिवेशको केही सम्झना छ अहिले?
1: त्यसमा चाहिँ नेपालमा चाहिँ राजाले शासन सत्ता आफ्नो हातमा लिएर जनतालाई दुःख दिएको अवस्था थियो अनि राजनीतिक दलहरू चाहिँ आन्दोलनमा गएको अवस्था थियो अनि त्यो कुरालाई चाहिँ विषयवस्तु बनाएर मैले त्यो कविता लेखेको थिएँ त्यो बेला। र त्यसपछि अलिकति राजनीतिक नारा जस्तो भयो भन्ने कुरा कता कताबाट आयो र अनि त्यसलाई सुधार्दै मैले चाहिँ अरू अन्य कविताहरूमा चाहिँ कलम चलाएको छु।
0: हजुर, अब यति बेला मसँग तपाईँको निबन्ध सङ्ग्रह घोप्टे युग छ। यो निबन्ध सङ्ग्रह आफैमा बिम्बात्मक देखिन्छ शीर्षकबाटै। यसभित्र पनि तपाईँले उपक्रममा लेख्नु भएको छ हास्य व्यङ्ग्य निबन्ध भनेर यसलाई निबन्ध सङ्ग्रहको कृतिको रूपमा अगाडि बढाउनु भएको छ। यो कृतिको बारेमा थोरै बताइदिनुहोस्, त्यसपछि हामी यस कृतिभित्र रहेका निबन्धहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौँ। अहिले कृतिको शीर्षक र यस कृतिमा समावेश भएका निबन्धहरूको बारेमा संक्षिप्त जानकारी दिनुहोस्।
1: यसमा चाहिँ मैले 2060 सालदेखि चाहिँ निबन्ध लेख्न कलम चलाएको थिएँ। त्यो अनिखेर मसँग चाहिँ धेरै निबन्धहरू तयारी भइसकेका थिए र कुनै चाहिँ फितकौली अनलाइन मिडियामा चाहिँ प्रकाशन हुन्थे। त्यसै क्रममा अब अन्त कतै गएर वाचन गर्दा पनि राम्रो रहेछ, अलिक सुधारेर चाहिँ प्रकाशित गर्नुपर्नेछ भनेर साथीहरूको साहित्यकारहरूको चाहिँ सुझावका कारणले मैले 2082 सालमा यो निबन्ध प्रकाशित गरेको हुँ। यसमा चाहिँ 22 निबन्धहरू छन्। यसमा विशेष भूमिका चाहिँ नरनाथ लुइटेलले खेलिदिनु भएको छ। उहाँ मैले चाहिँ पेन ड्राइभमा लिएर गएको थिएँ निबन्ध देखाउन उहाँलाई भनेर, मलाई देवी प्रसाद चापागाईले लिएर जानुभएको थियो त्यहाँ उहाँको निवासमा। अनिखेर उहाँहरूको वार्षिक उत्सव चाहिँ आउन 15 जति बाँकी रहेछ अनि यो सकिन्छ सकिँदैन होला भनेको, हामी 2-3 दिनमै चाहिँ प्रकाशित कृतिहरू प्रकाशित गर्छौँ, त्यस कारणले तपाईँले छोड्दाखेरि म मिलाएर गरिदिउँला भन्नुभयो उहाँले। र उहाँको विशेष भूमिका रहेको छ। अनि सबै कुरा चाहिँ उहाँलाई जिम्मा दिएर म मेरो कार्यस्थानतिर कार्यथलोतिर फर्केको थिएँ र उहाँ सबै यो चाहिँ महत्त्वपूर्ण भूमिका चाहिँ नरनाथ लुइटेल लगायत साथीहरूको रहेको छ।
0: हजुर, तपाईँ जसरी अध्यापन पेसामा हुनुहुन्छ, यो पेसामा रहेको बाध्यतालाई तपाईँले साहित्यिक सिर्जनाहरू मार्फत आफ्ना उकुस मुकुस हुन् या सामाजिक परिवेश जुन सहज ढङ्गले अध्यापन पेसा मार्फत अगाडि बढाउन सकिँदैन अथवा त्यो चेतना फैलाउन सकिँदैन, ती विषयहरूलाई बढी जोड दिनु भएको छ यो हास्य व्यङ्ग्यको मार्फतबाट कस्तो छ?
1: यसमा चाहिँ के छ भने, एउटा पेसामा रहेपछि त्यो पेसासँग अनुशासित हुनुपर्ने, नियम कानुनसँग बाध्य बस्नुपर्ने एउटा छुट्टै बाटो रह्यो। मान्छे चाहिँ सधैँभरि एउटै अवस्थामा रहन सक्दैन, त्यस कारणले आफ्ना क्षमतालाई, आफ्नो अनुभवलाई, आफ्नो लगनलाई चाहिँ साहित्यको माध्यमबाट उजागर गर्नुपर्छ भन्ने मान्यताका कारणले मैले शिक्षण पेसा त मेरो एउटा जीविकोपार्जनको पेसा भयो, त्यसभन्दा बाहेक चाहिँ मान्छे चाहिँ बाँच्दा पनि कति बाँच्ने अर्थात् उमेर एउटा निश्चित समय हुन्छ, तर कृति निकाल्न सकियो अर्थात् केही गर्न सकियो भने चाहिँ यसले नेपाली साहित्यमा प्रभाव पार्न सक्ला अर्थात् लामो समयसम्म बाँच्न सकिएला, कृति बाँच्छ, त्यस कारणले कृति बाँचेपछि व्यक्ति बाँच्छ भन्ने उद्देश्यले मैले एउटा चाहिँ यो कृति प्रकाशन गरेको हुँ। यो यसतिर म लालायित भएको छु।
0: हजुर, विशेष त तपाईँका निबन्धहरू शिष्ट र बौद्धिक मानिन्छन्, त्यो सँगसँगै तपाईँले फेरि हास्य र व्यङ्ग्यलाई पनि सन्तुलन कायम गरिराख्नु भएको पाउँछौँ। यसरी हेर्दाखेरि यो पछिल्लो समयमा नेपाली साहित्यको निबन्ध लेखनतर्फको यात्रा अथवा अवस्था भन्नु, यो चाहिँ कस्तो अवस्थामा रहेको छ, तपाईँ सर्जकले भन्नुपर्दा कसरी मूल्याङ्कन गर्नुहुन्छ समग्रमा नेपाली साहित्यमा, त्यसमा पनि निबन्ध लेखनको क्षेत्रमा चाहिँ कस्तो छ अवस्था
1: अहिले? चाहिँ निबन्ध लेखनमा चाहिँ उच्छड प्रवृत्तिका, अराजक शैलीका अनिखेर अभिव्यक्त गर्न नसकिने खालका प्रवृत्तिका कुराहरूलाई चाहिँ निबन्ध हो अर्थात् साहित्य सिर्जना हो भनेर लागिएको छ। त्यस कारणले हामी जस्ता स्रष्टाहरूले चाहिँ यी कुराहरूलाई चाहिँ हामीले गहन रूपमा अध्ययन गरेर समाजलाई, समाज रूपान्तरणको लागि चाहिँ हाम्रा हास्य व्यङ्ग्यहरूलाई चाहिँ अगाडि बढाउनु पर्ने देखिन्छ। हाम्रा ससाना कमी कमजोरी हुन्छन्, प्रत्येक व्यक्तिका कमी कमजोरी हुन्छन्, ती कमी कमजोरीहरूलाई चाहिँ आफै मार्फत कसरी सुधार्ने, आफ्नै कमजोरीहरूलाई पनि विश्लेषण गर्न सकिन्छ र अरूका कमी कमजोरीहरू पनि देखेपछि चाहिँ एउटा चाहिँ कृति अर्थात् कुनै शीर्षक छनौट गरेर त्यसमा चाहिँ साहित्य सिर्जना गर्न सक्यो भने सबैको मनमा पस्न सक्ने, सबैलाई चित्त बुझ्न सक्ने खालको चाहिँ सिर्जना तयार गर्न सकिने भएकोले मैले चाहिँ यिनै विषयवस्तुहरू जो यहाँ लेखेका, मैले लेखेका निबन्धहरू छन् ती निबन्धहरूभित्र काहीँ कतै म आफै पनि समावेश भएको छु र अरूहरू पनि समावेश भएका छन् र तिनीहरूको समायोजनका रूपमा चाहिँ यसरी साहित्य सिर्जना गर्न सकिन्छ जस्तो मलाई लाग्दछ।
0: हजुर, तपाईँले अघि पनि प्रसङ्ग कोट्याउनु भयो 22 निबन्धहरू सङ्ग्रहित रहेको यो घोप्टे युग निबन्ध सङ्ग्रह प्रकाशित भएको छ। यसमा मैले सरसर्ती तपाईँका निबन्धका शीर्षकहरू हेर्दै गर्दाखेरि एउटा शीर्षक त घोप्टे युगै शीर्षकमा तपाईँले निबन्ध लेख्नु भएको छ, त्यो सँगसँगै त्यहाँ चम्चागिरी, घर न थर, खाइयो जागिर जस्ता शीर्षकमा पनि निबन्धहरू तपाईँले लेख्नु भएको छ। यहाँ मेरो नजर चाहिँ एउटा तपाईँको शीर्षकमाथि गइरहेको छ, यो पोसाकमा लम्पट भन्ने जुन छ शीर्षक रोज्नु भएको छ, यो शीर्षकभित्र कस्तो खालको सन्देश प्रवाह गर्ने निबन्ध तपाईँले संग्रह गर्नुभएको छ अथवा लेख्नु भएको छ यसमा?
1: यस निबन्धभित्र चाहिँ मान्छेहरू चाहिँ आफ्नो क्षमता के हो कसो हो भनेर बुझ्ने भन्दा पनि अहिले बजारमा चाहिँ विभिन्न प्रवृत्ति छ, जस्तो देखावटी प्रवृत्ति छ, मान्छे चाहिँ देखाएर बस्नुपर्ने, भित्र के छ, व्यवहार के छ, घरायसी समस्या के छन्, मान्छे कसरी हुर्केको छ त्यो कुरा चाहिँ बाहिर देखाउनु हुँदैन भन्ने खालको कारणले गर्दाखेरि यहाँ पोसाकमा लम्पट भन्ने चाहिँ विषयवस्तु चाहिँ जब म राजधानी छिरेको थिएँ 2063 सालतिर, त्यतिखेर चाहिँ हामीसँग सामान्य खालका मात्रै कपडाहरू हुन्थे, तर चाहिँ एकजना मान्छे विदेशबाट आए अनि खेर घरमा भएका चाहिँ लुगा चाहिँ त्यो सुटकेसबाट झिकेर चाहिँ पुरा छतभरि सुकाएको मैले देखेँ, अनि त्यो कारणले गर्दाखेरि त्यो एउटा विषय मिल्यो। त्यो विषय मिलेपछि मान्छेहरूले कुन ठाउँमा कस्तो कपडा लगाउनु पर्ने रहेछ भन्ने कुराको त्यो अनुभव भयो, तर नहुनेले के गर्छ त? अब नहुने मान्छेले त त्यो कार्यक्रममा, जस्तो कुनै विशेष कार्यक्रममा जाँदाखेरि दौरा सुरुवाल सारी चोलो लगाउनु पर्ने होला, कतै अन्त जाँदा त्यही अनुसारको कपडा लगाउनु पर्ने होला, निम्तामा जाँदाखेरि त्यही अनुसारको कपडा लगाउनु पर्ने होला, तर कपडा आफूसँग नभएको कारणले गर्दाखेरि मान्छेहरू त्यो कार्यक्रममा भाग लिन नगएको समेत अनुभव प्राप्त भयो मलाई, मैले महसुस गरेँ। त्यसकारणले यो पोसाकमा चाहिँ मान्छेहरू आफ्नो घरमा दराजमा कपडाहरू राख्ने अनि त्यो चाहिँ धोई पखाली गरेर चाहिँ दोहोऱ्याएर चाहिँ नलाउने अनि खेर बजारमा गएर किन्ने, घरको आर्थिक अवस्था कस्तो छ त्यो कुरा चाहिँ विश्लेषण नगर्ने कुरा चाहिँ यो पोसाकमा लम्पट भन्ने विशेष शीर्षकको निबन्धमा रहेको छ।
0: हजुर, विशेष त हामी निबन्धको त्यसमा पनि हास्य व्यङ्ग्य निबन्धकै चर्चा गरिराखेका छौँ। कुनै पनि सिर्जना लेख्नु अघि या लेखिसकेपछि लेखकले विशेष त केही न केही पक्षहरूमा ध्यान दिनुपर्ने हुन्छ। यो व्यङ्ग्य लेखन गर्दै गर्दा एकजना व्यक्ति होइन प्रवृत्तिमाथि बढी प्रहार हुन्छ भन्ने मान्यता राख्ने गरिन्छ, तपाईँ यसलाई कसरी लिनुहुन्छ या तपाईँका सिर्जनाहरूमा त्यो प्रहारहरू चाहिँ कसरी प्रतिबिम्बित हुन्छ?
1: सबैभन्दा पहिला त के हुन्छ भने हाम्रो समाज चाहिँ अनेक अनेक किसिमका मान्छेहरू, जातिहरू, व्यक्तिहरू मिलेर बनेको हुन्छ अनि सबैको बुझाइ एउटै किसिमको हुँदैन, त्यस कारणले गर्दाखेरि समाजमा भएका सबै पक्षहरूलाई चाहिँ एकाकार गरेर राख्न सकिँदैन, कसै राम्रो कुरा पनि कसैलाई पत्दैन, अनिखेर मान्छेहरू चाहिँ अराजक किसिमका सोच र विचारहरू हुन्छन् त्यस कारणले गर्दाखेरि चाहिँ मान्छेहरूलाई चाहिँ सबैलाई चित्त बुझाउन नसकिने हुनाले गर्दाखेरि चाहिँ साहित्य सिर्जनामा चाहिँ मैले चाहिँ के गर्ने गरेको छु भने समग्रमा कति पर्सेन्ट मान्छेहरूले त्यो विषयसँग सम्बन्धित हुन्छन् र प्रभाव पार्न सक्छन् भन्ने प्रवृत्ति जो छ समाजको, ती प्रवृत्तिहरूलाई चाहिँ छनौट गरेर चाहिँ रचना सिर्जना गर्ने गरेको छु।
0: हजुर, हामी यो संवादलाई जारी राख्नेछौँ, अहिले एउटा रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि फेरि हामी संवादमा जोडिनेछौँ र विविध पाटोमा हामी कुराकानी गर्ने छौँ। अहिलेको लागि तपाईँसँग अर्को कुन रचना छ?
1: मसँग एउटा हाँस्य व्यङ्ग्य कविता छ, कविताको शीर्षक हो चोरहरू स्कुल गएछन्। हिजो चोरहरू स्कुल गएछन्, डेस्क बेन्चका काँटी उखेलेछन्, ढोकाको कब्जा निकालेछन्, चुकुल च्वाई च्वाई पारेछन्, केही नलागेर ताला काटेछन्। हिजो चोरहरू स्कुल गएछन्, कुर्सी भाँचेछन्, कालो पाटी फुटाएछन्, चित्र बनाउने नाउँमा विचित्र गरेछन्, क्यालेन्डर च्यातेर आफ्नो क्यालेन्डर झुन्ड्याएछन्, आइतबार बिदा थपेछन्, शनिबार बैठक राखेछन्, गेटमा हाजिर राखेछन्, स्यालुट हान्न बहादुर राखेछन्, चकलाई पानीमा घोलेर जथाभावी पोखेछन्। चोरहरूले चुकुल काँटी र कब्जा बेचेर गोलखाडी खेल्न तास किनेछन्। चोरहरूलाई अचेल स्कुल प्यारो लाग्छ किनकि स्कुलको गेट सजिलै खुल्छ। चोरहरूलाई स्कुल न्यानो लाग्छ किनकि स्कुलमा गोजी सेक्न पाइन्छ, ट्युसन थपेर ट्याटु खोप्न पाइन्छ, टुर भनेर टहलिन पाइन्छ। अचेल चोरहरू किताबको कमिसनमा छन्, ड्रेसमा छन्, जुत्ता र मोजामा छन्। चोरहरू शिक्षित भएर स्कुलमा छन्, देश चलाउने दाउमा उनीहरू दरबार छिर्छन्, तरबार झिक्छन्। भएर त्रासमा दुनियाँलाई पारेर चोरहरू तर मार्ने दाउमा छन्। चोरहरू स्कुल गएपछि साधु जस्ता देखिन्छन्, व्यवहारमा दाजु जस्ता देखिन्छन्, मसलामा काजु जस्ता देखिन्छन्, स्वाद स्वादमा भेटिन्छन्। तेलभन्दा चिप्लो बोली हुन्छ, लोली मिलाउने टोली हुन्छ, चाहिने पनि हुन्छ नचाहिने पनि हुन्छ। थाहा पाउनु भयो चोरहरू स्कुल गएपछि के हुन्छ, थाहा पाउनु भयो चोरहरू स्कुल गएपछि के हुन्छ। धन्यवाद।
0: हजुर, भर्खरै व्यङ्गात्मक कविता वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। हामी आज विशेष गरी व्यङ्ग्य लेखनमै केन्द्रित रहेर संवाद अगाडि बढाइरहेका छौँ। त्यसमा पनि हास्य व्यङ्ग्य लेखनको बारेमा पनि हामी चर्चा परिचर्चा गरिरहेका छौँ। अब फेरि संवादमै जोडिन चाहन्छु। विशेष त यो हास्य व्यङ्ग्य लेखन गर्दै गर्दाखेरि धेरैले यसलाई मनोरञ्जनको माध्यम मात्रै बुझ्ने गरेका छन्, तर एकजना सर्जकले त्यही समाजका घटनाहरू प्रतिबिम्बित गरेर आफ्नो लेखन यात्रा अगाडि बढाइराख्दाखेरि त्यहाँ गम्भीर विषयहरू पनि सामाजिक दायित्वको रूपमा उठान भइरहेका हुन्छन्। साँच्चै भन्ने हो भने व्यङ्ग्यले समाज बदल्न सक्छ भन्ने एउटा भाष्य पनि निर्माण हुँदै गइरहेको छ पछिल्लो समयमा। तपाईँ सर्जकको हिसाबले बुझ्दाखेरि यो समाजको ऐनाको रूपमा मात्रै लिने या यस्ता हास्य व्यङ्ग्य लेखनलाई कसरी बुझ्नुपर्छ या कसरी ग्रहण गर्नुपर्छ समाजले पाठकले, त्यस बारेमा सर्जकको धारणा के छ?
1: यसमा चाहिँ के हुन्छ भने यो व्यवहार बदल्ने कुरा हो। मान्छे चाहिँ प्रत्येक ठाउँमा ठेस लागिरहेको हुन्छ, तर फेरि के गर्नु हुँदैन भने सुध्रिन चाहँदैन के। जहाँ पनि कमजोरीहरू छन् मान्छेका, कमजोरी सुधार्न चाहिँ ऊ चाहँदै चाहँदैन यथा सक्दैन। उसले त्यो व्यवहारले नै उसलाई अनुकृत बनाउन सक्दैन। त्यस कारणले गर्दाखेरि चाहिँ हाम्रो समाजमा भएका कमी कमजोरीहरू प्रशस्त मात्रामा छन्। ती प्रशस्त मात्रामा भएका कुरालाई चाहिँ कसैले राजनीतिक रूपमा आवाज उठाएर नेता बनेर उतै हराउँछन्। हामी साहित्यकारहरू अर्थात् स्रष्टाहरूले चाहिँ ती कुराहरूलाई चाहिँ आफ्नो सिर्जना मार्फत अभिव्यक्ति गर्ने हो, भनिदिने हो, सुनाइदिने हो। कुनै पनि एउटा व्यक्तिको अर्थात् कुनै पनि एउटा समूहलाई भन्ने भन्दा पनि सबैलाई भनिदिएपछि त त्यो मान्छेमा चाहिँ के हुन्छ भने त्यो विषयवस्तु बारेमा सबैलाई जानकारी हुन्छ। जानकारी भएपछि चाहिँ उनीहरूले सुधार गर्न सक्छन् कि भन्ने ध्येय चाहिँ हाम्रो हास्य व्यङ्ग्यको प्रमुख ध्येय हो। तर अब ती चाहिँ जानी या नजानी वा मतलब गरेर वा मतलब नगरेर पनि के हुन्छन् भन्दा ती सधैँ त्यस्तै त्यस्तै रहन्छन्। भनेको तीलाई सुधार्न सकिँदैन, सुध्रिँदैनन्, चाहँदैनन्। त्यस कारणले पनि सुध्रियोस् भन्ने आशाले गर्ने हो। कसैले नराम्रो होस् असफल होस् भन्ने कुराले त गरिँदैन, तर पनि त्यसलाई चाहिँ सभ्य होस् राम्रो होस् हाम्रो नेपाली साहित्य अनुसार चाहिँ बाँच्न सकोस् नेपाली समाज अनुसार घुल्न सकोस् भनेर चाहिँ यस्ता सिर्जनाहरू रचनाहरू चाहिँ प्रकाशन गर्ने अर्थात् तिनलाई उजागर गर्ने समस्यालाई उजागर गर्ने काम गरिन्छ।
0: हजुर, हामी संवादमा छौँ। यति बेला तपाईँ साहित्य संसार कार्यक्रम सुनिराख्नु भएको छ। आज हामीसँग हुनुहुन्छ कवि साहित्यकार भलादमी भोला। फेरि पनि हामी संवादमै अगाडि बढ्न चाहन्छौँ। पछिल्लो समय पछिल्लो पुस्ता नै भनौँ, पढ्ने भन्दा पनि छोटो भिडियोहरू हेर्ने बानीमा उनीहरू लालयित हुने र त्यतैतर्फ आकर्षित भइरहेको हामी देख्न सक्छौँ। यसमा पनि फेरि निबन्धको चर्चा परिचर्चा एकदमै न्यून मात्र हुने गर्छ। यो अवस्थामा नेपाली साहित्यमा निबन्धको भविष्य चाहिँ कस्तो छ या अब यो निबन्ध विधालाई भविष्यमा जसरी विगतमा थियो त्यही स्थान दिलाउनको लागि सर्जकको भूमिका के हुन्छ, जसमा तपाईँहरू जस्ता सर्जक जो चाहिँ निबन्ध लेखनलाई नै आफ्नो मूल विधा मानेर अगाडि बढ्नु भएको छ, यहाँहरूको धारणा चाहिँ के छ त यसमा?
1: यो निबन्ध लेखनकोमा चाहिँ अलि अरू हास्य व्यङ्ग्य कविता अत्याधिक लेखिन्छन्। यो निबन्ध लेखनमा चाहिँ विशेष रूपमा चाहिँ स्रष्टाको अलिकति समय पनि बढी लाग्ने हुन्छ अनि विषय वस्तु छनौटका कुराहरू आउँछन्। त्यस कारणले गर्दाखेरि यो अहिले यो 80 दशक यो समयमा चाहिँ फितकौली मिडियाले चाहिँ हास्य व्यङ्ग्यको निबन्ध लेखन हास्य व्यङ्ग्यको उर्वर समय भनेर राखेको छ। अनि त्यसमा चाहिँ योमा धेरै निबन्धहरू त आइरहेका छन्, तर पनि त्यति माझेर त्यतिखेर पहिला भैरव भरियालका जस्ता निबन्ध पनि आउन सकेका छैनन्। तर यो उत्पादनशील समयका सृजनशील समयका रूपमा चाहिँ यो समयलाई लिन सकिन्छ।
0: हजुर, अहिले भर्खरै पनि मैले जोडे विशेष त यो सामाजिक सञ्जालको जुन प्रयोग छ नि, यसले एक हिसाबले भन्ने हो भने जसरी सामाजिक सञ्जालको प्रभाव पछिल्लो समय बढिरहेको छ यसले गहिरो अध्ययन र चिन्तनमा आधारित लेखनलाई काहीँ न काहीँ कमजोर बनाइरहेको हो कि जस्तो पनि देखिन्छ।
1: यसमा चाहिँ सबैभन्दा मुख्य कुरो चाहिँ यो सामाजिक सञ्जालले चाहिँ मान्छेको सोच्न सक्ने स्मरण शक्तिलाई चाहिँ क्षय गरेको छ। मान्छे स्मरण शक्ति क्षय बनाइदिएको छ र मान्छे सृजनशील हुन सकेको जस्तो मलाई लाग्दैन। अहिले हाम्रो भाषा लोप हुने यो मन्द बिष जस्तो भएको छ। भाषा लोप हुन सक्ने अर्थात् हाम्रा शब्द भण्डारहरू रित्दै जान सक्ने समस्या पनि यसबाट आउन सक्छ। त्यस कारणले मैले चाहिँ यो निबन्धभित्र चाहिँ यस्ता विषयहरूलाई चाहिँ राखेको छु। जस्तो घरमा मान्छे पाहुना आउँछन्, पाहुना आएपछि पाहुनालाई गर्नुपर्ने स्वागत सहयोग गफगाफ पहिला चाहिँ के छ कसो छ भनेर सञ्चार सुविस्ता उन्नति प्रगतिका कुरा सुनिन्थ्यो भने पाहुना गएको ठाउँमा चाहिँ अहिले मान्छे मोबाइलमा वाइफाई मागेर मोबाइल चलाएर बस्छ, अनि आउने मान्छे पनि वाइफाई चलाएर मोबाइल चलाएर बस्ने, घरको मान्छे पनि मोबाइल चलाएर बस्ने भएको कारणले गर्दा त्यहाँ अपनत्वको चाहिँ विकास हुँदैन, अनि मान्छे चाहिँ अहिले टाढा टाढा हुँदै जाने, बाहिर बाहिर देखावटी जस्तो, देखावटी राम्रो तर व्यवहारमा चाहिँ खासै प्रेमिल हुन नसकेको जस्तो मैले महसुस गरेको छु। यो चाहिँ फेसबुक जस्ता सृजनशील सामग्रीहरू, यस्ता प्राविधिक सामग्रीहरूले चाहिँ मान्छेको स्मरण शक्तिलाई चाहिँ बालुवामा पानी हाले जस्तो बनाइदिएका छन्, अर्थात् उपलब्धिहीन बनाइदिएका छन्।
0: हजुर, त्यो विषयलाई त तपाईँले घुप्ते युग शीर्षकमै निबन्ध लेखेर काहीँ न काहीँ चरितार्थ गर्न खोज्नु भएको छ। त्यो सँगसँगै फेरि मोबाइल महिमा भनेर पनि अर्को शीर्षकमा तपाईँले निबन्ध लेख्नु भएको छ। यो मोबाइल महिमाको कुरा चाहिँ फेरि यो सकारात्मक पाटोतर्फ जोडिन्छ।
1: मोबाइल महिमामा चाहिँ सबैभन्दा यसलाई सकारात्मक रूपमा लिँदाखेरि पनि भयो होइन, मोबाइल महिमाले चाहिँ मान्छेको सबैभन्दा ठुलो कुरा चाहिँ अहिले देखावटी जीवन शैली रहेछ, देखावटी रूपमा बाँच्नु पर्ने रहेछ। त्यस कारणले गर्दाखेरि चाहिँ अब आफूले चाहिँ गर्नु हुँदैन भनेर केटाकेटीलाई थमथमाएर राख्यो, अनिखेर चाहिँ फेरि त्यो केटाकेटी चाहिँ सिरकभित्र बसेर हुन्छ कि कहीँ लुकेर हुन्छ कि मोबाइल नै चलाइरहेको हुन्छ। त्यस कारणले गर्दा जता छेक्न खोजे पनि, जता टाल्न खोजे पनि, यो प्रयोग नगर भनेर भन्दा पनि सबैले चाहिँ त्यस्तैतिर लागेको कारणले गर्दाखेरि चाहिँ यो उसको महत्व बढेको हो कि भन्ने खालको चाहिँ मैले यसमा व्यङ्ग्य गरेको छु।
0: हजुर, फेरि पनि यो संवादलाई हामी रोकेर अर्को रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि हामी फेरि संवादमा जोडिनेछौँ र हामी विविध पाटोमा कुराकानी गर्ने नै छौँ। अहिलेको लागि तपाईँसँग अर्को कुन रचना?
1: मैले वाचन गर्ने कविताको शीर्षक हो युद्धले बुद्ध चिन्दैन। तिमी कति अगरबत्ती बाल्छौ, कति तपस्या गर्छौ, हात जोडेर प्रार्थना गर्छौ, जे गरे पनि जल्लादको मन फेरिँदैन, यहाँ युद्धले बुद्ध चिन्दैन। यहाँ साइरन बज्दा बज्दै खाँदै गरेको गाँस छोड्नुपर्छ, बस्दै गरेको बास छोड्नुपर्छ, पुग्नै लागेको गन्तव्य रोक्नुपर्छ, सधैँ बङ्करको धुलोबाट च्याउनुपर्छ सपनाको संसार। कति दिन बाँच्न सकिन्छ हत्केलामा मृत्यु बोकेर, कसरी हुर्काउन सकिन्छ निराशाहरूमा आशाको फुल, गोलीका छर्राबाट कसरी जोगिन्छन् लाला बाला, शक्तिको उन्मादले जुधेका साँडेहरू आकाशका चिल झैँ वायुयानहरू उडाउँछन्, मिसाइलहरू फ्याँक्छन्, समाजलाई असभ्य बनाउन, पृथ्वीलाई चिरा चिरा पार्न विनाशको युद्ध रोज्दैछन्। यस्तो ठाउँमा तिमी बुद्ध खोज्ने कुरा गर्छौ, निशस्त्रहरूको खुसी खोसेर अहम्ताको धुन बजाएपछि कसरी भेट्न सकिन्छ बुद्ध? युद्ध आफैमा निर्दयी हुन्छ, युद्ध आफैमा त्रासदी हुन्छ, ममता मारेर गरेको युद्ध, दया भुलेर गरेको युद्ध आफ्नै खुट्टामा बन्चारो हानै झैँ घातक हुन्छ। युद्धले जनता जगाउनुपर्छ, युद्धले सिर्जना उमार्नुपर्छ, जब युद्धले खरानी मन पराउँछ तब बुद्धले तिमीलाई चिन्दैन, हो युद्धलाई बुद्धले चिन्दैन। धन्यवाद।
0: हजुर, भर्खरै कविता वाचन गर्नुभयो, अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब केही कुरा गरौँ समग्र लेखनको विषयमा, केही कुराकानी गरौँ। पछिल्लो समय हेर्ने हो भने लेखक या सर्जकहरू तत्कालीन या क्षणिक लोकप्रियताको होडमा अगाडि बढेको जस्तो हामी देख्न सक्छौँ। दीर्घकालीन बाँच्ने र साहित्य सिर्जनालाई एउटा पुस्ताबाट अर्को पुस्तासम्म पुस्तान्तरण गर्ने होडमा कम लागेको हो कि जस्तो पनि देखिन्छ। यो अवस्थामा दीर्घकालसम्म बाँच्ने साहित्य सिर्जना गर्नको लागि एउटा सर्जकले कस्तो भूमिका निर्वाह गर्नुपर्छ?
1: साहित्य चाहिँ कालजयी हुनुपर्छ, कालजयी हुन सकेन भने त्यो क्षणिक भलबाडी जस्तो हुनसक्छ र त्यो आउँछ जान्छ हराएर सकिन्छ। त्यस कारणले साहित्य सिर्जनामा चाहिँ मेहनतै चाहिने हुन्छ, त्यसलाई माझ्नु पर्यो, टल्काउनु पर्यो र आकर्षक बनाउन सक्नुपर्छ। त्यसो गर्यो भने चाहिँ लामो समयसम्म कालजयी हुने सिर्जनाहरू रचना हुन्छन्। मैले पनि 2060 नै निबन्धमा कलम चलाएको हुँ र यो चाहिँ 20-22 वर्षको दौरानमा मैले यति 22 निबन्धहरू यहाँ प्रकाशित गरेको छु। यसले चाहिँ मलाई के गर्यो भने यो किताब निकालिसकेपछि, प्रकाशन गरिसकेपछि चाहिँ मैले यो किताब लगेर साहित्य पोस्टको छान्ने वर्षका उत्कृष्ट किताबहरूमध्ये छान्ने भनेर एउटा सूचना प्रकाशित गरेको थियो। त्यसमा चाहिँ मैले यो किताब लगेर दर्ता गराएको थिएँ। त्यसमा गैराखिन तर्फका जम्मा 24 किताबहरू त्यहाँ उपलब्ध भएका थिए। त्यसमध्ये मेरो किताब चाहिँ यो किताब नम्बर 5 पुग्यो, पुग्न सफल भयो। त्यस कारणले मलाई चाहिँ उहाँहरूसँग चिन्जान पनि थिएन, उहाँहरूसँग मेरो त्यस्तो केही पनि सम्बन्ध होइन, तर पनि यो किताबले चाहिँ किताब सिर्जनाले गर्दाखेरि म त्यहाँ 5 पुगेँ। भनेपछि मलाई के लाग्यो भने अब यो भन्दा अझ मेहनत गरेर लेख्न सकियो भने त राम्रो प्रथम स्थानै आउने रहेछ, अर्थात् उपलब्ध दर्जामै पुरस्कृत हुन सकिने रहेछ। त्यस कारणले कालजयी अर्थात् अलि माझेर लेख्न सक्ने, बुझेर लेख्न सक्ने र सधैँभरि बाँचिरहने सिर्जना गर्नका लागि चाहिँ स्रष्टाहरूले पनि क्षणिकतालाई भन्दा पनि अलि लामो दीर्घ जीवन बाँच्ने सिर्जनाहरू रचना गर्नुपर्छ। त्यसका लागि चाहिँ मेहनत र अध्ययनको चाहिँ अति आवश्यक छ भने
0: यसमा पनि तपाईँको अन्य सिर्जना भन्दा हँसाउँदै समाजका विकृति विसङ्गतिमाथि प्रहार गर्दै सत्य कुरा उकल्नको लागि त एकजना

0: जोडिराखेको छु भने मान्छेलाई हँसाउँदा हँसाउँदै गाली गर्नु अथवा उसको नराम्रो कुरा ओकल्लिदिनु त फेरि त्यो त्यो पात्रको लागि पाच्य नहुन पनि सक्छ। त्यस्तो अवस्थालाई सन्तुलित ढङ्गले र व्यवहारिक दृष्टिकोणले अगाडि बढाइराख्दाखेरि सर्जकलाई कति चुनौती हुन्छ र त्यो चुनौती कसरी सामना गर्ने गर्नुभएको छ तपाईँले?
1: मैले चाहिँ यो सङ्कटकालको बेलामा एउटा आर्टिकल लेखेको थिएँ अनि त्यसपछि म जिल्ला सदरमुकाम ओखलढुङ्गा गएको अनि केही साथीहरूले चाहिँ आएर समाए तैँले यस्तो किन लेखिस् भनेर मलाई चाहिँ समाते। अनि मैले चाहिँ अब म त लेखक हो, मैले अब त्यस्तो कसैलाई गाली गर्ने अर्थात् होच्याउने गरी लेखेको होइन, त्यसमा तथ्यपरक कुराहरू मात्रै छन्, तपाईँले मैले अरू कुरा लेखेको छैन, त्यस कारणले अब के गर्नुपर्ने भयो मैले भनेको, अनि तपाईँले चाहिँ यस्तो नलेख्नु, अब आइन्दा यस्तो नलेख्नु, लेखिहाल्नुपर्छ भनेर एकजना मित्रले मलाई त्यस्तो थ्रेड पनि दिनुभएको थियो। तर त्यो पछि अब सल्टिँदै गयो, अरूले त फेरि सबैले मन पराइदिनु भयो, ओहो राम्रो लेख्नुपर्छ भनेर मलाई त्यहाँबाट त्यो द्वन्द्वको विषयमा एउटा लेख लेखेको थिएँ 400-500 शब्दको, त्यो विषयमा चाहिँ मलाई अरू पाठकहरूले चाहिँ राम्रो भनेर तारिफ गर्नुभयो। त्यतिखेर बोल्न सबै डराउँथे, तर जो व्यक्ति हुनुहुन्छ उहाँले चाहिँ हामीलाई लेखिस् भनेर उहाँहरूको पछिको मान्छेले चाहिँ त्यसरी मलाई गाली गर्नु अथवा झपार्नु भएको थियो।
0: अप्ठ्यारो गर्नु परेको थियो हजुर। अब हामी समयको पाबन्दीले गर्दा यो बसाइलाई धेरै लम्ब्याउन सक्दैनौँ, धेरै कुरा चाहेर पनि समेट्न सक्दैनौँ, तर यो बसाइका क्रममा एउटा अर्को रचना सुन्छौँ, त्यसपछि हामी कार्यक्रमलाई बिट मार्ने तर्फ लाग्छौँ। अहिलेको लागि तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लागौँ।
1: हवस्, मसँग कविता छ, यी फरियाहरू कसका हुन्, कुनै सेता कुनै राता, आरुका फुल जस्ता बुट्टेदार, कुनै निलो आकाश जस्तै पारी भएका यी फरियाहरू काँडाले दछारेर रगत पछि पारेर फैलिएका छन् चोकहरूमा अधारा गल्छेडाहरूमा, लुतो लागेको शरीर कन्याए झैँ धारी र नङ्ग्राले रक्ताममै पारेको छ फरियालाई, हात पातमा परेको शीतको थोपा तप तप गरेर भुइँ भिजे जसरी गभरी आँसु पारेर रोइरहेछ फरिया, फरिया च्यातिएसँगै अस्मिता हराएको छ मातृत्वको, अलिकति सपना अलिकति आशा सबै सबै त्यसरी नै हराउँदै गए, जसरी दरबारका अटालीहरूबाट धाई आमाका फरियाहरू हराए, बाटोमा हिँड्दै गरेका युवतीहरूका पेटीकोट र घाँगर हराए, कहिले युद्ध मोर्चाबाट हराए, कहिले नवजात शिशुका निश्चल आँखा अगाडिबाटै हराए, हराएका फरियाहरू दाइजोको नाममा डडाएकी रौद हट्की फगुनीका पनि हुन सक्छन्, उखु बारीमा निवस्त्र पारिएकी निर्मलाका पनि हुन सक्छन्, शासकको बुटले कुल्चेका निशा तामाङ, मैना सुनवार र इनिसा भिकका पनि हुन सक्छन्। अब प्रत्येकले सोध्नु छ, अपमान सहन नसकेर, तिरस्कार सहन नसकेर, क्रान्तिको उद्घोष गरी मसाल बोकेर हिँडिरहेका यी फरियाहरू कसका हुन्, क्रान्तिको उद्घोष गरी मसाल बोकेर हिँडिरहेका यी फरियाहरू कसका हुन्। धन्यवाद।
0: हजुर, भर्खरै कविता वाचन गर्नुभयो, अब हामी संवादमा फर्किन्छौँ, तर समयको पाबन्दीले गर्दा यो बसाइलाई अब हामी धेरै लम्ब्याउन सक्दैनौँ, तर आजको बसाइमा मैले सोध्न छुटाएको कुनै विषय जुन चाहिँ आजको संवादका क्रममा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय?
1: यहाँ चाहिँ रेडियो नेपालको यो आँगनीमा चाहिँ आउने अवसर प्राप्त भयो, यसका लागि धेरै धेरै आभार व्यक्त गर्दछु। सम्झिनु भयो, खुसी लाग्यो। अब सबै कुराहरू त मैले एउटा कृति निकालेको छु, घोप्टे यु भन्ने यो निबन्ध सङ्ग्रह हो, सबैले चाहिँ पढिदिनु भयो भने मलाई पनि हौसला प्रदान हुने थियो, र यो कृतिको पनि कृतिको आधारमा मैले पनि धेरै कुराहरू बुझ्ने सल्लाह सुझाव प्राप्त गर्ने अवसर पाउने थिएँ भन्छु, यति नै भन्छु।
0: हजुर, काठमाडौँ आउनु भएको यो अवसरमा महत्त्वपूर्ण समय उपलब्ध गराएर स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: हवस्, धेरै धेरै खुसी लाग्यो, नमस्कार, धन्यवाद।
0: हवस्, अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार भोलानाथ सुवेदी, उहाँ भलादमी भोला नामले साहित्यिक क्षेत्रमा परिचित हुनुहुन्छ। आज हामीले विशेष त हास्य व्यङ्ग्य क्षेत्रमा रहेर त्यसमा पनि निबन्ध लेखन र कविताका विविध पाटोमा कुराकानी गर्ने कोसिस गर्यौं। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्यसंसार2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि विदा हुन्छु। नमस्कार।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, piles, dust.

0: अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
3: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
2: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
3: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
2: एक मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
3: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
2: हजुर।
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
2: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खस्यो पहिरो जङ्गलै ओइरो, बर्खाको भेलमा नदी छ गहिरो, नपसौँ फुत्त बगाउला सुत्त, काठदाउरासँगै हुत्त हुत्त, थाहा हुन्न है बर्खाको पानी, जोखिम मोल्ने नराम्रो बानी, नपस्नु नदी जानी जानी, सब थोक पाइन्छ तर पाइँदैन जिन्दगानी।
6: होसियार, बाढीले बगाएर ल्याएको काठ दाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठ दाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौँ।
7: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि घरदेश परदेश कार्यक्रम सुन्नुहुनेछ। यसबेला रातिको 10 बज्नै लाग्यो, अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाकी समाचार। भोटेकोशी में बुधवार आई बाढ़ में बहकर त्रिशूली नदी के गोरखा की ओर स्थित तट पर लाए गए शवों का अंतिम संस्कार किया गया है। अब तक मिले 55 शवों में से 29 का अंतिम संस्कार किया जा चुका है। ये जानकारी प्रमुख जिलाधिकारी तुलसी प्रसाद श्रेष्ठ ने दी। गोरखा की ओर स्थित तट पर रोजाना शव मिलने का सिलसिला बढ़ने के बाद व्यवस्थापन के लिए जिन शवों की पहचान न हो सकी है उनका अंतिम संस्कार किया गया है। पर्याप्त व्यवस्थित शव गृह नहीं होने के कारण शवों के खराब होने, दुर्गंध फैलने और बीमारी फैलने की आशंका के चलते व्यवस्थापन के लिए शवों से आवश्यक डीएनए नमूने लेने के बाद अंतिम संस्कार किया गया है। प्रमुख जिला अधिकारी श्रेष्ठ के अनुसार बाकी शवों को प्रदेश अस्पताल गोरखा और एनपीआई गोरखा अस्पताल के शव गृह में रखा गया है। काठमांडू के महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल में भोटेकोशी बाढ़ में घायल हुए 7 लोगों का आईसीयू में इलाज चल रहा है। अस्पताल के प्रवक्ता डॉक्टर गोपाल सेढ़ाई के अनुसार अस्पताल में कुल 29 घायलों का इलाज चल रहा था। इनमें से 6 लोगों को इलाज के बाद छुट्टी दे दी गई है जबकि एक व्यक्ति की इलाज के दौरान मौत हो गई है। भोटेकोशी नदी में आई बाढ़ के कारण 9 जल विद्युत परियोजनाओं के 537 कर्मचारी और श्रमिक अभी भी लापता हैं। स्वतंत्र ऊर्जा उत्पादक संघ नेपाल के अनुसार रसुआ और नुआकोट में स्थित 9 जल विद्युत परियोजनाओं में कार्यरत कुल 898 लोगों में से 361 लोगों का बचाव किया जा चुका है और जबकि 537 लोग अभी भी लापता है। 216 मेगावाट क्षमता वाली अपर त्रिशूली एक जलविद्युत परियोजना से 576 लोग लापता हुए थे जिनमें से 254 लोगों का बचाव किया जा चुका है। ईपान के अनुसार इसी परियोजना की सुरंग में अभी भी 300 श्रमिक और कर्मचारी फंसे हुए हैं और उनकी तलाश की जा रही है। इसी तरह 111 मेगावाट क्षमता वाली रसुआगढ़ी जल विद्युत परियोजना से 93 लोग लापता है। रसुआ भोटेकोशी जल विद्युत परियोजना से 4 लोग लापता है। लांगटांग खोला जल विद्युत परियोजना से लापता 42 लोगों में से अब तक 18 लोगों का बचाव किया गया है। इसी तरह चिली में हाइड्रोपावर से 8 लोग, मैलुंग खोला हाइड्रोपावर से 7 लोग, त्रिशूली जल विद्युत परियोजना से 1 व्यक्ति और देवीघाट जल विद्युत परियोजना से 1 व्यक्ति लापता है। अपर त्रिशूली 3A जल विद्युत परियोजना से 42 लोग लापता है। अपर त्रिशूली 3B जल विद्युत परियोजना से लापता 122 लोगों में से 91 लोगों को जीवित बचा लिया गया है। मिडिल त्रिशूली गंगा जलविद्युत परियोजना से 2 लोग लापता है। रसुआ में आई बाढ़ में मध्य प्रदेश के 154 लोग लापता बताए गए हैं। परिवार और रिश्तेदारों द्वारा पुलिस में दिए गए आवेदन तथा टेलीफोन के माध्यम से प्राप्त सूचनाओं के आधार पर उनका विवरण एकत्र किया गया है। ये जानकारी मध्य प्रदेश पुलिस कार्यालय ने दी। मध्य प्रदेश पुलिस कार्यालय जनकपुर धाम के प्रवक्ता SSP प्रभु प्रसाद ढकाल के अनुसार रसुआ में लापता बताए गए लोगों में से सबसे अधिक सप्तरी जिले के हैं। उन्होंने बताया कि सप्तरी के 48 लोगों के लापता होने की जानकारी मिली है। इसी तरह परसा के 39, बारा के 23, रौतहड़ के 17, मोहतरी के 17, सरलाही के 15, सिरहा के 10 और धनुषा के 5 लोग लापता बताए गए हैं। पुलिस के अनुसार लापता लोगों में अधिकांश रोजगार और काम के सिलसिले में रसुआ पहुंचे थे। प्रारंभिक विवरण के अनुसार कुछ लोग रसुआ स्थित विभिन्न जल विद्युत परियोजनाओं और अन्य क्षेत्रों में कार्यरत थे। हालांकि पुलिस ने नवीनतम अपडेट के अनुसार लापता सूची में शामिल कुछ लोग अपने परिवार और रिश्तेदारों के संपर्क में आ चुके हैं। पुलिस ने बताया कि परसा के ज्ञान बहादुर थिंग, श्यामलाल मोक्तान और ओमजर अंसारी संपर्क में आ चुके हैं। रौतहड़ के शेख कामीजल सहित कुछ अन्य लोग भी संपर्क में आ चुके हैं। इसी तरह सप्तरी के अजय हरिजन भी संपर्क में आ चुके हैं। अन्य जिलों से लापता बताए गए कुछ लोगों से भी संपर्क स्थापित हो चुके हैं। रसुआ के भोटेकोशी में आई बाढ़ में फंसे विभिन्न देशों के पर्यटकों में से 187 लोगों का उद्धार किया गया है। नेपाल पर्यटन बोर्ड ने जानकारी दी है कि बुधवार सुबह भोटेकोशी में आई बाढ़ के बाद लापता हुए पर्यटकों में से 187 लोगों का उद्धार किया गया है। उद्धार किए गए पर्यटकों में भारत के 114, चीन के 27, दक्षिण कोरिया के 20, जर्मनी के 4, बेल्जियम के 1, बुल्गेरिया के 1, इटली के 3, माल्टा के 4, ओमान के 1, पोर्तुगल के 1, रूस के 2, स्पेन के 2, स्विट्जरलैंड के 2, टर्की के 2 और अमेरिका के 3 पर्यटक शामिल है। नेपाल पर्यटन बोर्ड के अनुसार बाढ़ के बाद अब भी 420 पर्यटक संपर्क विहीन है। अब अंतर्राष्ट्रीय समाचार। यूक्रेन की राजधानी कीव के पश्चिमी इलाके में स्थित बूचा जिले में मीला गांव में रूसी ड्रोन हमले के बाद हथियारों के एक गोदाम में भीषण विस्फोट हुआ। घटना में कम से कम 37 लोगों की मौत हुई है और कई अन्य लोग घायल हुए हैं। यूक्रेनी अधिकारियों के अनुसार रूसी ड्रोन ने शुक्रवार रात गोदाम को निशाना बनाया। हमले के बाद वहां रखे हथियारों और विस्फोटक सामग्री में जोरदार धमाके हुए और भीषण आग फैल गई। आग की चपेट में आसपास के आवासीय इलाके भी आए। कम से कम 50 आवासीय इमारतों को नुकसान पहुंचने की जानकारी दी गई है। अब मौसम। अगले 24 घंटों में काठमांडू घाटी का अधिकतम तापमान 28 से 30 डिग्री सेल्सियस और न्यूनतम तापमान 20 से 22 डिग्री सेल्सियस के बीच में रहने की संभावना है। पिछले 24 घंटों में काठमांडू घाटी का अधिकतम तापमान 29.4 डिग्री सेल्सियस और न्यूनतम तापमान 22 डिग्री सेल्सियस रहा। अंत में इस बुलेटिन के मुख्य समाचार एक बार फिर। सुरंग में फंसे लोगों के बचाव के लिए सरकार के समन्वय में भारत और चीन की टीमें तैनात। रसुआ के भोटे कोशी बाढ़ में अब तक 675 लोगों की मौत की पुष्टि। 2498 लोग अभी भी लापता। बाढ़ प्रभावित क्षेत्रों के पुनर्निर्माण और पुनरुत्थान के लिए अंतर्राष्ट्रीय सहयोग जरूरी है, परराष्ट्र मंत्री शिशिर खनाल का कथन। और यूक्रेन की राजधानी कीव के पास स्थित हथियारों के गोदाम पर रूसी हमला, कम से कम 37 लोगों की मौत। रेडियो नेपाल से प्रसारित रात 10 बजे के हिंदी समाचार समाप्त हुए। रात 11 बजे आप सुनेंगे नेपाली में समाचार। नमस्कार, शुभ रात्रि।
2: फोर्जी LTE मोबाइल सेट संबंधी नेपाल टेलिकम को सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
4: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेती। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकांक्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल .com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ कृष्ण रेग्मी। सन् 2008 फिनल्यान्डमा रहँदै आउनुभएका रेग्मी त्यहाँको शैक्षिक क्षेत्रमा कर्मशील हुनुहुन्छ। व्यावसायिक शिक्षणमा उहाँ ICT शिक्षकका रूपमा रहनुभएको छ। समाजसेवाका साथै फिनल्यान्डको स्थानीय राजनीतिक क्षेत्रमा समेत स्थापित हुँदै गर्नुभएका रेग्मी हेलसिङ्की सिटी काउन्सिलका निर्वाचित सदस्य समेत हुनुहुन्छ। पुर्ख्यौली थलो खोटाङ भई झापामा जन्मी हुर्की भारत र नेपालको स्कुले जीवन बिताउनु भएका उहाँ त्यो बेलाको झापाको ग्रामीण जीवनका स्वाभाविक कर्म, घाँस दाउरा गर्दाको र टुकी बालेर पढ्ने र आफूभन्दा सानालाई पढाउने गरेको स्मरण सधैँ रहिरहेको बताउनुहुन्छ। SLC पछि झापा भद्रपुरमा कलेज भर्ना भए पनि कक्षामा जान नपाई त्यसअघि बनारसमा रहँदा पढेको सिकेको ज्योतिष कर्मकाण्ड र ट्युसन पढाउने वृत्तिले जीवन गुज्रिएको स्मरण गर्नुहुन्छ। स्कुलले जीवनदेखि नै पढ्ने पढाउने दुवै काम गर्दै आउनुभएका रेग्मी सधैँ पढ्ने पढाउने काममै रमाउनु भएको पाइन्छ। राजधानी काठमाडौँ आएपछि स्कुलको प्रिन्सिपलका रूपमा शिक्षण अनुभव सँगाल्नुभएका रेग्मी करिब 19 वर्ष अघि विद्यार्थीका रूपमा फिनल्यान्ड पुग्दा त्यहाँको विश्वविद्यालयको केही अनौठा लागेका रोचक कुरा पनि स्मरण गर्नुहुन्छ। कुनै बेला झापामा युवा ज्योतिषीका रूपमा समेत आफ्नो समाजमा सुपरिचित रेग्मी फिनल्यान्डमा आफ्नो रुचिभन्दा पनि आवश्यकता अनुसारका शैक्षिक योग्यता हासिल गर्दा गर्दै 8-8 विषयमा उच्च शिक्षा लिएको बताउनुहुन्छ। अब पीएचडीको तर्खरमा लाग्नुभएका उहाँ समाजसेवा र फिनल्यान्डको सार्वजनिक र राजनीतिक क्षेत्रमा अझ अगाडि बढ्ने सोच राख्नुहुन्छ। उहाँसँगको अन्तरङ्ग कुराकानीका थुप्रै प्रसङ्गहरू गत हप्ताको कार्यक्रममा राखेका थियौँ। अरू बाँकी प्रसङ्गहरू आजको कार्यक्रममा राख्दैछौँ। त आदरणीय श्रोता, आज सुनौ करिब 19 वर्ष अघि फिनल्यान्ड पुगी त्यहाँको राजधानी सहर हेलसिङ्कीमा शिक्षण समाजसेवा सहित हेलसिङ्की सिटीको निर्वाचित नगर परिषद सदस्यका रूपमा कर्मशील कृष्ण रेग्मीसँगको अन्तरङ्ग कुराकानीका बाँकी प्रसङ्ग। अलिकति प्रसङ्ग बदल्नु सर, अब कुनै बेला निकै लामो समयपछि स्वदेश पनि आउनुभयो होइन, झन्नै 10 वर्षको अन्तरालमा गएपछि त्यति बेला चाहिँ आफ्नो जन्मभूमिलाई लामो समयपछि टेक्न पाउँदा देखिएका केही परिवर्तन, त्यो बेलाका अनुभूतिहरू चाहिँ के रहे?
5: त्यो बेलामा तपाईँको चाहिँ बाटोघाटो खुब एकदम बनाउने प्रयास भइरहेको थियो होइन, धुलो घटेका थिएन। मैले छोडेर आउँदाखेरि जुन किसिमको धुलो थियो काठमाडौँमा त्यो धुलो म जाँदा पनि थियो होइन। अनि त्यसपछि तपाईँको हाम्रो नेपाल विकासशील देश हो, विकासका क्रमहरू त्यतिखेर पनि देखा परेका थिए।
4: हजुर, झापा पनि पुग्नु भयो होला नि त त्यो बेला?
5: पुगेँ हजुर, म झापा पनि पुगेँ, काठमाडौँ पनि गएँ होइन। त्यो बेला तपाईँको धेरै किसिमका नयाँ कुराहरू थिए। त्यो बेलामा तपाईँको चाहिँ फिङ्गर प्रिन्ट रेटिना लिएर चाहिँ डाटा कलेक्सन भइरहेको थियो, नयाँ ऊ डाटा बेस बनाउने भनेर होइन। अनि त्यस्ता कुराहरू देख्दाखेरि ल नेपालमा पनि राम्रो राम्रो प्रगति हुँदैछ भने जस्तो लाग्थ्यो मलाई। र त्यसपछि पनि मैले फलो गरिरहेको छु नेपालको चाहिँ कुराहरू, किन अब दिदी काठमाडौँ हुनुहुन्छ होइन, दाइ हुनुहुन्छ, त्यता सम्पर्क भइरहन्छ, कुरो भइरहन्छ। त्यसले गर्दाखेरि चाहिँ तपाईँको अब अहिले पनि नयाँ कुराहरू आएको छ नेपालमा, नयाँ सरकार, नयाँ प्रधानमन्त्री हुनुहुन्छ होइन। अब केही राम्रा परिवर्तनका कुराहरू, विकासका कुराहरू हुन्छन् कि भन्ने देशमा त आशा छँदैछ, हामी विदेशी बस्नेहरूलाई नि आशा छ।
4: अब फेरि फिनल्यान्डतिरै जाउँ। अब यहाँले फिनल्यान्डमै पनि थुप्रै विषयमा उच्च शिक्षा लिनुभएको देखिन्छ, MBAदेखि शैक्षिक प्रशासन, व्यावसायिक शिक्षा, शिक्षण होइन। अब यी विभिन्न विषयमा यहाँको आफ्नै रुचि हो कि आवश्यकता अनुसार यदि धेरै विषयमा अध्ययन सम्पन्न गर्नुभएको, अलिकति यो विविधताबारे पनि केही बताइदिनुहोस् न।
5: एकदम राम्रो प्रश्न गर्नुभयो। म यहाँ ब्याचलर पढ्न आएँ, पहिले हस्पिटालिटी म्यानेजमेन्ट ब्याचलर गरेँ। MBA चाहिँ मलाई गर्नै मन थियो, त्यो पनि मैले यहाँ फुल टाइम काम गरेर अध्ययन गरेँ होइन। MBA पछिका जति पनि अध्ययन गरेँ त्यो चाहिँ तपाईँको आवश्यकता अनुसार, तपाईँले एकदम सही कुरो अगाडि निकाल्नु भयो। मैले धेरै किसिमका जबहरू यहाँ परिवर्तन गरेँ, करियर चेन्ज गरेँ होइन। अनि जहाँ जहाँ मैले आफ्नो जुन करियर सुरु गरेँ त्यो करियर सम्बन्धी अध्ययन पनि गर्दै गएँ, आफूलाई अझै दक्ष पोख्त बनाउनका लागि, तपाईँको चाहिँ अझै राम्रो तरिकाले चाहिँ त्यो क्षेत्रमा काम गर्न सक्नको लागि अध्ययन गर्दै गएँ। त्यसरी नै मैले गरिरहेको छु। अब अहिले पनि मेरो तपाईँको जुन PhD रिसर्च छ त्यो पनि मेरो कामसँग सम्बन्धित छ।
4: हजुर, यहाँको विविध अध्ययन जुन भयो नि, विविध विषयहरू, अब यो पृष्ठभूमिले पनि यहाँलाई त्यहाँको सार्वजनिक र राजनीतिक क्षेत्रमा अघि बढ्नलाई त्यो पृष्ठभूमि, शैक्षिक पृष्ठभूमिको पनि भूमिका केही छ कि?
5: छ, एकदम एकदम छ। त्यसले चाहिँ विभिन्न किसिमका अध्ययनहरू र विभिन्न क्षेत्रमा काम गरेको हुनाले गर्दाखेरि सोच्ने र कुनै पनि विषय र समस्यालाई देख्ने दृष्टिकोण फरक हुँदो रहेछ। अब त्यो एक किसिमको चाहिँ तपाईँको फरक फरक ठाउँमा काम गर्दाखेरि एक त परिचय पनि तपाईँ धेरै फराकिलो भयो, नेटवर्क पनि फरक फरक इन्डस्ट्रीका व्यक्तिहरूसँग भयो, कहाँ कहाँ के समस्या छन् त्यो पनि देखियो होइन। अनि त्यसले गर्दाखेरि यी सबै कुराहरूले राजनैतिक पृष्ठभूमि तयार पार्नमा एकदम ठुलो रोल चाहिँ खेलेको छ।
4: अब फिनल्यान्डको जनजीवनको केही कुरा गरौँ न, मौसम र भौगोलिक प्राकृतिक हिसाबले चाहिँ नेपाल र फिनल्यान्डका विशेषताहरू भन्नुपर्दा चाहिँ सरसर्ती चाहिँ के भन्न सकिन्छ?
5: काठमाडौँ बसेको मान्छेलाई, तपाईँको चाहिँ काठमाडौँको जाडो खेपेको मान्छेलाई फिनल्यान्डको जाडोले खासै, अब यता साउथतिर चाहिँ भनौँ, जहाँ हेलसिङमा जहाँ म बस्छु, नर्थतिर त अझै जाडो हुन्छ होइन, साउथतिर चाहिँ यहाँ टेम्परेचर -15-20 समटाइम, कहिले काहीँ तपाईँको 22-25 पनि जान सक्छ, तर त्यो चाहिँ रेयर हो।
4: हजुर,
5: अनि जाडोमा हिउँ पर्छ मजाले, यहाँ पनि 4 ऋतु हुन्छ हाम्रो नेपालमा भए जस्तै, फेरि यहाँको गर्मी फेरि कस्तो हुन्छ भने 25-28 डिग्रीसम्म टेम्परेचर हुन्छ, म्याक्सिमम कब एकदम बढीमा पनि 30-32 कहिले काहीँ जान सक्छ।
4: अब
5: त्यस्तो दिनहरू धेरै हुँदैनन्
4: हजुर। अब सुरुमा यहाँ जुन बेला फिनल्यान्ड पुग्नुभयो, पहिलोपटक उत्रिनुभयो होइन, अब फरक भूगोल प्रकृति र मौसमको अनुभव चाहिँ त्यहाँको कस्तो रह्यो, आफ्नो अनुभूति कस्तो रह्यो त्यो बेला?
5: मलाई चाहिँ म तपाईँको त्यो बेलामा राति 9 बजेसम्म पनि उज्यालो देखेर दङ्ग परेको थिएँ।
4: हजुर
5: पहिलोपटक आउँदाखेरि होइन, जति ट्रेनले नर्थ लाँदै गयो त्यति उज्यालो थियो होइन, अनि त्यो उज्यालो चाहिँ तपाईँको एउटा राति पनि उज्यालो हुँदो रहेछ यहाँ भन्ने कुरो भयो होइन। त्यसपछि अब नयाँ ठाउँ नयाँ परिवेश, म त एकदमै हरेक कुरामा दङ्ग थिएँ। यहाँ शिक्षकलाई चाहिँ सर म्याडम भनेर बोलाउन नपर्ने रहेछ भन्ने कुरो बुझ्दाखेरि अचम्म लाग्यो, एकदम अप्ठ्यारो लाग्थ्यो शिक्षकलाई चाहिँ नामले बोलाउँदाखेरि होइन। तर अब ती कुराहरूमा पनि तपाईँको कल्चरल सकहरू धेरै थिए, जस्तै अब त्यो बेलामा, अहिले त अब त्यो छैन, तर 2008 म आउँदाखेरि कलेजमा चुरोट खाने मान्छेहरूका लागि चुरोट खाने ठाउँ हुन्थ्यो, अनि त्यहाँ कलेजको लेक्चरर र विद्यार्थी सँगै बसेर चुरोट खाएर आउँथ्यो, अनि मलाई अचम्म लाग्थ्यो कि अब म त अब तपाईँ पढाएर आएको मान्छे है, प्रिन्सिपल भएर काम गरेर आएको मान्छे, अनि यहाँ चाहिँ तपाईँको लेक्चरर र विद्यार्थी सँगै बसेर चुरोट खाएर गफ गर्दाखेरि मलाई दङ्ग लाग्थ्यो। अब अहिले त कलेजमा त्यस्तो चुरोट खाने ठाउँहरू हुँदैन, पहिले चाहिँ हुन्थ्यो, अहिले अब त्यो पनि कलेजलाई पनि तपाईँको धुम्रपान निषेधित एरिया बनाउनका लागि अलिक परै गएर खानुपर्छ खाने मान्छेले होइन। अनि ती किसिमका कल्चरल फरकहरू थियो जसले सुरुमा चाहिँ अचम्बित गर्थ्यो, अब अहिले त्यस्तो अचम्म लाग्दैन किन अब 18 वर्षमा तपाईँ आफू पनि त्यस्तै भइसक्यो जस्तो लाग्छ।
4: हजुर हजुर सर, अब फिनल्यान्डमा चाहिँ नेपालीहरूलाई कसरी हेर्ने बुझ्ने गरिन्छ, त्यहाँका फिनिसहरूले नेपालीहरूलाई कुन रूपमा बुझ्छन्, कसरी चिन्छन् नेपाल र नेपालीहरूलाई, त्यो बारेमा केही
5: अहिलेसम्मको अन्डरस्ट्यान्डिङ? जस्तै अब नेपालीहरूलाई मेहनती, इमान्दार, राम्ररी काम गर्ने र तपाईँको चाहिँ जिम्मेवारीको बोध लिएर चाहिँ काम गर्ने, समाजमा सक्रिय सामाजिक व्यक्तिहरूको रूपमा चिनिन्छ अहिलेसम्मको मेरो बुझाइमा होइन। अनि राम्रो छ नेपालीहरूको, राम्रो छ तपाईँको, यहाँ धेरै मिहिनेत गरेर काम गरेर बस्नु भएको छ साथीहरू, धेरै पढाइ गरेर अध्ययन गरेर बस्नु भएको छ, हरेक नेपाली साथीहरूले चाहिँ आफूलाई आफू सँगसँगै यहाँको समाजलाई पनि अगाडि बढाउने प्रयास गर्दै हुनुहुन्छ।
4: नेपाललाई चाहिँ कसरी चिनेको पाइन्छ, उनीहरूले कतिको चिन्छन्?
5: नेपाललाई चिन्छन् किनभने यहाँ नेपाली रेस्टुरेन्टले चाहिँ नेपाललाई चिनाएको छ मजाले, अनि फेरि फिनिसहरू आफू पनि अध्ययन गर्ने, किताबहरू पढ्ने हुनाले गर्दाखेरि उहाँहरूलाई नेपाल, उहाँहरूलाई तपाईँलाई अचम्म लाग्ला, उहाँहरूसँग कुरो गर्दाखेरि कसै कसैले त नेपालको राजा ज्ञानेन्द्र, राजा वीरेन्द्रका कुराहरू पनि गर्नुहुन्छ, उहाँहरूलाई त्यस्ता कुराहरू पनि थाहा छ। अब माउन्ट एभरेस्ट त भइहाल्यो, अनि फेरि नेपालसँग आबद्ध भएर यहाँ धेरै एनजिओहरूले पनि काम गरेका छन्, त्यसले गर्दाखेरि पनि नेपालको बारेमा जानकारी छ। यहाँ फेरि चर्चसँग आबद्ध भएर चाहिँ कतिपय फिनिस डक्टरहरू, नर्सहरू चाहिँ नेपालमा गएर भोलिन्टियर सेवा गरेर आउनुभएका फिनिस डक्टर नर्सहरू चाहिँ नेपाली पनि बोल्नुहुन्छ।
4: ए, नेपाल आउजाउ गर्ने पनि धेरै फिनिसहरू छन्?
5: छन् छन् छन्।
4: अब सर, यहाँ एकजना नगर परिषदको निर्वाचित सदस्य हुनुहुन्छ हेलसिङ्की नगरको होइन, राजधानी नगर, अब साथै अब आर्थिक विकास उपसमितिका एकजना प्रभावशाली सदस्य समेत चाहिँ मानिनु हुँदो रहेछ यहाँ होइन। खास गरी नेपाली मूलको समाजले चाहिँ के अपेक्षा गरेको पाइयो, के पाइन्छ?
5: नेपालीहरूको मूल अपेक्षा चाहिँ के छ त भन्दाखेरि समसामयिक जानकारीहरू प्राप्त भइरहोस्, यदि कुनै किसिमका सूचना सेवा सुविधाहरू छन् भने व्यापारिकदेखि लिएर तपाईँको सांस्कृतिक क्षेत्रसम्म त्यसको बारेमा चाहिँ जानकारी उहाँहरूले पाउनुहोस् र ती किसिमका सुविधाहरूका लागि पनि अगाडि प्रयास गर्न सक्नुहोस्, अनि एउटा तपाईँको फुल जुन इन्टिग्रेसन हुन्छ नि त्यो हुने चाहिँ वातावरण यहाँ तयार होस् भन्ने किसिमको चाहिँ उहाँहरूको भनाइ छ। अब अरू त अब जस्तै अब अरू कुनै किसिमका समस्याहरू छन्, च्यालेन्जहरू छन् भने त्यसलाई चाहिँ काउन्सिलमा उठाउन सक्ने हिम्मत भएको व्यक्ति हुनु पर्यो, त्यो किसिमको उहाँहरूको आशा छ।
4: यहाँको अनुभवमा भनौँ न, यहाँले गर्नुभएका कामहरू मध्येमा चाहिँ नेपालीहरूको हितका लागि चाहिँ के गर्दै गएको जस्तो लाग्छ, अथवा अरू आवश्यक कुराहरू चाहिँ के देखिन्छ?
5: यहाँ फेरि कस्तो हुन्छ, सिटी लेभलबाट काम गर्दाखेरि नेपालीको मात्र हित नभएर चाहिँ सबै पुरै समाजको हितका लागि चाहिँ सोचिन्छ होइन। र नेपालीका लागि जस्तै अहिले हामीलाई एउटा कल्चरल सेन्टर किसिमको ठाउँ भइदिएदेखि हुन्थ्यो भन्ने कुरो छ, त्यसका लागि प्रयास भइरहेछ होइन, सिटीसँग त्यो पनि छलफल भइरहेछ, त्यस्तो किसिमको कुनै ठाउँहरू उपलब्ध भएदेखि हामी नेपालीहरूले मिलेर किन्ने हो कि भाडामा लिने हो कि भन्ने किसिमका कुराहरू छलफलहरू यहाँ भइरहेछन्। अनि अब त्यसपछि सिटीले प्रदान गर्ने विभिन्न किसिमका जुन ग्रान्टहरू हुन्छन्, सहयोगहरू हुन्छन्, त्यो चाहिँ कल्चरल संस्थाहरूले कसरी पाउन त्यसका बारेमा चाहिँ जानकारी गराएको छु। ग्रान्टहरू अप्लाई संस्थाले गर्नुभएको छ अनि त्यसको पनि तपाईँको चाहिँ राम्रै ऊ भइरहेछ। अब जति पनि यहाँ कानुनी परिवर्तन भइरहेछ अथवा कुनै नयाँ कुराहरू आउँछ त्यसको बारेमा जानकारी गराइदिन्छु सबैलाई होइन। त्यसपछि अब यो किताब लेखेको छु मैले आफै फिनिस भाषा सिकाइदिनका लागि भनेर, सबैले भाषा सिक्नुहोस्, कसैले मुख नहुनु परोस् होइन, अगाडि बढ्ने अवसरहरू प्राप्त हुँदै जाओस्। अनि सिटी काउन्सिलमा चाहिँ विशेष गरेर साना र मझला व्यापारहरूका लागि र व्यापारीहरूका लागि चाहिँ मैले इनिसिएसनहरू गरेको छु। व्यापारीहरूलाई चाहिँ सिटीका जति पनि व्यावसायिक कोटाहरू हुन्छन् त्यसलाई चाहिँ साना र मझला व्यापारीहरूका लागि पनि खोल्नु पर्यो र उहाँहरूलाई पनि समावेश गर्नु पर्यो भन्ने किसिमका कुराहरू पनि उठाएको छु। साना र मझला व्यापारीहरूलाई चाहिँ तपाईँको कस्ता किसिमका सहयोग सुविधाहरू दिन सकिन्छ, कसरी उहाँहरूलाई चाहिँ नयाँ व्यक्तिहरूलाई चाहिँ कम्पनीमा अब जस्तै अब एकजना दुईजनाको कम्पनीले रिक्रुटमेन्ट गर्दाखेरि कसैले नयाँ व्यक्तिलाई लिँदाखेरि धेरै किसिमका नियम कानुनहरू नबुझेका हुन सक्छन् होइन, अनि त्यो बुझाइदिनको लागि कुनै एकदम राम्रो किसिमको चाहिँ व्यवस्था र सहयोग चाहिँ उपलब्ध गराइदिनु पर्यो भन्ने
4: किसिमका कुराहरू
5: हो एकदम। अनि त्यसपछि तपाईँको अब अर्को जस्तै यहाँ के हुन्छ भने यदि कोही व्यक्ति बेरोजगार छ भने उसले चाहिँ व्यापार गर्न सिधै पाउँदैन, अनि बेरोजगार व्यक्तिले व्यापार गर्यो भने बेरोजगार भत्ता पाएन, अब बेरोजगार भत्ता छैन व्यापार चलेन भने त उसको खाने बस्ने व्यवस्था त भएन फेरि होइन, त्यो डरले मान्छेले व्यापार गर्न पाउँदैन, व्यापार गर्न आइडिया हुँदा पनि इच्छा हुँदा पनि। अनि त्यसका लागि पनि मैले एउटा इनिसिएसन सिटीमा हालेको छु, त्यसको टार्गेट के छ भने बेरोजगार व्यक्ति जसले व्यापार गर्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ 6 महिना ट्रेनिङ दिएर 4 महिना चाहिँ व्यापार गर्ने ट्रायल गर्ने अवसर दिने, त्यो बेलामा उहाँलाई कुनै किसिमको चाहिँ डर हुँदैन आफ्नो बेरोजगार भत्ता जाने भनेर। त्यसपछि उहाँले व्यापार गर्ने निर्णय गर्नुभयो भने थप तपाईँको चाहिँ 6 महिना सपोर्ट, अनि त्यसपछि फेरि अर्को 6 महिना सपोर्ट पनि सरकारले दिन्छ होइन, अनि त्यो किसिमले चाहिँ तपाईँको करिब करिब 2-2.5 वर्ष सहयोग भयो भने त व्यापार सफल पनि हुन सक्छ नि त व्यक्तिको होइन।
3: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
4: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
3: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
4: आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ विगत झण्डै 19 वर्ष अघि फिनल्यान्ड पुगी शिक्षण शैक्षिक क्रियाकलापका अतिरिक्त समाजसेवा र हेलसिङ्की सिटीको निर्वाचित नगर परिषद सदस्यका रूपमा कर्मशील कृष्ण रेग्मीसँगको अन्तरङ्ग कुराकानी। परिषद सदस्यका रूपमा नगर परिषदमा लगिएका प्रभावकारी प्रस्ताव र त्यसको उपलब्धि र प्रभाव, संसदीय चुनावमा जाने आकाङ्क्षा, विदेशमा हुँदा पाएका र स्वदेशमा नरहँदा गुमाएका कुरा, सफल जीवन के लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। फिनल्यान्ड जस्तो अब समृद्ध नगरले होइन अब यहाँकै पहलमा भएका कामहरू बारे पनि केही 19 वर्ष मुनिका युवाहरूलाई सार्वजनिक यातायात निशुल्क होइन, हेलसिन्की इन्फो, सहरी विकास गर्दाखेरि चाहिँ सेग्रिगेसन होइन, त्यो क्षेत्रगत विभेद नगरिने भन्ने रहेछ होइन, अब यस्ता कुरा त धेरै होला, तर यो 19 वर्ष मुनिकालाई चाहिँ सार्वजनिक यातायातमा निशुल्क भन्ने जुन छ नि, अब यो चाहिँ किन आवश्यक देखियो र यसका उपलब्धि चाहिँ के हुन सक्छन्?
5: हजुर एकदम राम्रो प्रश्न उठाउनु भयो। यहाँ कस्तो छ भने पब्लिक ट्रान्सपोर्टको टिकट महँगो हुँदै गएको छ, त्यो महँगो हुँदै जानुको पछाडि पनि पोलिटिकल पार्टिजहरूको टेक्निकल डिसिजन जुन विगतमा गरियो त्यो त्यसको प्रब्लम छ, त्यसलाई करेक्ट गर्नका लागि प्रयास भइरहेछ होइन, केही समय लाग्छ। अब कुनै परिवारमा 3 जना बच्चा छन् भने 3 जना बच्चाको लागि टिकट किन्दाखेरि करिब करिब डिपेन्ड गर्छ कुन कुन उमेरको हुनुहुन्छ होइन, करिब करिब तपाईँको 150-200 युरो महिनाको तिर्नुपर्ने हुन्छ। अब बुवा आमाको पनि टिकट भयो भने त तपाईँको 250-300 भन्दा माथि नै जान्छ, अब त्यो भनेको एउटा ठुलो रकम हो। अब कुनै व्यक्तिको स्यालेरी 3 जना बच्चाको परिवार भएको व्यक्तिको यदि स्यालेरी नै ट्याक्स कटाएर चाहिँ 1500-1600 आउँछ भने होइन, अब 1000 त्यो मान्छेले भाडामा खर्च गर्यो भने 300 चाहिँ टिकटमा खर्च गर्यो भने बाँकी के बच्यो उसँग खानालाई भन्नुहोस्। अब त्यस्ता किसिमका कर्म गर्ने जनताहरूलाई चाहिँ गाह्रो छ तपाईँको टिकट किन्न। अब टिकट किन्न गाह्रो भएपछि के हुन्छ त भन्दाखेरि धेरै बालबच्चाहरू धेरै किसिमको हबीहरूमा जान पाउँदैनन्, साथीहरूसँग भेट्न जान पाउँदैनन् होइन, खुम्चिएर बस्नुपर्छ, यी सबै किसिमका समस्याहरू चाहिँ समाप्त हुन्थ्यो यदि 19 वर्षभन्दा मुनिको व्यक्तिहरूलाई चाहिँ टिकट फ्रीमा दिने हो भने। उनीहरूको चाहिँ कस्तो हुन्थ्यो भने बाहिर आउने जाने, हबीहरूमा जाने होइन, अरू कुनै नयाँ किसिमका कामहरू गर्ने, साथीहरूसँग भेट्ने, उनीहरूको सोसियल जीवन र उनीहरूको चाहिँ तपाईँको सम्पूर्ण जुन विकास छ त्यसमा सहयोग हुन्छ। र भविष्यमा चाहिँ यदि पब्लिक ट्रान्सपोर्ट अहिलेदेखि प्रयोग गर्न थाले भने भविष्यमा चाहिँ कार चलाउने अथवा अरू कुनै यातायात साधनबाट हिँड्ने इच्छा कम हुन्छ मान्छेको, किन पब्लिक ट्रान्सपोर्ट भइरहेछ, राम्रो छ, यसले चाहिँ तपाईँको वातावरणलाई पनि शुद्ध बनाएको छ, किनभने यहाँका पब्लिक ट्रान्सपोर्टहरू सबै ग्रिन एनर्जीबाट चल्ने हुनाले गर्दाखेरि वातावरणलाई चाहिँ असर गर्दैन। अनि त्यो किसिमको चाहिँ एउटा होलिस्टिक भ्यूले तपाईँको मैले पनि इनिसिएसन सपोर्ट गरेको थिएँ होइन, अनि अब यसका लागि हेर्दै जाउँ कस्तो किसिमको डिसिजन पछि हाम्रो हेलसिङ्गी सिटीबाट आउँछ होइन। तर सिटीबाट जस्तै डिसिजन आए पनि यस्ता किसिमका समाजलाई र समाजका हरेक वर्ग बालबालिकाहरूलाई सहयोग हुने किसिमका कामहरू चाहिँ हामी गर्दै जानेछौँ भन्ने हाम्रो।
4: अब नागरिकहरूको व्यक्तित्व विकासमा पनि यो सार्वजनिक यातायातमा भएको निशुल्क जुन छ यसले चाहिँ प्रभाव पार्छ होला नि होइन?
5: एकदम एकदम, यो चाहिँ तपाईँको एकदम व्यक्तित्व विकासमा पनि प्रभाव पार्छ, अनि त्यसपछि आफूले चाहिँ सानो हुँदाखेरि निशुल्क पाएको सुविधालाई भोलि मान्छेलाई सपोर्ट गर्न पनि मन हुन्छ क्या, उसले कमाउन थालिसकेपछि
4: हजुर,
5: अनि त्यो किसिमको चाहिँ एउटा परिपाटी पनि बस्छ। अनि बानी नै हो हाम्रो, कार चलाउने बानी बस्यो भने कारै चलाउन मन लाग्छ होइन, पब्लिक ट्रान्सपोर्टमा हिँड्ने बानी बस्यो भने पब्लिक ट्रान्सपोर्टमा हिँड्नै मन लाग्छ, बुझ्नुहोस् त।
4: अब यो सर सेग्रिगेसन भनेको चाहिँ के हो, सहरी विकास गर्दा सेग्रिगेसन भन्ने रहेछ होइन,
5: यसमा चाहिँ कस्तो हुन्छ भने यदि सरकारले आफै स्थानीय सरकारले कहीँ पनि सहरी विकास गर्दाखेरि घरहरू बनाउँदाखेरि सिटी निर्माण गर्दाखेरि त्यहाँ चाहिँ घर किनेर मात्र बस्न पाउने किसिमको परिपाटी बनाइदियो र सरकारी तवरले चाहिँ भाडामा दिने खालका घरहरू उपलब्ध गराइदिएन भने सम्भावित सर्टेन रिजनमा चाहिँ धनी व्यक्तिहरू मात्र बस्ने, सर्टेन गरिब मात्र बस्ने, सर्टेन रिजनमा चाहिँ तपाईँको चाहिँ इमिग्रेन्ट मात्र बस्ने, त्यो किसिमको चाहिँ फरक फरक रिजन डेभलप हुन सक्छ, यसले चाहिँ सेग्रिगेसन गरिदिन्छ, फरक फरक किसिमका मान्छेहरू फरक फरक ठाउँमा बस्छन्, त्यसले के हुन्छ त भन्दा एकअर्कासँग सिक्ने वातावरण हुँदैन। अब धनीका पनि र गरिबका पनि एउटै सोसाइटीमा बसेर एउटै विद्यालय गयो भने एकअर्कासँग सिक्छ, राम्रो कुराहरू सिकेर चाहिँ राम्रो तरिकाले अगाडि बढ्ने परिपाटी पनि व्यवस्थित हुन्छ होइन। धनीले केही कुरो गरिब वर्गसँग सिक्छ र गरिब वर्गले धनी वर्गसँग सिक्छ र तपाईँको समाज चाहिँ ब्यालेन्समा रहन्छ भन्ने किसिमको चाहिँ सोच हो यहाँको स्थानीय हाम्रो एसडिपी पार्टीको चाहिँ होइन, सोसियल डेमोक्रेट पार्टीको त्यो किसिमको चाहिँ हाम्रो सोच छ, अनि त्यसैले गर्दाखेरि हामी चाहिँ सेग्रिगेसन कसरी हटाउने भन्ने टार्गेटमा छौँ।
4: अब हेलसिङ्की नगरपालिकामा यहाँको सक्रियता र समर्पण भाव हेर्दाखेरि चाहिँ 2027 संसदीय निर्वाचनमा पनि यहाँको सम्भावनाबारे चर्चा पनि हुँदो रहेछ होइन, केही भन्नुहुन्छ यहाँ?
5: त्यसमा चाहिँ एउटा कुराले प्रश्न भइसकेको छ, मैले नोमिनेसन हाल्छु भन्ने निर्णय चाहिँ क्लियर छ, अब त्यो नोमिनेसनलाई पार्टीले हेलसिङ्की भनेको अब राजधानी हो, राजधानीबाट तपाईँको 8 सिट हुन्छ पार्लियामेन्टमा अनि पार्टीले 23 उठाउन मिल्छ, अब त्यो 23 लिस्टमा मलाई पनि नोमिनेट गरियो भने म 2027 चुनाव लड्ने तर्खरमा छु।
4: अब 2 फिनल्यान्डमा हुनुहुन्छ समृद्ध देशमा होइन, यता नेपाल स्वदेशमा नरहँदा र फिनल्यान्डमा रहँदा यहाँले यता स्वदेशमा नरहँदा गुमाएका कुरा र फिनल्यान्डमा हुँदाखेरि चाहिँ पाएका कुरा बारे पनि केही कहिलेकाहीँ सम्झनुहुन्छ?
5: गुमाएको मेरो कस्तो रह्यो होइन हेमनजी, म एकदमै कर्मयोगी, यहाँ आएर पनि कर्मै गरिरहेछु होइन, त्यो के गुमाएँ के पाएँ भनेर सोच्ने अवसरै भएन। कहिलेकाहीँ नेपालको हाम्रो खाना याद आउँछ होइन, गाउँमा बसेर सबैसँग बसेर खाएको, सबैसँग बसेर हिँडेको, दसैँ तिहार मनाएको, ती कुराहरू चाहिँ एकदमै याद आउँछ। हामी चाहिँ त्यहाँ सुनवर्षी मेला भन्ने हुन्थ्यो
4: मोरङमा,
5: हो मोरङमा सुनवर्षी मेलाको याद पनि आउँछ कहिले काहीँ होइन, ती क्षणहरू चाहिँ यस्तै चाडबाड आएको बेलामा चाहिँ याद आउँछ, अरू बेलामा चाहिँ फेरि बिर्सिन्छ, हेर्नु सधैँभरि त्यता ध्यान गइरहँदैन। एउटा कुरो अझै भन्न चाहन्छु, मलाई मुलाको सिन्कीको अचारको चाहिँ धेरै याद आउँछ है, अब याद आउने कुरोमा चाहिँ होइन, यस्ता कुराहरू छन्, साना कुराहरू छन्, आफ्ना साथीभाइहरू छन्, त्यसपछि चाडपर्व छन्, केही आफूलाई मनपर्ने खानेकुराहरू छ होइन, यस्ता कुराहरूको याद आइरहन्छ।
4: गुमाएका कुरा भए होइन, पाएका कुरा चाहिँ केही सम्झनुहुन्छ?
5: फिनल्यान्डमा पाएका
4: हजुर,
5: फिनल्यान्डमा त तपाईँ साँच्चै भन्ने हो भने मैले सबै कुरो पाएको छु होइन, र म आफूलाई एकदम भाग्यशाली व्यक्तिको रूपमै मान्छु, यदि भगवान् हुनुहुन्छ भने भगवान्को आशीर्वाद, अग्रजहरूको आशीर्वाद ले चाहिँ सबै भनौँ न आँटेको र चिताएको गर्न पाएको छु, खाना बस्नलाई दुःख छैन होइन, अनि तपाईँको चाहिँ स्वास्थ्य राम्रै छ अहिलेसम्म, त्यसले गर्दाखेरि सबै कुरो भनौँ न त्यस्तो केही गुमाएँ केही पाएँ भन्दा पनि म सन्तुष्ट छु, सबै कुराहरू गर्न पाएको छु।
4: अब एउटा सफल जीवन चाहिँ कस्तो हुनुपर्छ होला जस्तो लाग्छ? कस्तो जीवन चाहिँ सफल जीवन हो? विदेश जानु, धेरै पढ्नु, धेरै पैसा कमाउनु, सुविधा जोड्नु नै जीवनको उद्देश्य जस्तो एक प्रकारको धारणा पनि बनिरहेको हुन्छ होइन? यो सन्दर्भमा चाहिँ कस्तो जीवन चाहिँ सफल जीवन होला भन्ने लाग्छ यहाँलाई?
5: मैले बुझ्दाखेरि र मेरो आफ्नो चाहिँ अनुभवमा सफल जीवन भनेको त्यस्तो जीवन हो जसले आफूले गर्नुपर्ने हरेक कर्मलाई चाहिँ निष्ठापूर्वक गरिरहेछ। यदि छोरा हो भने छोराको कर्म आफ्नो आमा बुवाप्रति के छ त्यो कर्म गर्न सक्नु पर्यो। पिता हो भने आफ्ना छोराछोरीप्रतिका कर्तव्य के छ, पति हो भने आफ्नो श्रीमतीप्रतिको कर्तव्य के छ, होइन, विद्यार्थी हो भने आफ्नो पढाइप्रतिको कर्तव्य के छ, ती कर्तव्यहरूलाई चाहिँ पुरा गर्न सक्यो भने जीवन सफल हुन्छ। त्यही हो सफल जीवन भनेको, धनले सम्पत्तिले, होइन। अब धन सम्पत्ति भनेको कस्तो भने आज छ भोलि नआउनु नि सक्छ, होइन। तर यदि कर्मशील व्यक्ति हो र सधैँ कर्ममा रमाउँछ भने र उसले आफ्ना कर्म जस्तो सुकै अवस्थामा पनि पूर्ण गर्ने प्रयास गरिरहेछ भने उसको जीवन सफल हो।
4: अब अन्ततिर आएका छौँ सर, अब हेलसिङ्की नगरमा आफ्नो चाहिँ नगर योजना बनाइरहँदा होइन कहिले काहीँ आफ्नो देश पनि सम्झनुहुन्छ?
5: देश त सधैँ सम्झिन्छ, होइन। देश त तपाईँको कहीँ जाँदाखेरि यहाँ सोध्छन् कहाँबाट आउनु भयो तपाईँ भनेर, होइन। अनि कसैले सोध्यो भने सबभन्दा पहिलो कुरै त्यही आउँछ, मेरो रुट नेपालबाट आउँछ भनेर। अनि त्यसले गर्दाखेरि चाहिँ त्यो देश त सधैँ साथमा हुन्छ, त्यो देश बिर्सिने कुरै भएन।
4: हजुर, अब कार्यक्रमको अन्तमा छौँ, यो कार्यक्रमलाई केही साङ्गीतिक बनाउने प्रयास पनि छ। अहिले कुनै एउटा गीत सम्झनुहुन्छ जुन यहाँलाई बारम्बार सम्झना आउँछ, मनपर्छ, वा कुनै बेला गुनगुनाउनुहुन्थ्यो, वा त्यस्तै प्रेरणास्पद गीत कुनै एउटा सम्झिदिनुहोस् न, अनि त्यसँगै हामी बिदा हुन्छौँ।
5: हजुर, एउटा गीत छ तपाईँको, म 9 कक्षामा हुँदाखेरि यो गीत रेडियोमा बजिरहन्थ्यो क्या।
4: हजुर,
5: मायालु हौ भनौ भने,
4: हजुर,
5: माया गाउँछ, यो किसिमको कुनै गीत थियो, मलाई पुरै त आउँदैन, होइन।
4: हजुर हजुर,
5: तर यो गीत चाहिँ कसले गाउनु भयो त्यो पनि मलाई याद छैन, तर यो गीत बजिरहन्थ्यो, मलाई मन पर्थ्यो क्या।
4: हुन्छ, हस् त, फिनल्यान्डबाट समय दिनुभयो, स्वदेश विदेशका अनुभवहरू अन्तरङ्ग कुराकानी मार्फत राखिदिनु भयो, यहाँप्रति रेडियो नेपालका तर्फबाट आभार व्यक्त गर्दछु।
5: धन्यवाद, हजुरलाई पनि धेरै धेरै धन्यवाद हेमन्तजी, अवसर प्रदान गर्नुभयो, दुई शब्द बोल्न पाएँ, होइन। हस्, धन्यवाद।

आजको कार्यक्रममा प्रस्तुत गर्यौं विगत झण्डै 19 वर्ष अघिदेखि फिनल्यान्डमा रही शैक्षिक समाजसेवा र त्यहाँको राजधानी सहर हेलसिङ्कीको निर्वाचित नगर परिषद सदस्यका रूपमा कर्मशील कृष्ण रेग्मीसँगको अन्तरङ्ग कुराकानी। गत हप्ताको कुराकानीका बाँकी प्रसङ्गहरू आजको कार्यक्रममा राख्यौं। कार्यक्रम कस्तो लाग्दैछ? प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त घरदेश परदेश कार्यक्रमबाट प्रकाश श्रेष्ठको स्वर, दामोदर घिमिरेको रचना र राम थापाको संगीतमा रहेको यो गीत प्रस्तुत गर्दै प्राविधिक सहकर्मी मिनर्वा बाजराचार्यसँगै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

अहिले भर्खरै हामीले यहाँहरूलाई सुनायौँ उदित नारायण झाको स्वर, गोपाल योञ्जनको रचना र सङ्गीतमा रहेको पुरानो आधुनिक गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र सुनाइरहेका छौँ यहाँहरूलाई पुराना आधुनिक गीतहरू। देश यति बेला विपदको जोखिमको सामना गरिरहेको छ। अस्ति भदौ 10 गते बुधबार बिहान अकस्मात आएको भीषण बाढीपछि रसुवा, नुवाकोट, दादिङ लगायतका जिल्ला सबैभन्दा बढी प्रभावित भए। सबैभन्दा ठुलो मानवीय क्षति र भौतिक क्षतिको हामीले सामना गर्नु पर्यो। जुन क्षति हामीले भोग्यौँ त्यो क्षतिपछिको उद्धारको कुरा, राहतको कुरा अझै पनि जारी छ। धेरै मान्छेहरू हामीले गुमाउनु परेको छ, धेरै मान्छेहरू सम्पर्कविहीन भइरहेका छन्, धेरै आफन्तजनहरूले आफ्ना मान्छेहरू भेटाउन सकिरहेको अवस्था छैन। यो दुःखद क्षणमा, यो कठिन परिस्थितिमा तपाईँ हामी एकअर्कालाई साथ सहयोग गरेर, सानो सानो कुरामा सहयोग गरेर, थोरै थोरै कुरामा सहयोग गरेर तपाईँ हामी आत्मीय भएर विपदको बेला, अप्ठ्यारोको बेला, जोखिमको बेला हातेमालो गरेर सहकार्य गर्नु आवश्यक छ। विपद भन्ने कुरा कति बेला आउँछ, कसरी आउँछ त्यो पूर्व आकलन गर्न सकिँदैन। तर विपदबाट, विपदजन्य घटनाबाट बच्नको लागि आफू चनाखो भयो र चासो राखियो भने अवश्य विपदबाट ज्यान जोगाउन सकिन्छ, आफ्नो समाज जोगाउन सकिन्छ। यो रातिको समय छ, धेरै मान्छेहरूलाई, धेरै नागरिकहरूलाई सरकारले उद्धार गरेर सार्वजनिक ठाउँमा, सार्वजनिक भवनहरूमा, सार्वजनिक नेपाल सरकारका, स्थानीय सरकारका कार्यालयहरूमा राखिरहेको छ।

किनकि जसले सरुवा रोगहरू सर्नबाट जोगाउँछ। हामी विपदको जोखिम जब सामना गर्छौँ तब हामीलाई हरेक खालको दुःखका क्षणहरू आइपर्छन्। त्यो दुःखलाई मेट्नको लागि, त्यो दुःखबाट केही हदसम्म छुटकारा पाउनको लागि तपाईँ हामी स्वयं व्यक्ति आफै अग्रसर भएर, चनाखो भएर, आफैमा सचेत रहनु आवश्यक छ। लामखुट्टे सर्ने ठाउँमा रोक्न घर वरपर अथवा आफू बसेको वरपर पानी जम्न नदिउँ। त्यो पानी जमेको छ भने, झाडीहरू उम्रेका छन् भने त्यसलाई काटौँ, फाँडौँ र त्यसलाई पन्छाउँ। बालबालिकालाई रोगबाट जोगाउन बाढीको पानीमा खेल्न नदिउँ अथवा फोहोर पानीमा खेल्न नदिउँ। आफू वरपरको वातावरण सफा राखौँ। फोहोर रोगको घर हो, फोहोर रोगको घर हो, त्यसैले आफू त्यो फोहोर व्यवस्थापनलाई उचित ढङ्गले गरौँ। त्यसै गरी बाढीको पानीको सम्पर्कमा आएको र कुहिएको खाना प्रयोग नगरौँ। कुहिएको चिजहरू समात्ने र त्यसलाई फ्याँक्ने काम नगरौँ, किनकि कुहिएको चिजमा विभिन्न खालका जीवाणुहरू सक्रिय रहेको अवस्थामा हामीले त्यो समातेको कुहिएको चिज समात्दाखेरि त्यहाँ हाम्रो हातमा विभिन्न खालका सङ्क्रमणहरू, विभिन्न खालका जीवाणुहरू हाम्रो शरीरमा सर्न सक्ने सम्भावना हुन्छ। यदि समातिहालेको खण्डमा साबुन पानीले राम्रोसँग हात धोऊँ, आफ्नो स्वास्थ्यको विशेष गरी ख्याल गरौँ। यो विपदको जोखिम तपाईँ हामीले व्यक्तिगत सरसफाइमा ध्यान दिएको खण्डमा विपदको जोखिमको यो बेला आफ्नो र आफ्नो परिवारको स्वास्थ्यमा धेरै सहजता उत्पन्न हुन्छ अथवा सहजसँग हामी बाँच्न सक्छौँ, सहज जीवनयापन गर्न सक्छौँ। विपदको जोखिममा झन् जोखिम थपिदिने सम्भावना हुन्छ। यो बर्सातको समय हो, ठाउँ ठाउँमा विभिन्न ठाउँमा छिटपुट मात्रामा भए पनि पानी परिरहेको छ। तपाईँको घर आँगन, तपाईँको छेउछाउ जोखिम अवस्थामा छ, खोला नाला बढ्ने अवस्थामा छन् अथवा पहिरो जान सक्ने सम्भावित जोखिम तपाईँलाई लाग्छ भने तपाईँ नजिकको प्रहरी कार्यालय अथवा सुरक्षा निकायहरूसँग सम्पर्क गरेर सहयोग माग्न सक्नुहुनेछ। नजिकको स्थानीय सरकार, नजिकको वडा कार्यालयमा पनि सम्पर्क गरेर आफ्नो र आफ्नो परिवारलाई सुरक्षित ठाउँमा सार्नको लागि सहयोग माग्न सक्नुहुनेछ। त्यसै गरी विपद परिसकेपछि विपदमा आफू न परिवारलाई सम्पर्कविहीन भइरहेको यो अवस्थामा तपाईँहरूलाई खबर गर्नु छ भने सम्बन्धित निकायमा मेरो व्यक्ति अथवा मेरो परिवारको सदस्य सम्पर्कविहीन हुनुभएको छ, हालसम्म सम्पर्कमा आउनुभएको छैन भनेर नजिकको आफ्नो वडा कार्यालय, स्थानीय सरकार अनि सङ्घ र प्रदेश सरकारसँग पनि सम्पर्क गरेर, सम्बन्धित निकायमा सम्पर्क गरेर पनि तपाईँ आफ्नो परिवारको नाम, आफ्नो परिवारको सम्पूर्ण जानकारी उपलब्ध गराउन सक्नुहुनेछ। अनि रातिको समयमा अलिकति चनाखो भएर बस्नुहोला, राति सबभन्दा बढी जोखिम उत्पन्न हुने गर्छ। कहिलेकाहीँ अकस्मात पानी परिदिन सक्छ, बर्सातको समय हो। त्यसै गरी अकस्मात पहिला नै पानी परेको, एकदमै जमिन चर्केको भूभाग छ तपाईँको गाउँठाउँतिर, त्यस्तो छ भने पनि अलिक चनाखो भएर सुत्नुहोस्, चनाखो भएर बस्नुहोस् र गाउँ वरपरका साथीभाइ आफन्तहरू मिलेर सहकार्य गरेर बस्नुहोस्। त्यसैले गर्दा पनि त्यसले गर्दा पनि झन् सहजता उत्पन्न हुन्छ। त्यसैले तपाईँको गाउँठाउँमा पानी पर्दैछ अथवा तपाईँको गाउँठाउँको मौसम कस्तो छ, तपाईँको गाउँठाउँमा पानी पर्ने जोखिम कस्तो छ भन्ने तपाईँलाई लाग्छ भने जल तथा मौसम विज्ञान विभागको 1155 नम्बर डायल गरेर अनि एक थिचेर तपाईँको गाउँठाउँको, तपाईँको भूगोलको, तपाईँको क्षेत्रको, तपाईँ बसी वरपरको मौसम कस्तो रहन सक्छ, रातिको मौसम, बिहानको मौसम, दिउँसोको मौसम भनेर तपाईँ जानकारी लिन सक्नुहुनेछ। त्यसै गरी तपाईँलाई आफ्नो ठाउँ जोखिमपूर्ण छ, आफ्नो ठाउँ जोखिम लागेको ठान्नुहुन्छ भने, पहिरो जान सक्छ भन्ने लाग्छ भने तपाईँले 1155 नम्बरमा नै फोन गरेर त्यसमा 2 थिच्नुभयो भने जल तथा मौसम विज्ञान विभागमा त्यो फोन पुग्नेछ। जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले तपाईँहरूलाई त्यो तपाईँ बसेको ठाउँको जोखिम कस्तो छ, बाढी पहिरो जान सक्ने सम्भावना के छ भनेर पनि उहाँहरूले तपाईँहरूले जानकारी दिन सक्नुहुनेछ। त्यसै गरी आपद विपद हरेक पटक पर्न सक्छ,
नजिकको सुरक्षा निकायलाई

तपाईँले 100 अर्थात् 100 फोन गरेर पनि तपाईँलाई अप्ठ्यारो परेको खण्डमा सहयोग माग्न सक्नुहुनेछ। अनि तपाईँ जुन जिल्लामा हुन्छ त्यही जिल्लामा तपाईँले 1234 अर्थात् 1234 1234 फोन गरेर पनि तपाईँको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा त्यो फोन पुग्नेछ। जिल्ला प्रशासन कार्यालयले पनि तपाईँलाई सहयोग गर्नेछ तपाईँलाई अप्ठ्यारो परेको बेला। यी नम्बरहरू तपाईँ याद गरिरहनुहोस्। रातिको समयमा मोबाइल फोनमा चार्ज घट्न सक्छ, चार्ज नहुन सक्छ, चार्ज गरेर राख्नुहोस्। कहिलेकाहीँ अप्ठ्यारो परिस्थिति सिर्जना भएको बेला तत्काल फोन गर्नुपर्ने हुनसक्छ। अहिले त मोबाइलमा धेरै त्यसका विशेषताहरू भएकोले मोबाइलबाटै लाइट जलाएर सहज रूपमा हिँडुल गर्न, बाहिरभित्र गर्न अथवा तपाईँ सार्वजनिक ठाउँमा बसिरहेको बेला मोबाइलको लाइट प्रयोग गर्न पनि मोबाइलमा फुल चार्ज गरेर राख्नुहोस्। अप्ठ्यारो परिस्थिति सामान्य कुरा मात्रै हामीले सजग भयौँ भने हामी त्यस्तो खालको विपदजन्य जोखिमबाट बच्न सक्छौँ, आफूलाई बचाउन सक्छौँ र समुदायलाई बचाउन सक्छौँ, घर परिवारलाई बचाउन सक्छौँ। सबैभन्दा पहिला स्वयं व्यक्ति आफै चनाको बन्नुहोस्। आफै चनाको बनेको खण्डमा मात्रै पनि धेरै खालको राहत तपाईँ हामीलाई हुन सक्छ, किनकि विपदको जोखिम कति बेला र कसरी आउँछ भन्ने कुरा थाहै नहुने, पत्तै नहुने विषय भएकोले पनि प्राकृतिक प्रकोप, विशेष गरी अझ प्राकृतिक प्रकोप कति बेला र कसरी आउँछ थाहै हुँदैन। जस्तो अस्ति भर्खरै भदौ 10 गते बुधबार बिहानको जुन बाढीको कुरा अहिले हामीले गरिरहेका छौँ, जुन ठुलो देशले दुःख भोगिरहेको छ, भौतिक संरचनाको कुरा त आफ्नो ठाउँमा ठुलो छँदैछ, त्योभन्दा ठुलो मानवीय जोखिमको पीडा हामीले भोगिरहेका छौँ। मानव धेरै नागरिकहरूले ज्यान गुमाउनु परेको पीडा आज हामी भोगिरहेका छौँ। थुप्रै नागरिकहरू बेपत्ता हुनुभएको छ, सम्पर्कविहीन हुनुभएको छ, उहाँहरूलाई खोज्नु छ, सरकारलाई सहयोग गरौँ, नजिकको स्थानीय सरकारलाई, सङ्घीय सरकारलाई, प्रदेश सरकारलाई सहयोग गरौँ, अनि सङ्घीय प्रदेश र स्थानीय सरकारले भनेका कुराहरूको पालना गरौँ र आफ्नो मनोमानी तरिकाले हिँड्ने, हिडुल गर्ने, यात्रा गर्ने र सरकारले भनेका, सम्बन्धित निकायले परिपालना गर्नुहोस् भनेका कुराहरूलाई व्यवस्था गरेर कहिले पनि आफू अगाडि नबढ्नुहोस्, किनकि एकछिनको सानो कुराले भोलि हाम्रो जीवनसँग जोडिएको जोखिम हामीले मोल्नुपर्छ। त्यो जोखिमलाई ख्याल गर्नुहोस्। हाम्रो आग्रह हो, यो रातिको समय छ, निकै चनाखो भएर बस्न हामी यहाँहरूलाई आग्रह र अनुरोध गर्छौँ, किनभने यहाँहरू अहिले रातिको यात्रामा हुनुहुन्छ, राति यात्रा गर्दै हुनुहुन्छ भने 103 अर्थात् 103 नेपाल प्रहरीको ट्राफिकलाई फोन गर्नुभयो भने पनि उहाँहरूले तपाईँ यात्रा कति सुरक्षित हुनसक्छ, तपाईँ जाने ठाउँको बाटो कस्तो छ त्यो बारेमा पनि तपाईँ बुझ्न सक्नुहुनेछ। हामी यहाँहरूलाई बारम्बार आग्रह र अनुरोध के गरिरहेका छौँ भने रातिको समयमा सबैभन्दा बढी चनाखो हुनुपर्छ। हामी अस्ति बिहानैको त्यो घटना त हामीले यत्रो जोखिम भोग्यौँ, यत्रो मानवीय क्षतिको हामीले जोखिम भोगिरहेका छौँ, हामी निकै पीडामा भइरहेको बेला अझ रातिको समयमा बढी जोखिम भइदिन सक्छ। त्यसैले निकै चनाखो भएर बस्नुहोस्, मैले अघि भनेका कुराहरूलाई पालना गर्नुहोस् र रातिको समयमा छ नियमित औषधि सेवन गर्नुहुन्छ भने औषधि सेवन गरेर सुत्नुहोस्, पानी तताउनु भएको छैन भने पानी तताउनुहोस्, पानी तताएको पानी मात्र पिउनुहोस्। यदि पानी तताउन तपाईँहरूलाई असहज छ भने कीटाणु मार्ने औषधिको प्रयोग गरेर पानीमा हुने कीटाणुलाई मार्ने अथवा पिउस जस्ता क्लोरिन जस्ता चिजहरूको प्रयोग गरेर पानी पिउनुहोस्, किनकि आजको स्वास्थ्य भोलिको भविष्य हो। र अन्तिममा म यहाँहरूलाई के पनि भन्छु भने सामाजिक सञ्जालमा आइरहेका विभिन्न खालका अनावश्यक सूचनाको पछि नलाग्नुहोस्। सरकारी निकायले, सरकारका आधिकारिक निकायले सार्वजनिक गर्ने, सम्प्रेषण गरिरहेका सूचनाहरूलाई मात्रै फलो गर्नुहोस्, ती सूचनालाई अनुसरण गर्नुहोस्, त्यही सूचना अनुसार अगाडि बढ्नुहोस् र सत्य तथ्य के हो त्यो कुरालाई अगाडि बढेर आफ्नो जीवन, आफ्नो जिन्दगी, आफ्नो परिवार, आफ्नो समुदायलाई सुरक्षित रहन, सुरक्षित राख्न हामी यताबाट आग्रह गर्छौँ। रातिको 11 बज्ने लाग्यो, अब रेडियो नेपालको केन्द्रीय प्रसारणबाट राति 11 बजेको समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्स्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी रहने बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्याएको प्रति सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै उहाँले सरकार बाढी प्रभावित नागरिकका साथमा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको निरन्तर समन्वय, सहकार्य र सहजीकरण तथा राज्यका सबै किसिमका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको कुरा पुनः दोहोर्याउनुभयो। अर्थमन्त्री डाक्टर सोर्णी वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताउनु भएको छ। जिल्ला समन्वय समिति नुवाकोटले आज सदरमुकाम आयोजना गरेको सर्वपक्षीय छलफलका क्रममा अर्थमन्त्री वाग्लेले उद्धार, राहत सामग्री वितरण र सब व्यवस्थापन अहिले सरकारको मूल मुद्दा रहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले विपदबाट भएको ठूलो क्षतिको पुनर्स्थापना तथा पुननिर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था रहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत आयोजना लगायतका क्षेत्रमा व्यापक क्षति पुगेकाले अहिले क्षतिको विस्तृत मूल्याङ्कनको काम भइरहेको जानकारी दिनुभयो। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विद्युत उत्पादन गृहका सुरुङमा फँसेका मानिसहरूको उद्धारका लागि सरकारको समन्वयमा मित्र राष्ट्रहरू भारत र चीनको टनल रेस्क्यु टिम परिचालन गरिएको छ। नेपाली सेनाले आफ्नै स्रोत र साधनबाट सुरुङमा फँसेका नागरिकको खोज तथा उद्धार कार्य जारी राखे पनि मुख थुनिएका सुरुङहरूमा फँसेका जीवित नागरिकको उद्धार र मृतकहरूको शव पहिचानका लागि डिएनए परीक्षण तथा शवगृह व्यवस्थापनका लागि भारत र चीनको सहयोग लिइएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले रेडियो नेपाललाई जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका विदेश मन्त्री वाङ यी बीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुवै नेताबीच बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको छ। यस्तै परराष्ट्र मन्त्री खनाल र भेनेजुएलका विदेश तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्री फेलिक्स प्लासेन्सिया बीच पनि टेलिफोन वार्ता भएको छ। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 724 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 13 जना, नुवाकोटमा 47 जना, धादिङमा 49 जना, चितवनमा 258 जना, गोर्खामा 58 जना, तनहुँमा 36 जना, नवलपरासी पूर्वमा 184 जना र नवलपरासी पश्चिममा 79 जना गरी 724 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। तिलगङ्गा आँखा प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,01,00,000 रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ। गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढी पीडितका लागि नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठानले सो रकम सहयोग गर्ने भएको हो। रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये 187 जनाको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सिईओ हिक्मत सिंह अयरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये 15 देशका 187 पर्यटकको उद्धार गरिएको जानकारी दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतको विषयमा सरकारको ध्यानकर्षण गराउनु भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेता आङदेम्बेले बाढीग्रस्त नुवाकोटको ढुङ्गे बजार, देवीघाट लगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि उद्धार र राहतका लागि नबुधे ध्यानकर्षण पत्र सरकारलाई बुझाउनु भएको हो। प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्बभन्दा बढी सङ्कलन भएको छ। बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। आइएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 करोड सहयोग प्रदान गर्ने भएको छ। आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्धन गरिएका कम्पनी मार्फत भोरेकुसीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकको खोज उद्धार तत्काल राहतका लागि सहयोग उपलब्ध गराइएको हो। रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका 197 जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ। अकल्पनीय एवं विनाशकारी बाढीका कारण सबैभन्दा बढी जुम्लाका 82, सल्यानका 55, सुर्खेतका 17, रुकुम पश्चिमका 9, मुगुका 11, हुम्लाका 7, जाजरकोटका 3, दैलेखका 5, कालीकोटका 6 र डोल्पाका 2 गरी 197 जनाको अवस्था अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: लौ त, राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत संगीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 र 103 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी धर्मबाल प्रसाद, सहयोगी राजु श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।